0: यति बेला हाम्रो स्टुडियोको समय अनुसार बिहानको ठिक 6 बजेको छ।
1: परमेश्वर पिता, हामी तपाईँलाई हाम्रा मुक्तिदाता येशु प्रभुको नाउँमा धन्यवाद चढाउँछौ। तपाईँले उहाँलाई हाम्रो मुक्तिदाता बनाई यस संसारमा पठाउनु भयो। उहाँले हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनुभएको कारणले नै उहाँको बहुमूल्य पवित्र अनमोल रगतको दाम तिरेर तपाईँले हामी पापी अधर्मी मानिसहरूलाई मुक्ति दिनुहुन्छ। हामी तपाईँलाई कति धन्यवाद चढाउँछौ। तपाईँले यो अचम्मको प्रबन्ध गर्नुभएको छ किनकि तपाईँ हामीलाई प्रेम गर्नुहुन्छ, प्यार गर्नुहुन्छ, माया गर्नुहुन्छ, हाम्रो वास्ता गर्नुहुन्छ। कुनै पनि प्राणी मरेपछि नरक कुण्डमा नजाओस्, सबै आत्मा बाँचोस्, सबै मरेकाहरूको आत्मा स्वर्गमा जाओस् भन्ने यो तपाईँको अघिदेखिको सनातनी इच्छा हो। अनि यसै कारण नै तपाईँले ख्रिस्ती येशु प्रभुलाई हाम्रा मुक्तिदाता बनाइकन यस संसारमा हाम्रो निम्ति क्रुसमा आफ्नो प्राण बलिदान दिनलाई पठाउनु भएको हो। हामी तपाईँलाई आफ्नो हृदयदेखि धन्यवाद धन्यवाद धन्यवाद चढाउँछौ। अनि आज हामी प्रार्थना चढाउँछौ प्रभु, धेरै हाम्रा प्रियहरूले यो कुरो अझसम्म सुन्नु भएको छैन, यो कुरो जान्नु भएको छैन। अनि यसै कारण प्रभु हाम्रो प्रार्थना यही छ, तपाईँ आफैले नै यो प्रसारणद्वारा यो कुरो हाम्रा प्रियहरूलाई बुझाइदिनुहोस्। उहाँहरूले येशु प्रभुको सुसमाचार सुनेर प्रभु येशु ख्रिस्टलाई आफ्ना मुक्तिदाता प्रभु भनिकन ग्रहण गर्न सकुन्। अनि जुन मुक्ति तपाईँले हामीलाई सित्तैमा दिनुभयो ख्रिस्ट येशु प्रभुमा विश्वास गर्नेहरूलाई, यो सित्तैमा पाइने मुक्ति हाम्रा प्रियहरूले पनि पाउन सकुन् भन्ने हाम्रो यही प्रार्थना छ। हामी तपाईँलाई धन्यवाद चढाउँछौ। साथसाथै हाम्रो यो पनि प्रार्थना छ, हाम्रा विश्वासी भाइ बहिनीहरू

जति पनि हुनुहुन्छ, हामी त खालि प्रभुमा नयाँ जन्म पाएर त्यतिकै रहने होइन रहेछ, हामी त बढ्दै जान पर्ने, बढ्दै जान पर्ने। यसकारण हामीलाई जुन प्रकारको वचनको खुराक चाहिन्छ, वचन चाहिन्छ, यो पनि तपाईँले प्रभु यस प्रसारणद्वारा जति पनि दिनुहुन्छ त्यसले हाम्रा भाइ बहिनीहरूको जीवनमा ख्रिस्टीय परिपक्वता आएको होस् अनि मण्डली चाहिँ एकदमै बलियो हुँदै जाओस्। संख्यामा मात्रै ठूलो मण्डली होइन तर आत्मिक जीवनमा पनि हामी चाहिँ एकदमै बलियो मण्डली बन्न सकौं भन्ने बिन्ती जनाउँछौ। यसै कारण तपाईँ आफैले नै पवित्र आत्मा खन्याउनुहोस् प्रभु, पवित्र आत्माद्वारा तपाईँ आफैले नै मानिसहरूलाई एकदमै यो कुरा सुनाएर बुझाएर विश्वासमा ल्याउनुहोस्, धेरै आत्माहरू बाँच्न सकुन् तपाईँ परमेश्वर पिताको महिमाको लागि। हाम्रो यो प्रार्थना सुन्नुहोस्। हामी सबै कुरोको लागि तपाईँलाई धन्यवाद चढाउँछौ प्रभु येशू ख्रीष्टको नाममा, आमेन।

0: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
1: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
0: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत छ कार्यक्रम जीवनको रोटी। चेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप, फन भ्याली, साङ्गा, भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97-49-88-6-96-9, 97-49-88-6-96-9।

जय मसीह साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई गेत्सेमनी एयरपोर्ट चर्चको प्रस्तुति कार्यक्रम जीवनको रोटीमा। श्रोता, यस कार्यक्रम मार्फत प्रत्येक दिन तपाई आदरणीय पास्टर टेक दाहालज्यूद्वारा पवित्र धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्दै आइरहनु भएको छ र आज पनि तपाईलाई वचनद्वारा साथ दिन गइरहेका छौं। तर यो समय कार्यक्रमको शुरूआत एउटा अर्थपूर्ण गीतबाट गर्न चाहन्छौ र गीतपछि हामी उपस्थित हुने नै छौं।

यो निकै नै मिठो गीतपछि तपाईंलाई फेरि पनि कार्यक्रममा स्वागत गर्न चाहन्छौ र अब चाहिँ कार्यक्रममा पालो भएको छ आदरणीय पास्टर टेक दाहालज्यूबाट परमेश्वरको वचन सुन्ने र ढिला नगरिकन यो समय म उहाँलाई दिन चाहन्छु।

0: जय मसी की गेत्सेमनी एयरपोर्ट चर्च परिवार साथै हामीसँग अनलाइनमा संगति गरिराख्नु भएको आदरणीय दाजुभाइ दिदी बहिनीहरू, म टेक दाहाल सधैँ झैं एउटा नयाँ विषयमा वचन लिएर तपाईँहरूको समक्ष उपस्थित भएको छु। राजाको वचनको शीर्षक रहेको छ, परमेश्वरले हामीबाट सबैभन्दा बढी के चाहनुहुन्छ। धेरै मानिसहरूको यस विषयमा धेरै प्रकारको प्रश्न छ र कति विश्वासीहरूले सोच्ने गर्नुहुन्छ कि प्रभुले मबाट धन चाहनुहुन्छ कि, उहाँले मेरो प्रतिभा चाहनुहुन्छ कि, उहाँले मबाट बलिदान चाहनुहुन्छ कि भन्ने यी प्रकारको विभिन्न प्रकारको सोच विश्वासीहरूमा छ। तर उहाँले सबभन्दा बढी हामीबाट चाहने कुरा चाहिँ उहाँको आज्ञाकारिता हो भनेर चाहिँ पवित्र बाइबलले त्यो उत्तर दिँदछ। पहिलो समुएलको पुस्तक 15 अध्यायमा परमप्रभु परमेश्वरले समुएल अगमवक्ता मार्फत साउललाई एउटा युद्धमा पठाउनु भयो र त्यहाँ जे जे कुराहरू नगर्नु, त्यहाँबाट कुनै पनि कुराहरू फर्काएर नल्याउनु भनेर चाहिँ यो आज्ञा परमप्रभु परमेश्वरले समुएल मार्फत साउल राजालाई दिनुभएको थियो। तर उहाँले त त्यो ठाउँबाट मोटो मोटो पशुहरू परमेश्वरलाई बलि चढाउने भन्दै लिएर आउनुभयो। अनि समुएल अगमवक्ताले साउल राजालाई तपाईँले यो के गर्नुभयो भने चाहिँ प्रश्न गर्नुहुँदाखेरि उहाँले त थाहै गर्नु भएन, उहाँले त भित्र हृदयमा त उहाँको त त्यो सोच नै रहेनछ। उहाँले त भन्नुभयो मैले त परमेश्वरको आज्ञा पालन गरेको छु, यो त उहाँलाई होम बलि चढाउनको लागि लिएर आएको भने चाहिँ त्यसरी प्रतिउत्तर दिन थाल्नु भएपछि समुएल अगमवक्ताले पहिलो समुएलको पुस्तक 15:22 यसरी प्रतिउत्तर दिनुभयो, म यो खण्डलाई पढिदिँदछु। तर समुएलले भने, होम बलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो र उहाँको वचन मान्नु भेडाको बोसो भन्दा असल हो भनिकन यस खण्डमा समुएल अगमवक्ताले परमप्रभु परमेश्वरको तर्फबाट साउल राजालाई प्रतिउत्तर यो दिनुभयो। र हामीले जो दिन्छौ परमेश्वरलाई, यानि जो बलि गर्छौं, जो हाम्रो प्रतिभाहरू दिन्छौं, यानि जे कुराहरू हामी गर्छौं, त्यो भन्दा बढी चाहिँ सृष्टिकर्ता परमेश्वर मसीहा येशूले तपाईँ र मबाट उहाँको वचनमा आज्ञाकारी भएको नै उहाँ चाहनुहुन्छ। र सबभन्दा बढी उहाँले हामीमा चाहन राख्नु भएको चाहिँ उहाँप्रति समर्पणता र उहाँको आज्ञाकारी हुनु नै भनेर चाहिँ त्यसरी पवित्र बाइबलले बताएको छ। एक जग्गामा एक व्यक्ति जोसेफ भनेर चाहिँ रहेछन् जवान, उहाँले बिजनेस सम्बन्धी चाहिँ ग्रेजुएसन गर्नुभएको छ, कलेज सक्नुभएछ, कलेज टप पनि गर्नुभएछ र उहाँको भित्री हृदयमा चाहिँ उत्कृष्ट इच्छा चाहिँ ठुलो बिजनेसम्यान हुने, धेरै धन सम्पत्ति कमाउने भनेर चाहिँ र नाम धेरै कमाउने, त्यो प्रकारको उहाँको इच्छा रहेछ। जब उहाँले कलेज पास गर्नुभयो, कलेज टप पनि हुनुभयो, अब उहाँले चाहिँ कुनै पनि बिजनेस उसमा जोइन गर्नु पर्यो भन्ने सोचिराख्नु भएको समयमा अक्समा दुईटा चिठी उहाँ भएकोमा आएछ र एउटा चिठी चाहिँ एउटा ठुलो कम्पनीबाट उहाँलाई ठुलो यो तलब सहितको फेसिलिटी सहितको उहाँलाई चाहिँ त्यहाँ चाहिँ जागिर दिने भयो भनेर चाहिँ त्यो एउटा चिठी आएछ र अर्को चिठी चाहिँ उहाँ जानुहुने चर्चको पास्टरबाट आएछ। त्यो कम्पनीले चाहिँ जुन प्रकारले उहाँलाई अफर गरिराखेको थियो, निमन्त्रणा गरिराखेको थियो, यतापट्टि पास्टरबुवाले चाहिँ एउटा दुर्गम ठाउँमा गएर उहाँहरूको शाखा मण्डलीमा गएर त्यहाँको बाल संगति युवा संगतिलाई हेर्दै करिब 2 वर्षसम्म बाबु तिमीले त्यहाँ बिताओ, प्रभुले तिमीलाई आशिष दिनुहुन्छ भनेर चाहिँ लेखेको चिठी पाउनु भएछ। अब पहिला कम्पनीको चिठी पढ्नु बित्तिकै त वा भनेर चाहिँ त्यो भन्नुभएको रहेछ, यता पास्टरबाबुको चिठी पढ्नु भए पछाडि उहाँले अब के गर्ने भन्ने चाहिँ त्यो अवस्थामा पुग्नु भएछ। तर पनि उहाँ एक आत्मिक योग हुनुभएको कारणले गर्दाखेरि अब प्रार्थनामा समय बिताउन थाल्नु भएछ, उपवास लिनुभएछ, बाइबल पढ्न थाल्नु भएछ र बाइबल पढेर जाँदै गर्दाखेरि नयाँ करारको मतीको पुस्तक 6:33 उहाँ अड्किनु भएछ र त्यो खण्डमा उहाँले ईश्वरको राज पहिला खोजी गर, उहाँको धार्मिकतालाई सबै कुरा तिमीहरूलाई थपिनेछ भने चाहिँ उहाँले त्यो खण्ड पढ्नु भए पछाडि उहाँले आफूले आफूलाई इन्कार गर्नु भएर म जे होस् परमेश्वरलाई पहिलो स्थान दिन्छु भनेर पास्टर बाबुलाई फोन गरेर थाहा दिनुभएछ। हजुरले भन्नुभएको जो दुर्गम ठाउँको जो हाम्रो शाखा मण्डली छ त्यहाँ गएर मैले पास्टर बाबुलाई सहायता गर्ने नै निर्णय गरेँ दुई वर्षको लागि भनेर चाहिँ उत्तर दिनुभएपछि म त्यो जग्गामा जानुभएछ। बाल सङ्गतिहरू चलाउनु भएछ, युवा सङ्गतिलाई सहायता गर्नुभएछ, साथै पास्टर बाबुलाई पनि उहाँको जे जति सङ्गतिहरू थियो त्यसमा पुरा सहायता पुर्याउनु भएछ। शाखा मण्डलीको पास्टर बाबुले जहाँ जहाँ जानु यताउता गर्नु भनेको ठाउँमा पुरा गएर पुरा मनले पुरा प्राणले पुरा शक्तिले त्यसरी सहायता गर्न थाल्नु भएपछि त्यहाँ त मण्डली त एकदम ठुलो बढेर गएछ। र त्यही अवस्था हुँदा हुँदै अमेरिकाबाट एउटा चर्चको पास्टरको छोरी चाहिँ आमा मण्डलीमा एक वर्षको लागि सहायता गर्छु भनेर चाहिँ त्यहाँ आउनु भएछ। तर त्यहाँ आमा मण्डलीको पास्टर बाबुले त्यो शाखा मण्डलीमा एकदम मान्छे बढेर गइरहेको छ भन्ने सुन्नु भएको कारणले गर्दाखेरि तपाईँ चाहिँ हाम्रो त्यो शाखा मण्डलीमा जानुहोस्, त्यहाँ आवश्यक छ अहिले भनेर चाहिँ त्यही जग्गामा मिसिनेरी हुनको लागि पठाइदिनु भएछ। र त्यहीँ उहाँ अमेरिकाबाट आउनुभएको मिसिनेरी युवती पनि त्यहीँ बस्दा बस्दै उहाँहरू दुईजनाले एक दोस्रोले एक दोस्रोलाई प्रार्थनाको जो साटो फेटो गर्दै जाँदाखेरि महसुस एकले दोस्रोलाई गर्न थाल्नु भएछ कि उहाँहरूले एक दोस्रोलाई चाहिँ मन पराउन थाल्नु भएछ र परमेश्वरको इच्छा हामी दुवैजनाले जिन्दगीसँगै चलाउने यानि बिहा गर्ने भन्ने छ भन्ने कुराहरू महसुस गर्न थाल्नु भएछ। अनि त्यसो हुँदाहुँदै एक वर्ष बितेछ र त्यो प्रस्ताव उहाँले मुख्य मण्डलीमा राख्नु भएछ र उहाँहरूको बिहा पनि भएछ। र यो केटी मानिसले यो केटा मानिसलाई अमेरिका लिएर जानुभएछ र त्यो केटा मानिसको बुलाउट चाहिँ दान चाहिँ एउटा ठुलो कम्पनीमा काम गर्ने नै हो भन्ने चाहिँ उहाँले थाहा पाउनु भएपछि माइक्रोसफ्ट भन्ने ठुलो कम्पनीमा ठुलो पदमा चाहिँ उहाँले त्यहाँ भर्ना पाउनु भएछ। र यहाँ भन्न खोजिएको कुरा चाहिँ जो युवक जोसेफले जब कलेज टप गर्नुभयो र उता कम्पनीले पनि उहाँलाई तुरुन्तै फाइदाको उहाँलाई त्यो मौका दियो तर उहाँ त्यहाँ गएर त्यस प्रकारले काम गर्नुभएको र पास्टरले भनेको नमान्नु भएको भएदेखि उहाँको जिन्दगीको मौका यति ठुलो भएर जाँदैनथ्यो। तर जब उहाँले परमेश्वरको राज्य र उहाँको धार्मिकतामा उहाँ आज्ञाकारी बन्नुभयो परमेश्वरले के चाहनु भएको छ मेरो जीवनमा भन्ने कुरा सम्बन्धी चाहिँ उहाँले आफूले आफूलाई इन्कार गर्नुभयो र एउटा ठुलो कम्पनीमा त्यो प्रकारको मौकामा उहाँलाई दिने सवारी साधनमा त्यो तलबहरू सबै छोडेर उहाँ खासमा तलबै नपाउने ठाउँमा खान र बस्न मात्रै दुई वर्षको लागि प्रभुको नाउँमा जानको लागि जब उहाँले निर्णय गर्नुभयो उहाँले सबै कुराहरू भित्राइहाल्नुभयो। र आदरणीय दाजुभाइ दिदीबहिनीहरू यहाँ यो जो उदाहरणले सिकाउन खोजेको कुरा चाहिँ जब हामी उहाँको राज्य र उहाँको धार्मिकता सम्बन्धी आज्ञाकारी बन्दछौ उहाँले सबै आशिषहरू स्वर्गको झ्याल ढोकाहरू खोलिकन हामीलाई उहाँले दिने हाल्नुहुन्छ। त्यसले गर्दाखेरि परमेश्वरको सबैभन्दा ठूलो डिमान्ड यानि माग चाहिँ हाम्रो हृदय हो र हाम्रो हृदयले चाहिँ आज्ञाकारी हुने नहुने निर्णय गर्दछ। युसेफको जीवनमा त्यो छनौट थियो, अब उहाँ आज्ञाकारी बन्ने पास्टरले भनेको मान्नुहुने यानि त्यो कम्पनीको मौकालाई समात्नुहुने यो दुईटा कुराहरूमा जब उहाँले परमेश्वरलाई पहिलो स्थान दिनुभयो आज्ञाकारी हुनुभयो परमेश्वरको डिमान्डलाई उहाँले स्वीकार गर्नुभयो उहाँले आफ्नो जीवन लाइफ पनि बनाउनुभयो। प्रियहरू देखेको जस्तो जिन्दगी छैन, परमेश्वरको मुख्य डिमान्ड चाहिँ आज्ञाकारिता हो र आज्ञाकारिता चाहिँ हाम्रो हृदयमा हुन्छ। परमेश्वरले हाम्रो धन हाम्रो वरदान यानि हाम्रो परिश्रम यानि हाम्रो अन्य केही कुराहरू माग्नुभन्दा अगाडि उहाँले आज्ञाकारिता हाम्रो हृदय भएको उहाँ चाहनुहुन्छ। हितोपदेशको पुस्तक 23 अध्यायको 26 पदमा यो भनिएको छ उहाँले हाम्रो हृदय चाहनुहुन्छ भनेर चाहिँ यहाँ यसरी लेखिएको छ। यो खण्डलाई म पढिदिँदछु। हे मेरा छोरा, तेरो हृदय मलाई दिए र तेरो आँखाले मेरो बाटो पालन गरौ भनिकन यस खण्डमा लेखिएको छ। र उहाँको ठुलो माग चाहिँ हाम्रो हृदय हो, हाम्रो आज्ञाकारिता हो। यहाँ साउल राजाले बलिदान पो हो कि उहाँको सबभन्दा ठुलो डिमान्ड भने चाहिँ त्यो मोटो मोटो पशुहरू लिएर आउनुभयो, तर समयल अगमवक्ताले साउल राजालाई स्पष्ट भन्नुभयो उहाँले चाहनु भएको चाहिँ आज्ञाकारिता हो, होम बलि होइन। भन्छ उहाँले यो स्पष्ट गर्नुभयो र आज तपाईँको हृदय तपाईँलाई आज्ञाकारिता हुनको लागि प्रभुले माग गरिराख्नु भएको छ, आह्वान गरिराख्नु भएको छ, तपाईँले दैनिक जीवनमा के गरिराख्नु भएको छ। यति भन्दै म टेक दाल आजको वचनबाट बिदा हुन्छु। जय मसीह की।
1: यो निकै नै आशिषमय वचनपछि यहाँहरूलाई फेरि पनि स्वागत गर्न चाहन्छौ र श्रोता अब भने पालो भएको छ गवाहीको र यो समय आउनुहोस्, हामी अर्थपूर्ण गवाही सुन्नेछौ।
2: यसुको नाममा सबैजनालाई जय मसीह। मेरो नाम चाहिँ बिमला श्रेष्ठ अनि म चाहिँ अहिले भक्तपुर लोकन्थलीमा बस्छु। मेरो पुरानो घर चाहिँ दोलखा जिल्ला हो अनि हाल चाहिँ हामी गेसमनी एयरपोर्ट मण्डलीमा सेवारत छौँ। अनि मैले प्रभुलाई कसरी पाएँ भन्ने बारेमा चाहिँ म गवाही दिन गइरहेको छु। अनि मैले चाहिँ प्रभुलाई 61-62 सालतिर होला, मलाई यकिन चाहिँ याद भएन, त्यही बेलादेखि मैले प्रभुलाई विश्वास गरेको। अनि विश्वास गर्दा चाहिँ मलाई डोर्याउने चाहिँ मेरो आफ्नै काका हुनुहुन्थ्यो। अनि त्यो बेलामा चाहिँ मलाई कसैले कर गरेर कसैले भनेर होइन, तर मैले बाइबलहरू चाहिँ थिएँ। अनि त्यसपछि मेरो काकाहरूले संगति गर्दाखेरि चाहिँ म चाहिँ कस्तो होला भनेर यसो हेर्न जान्थे। अनि एक दिनको कुरा हो, हाम्रो काकाहरूको घरमा चाहिँ उपवास संगति थियो अनि त्यस संगतिमा चाहिँ धेरैजना प्रभुको जनहरू चाहिँ संगति गर्न आउनु भएको थियो। अनि त्यसपछि मलाई चाहिँ अब संगति सकेपछि चाहिँ खाजा खाने भनेर, अनि म चाहिँ कान्छी छोरी मेरो बुवाको, अनि मलाई चाहिँ कान्छी त चाहिँ खाजा बना अनि हामी चाहिँ संगति गर्छौँ भन्नुभयो। अनि त्यसपछि उहाँहरूले चाहिँ एकदमै कस्तो कस्तो भजनहरू गाएर गर्नुभयो। अनि सुरुमा हेर न हेर सृष्टिको सुन्दरता भन्ने भजन गाउनु भयो है, त्यो भजनद्वारा त म यति प्रभावित भएँ। अनि मैले चाहिँ बेला बेलामा एक्लै बसिरहेको बेलामा चाहिँ यो सृष्टि चाहिँ कसरी भयो होला, कहाँबाट भयो होला, अनि यो मानव जाति कसरी बन्यो होला भन्ने खोज चाहिँ मलाई पहिल्यैदेखि थियो। अनि त्यतिखेर म मेरो छोरा जन्मेर त्यस्तै 1-2 वर्ष भएको थियो, अनि छोरी पनि अब मेरो 5 वर्षको फरकमा हो, अनि त्यसपछि छोरी पनि थियो। अनि त्यसपछि त्यति बेला मेरो श्रीमान बाहिर हुनुहुन्थ्यो, अनि बाहिर हुँदाखेरि चाहिँ अनि त्यसपछि मलाई एक्लै त्यो राति एक्लै बसिरहेको बेलामा निराश हुन्थे। अनि निराश भएको बेलामा चाहिँ अनि मैले त्यो खोजहरू गर्थेँ कि कसले सृष्टि गर्ला, कसरी गरे भयो होला, अनि यो मानव जाति भने कसरी बनियो होला। एउटा मानिसले बिउ त रोपेको हो, तर यहाँ भित्र मान्छेको त्यो गर्भभित्र चाहिँ यो सम्पूर्ण कुराहरू कसरी बनियो होला भन्ने कुराहरू चाहिँ म एकदमै खोजी गरिरहन्थे। अनि म रातमा कतिपय अवस्थामा त्यस्तो भएर बसिरहन्थे, अनि मलाई चाहिँ एकदमै अशान्ति जस्तो भइरहन्थ्यो। अनि त्यसले गर्दाखेरि चाहिँ शान्ति चाहिँ कहाँ पाइन्छ होला भनेर म एकदमै गरेको थिएँ। अनि एक दिनको कुरा, त्यसै गरी हाम्रो काकाहरूको घरमा चाहिँ संगति भयो, घरेलु संगति, एकजना दार्जिलिङको आन्टी हुनुहुन्थ्यो, उहाँले एकदमै राम्रो आराधना गर्नुभयो। उहाँहरू दार्जिलिङको मान्छेहरू चाहिँ धेरै पढे लेखे हुनुहुन्छ, अनि उहाँहरू चाहिँ एकदमै अङ्ग्रेजी पनि बोल्ने, अनि त्यसपछि एकदमै नम्र, अनि त्यसपछि उहाँले वचन पनि बाँड्नुभयो। अनि त्यो वचन चाहिँ मैले खासै बुझ्न सकिनँ, अनि त्यो हेर न हेर सृष्टिको सुन्दरता भनेर भजन गाएपछि त्यो भजनद्वारा चाहिँ आम्मा सृष्टि गर्ने त प्रभु येशू हुनुहुँदो रहेछ भनेर, अनि त्यसपछि मलाई अब चर्च जाने, म पनि जाने भनेर मलाई कसैले कर लगाएर कसैले यो गर त्यो गर भनेर होइन, म आफै चाहिँ प्रभुको मण्डलीमा गएँ है। अनि गइसकेपछि अनि 1-2 चोटि गइसकेपछि मलाई एकदमै मन पर्यो, एकदमै मन परिसकेपछि हो उद्धार मुक्ति अनि प्रभु येशूमा रहेछ। हामी त संसारमा कति कुराहरू गरेर आएको, त्यसमा त शान्ति पनि थिएन। घर परिवारमा चाहिँ अब मेरो श्रीमानलाई चाहिँ 1 चोटि सोधेर जान्छु, मेरो श्रीमान बाहिरबाट आएपछि चाहिँ अनि सोध्छु, अनि उहाँले जानु भन्नुभयो भने चाहिँ जान्छु भनेर, अनि पर्खाइमा बस्ने, अनि बीचबीचमा चाहिँ मण्डली गइरहने आइरहने गर्थे। अनि त्यसपछि अनि मेरो श्रीमान बाहिरबाट आइसकेपछि अनि मैले उहाँलाई सोधेँ, तिमीलाई इच्छा छ भने जाऊ न त भन्नुभयो, उहाँले पनि रोक्नु भएन। अनि त्यसपछि म निरन्तर मण्डली चाहिँ गई नै रहे, अनि त्यसमा अब संसारमा हुँदा त परीक्षा त आउँछ नै भनेको छ वचन अनुसार। मैले कसैले मलाई कर गरेर यो गर त्यो गर तैले प्रभुलाई विश्वास गर्नै पर्छ भनेर, अनि अहिले मानिसहरूले कति कुराहरू चाहिँ धर्म प्रचार गर्यो भनेर भन्छन्, तर त्यो होइन के, मान्छेलाई चाहिँ प्रभुले चुन्नु पर्ने रहेछ प्रभुमा विश्वास गर्न मण्डली जानको निमित्त। अनि त्यसले गर्दाखेरि चाहिँ मैले यसरी प्रभु पाएको हो। अनि आज म तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु, चुनिएकाहरू चाहिँ यसरी तिर्खाएर खोजेर मण्डली जाने रहेछन्? मैले जसरी विश्वास गरे, जसरी मैले खोजे प्रभुलाई अनि शान्ति पाएँ, आनन्द आनन्द पाएँ, साँचो प्रभु पाएँ, मुक्ति र उद्धार पाएँ, अनन्त जीवन पाएँ। यसमा हरेक कुराहरू छ प्रभुको नाममा चाहिँ। अनि प्रभुमा असम्भव भन्ने कुराहरू केही पनि छैन, प्रभुमा सबै कुराहरू सम्भव छ। अनि यसरी मैले प्रभुलाई पाउँदै पाउँदै पाउँदै गर्दै जाँदा बीचमा चाहिँ मलाई अलिकति केही घराइ समस्याहरू आएको भएर चाहिँ म बीचमा फेरि अलिकति ग्याप भएँ। ग्याप हुँदाखेरि पनि मैले प्रभुलाई चाहिँ छोडेको थिएन, तर मण्डली आउन चाहिँ म छोडेको थिएँ। त्यसपछि फेरि यहाँ गेटसम्म निकै एकजना विश्वासी आमा हुनुहुँदो रहेछ, अनि विश्वासी आमाले चाहिँ अनिखेरि तिमी पनि विश्वासी रहेछौ, हामी पनि विश्वासी, अनि यसरी नजिकको मण्डली जाऊ, अनि किन यसरी बस्नु भएको, मण्डली प्रभुको सेवा त गर्नुपर्छ, अब म यसरी विश्वास गरेको मान्छे यसरी घरमा बस्नु हुँदैन भन्नुभयो। अनि त्यहाँबाट अनि मैले पनि मलाई त कस्तो पैसाको खाँचो छ, अभाव छ, अनि त्यसले गर्दाखेरि म त मण्डली नै गइनँ, अनि परिवार पनि यस्तो भयो भनेर अनि मैले गुनासो गरेँ उहाँसँग। गुनासो गर्दा त्यस्तो कुराहरूलाई पन्थाएर त्यस्तो कुरालाई हटाएर चाहिँ हामी अगाडि बढ्नुपर्छ प्रभुको राज्यमा भन्नुभयो। अनि त्यहाँबाट अनिखेरि कस्तो हुँदो रहेछ, नजिकै रहेछ भने जान्छु नि त भनेर म यहाँ गेटसम्म नि मण्डली आएँ। गेटसम्म नि मण्डली आएपछि मैले असल मण्डली, असल गुरुबा, असल गुरुआमा मैले पाएर यहाँ चाहिँ एकदमै वचनमा हुर्किने अवसर मौका पाएँ। अनि अब यो वचनद्वारा चाहिँ मान्छेको जीवन चाहिँ धेरै परिवर्तन र धेरै आशिषित हुने रहेछ। त्यहाँ चाहिँ अलिकति मेरो घराइ चाहिँ समस्या भएको भएर चाहिँ मैले वचन पनि त्यति राम्रोसँग बुझेको रहेन रहेछु। आज आएर मैले हरेक कुराहरू आशिषहरूदेखि लिएर हरेक कुराहरू पाइरहेको छु। अनि त्यसले गर्दाखेरि जतिजनाले यो गवाईहरू सुन्नुहुन्छ, मेरो गवाई, यो गवाई सुनेर चाहिँ तपाईँहरू पनि आशिषित हुनुहोस्, अनि प्रभुलाई विश्वास गर्नुहोस्। अनि प्रभुमा चाहिँ यो अनेक थरीको त्यो मान्छेहरूले लगाएका झुटा आरोपहरूमा विश्वास नगर्नुहोस्। मान्छेले कर लगाएर गरेको भन्ने, धर्म परिवर्तन गरेको भन्ने कुराहरूमा चाहिँ विश्वास नगर्नुहोस्। जे छ त्यो कुरालाई, सत्य कुरालाई पछ्याएर अगाडि बढ्नुहोस्, प्रभुलाई विश्वास गर्नुहोस्, मुक्ति र उद्धार, अनन्त जीवन पाउनुहोस् भन्न चाहन्छु। बाँकी भाग चाहिँ म अर्को गवाईमा भन्नेछु। सबैजनालाई जय मसीह, धन्यवाद।
1: आदरणीय श्रोता, आजको कार्यक्रम मार्फत परमेश्वरको जीवित वचन साथै गवाही सुनेर यहाँहरू आशिषित हुनुभएको छ भनेर हामी विश्वास गर्दछौ। र कार्यक्रमप्रति सल्लाह तथा सुझाव सँगसँगै भेटी दिएर सहायता गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। सम्पर्कको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 97-66-41-88। हवस् श्रोता, अब चाहिँ भने हामी कार्यक्रमको लगभग अन्तिमतिर आइसकेका छौं। कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। यसरी नै अर्को श्रृंखलामा भेट्ने आशाका साथ कार्यक्रम जीवनको रोटीबाट म पुनम विदा हुन चाहन्छु। हवस् त, जय मसीह, नमस्कार। तपाईँको दिन आशिषमय रहोस्।

चेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर। यहाँ ग्रिल, गेट, स्टिलको रेलिङ, ट्रस, फलामको घर बनाउनुका साथै फल सिलिङको काम पनि गरिन्छ। थप जानकारीको लागि जेसिस मेटल वर्कशप अन भ्याली साङ्गा भक्तपुर, प्रोप्राइटर राजकुमार थापा मगर, 97 49 88 6 96 9 97 49 88 6 96 9।

के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: परम प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
2: प्रभुले सिकाउनु भएको प्रार्थना। हे हाम्रा पिता जो स्वर्गमा बस्नुहुन्छ, तपाईँको नाम पवित्र होस्, तपाईँको राज्य आओस्, तपाईँको इच्छा स्वर्गमा जस्तो छ त्यस्तै यस पृथ्वीमा पूरा होस्। हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्। हाम्रो अपराध क्षमा गर्नुहोस् जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौ। हामीलाई परीक्षामा पर्न नदिनुहोस् तर दुष्टबाट छुटाउनुहोस्, किनभने राज्य पराक्रम र महिमा सदा सर्वदा तपाईँकै हुन्।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम आजको वचन।
2: आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश।
3: त्यसलाई पक्रेर रत्तीको टोकरीमा फालिदेऊ। जयमसी आज बुधबार अगस्त 26 तारिक भदौ 10 गते। आजको बाइबल खण्ड दोस्रो कोरन्थीको पुस्तक 10 अध्यायको 5 पदबाट रहेको छ र यसरी लेखेको छ, हरेक विचारलाई बसमा पार्दै। लेखक म्याक्स लुकाडोले लेखेका छन्, केही समय अघि एक आमाले मलाई तिनको 8 वर्षको छोराको लागि प्रार्थना गर्न आग्रह गरिन्। ऊ निरन्तर देखिने तस्विरहरू र डरलाग्दा दृश्यहरूको कारण विचलित थियो, जसले गर्दा ऊ एक्लै रहने र भयभीत बनेको थियो। ती कुराहरूको कारण उसको रातको निन्द्रा पनि हराएको थियो। हामीले भेटेको दिन उसको आँखा आँसुले भरिएका थिए र ऊ आफ्नी आमासँग टाँसिएको थियो। तिनले उसलाई डाक्टरहरू कहाँ लगेकी थिइन् तर केहीले पनि काम गरेको थिएन। मैले उसलाई भने कि उसको जीवनमाथि शैतानको कुनै अधिकार छैन। वास्तविक लडाईहरू मनमा लडिन्छन् कि परमेश्वरले हामीलाई हरेक विचारलाई अधीनमा राख्न मदत गर्नुहुनेछ। मैले उसलाई बाइबलको एउटा पद कण्ठ गर्न र डरलाग्दा विचारहरू उसको दिमागमा आउँदा प्रत्येक पटक त्यही पद उद्धृत गर्न भने। मैले उसलाई भने, आफ्नो हात उठाऊ र त्यो विचारलाई पक्रेर रत्तीको टोकरीमा फालिदेऊ। अनि त्यसो गर्ने बित्तिकै त्यसको सट्टामा धर्मशास्त्रको एउटा पद राखिहाल। त्यसपछि हामीले उसलाई तेलले अभिषेक गर्यौं र उसको लागि प्रार्थना गर्यौं। 5 दिनपछि उसकी आमाले ठूलो प्रगति भएको कुरा बताइन्। गत हप्तादेखि मूर्तिहरू गायब भएका छन्। उसले अब तिनीहरूलाई देख्न सक्दैनन्। उसले राति भजन संग्रह 25:5 धर्मशास्त्रको यो खण्ड पढ्छ, तपाईँको सत्यतामा मलाई डोर्याउनुहोस् र मलाई सिकाउनुहोस्, किनकि तपाईँ नै मेरा उद्धारका परमेश्वर हुनुहुन्छ। मलाई विश्वास छ कि यसले उसलाई ख्रिष्टको नजिक ल्याएको छ। उसले डरलाग्दा विचारहरूलाई रत्तीको टोकरीमा फ्याँक्ने रणनीति प्रयोग गरेको छ। उसले भने कि जब उसले ती विचारहरूलाई फ्याँक्न खोज्यो, उसको टाउको दुख्यो। मैले सोधे, तिनीहरूलाई केले हटायो? उसले मुस्कुराउँदै भन्यो, मलाई थाहा छ, परमेश्वरले तिनीहरूलाई हटाइदिनुभयो। त्यसै कारण तपाईँको लागि आजको वचन छ, त्यसलाई पक्रेर रत्तीको टोकरीमा फालिदिनुहोस्। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह।
2: आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर।
4: मोबाइल नम्बर 98082048 70।
2: इमेल ठेगाना mos.radioministry@gmail.com।
4: आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्।
2: तपाईँको आजको दिन आशिषमय रहोस्। जय मसीहा।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: तलाई मैले पृथ्वीको अन्तदेखि समातेर ल्याए र पृथ्वीको पल्लो छेउदेखि तलाई बोलाए। मैले भने, त मेरो दास होस्, मैले तलाई छानेको छु र तलाई इन्कार गरेको छैन। यसैले नडरा, किनकि म तसित छु। निरुत्साहित नहो, किनकि म तेरा परमेश्वर हुँ। म तलाई बलियो पार्नेछु, म तलाई सहायता गर्नेछु, मेरो धार्मिकताको दाहिने हातले म तलाई सम्हाल्नेछु। तँदेखि रिसाउनेहरू सबै निश्चय नै लज्जित हुनेछन् र शर्ममा पर्नेछन्। तेरो विरोध गर्नेहरू केही न केहीका हुनेछन् र नष्ट हुनेछन्। तेरो शत्रुहरूलाई तैले खोजे पनि उनीहरूलाई भेट्टाउने छैनस्। तेरो विरोधमा युद्ध गर्नेहरू पनि बिल्कुल निरर्थक हुनेछन् र नष्ट हुनेछन्। किनकि म परम प्रभु तेरा परमेश्वर हुँ, म तेरो दाहिने हात समात्छु र तँलाई यसो भन्छु, नडरा, म तँलाई सहायता गर्नेछु। यसैया 41:9-13।
2: गुड न्यूज एफएम 105.1।
3: अब प्रस्तुत छ कार्यक्रम धन्यवाद बिहानी।
4: यो समय हो धन्यवाद बिहानी।

नमस्ते साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम धन्यवाद बिहानीमा। आदरणीय श्रोता, कार्यक्रम धन्यवाद बिहानी लिएर म पुनः उपस्थित भइसकेकी छु। श्रोता, परमेश्वरले नयाँ दिन दिनुभएको छ, नयाँ बिहानी दिनुभएको छ र आजको यस नयाँ बिहानीमा परमेश्वरलाई धन्यवाद दिँदै तपाईँ हाम्रो दिनको शुरूआत गर्न पाउनु कति सुन्दर कुरा। कतिजनाले हाम्रो जीवनमा धन्यवाद दिने कारण छैन भनेर सोच्नु भएको छ होला यो बिहानी। कतिजनाले म धन्यवादी हुने कुराहरू नै देख्दिन भन्ने पनि सोच्नु भएको छ होला। जब तपाईँले बिहान आफ्नो आँखा उघार्नु भयो, तपाईँले आफूले आफैलाई जीवित पाउनुभयो, होइन? तपाईँ सास फेरिरहनु भएको छ, होइन? यो कुराको लागि के हामी धन्यवादी हुन सक्दैनौ? हामी जीवित हुनु पनि कति ठूलो कुरा, हामीले सास फेरिरहनु पनि हाम्रो लागि एकदमै सबैभन्दा ठूलो कुरा हो। कतिजना मानिसहरूले आजको यो समय मौका अवसरलाई चाहेर पनि देख्न सक्नु भएन। कतिजना व्यक्तिहरूले आफूसँग भएका रूपियाँ पैसा धन सम्पत्ति खर्च गरेर पनि आफ्नो आयुमा एक दिन थप्न पाऊ भनेर आशा गर्दाखेरि पनि सायद ती मौका अवसरहरू पाउनु भएन। तर तपाईँ हामी यति आशिषित व्यक्ति छौं कि हामी जीवित छौं र हामीले आजको यो दिन, यो समय र यो अवसरलाई जिउन र आनन्दित हुन सक्ने यो अवसर पाएको छौं। हो, हिजोको दिनसम्म हामीले धन्यवादी हुने कारणहरू भेटाएका थिएनौ होला। हिजोको दिनसम्म हामीले विभिन्न निराशा, निरुत्साह, असफलतालाई देख्यौं होला। तर आजको दिन परमेश्वरले तपाईँ हामीलाई नयाँ गरिकन प्रदान गर्नु भएको छ। हिजोको कुराहरू बिति गएका छन्, परमेश्वरले नयाँ काम तपाईँको जीवनमा गर्दै हुनुहुन्छ। नयाँ आशिष, नयाँ उत्साह, नयाँ अवसर, नयाँ मौका, नयाँ चंगाई तपाईँको जीवनमा दिँदै हुनुहुन्छ भन्ने कुरालाई के तपाईँ विश्वास गर्नुहुन्छ? र विश्वास गर्दै प्रभुलाई सबै कुराहरूको लागि भेटाएका थिएनौ होला। हिजोको दिनसम्म हामीले विभिन्न निराशा, निरुत्साह, असफलतालाई देख्यौं होला। तर आजको दिन परमेश्वरले तपाईँ हामीलाई नयाँ गरिकन प्रदान गर्नुभएको छ।

तापनि तपाईँको आत्माले यी कुराहरूलाई परमेश्वरमा महसुस गर्नुहोस्। प्रभु तपाईँको साथमा हुनुहुन्छ। परमेश्वरले नयाँ काम आजको दिनमा तपाईँको जीवनमा गर्दै हुनुहुन्छ र चाहे असल कुराहरू होस् चाहे खराब कुराहरू होस् जस्तो सुकै कुराहरू तपाईँको मनमा अनि विचारमा आएका छन् भने पनि ती कुराहरूलाई लिएर प्रभुलाई भन्नुहोस्, धन्यवाद प्रभु तपाईँले आजको दिन देख्ने अवसर दिनुभयो, धन्यवाद प्रभु तपाईँले यो बिहानीलाई फेरि पनि मेरो जीवनमा लिएर आउनुभयो र सूर्य मेरो जीवनमा अस्ताएको अस्ताएकै भएन, फेरि पनि नयाँ दिनको उदय नयाँ आशिष र आनन्दको उदय मेरो जीवनमा भएको छ। म तपाईँलाई धन्यवाद दिन्छु र बाँकी सबै कुराहरूमा त प्रभु तपाईँ मसँग हुनुहुन्छ र मेरो साथ साथै भएर हिँड्ने प्रतिज्ञा तपाईँले गर्नु भएको छ भन्ने प्रार्थना आज तपाईँले आफ्नो जीवनबाट गर्न शुरू गर्नुहोस्। हिजोको दिनसम्म गर्नुभएका ती सबै गणगणहरूलाई अब तपाईँले परमेश्वरको हातमा राखिदिनुहोस् र सबै कुराहरूको लागि धन्यवाद दिँदै आजको यो दिनको लागि र तपाईँ जीवित हुनुभएको लागि तपाईँ एकदमै बाँच्ने यो अवसर प्राप्त गर्नुभएको लागि प्रभुलाई आफ्नो हृदयदेखि नै धन्यवाद दिँदै आजको दिनको शुरूआत गर्नुहोस् भन्ने उत्साह तपाईँ सम्पूर्ण श्रोतालाई म दिन चाहन्छु र कार्यक्रम धन्यवाद बिहानी बाटो समय म पुनः बिदा हुन्छु। धन्यवाद। जय मसीह।

0: यीशुले भन्नुभयो, मृत्यु र पातालका साँचाहरू मसँग छन्।
1: टाइम चेक। यति बेला बिहानको 7 बज्यो।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन्न न बजे कोटा
2: सामान नभेटेर बेपत्ता
1: होइन, सामान चाहिँ के चाहिँ ल्याएको?
2: ग्यास चुलो, राइस कुकर, पानी तताउने भाँडो।
1: त्यसको लागि चिन्ता नगर्नु न बाजे, हाम्रै क्रिस इलेक्ट्रो वर्ल्ड छोडे छ नि।
2: कहाँ छ यो?
1: कलङ्की खर्का गाउँ एलआरआई स्कुलको नजिकै।

0: हजुर, यहाँ इलेक्ट्रोनिकका सम्पूर्ण सामानहरू साथै घरायसी आवश्यक सामानहरू होलसेल साथै खुद्रा मूल्यमा पाइन्छ।
1: त्यति मात्र होइन, सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुको साथै हाउस वायरिङको काम पनि गरिन्छ।
0: थप जानकारीको लागि प्रोप्राइटर सर्वन खड्का, मोबाइल 9510 74236, 9510 74236
1: र फोन नम्बर 01513010 छ। 01513010 छ।
0: ग्रेट इलेक्ट्रो वर्ल्ड कलंकी खड्का गाउँ LRI स्कूलको नजिकै।
2: ल है ल, घरियासी सामान एउटै छाता मुनि पाइन्छ ठ्याक्कै पारेर।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 4022544
3: र 4022572 4022572।
6: जय मसीह तथा नमस्कार भाइ बहिनीहरू, म तपाईँहरूकै दिदी सारा लामा प्रत्येक हप्ता बुधबारको दिन नयाँ बाल कार्यक्रम यिपी लेप्चिङ लिएर आइरहेकी छु। सम्झनुहोस्, हरेक बुधबार बिहान 8 देखि 8:30 बजेसम्म र बेलुकी 8:30 देखि 9 बजेसम्म यहाँहरूको साथमा हुने नै छु।
7: गुड न्यूज एफएम 105.1।

0: ओसवाल्ड च्याम्बर्स सुसमाचार प्रचारक साथै शिक्षक भन्नुहुन्छ हामीले हाम्रा आँखा परमेश्वरमा लगाएर प्रार्थना गर्नुपर्छ, कठिनाईहरूमा लगाएर होइन।
1: जयमसी म ज्वाला श्रेष्ठ, तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है त।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माइ फेथ।
1: अब तपाईँ सुन्न सक्नुहुनेछ आत्मिक रेडियो कार्यक्रम स्पार्क माइ फेथ, जागृत विश्वास।
2: जयमसी तथा नमस्कार, म जमुना तामाङ। कार्यक्रम स्पार्क माई फेथमा यहाँलाई स्वागत छ। आजको वचनको शीर्षक रहेको छ भविष्यवाणी गरिएका मसीह, मेरो विश्वासमा चमक ल्याउनुहोस्, भाग तीन। जब परमेश्वरले पहिलो पटक तपाईं र म बाँचिरहेको संसार सृष्टि गर्नुभयो, त्यो एउटा अद्भुत स्वर्ग जस्तै थियो। आदम र हव्वा यहाँ बस्ने पहिलो मानव थिए। जब आदमले पाप गरे, सम्पूर्ण संसार एउटा अद्भुत स्वर्गबाट पाप र रोग व्याप्त भएको संसारमा परिणत भयो। आदमको पापको मोल दिन मानिसलाई मुक्तिदाताको अत्यन्तै आवश्यकता पर्यो। यीशु ख्रीष्टले मसीह हुनुहुन्छ, उहाँ अभिषिक्त जन हुनुहुन्छ। मानव जातिको यो भावी मुक्तिदाताको जन्म हुन लगभग 4000 वर्ष लाग्नेछ। पुरानो नियमको समयमा परमेश्वरलाई प्रेम गर्ने मानिसहरूले भविष्यवाणी गरिएको व्यक्तिको आगमनको लागि धैर्यपूर्वक पर्खिरहेका थिए। तिनीहरूले त्यो दिनको प्रतीक्षा गरिरहेका थिए जब यो मसीहले पृथ्वीमा राज्य स्थापना गर्नुहुनेछ, जहाँ भलाइ र शान्तिले शासन गर्नेछ। पुरानो नियमका विश्वासीहरूका लागि भविष्यको मसीह राजाको स्पष्ट बुझाइ महत्वपूर्ण थियो। उहाँले तिनीहरूको आशा र मुक्तिको प्रतिनिधित्व गर्नुभयो। पुरानो नियमको भविष्यवाणीहरूमा यस मसीहको बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको कुरा यो थियो कि उहाँलाई उहाँका शत्रुहरूमाथि ठूलो शक्ति र अधिकार दिइनेछ र पृथ्वीमा उहाँको राज्य स्थापना गरिनेछ। तिनीहरू त्यस्ता प्रतिज्ञाहरूप्रति धेरै सचेत थिए। भजन संग्रह 89 अध्यायको 27 पद, म त्यसलाई मेरो जेठो पनि तुल्याउनेछु, पृथ्वीका राजाहरूमा सबैभन्दा उच्च। दानियलको पुस्तक 7 अध्यायको 27 पद, तब सम्पूर्ण स्वर्गमुनिका राज्यहरूको सार्वभौमिकता, शक्ति र महानता सर्वोच्चका मानिसहरू अर्थात पवित्र जनहरूलाई दिइनेछ। उहाँको राज्य अनन्तको राज्य हुनेछ र सबै शासकहरूले उहाँको आराधना र आज्ञा पालन गर्नेछ। पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख नगरिएको कुरा के हो भने, राजाको रूपमा शासन गर्नु अघि येशूलाई पहिले गिरफ्तार गर्नु पर्नेछ, पिट्नु पर्नेछ र क्रूसमा टाँगिनु पर्नेछ। जब येशूले आफ्नो पीड़ा र मृत्युको आवश्यकतालाई व्याख्या गर्न खोज्नुभयो, यो विचारको ठूलो प्रतिरोध भयो। मत्तीको पुस्तक 16 अध्यायको 21 22 पद, यहाँ कसरी यरुसलेममा जानुपर्छ र धर्मगुरू र मुख्य पुजारीहरू र शास्त्रीहरूबाट धेरै कष्ट भोग्नुपर्छ, मारिनुपर्छ र तेस्रो दिनमा जीवित भई उठ्नुपर्छ भने उहाँले त्यस बेलादेखि आफ्ना चेलाहरूलाई बताउन थाल्नुभयो। पत्रुसले उहाँलाई एकातिर लगेर हप्काउन लागे, परमेश्वरले यसो नगरून्, प्रभु तपाई माथि यस्तो कहिले हुने छैन। यीशुको क्रूसमा टाँगिने आवश्यकता प्रति पत्रुस कसरी यति धेरै अन्ध भयो। क्रिस्ट दुई फरक रूपहरूमा आउनुहुनेछ भन्ने तथ्य, एउटा दुःख भोग्ने सेवकको रूपमा र अर्को वर्षौं पछि यहुदाको सिंहको रूपमा, पुरानो नियमका भविष्यवाणीहरूमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन। मसीहको मृत्यु र पुनरुत्थानको उल्लेख गरिएको छ, तर यहुदीहरूलाई तिनीहरूको बारेमा सत्य बुझ्नका लागि स्पष्ट रूपमा पर्याप्त छैन। यो पनि स्पष्ट थिएन कि येशु आफ्नो पुनरुत्थानपछि स्वर्गमा उक्लनुहुनेछ। पुरानो नियम लुकाइएको नयाँ नियम हो, नयाँ नियम प्रकट गरिएको पुरानो नियम हो। क्रूसमा येशु ख्रीष्टको मृत्यु उहाँको चेलाहरूका लागि स्तम्भ पार्ने कुरा थियो। तिनीहरूले उहाँको मृत्युबाट पुनरुत्थानको आशा गरिरहेका थिएनन्। उहाँको मृत्युको तीन दिनपछि जब स्त्रीहरू जिहानमा गए, तिनीहरूले येशु ख्रीष्टको शरीर अब त्यहाँ नभएको देखे। त्यसपछि दुई स्वर्गदूतले स्त्रीहरूलाई येशु मृत्युबाट बौरी उठ्नु भएको कुरा बताए। जब प्रेरितहरूले स्त्रीहरूबाट यो समाचार पाए, तिनीहरूले यसलाई विश्वास गर्न अस्वीकार गरे। लुकाको पुस्तक 24 अध्यायको 10-11 पद, ती स्त्रीहरू चाहिँ मरियम मग्दलिनी, योअन्ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँग रहेका अरू स्त्रीहरूले पनि यी कुरा प्रेरितहरूलाई भने, तर तिनीहरूले यो कुरा वाहियात हुन् भन्ठाने र तिनीहरूले विश्वास गरेनन्। त्यसको केही समयपछि यीशु इमाउस जाने बाटोमा दुईजना मानिसहरूसँग हिँडिरहेको भेटिनुहुन्छ। उहाँले देख्नुभयो कि तिनीहरू यीशुलाई के भएको थियो भनेर धेरै चिन्तित थिए। जब उहाँले तिनीहरूलाई यसको बारेमा सोध्नुभयो, तिनीहरूको प्रतिक्रिया यस्तो थियो। लुकाको पुस्तक 24 अध्यायको 20 21 पद, तब मुख्य पुजारीहरू र हाम्रा शासकहरूले उहाँलाई मृत्यु दण्डको निम्ति सुम्पिदिए र उहाँलाई क्रुसमा टाँगे। इस्रायलको उद्धार गर्ने उहाँ नै हुनुहुन्छ भन्ने हामीले चाहिँ आशा गरेका थियौं। यी सब कुरा छोडेर यो घटना घटेको आज तेस्रो दिन हो। यी दुईजना मानिसहरूले आशा गरेका थिए कि यीशु नै इस्रायललाई छुटकारा दिने व्यक्ति हुनुहुनेछ। तिनीहरूले सम्भवत इसाया 11:4 र अन्य ठाउँहरूमा मसीहले आफ्ना शत्रुहरूलाई पराजित गर्ने र राजाको रूपमा शासन गर्ने बारेमा उल्लेख गरिएका भविष्यवाणीहरूलाई बुझेका थिए। तर अब तिनीहरूले सुने कि उहाँलाई क्रुसमा टाँगिएको थियो र उहाँलाई अझै पनि मरेको ठाने। लुकाको पुस्तक 24 अध्यायको 25-27 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, ए अबुझ मानिस हो, तिमीहरूका हृदय यति सुस्त भएको छ कि अगमवक्ताहरूले भनेका कुराहरू विश्वास गर्दैनौ। के क्रिस्टले यी कष्टहरू भोग्नु र आफ्नो महिमामा प्रवेश गर्नु आवश्यक थिएन र? तब मूसा र सबै अगमवक्ताहरूबाट शुरू गरेर उहाँले धर्मशास्त्रमा आफ्नो विषयमा लेखिएका कुराहरूको अर्थ तिनीहरूलाई खोलिदिनुभयो। यीशुले पुरानो नियमबाट आफ्नो बारेमा धेरै भविष्यवाणीहरू उत्कृत गर्नुभयो। यसमा उहाँको पीड़ा, मृत्यु र विजयी पुनरुत्थान समावेश छ। उहाँले सम्भवत यी दुई व्यक्तिहरूसँग यी धर्मशास्त्रहरू साझा गर्नुभयो। यसैयाको पुस्तक 53 अध्यायको 11 पद, उसका प्राणको वेदनापछि उसले जीवनको ज्योति देख्नेछ र सन्तुष्ट हुनेछ। आफ्नो ज्ञानद्वारा मेरो धर्मी दासले धेरैलाई धर्मी बनाउनेछ र उसले तिनीहरूका अधर्म बोक्नेछ। यीशुले सम्भवत तिनीहरूलाई आफ्नो विजय पुनरुत्थान र अनन्त महिमा प्राप्त गर्नु अघि उहाँलाई चाहिने पीड़ा र मृत्युको बारेमा बुझाएको हुनुपर्छ। पछि यीशु आफ्ना चेलाहरूको सामु देखा पर्नुभयो। लुकाको पुस्तक 24 अध्यायको 44-46 पद, उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यिनै हुन्, अर्थात् मूसाको व्यवस्था, अगमवक्ता र भजनका पुस्तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनै पर्छ। तब धर्मशास्त्र बुझ्नलाई उहाँले तिनीहरूको समक्ष खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्नुभयो, यस्तो लेखिएको छ कि क्रिस्टले दुःख बोक्नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ। पुरानो नियममा यीशुको पीड़ा र मृत्युको भविष्यवाणी गरिएको थियो, तर यो अस्पष्ट शब्दहरूमा दिइएको थियो, जसले गर्दा ती भविष्यवाणीहरू अधिकांश मानिसहरूले साँच्चै बुझ्नु अघि वास्तविक घटना घट्नु आवश्यक थियो। अब म चाहन्छु कि हामी पुरानो नियमका केही भविष्यवाणीहरूको जाँच गरौं, जसले यीशुलाई साँचो मसीहको रूपमा पहिचान गर्न मद्दत गर्दछ। इतिहासभरि धेरै झुटा अगमवक्ताहरू छन् र भविष्यमा धेरै देखा पर्ने सम्भावना छ। भविष्यमा हामी कसरी जान्न सक्छौ कि यीशु ख्रीष्ट नै साँचो मसीह हुनुहुन्छ र ती अरू झुटा अगमवक्ताहरू मध्ये एक होइनन्? यसैयाको पुस्तक 61 अध्यायको 1 पद, परमप्रभु परमेश्वरका आत्मा म माथि छ, किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति परमप्रभुले मलाई अभिषेक गर्नुभएको छ। मन भाँचिएकाहरूको हृदयलाई बन्धनमा, कैदमा परेकाहरूलाई स्वतन्त्र दिन र बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गर्न उहाँले मलाई पठाउनु भएको छ। यीशुले आफ्नो सेवकायको शुरूमा यो भविष्यवाणी सार्वजनिक रूपमा पढ्नुभयो। हामी यो लुका 4 अध्यायको 17-19 जान्दछौ। यसले भविष्यवाणी गर्छ कि मसीहमाथि परमेश्वरको पवित्र आत्माको वरदान हुनेछ, जसले गर्दा उहाँले शक्तिशाली कामहरू गर्न सकुन् भनेर उहाँलाई आत्मिक शक्ति दिनुहुनेछ। यीशुले आफ्नो 32 पवित्र आत्माको वरदान प्राप्त गर्नुभयो र उहाँले आफ्नो सेवकाय शुरू गर्दा उहाँमाथि यो वरदान थियो। यीशुले यो आत्मा प्रकट गर्नुभएको प्रमाण उहाँले निको पार्ने, मरेकाहरूलाई जीवित पार्ने, हजारौंलाई खुवाउने, आधी बेरी रोक्ने र पानीमा हिँड्ने जस्ता चमत्कारहरू गरेर बारम्बार देखाउनुभयो। यसैयाको पुस्तक 35 अध्यायको 5-6 पद, तब अन्धहरूका आँखा खोलिनेछन् र बहिराहरूका कान उघारिनेछन्, तब लङ्गडाहरू मृगजै उफ्रनेछन् र गुंगाहरूको जिब्रोले स्तुति गर्नेछ। उजाड स्थानमा पानी फुटेर निस्कनेछ र मरूभूमिमा खोलाहरू बग्नेछ। यहाँ एउटा भविष्यवाणी छ कि मसीहले अन्धा, बहिरा, गुंगा मानिसहरूलाई निको पार्नुहुनेछ, जुन सबै यीशु ख्रीष्टले गर्नुभयो। लुकाको पुस्तक 5:2 तर ए बेथलेहेम एफ्राता त युहुदाका कुलहरू मध्ये सानो भए तापनि तँबाट मेरो निम्ति एकजना निस्कनुहुनेछ जो इजरायलका शासक हुनुहुनेछ जसको शुरू पुरानो समयदेखि अर्थात प्राचीन कालदेखि नै छ। मसीह बेथलेहेममा जन्म हुनुहुने थियो। यो भविष्यवाणी मत्तीको पुस्तक 2:5-6 ज्योतिषीहरूलाई भनिएको थियो ताकि तिनीहरूले उहाँलाई कहाँ भेटाउने भनेर जान्न सकुन्। इसैयाको पुस्तक 53:7 ऊ थिचुमिचुमा पर्यो र उसलाई कष्ट पर्यो तापनि उसले आफ्नो मुख खोलेन। मारिनलाई लगेको तुमा जस्तै ऊ डोर्याएर लगियो। आफ्नो उन कत्रनेको सामु भेडा मौन भए चाहिँ उसले पनि आफ्नो मुख खोलेन। यो पदले भविष्यवाणी गर्छ कि पक्राउ परेपछि र कोर्रा हानिएपछि मसीहले आफ्नो बचाव गर्न वा आफ्नो गिरफ्तारीको बारेमा गुनासो गर्न आफ्नो मुख खोल्नुहुने छैन। यो कुरा यीशु ख्रीष्टको सन्दर्भमा एकदमै सत्य साबित भयो जब मुख्य पुजारीहरू र अगुवाहरूले उहाँलाई आरोप लगाए। उहाँले कुनै जवाफ दिनु भएन। इसैयाको पुस्तक 53:12 यसै कारण महानहरूसँगै उसलाई पनि म एक भाग दिनेछु र उसले लुटको माल सामर्थ्यहरूसित बाँड्नेछ किनकि उसले आफ्नो जीवन मृत्युमा खन्यायो र ऊ अपराधीहरूको गन्तीमा गनियो किनकि उसले धेरैको पाप बोक्यो र उसले अपराधीहरूका निम्ति मध्यस्थता गर्यो। मसीहलाई अपराधी ठहराएर अपराधीहरू मध्ये गणना गरिनेछ भनी भविष्यवाणी गरिएको थियो। यो वास्तविकता तब बन्यो जब येशूलाई पक्राउ गरियो, पिटियो र पछि अपराधीको रूपमा क्रुसमा टाँगियो। इसैयाको पुस्तक 52:14 जसरी उसदेखि धेरैजना व्याकुल थिए उसको अनुहार चिन्नै नसकिने गरी र उसको चेहरा मानिसको भन्दा पनि कुरूप बनाइएको थियो। यही भविष्यवाणीले सम्भवत येशूलाई गेस्तमनीको बगैँचामा प्रार्थना गर्न प्रेरित गर्यो र आफ्नो पितालाई सोध्नुभयो कि यदि अरू कुनै उपाय छ भने उहाँले यो भयानक परिस्थितिबाट बाँच्न सक्नुहुन्छ। अन्तमा यीशुले आफूलाई पक्राउ पर्न दिनुभयो र यो भविष्यवाणी पूरा गर्नुभयो। तिनीहरूले उहाँलाई 2 दिनसम्म निरन्तर पिटे। उहाँसँग आफ्नो क्रुस बोक्ने शक्ति पनि रहेन। यी भविष्यवाणीहरूको सारांशमा हामीले यो बुझ्न आवश्यक छ कि पुरानो नियम सधैँ आत्मव्याख्या गर्दैन। यसले चित्रण गरेको चित्र पूरा गर्न र पुरानो नियमका धेरै खण्डहरूको वास्तविक अर्थ देखाउन 4 सुसमाचारका पुस्तकहरू आवश्यक पर्दछ। येशूले दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ, पुनरुत्थान हुनुहुनेछ र त्यसपछि स्वर्गमा उक्लनुहुनेछ भन्ने कुरा हिब्रू धर्मशास्त्रले स्पष्ट रूपमा बोलेका गतिविधिहरू थिएनन्। पुरानो नियमका भविष्यवाणीहरू हुनुमा सायद सबैभन्दा ठूलो आशिष यो हो कि तिनीहरूले येशू ख्रीष्ट साँचो मसीह हुनुहुन्थ्यो र हुनुहुन्छ भनेर कुनै शंका बिना पुष्टि गरे। पुरानो नियममा भविष्यवाणी गरिएका सबै भविष्यवाणीहरू पूरा भए। बेथलेहेममा उहाँको जन्मदेखि शुरू भयो र उहाँले अन्धहरूलाई निको पार्नुहुनेछ, मरेकाहरूलाई जीवित पार्नुहुनेछ, गदामा चढेर एरुसलेम जानुहुनेछ, अपराधीहरूको रूपमा व्यवहार गरिनेछ, दुःख भोग्नुहुनेछ, मर्नुहुनेछ र सबैभन्दा महत्वपूर्ण कुरा उहाँ मृत्युबाट ब्युतनुहुनेछ भन्ने भविष्यवाणी पनि समावेश थियो। हितोपदेशको पुस्तक 25:2 कुनै कुरा गोपी राख्नुमा परमेश्वरको महिमा हुन्छ, कुनै कुराको खोजी निकाल्नमा राजाहरूको महिमा हुन्छ। बाइबलका धेरै सत्यहरू क्रिस्चियन जनसंख्याको एक विशाल वर्गलाई थाहा नभए पनि परमेश्वरले आफ्ना सत्यहरू साँच्चै भोकाएकाहरूलाई प्रकट गर्ने प्रतिज्ञा गर्नुहुन्छ। मत्तीको पुस्तक 5:6 धन्य धार्मिकताको निम्ति भोकाउने र तीर्खाउनेहरू किनभने तिनीहरू तृप्त हुनेछन्। येशू ख्रीष्टलाई साँचो मसीहको रूपमा चिन्ने सबैलाई अनन्त जीवन दिइनेछ र जब हामी येशूलाई हाम्रो प्रभुको रूपमा सेवा गरेर धार्मिकतामा हिँड्न प्रतिबद्ध हुन्छौं तब हामीले भविष्यको सहसाथी राज्यको समयमा प्रशस्त इनामहरू पाउनेछौ। आजको वचनद्वारा परमेश्वरले तपाईहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
3: श्रोता मित्र, भर्खरै तपाईँले सुन्नुभयो आध्यात्मिक रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा तपाईँको कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसका लागि हाम्रो फोन नम्बर 01 06-66-19-460 01-66-19-460 मा सम्पर्क गर्न सक्नुहुनेछ। हौस् त श्रोता, आजका लागि कार्यक्रमबाट हामी सबै बिदा हुन्छौ। तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।
4: आछी यनाडी गुदु वापत्ती कया आत्मिकी रेडियो ज्याजो स्पार्क माइ फेथ जिगु विश्वास के चमक हया बिउ।
5: जय मसीह। जोजेलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माइ फेथ के छि सकसिता न लसकु छ। थौयागु वचनिया शीर्षक दु भविष्यवाणी याना त म मसीह जिगु विश्वास के चमक हया बिउ भाग तीन थौ छिओ जी चुना चुनगु संसारिया त परमेश्वर नापा देखु बोले थुछगु अजु चाहे पुगु स्वर्ग ख आदम पाप याबले दक्को संसार छगु अजु चाहे पुगु स्वर्ग पाप पो लुए जागु संसारे हिल आदम या पाप या मु पुले त मनु दे त मुक्तिदाता मालक येशु ख्रिस्ट मसीह ख वेकन अभिषिक्त जुयादिम ख मानव जातीय भावी उद्धारकर्ता या जन्म जुइ त लगभग पेरो द लगेजुल फुलागु नियम या इले परमेश्वर या त मतिना याइपी मनु देश भविष्यवाणी याना त म मनु या त आगमन या त धैर्यतापूर्वक पिया सुन इम स थो मसीह पृथ्वी राज्य स्थापना याइगु नि पिया सङ्गु ख गन भी व शान्ति राज्य याई फुलागु नियम या विश्वासी ते या नीति भविष्यवाणी या मसीह जुजु या बारे बालक थुके महत्वपूर्ण ख वो इमगु आशा वो मुक्ति या प्रतिनिधित्व ख यो पि नियमिपि फुलागु नियम या भविष्यवाणी ई थो मसीह या बारे स्पष्ट रूप धयातो गुदु कि वया त वया शत्रु तेगु चुए तधङ्गु शक्ति वो अधिकार बिउगु वो वयागु राज्य पृथ्वी स्थापित जुइगु जुई थज्यागु बचया खे इभे तस्क सचेत जुयाचुङ्गु ख भजन 89 यो 27 पदके धयातगुदु हाक्न जी वया त थम क्या वो पृथ्वीया जुजु पिनिगु नाय देखाबी दानियल 7 यो 27 के धयातगुदु पृथ्वीया फुक्क राज्य यो शक्ति वो त धसा दक्ने त धम परमेश्वरिया पवित्र मनुयागु लेबी वेकया राज्य न्याबले दया चुनिगु राज्य जुई फुक राज्य वेकया खनि वो वेकयागु सेवा याई पुलागु नियम या भविष्यवाणी ई स्पष्ट रूप न्यथना तगु मधुगु ख छु धासा येशु या त जुजु जुया शासन याए न्य नापा जुना दाया क्रुसे योखाना गु ख येशु थगु दुख व मृत्यु या आवश्यकता या त थुके त श्वेबले थुगु विचा या त तधङ्गु प्रतिरोध वोल मत्ती 16 अध्याय 21 निसे 22 ताको दया त गुदु उबले निसे येशु चेला या त ध्वाथुक दया दिल एरुसलेमे उना जी थकाली पि तधपि पुजारी त व शास्त्रीयागु लाते दुख कष्ट फेमानी लिपा इम्स जी त स्याना छुई अले सोनु लिपा जी हाक्न माना वे ठोनियना पत्रुस वे गया त छछे यङका वो बिया थछे दाल परमेश्वर थछे न्यानादि मुखु प्रभु थछेला छि त गुब्ले हे जुई मुखु यो पि नियनमेपि यशु या त क्रुसे योगाबले योगाको आवश्यकता कया पत्रुसँग गथेयाना ठुली कहाँ जुइफु ख्रिस्ट निगु फरक रूपे वे छगु दुख कष्ट भोगे आई म सेवक्या रूपे वो मेगु लिपा यहुदिया सिंहासने या रूपे वैगु ख फुलाको नियम या भविष्यवाणी स्पष्ट रूप नेथना तगु मडु मसीह वो पुनरुत्थान या ख नेथना तगुदु तर यहुदी देश इमगो बारे सत्य ख थुके त इपि उली स्पष्ट मजु वे कया पुनरुत्थान लिपा स्वर्गे हुनेगु ख न स्पष्ट मजु फुलागु नियमे दयागु सुला छोङगु नुगु बासा ख नुगु नियम दयागु प्रकट जुगु फुलागु नियम ख क्रुसे येशु ख्रिस्ट या मृत्यु वेक या अनुयायी ते त तस्क चिउता या विषय जुल इम्स वेक सिना मना वै धका आशा मयागु ख वेक शिवगु सोनो लिपा मिसा त देपे हुना यीशुया सी म अन मधुगु खन अले निम स्वर्गदू तेस यीशु सिम मना वगु ख कन प्रेरित तेस मिसा ते पाखे थोख न्यले इम्स विश्वास मया लुका चौबिस यु दसो एघार पदके धया त गुदु थोख प्रेरित त धा उपी मरियम मग्दलिनी यो अन्ना व याकुबिया मा मरियम वो इपी नाप वोपी मेपी निशा त ख एन थोख प्रेरित त बाख थिए जक्क जुल इम्स थोख विश्वास मया वया छु यी लिपा हे यीशु स्माउल या ल हुना चङ्गु निम मनु तेस नापला त वेकल खनकी यीशु या त जुगु ख इपी तस्क चिन्ता जाया छु न वेकल इम्के थुकिया बारे नियनि बले इम्गु लिस थुकथ ख लुका चौबिस यु बीस एक्काइस पदे धाया त गुदो जिमी त धपी पुजारी त व शासक तेस वेक या त स्याना छुगु फैसला याना क्रुसे यो खाना मिल जिम्स ला वेक यागु पाखे हे इजरायल देश लिफाना काए खनि धका मती तय गुख थोक छखे हे ते थे जुगु थौ न सोनु दत इजरायल या त मुक्ति याई म यीशु हे जुई धका निम मनु तेस आशा या त सायद इम्स एसैया एघार यो चार हो मेमेगो थासे मसिह थ शत्रु ते त भुका जुजु जुया शासन याईको बारे विषया तगु भविष्यवाणी थुइका चोङ्गु ख अले आ इम्स वेक या त क्रुसे यो खागु ख निना वेक तस्क सी ढुङ्कल धका बिचाया त लुका चौबिस यु पच्चिस सन्हे सत्ताइस तक धाया त गुदु अले वेक ल याना दिल छिमी ला मूर्ख मनु त जोया चुन खने अगमवक्ता तेस धागु फुक्क खे विश्वास याए त छिम्स थाकु चाया चुन छु मुक्ति बिम ख्रिस थथे दुख सिना तिनी त जुईको मखला अले वेकल मोसा निसे कया फुक्क अगमवक्ता तेस धर्मशास्त्र चोया थकुगु वेकयागु हे ख ध्वाथुका दिल यसो पुलागु नियम थगु बारे योगको भविष्यवाणी उद्रित याना दिल गुखी वेकया दुख कष्ट या मृत्यु व विजय पुनरुत्थान न समावेश दु वेक थुपी निम मनु त लिसे थुगु धर्मशास्त्र निङ्का दिगु जुइफु यसैया त्रिपन्न यु एघार के दया त गुदु वो थगु प्राण तस्क शास्ति ने धुङ्का वो जीवन या ज खने अले थ लुदनी थगु ज्ञान न याना जिमी धर्मी म दास युक्कुसित धर्मी याना बी वो हे इमगु अधर्म कुबि यसो सायद थगु पुनरुत्थान व अनन्त महिमा प्राप्त याए न्य थसा भोगेया मागु दुख व मृत्यु बारे इम त थुइका बिहा दिगु जुइमा लिपा वेकल थ चेला या त न्योने खने दत लुका चौबिस यु चौवालिस सन्हे छयालिस ताक धया त गुदु अले वेकल इम त धयादिल जी छिपिना प दुब्ले जुगु बारे धर्मशास्त्र अर्थात मोसा या व्यवस्था अगमवक्ता वो भजने सफुली चोया तगु फुक्क ख फुङ्के मा धका नापाहे दैगु ख अले धर्मशास्त्र थुइके के त इमगु नुग च्याका वेकल धयादिल मुक्ति बिम ख्रिस्ट सिना हानौ सोनु दका मना वेमा धका चोया त कुदु यपि नियनमेपी पुलागु नियमे यसुया दुख व मृत्यु या भविष्यवाणी याना त गुदु तर अस्पष्ट रूप बिहा त गुख उके अप्प मनुतेस उगु भविष्यवाणी या त धाथे ठुके न्य वास्तविक घटना जुइमागु आवश्यकता दुगु ख आज पुलागु नियम या छु भविष्यवाणी या त जहाँ स्याए त इनापा याना गुकी चित यसु या त ताथ्य मसिह धका मसिके त गुहाली याई इतिहासे यक्कु मखुपी अगमबक्ता त दु अले भविष्य न यक्कु दैगु सम्भावना दु भविष्य झिसे गथेयाना सेके फै कि येशु ख्रिस्ट ताथ्यम मसिह ख उपी मखुपी अगमबक्ता त मध्ये छम मखु एसया 61 एके धया त गुदु मगा मचा पिन्त पिङ्गु ख न्यङ्गे त परमप्रभु जित लेहा दिगुनि परमप्रभु परमेश्वरिया आत्मा झिके दु नुग कुटुङ पिन्त ल्याका वित चिन्ता त पिन्त त्वत्का वित व कुना त पिन्त छुटकारा याए घोषणा याए त वेकलजित छोया हगुदु यो पिनमै यशु थगु सेवाया सुरुई थगु भविष्यवाणी सार्वजनिक याना दिल झिस थो लुका 4:17-19 पाखे सेकेफु थुकी मसीह या त परमेश्वर या पवित्र आत्मा या वरदान बिगु धका भविष्यवाणी याना त गुदु थुकी वया त शक्तिशाली ज्या याए त शक्ति बि यशु बप्तिस्मा क्या बोले पवित्र आत्मा या वरदान प्राप्त याएगु दुगु ख अले वे कल थगु सेवा न्याकी बोले न थो हे वरदान बिया दिगु ख यशु थो आत्मा कया दिगु प्रमाण लुगी या त ल्याकेगु सिपिन त मुहाकेगु दोलन्द मनुते त नकेगु बाफे या त शान्त याएगु वो ले लयके न्यासी हुनेगु थजाको अजु चापुगु ख बारम्बार बिया दिगु ख एसया 35:5-6 धा त गुदु अनलि सा पिनेगु मिखा साकादी अले फ्याटेगु नेप साकादी अले लङ्गरा पिँ चल्ला थिए तिनुई खाख त ले ताई तस्मा हाले गङ्गु ब त्याना ल पिहा वै अले मरुभूमि खुसीबा न्याय थन छगु भविष्यवाणी दुखी मसिह कहाँ पिँ बैरा पिँ व लङ्गडा ते त लागेगु गुगु फुक्क व या त मिका 5:2 के धया त गुदु तर हे बेतलहेम ए प्राता छ यहुदिया कुल त मध्ये दक्लिङ छि धङ्गु जुसा जिगु लागि छङ्के छम मिज पिहा वै गुमसिन इजरायलिया त शासन याई गुमसिगु सुरु पुला गु इन निसे अर्थात दक्ले नापा या इन निसे हेदु मसिह बेतलहेम मे बुइगु जुइ थो भविष्यवाणी मत्ती 2:5-6 के ज्योतिषी तेस धागु ख उकी इम्स वेकन गन लुगे गुदका सिके फै यसैया 53:7 के धया त गुदु वो कोतेका चोन्ने माल व शास्ति जुल एन व थगु मुदु छस न नोमवा स्या त युङकुम छि धम भ्यासाय त थे वया त यङ्कल टे चाइ मेस्यु न्योने फै सुङ्क चो थे थोम व थगु मुटु छु नोमुआ यो पि न्यनमि पि थो भविष्यवाणी याई कि जोने ढुङ्गा दामलाक डा ढुङ्गा मसिह थगु बचाउ या त वा थ त जोङ्गु ख गुनासो याए त थगु मुटु चाकी मखु थो ख यीशु ख्रिस्ट या ख तस्क सत्य साबित जुल पूजाहारी व थकली पिन्छ वया त दोष बिल व छु लिस मभ्यु मत्ती 27:12 के धया त गुदु अछे यसैया 53:12 के धया त गुदु अछे जुया जि तदपि नाप हे वया त न छगु भाग बि व लाका हगु माल बल्ला पिन्स इनी साधासा व थगु जीवन पाना बिल व पापी त नाप हे वया त ल्या खात व यो कुसीको पापको बिल व पापी तेगु नीति स्वापु तै मजुल मसिह या त दोषी ठहरे याना अपराधी त लिसे ल्या खागु भविष्यवाणी यागु ख यशु या त जोना धागु व लिपा अपराधी धका क्रुसे यो खागु इले थो वास्तविक जुल यसैया 52:14 के धा त गुदु गथे व खना योगको मनो त गजब जुल वयागो रूप मसिके हे मफैक व वयागो रूप मनोया स्वयान अपसङ्गु ख निनमिपि थो भविष्यवाणी सायद इसुया त गेस्समनिया बगैँचा
4: प्रार्थना याय त वो थ अबुया त थो भयानक अवस्था बचे जुइगु मेगु लपु दुला धका नियनि त प्रेरित यागु ख अन्त्य यीशु थ त जुने त अनुमति बिहादिल अले थगु भविष्यवाणी पूर्ण इम्स वया त निनु तक मत्तिक दायाचुन वयाके थगु क्रुस लोनेगु शक्ति ताक मन त ठुगु भविष्यवाणी या सारम्से झिस थुइके मा कि फुलागु नियम याब्ले थ थम थुइके फैगु मखु थुलिकि चित्र नियागु चित्र पुङके त व ल फुलागु नियम या खन यक्कु खण्ड या वास्तविक अर्थ किनि त प्यङ्गु सुसमाचार या सफुमा यसु दुख सि वना वै अले स्वर्गे थाहाउने थुपे हिब्रु पुस्तके स्पष्ट रूप नेछनाटगु ज्याख मखु पुलाङ्गु नियम दुगु भविष्यवाणी त दक्ले त धङ्गु सवाख इम्स संका मदेक यसु ख्रिस ढाठेमा मसिह ख धका पक्का याद पुलाङ्गु नियम या दक्को भविष्यवाणी पुन उखे वेकल बेतलेहेमे जन्म जुइगु वेक काफिन त ल्याकेगु वेकल सिपिन त मकेगु वेकल गधा चुना एरुसलेमे दुहामुनेगु वेक या त अपराधी थे व्यवहारियाइगु वेकल दुख सिगु वेकल सि व दक्ले तदमुख वेक ढुङ्का न मना वै तयगु भविष्यवाणी समावेश चुकुदु हितोपदेश 25:2 के धया तगुदु परमेश्वर सुचका तौ गुली हे चिस वेक या त हने अले जुजुपिन्त इम्स थोख उला अर्थ केना बिउगुनी हे हने बाइबले यक्कु सत्यता क्रिस्चियन जनसंख्या त धङ्गु वर्ग तिस मसुसा परमेश्वर धाठे हे इच्छा याइपिन्त वयागु सत्य ख केनेगु वचन बिरादिगु दु मत्ती 5:6 के धया तगुदु परमेश्वर या न्याने धर्मी यस 25:2 के धया तगुदु परमेश्वर सुचका तौ गुली हे चिस वेक या त हने अले जुजुपिन्त इम्स थोख उला अर्थ

0: जय मसीह साथै नमस्कार सम्पूर्ण श्रोताहरू र मेरा प्यारा प्यारा भाइ बहिनीहरू, कार्यक्रम यीपी लेसिङ लिएर उपस्थित भइसकेकी छु म यहाँहरूकै प्यारी दिदी सारा लामा। यहाँहरू कस्तो हुनुहुन्छ? अवश्य नै आरामै हुनुहुन्छ होला। र सधैँ झै आज पनि मैले यहाँहरूको माझमा यो नयाँ अंक लिएर आएकी छु। र यहाँहरूलाई थाहा छ हाम्रो कार्यक्रम यीपी लेसिङ आउने गर्दछ गुड न्यूज एफएम 105.1 मेगाहर्जबाट हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 बजेसम्म र पुनः प्रसारण बेलुकी 8:30 देखि 9 बजेसम्म आउने गर्दछ। साथै पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 मेगाहर्जबाट यही समयमा सुन्न सक्नुहुनेछ। र भाइ बहिनीहरू, आज पनि मैले कार्यक्रममा चाहिँ यहाँहरू जस्तै उमेरको एकजना पाहुनालाई यहाँ बोलाएकी छु। उहाँ चाहिँ भर्खर 9 वर्षको हुनुहुन्छ। उहाँ हुनुहुन्छ सामियाना नेपाली। म उहाँलाई कार्यक्रममा ढिला नगरिकन स्वागत गर्न चाहन्छु। जयमसी।
1: जयमसी।
0: सन्चै हुनुहुन्छ?
1: म सन्चै छु।
0: यहाँलाई हाम्रो कार्यक्रम यीपी लेप्चिङमा स्वागत छ।
1: थ्याङ्क यू।
0: अनि मैले यहाँको नाम भनिदिएको थिएँ अघि, होइन? थोरै आफ्नो परिचय दिनुहोस् न, इन्ट्रोडक्सन।
1: जयमसी सबैलाई। मेरो नाम चाहिँ सामियाना नेपाली हो। म 9 इयर ओल्ड हो। म जावलेखेलमा बस्छु। म क्लास 4 पढ्छु। मेरो स्कुलको नाम इरिस एकाडेमी हो। मेरो स्कुल चाहिँ रानीपुल ललितपुरमा छ।
0: अनि कति कक्षामा पढ्नुहुन्छ नि?
1: म 4
0: कक्षामा पढ्नुहुन्छ हो। अनि तपाईँको नाम त कति राम्रो रहेछ, सामियाना। सामियाना भनेको के होला? आफ्नो नामको मिनिङ थाहा छ?
1: अलिअलि थाहा छ।
0: के होला त नि?
1: सेल्टर अनि रक।

0: Sir अनि रक वाओ अनि कस्तो लाग्छ आफ्नो नामको मिनिङ यस्तो रहेछ भनेर थाहा पाउँदा
1: राम्रो लाग्छ
0: अनि यहाँको नाम सामियाना भनेर कसले राखिदिनु भएको नि
1: मेरो मामाले राखिदिनु भएको
0: वाओ मामाले राखिदिनु भएको अनि मनपर्छ आफ्नो नाम
1: मनपर्छ
0: ओके अनि थोरै यहाँको परिवारमा चाहिँ को को बस्नुहुन्छ भन्न मिल्छ
1: मिल्छ
0: ल
1: मेरो घरमा हजुर आमा हजुरबा काल मामु दादु पछिआ अनि मम्मी बस्नुहुन्छ
0: ओहो है अनि यहाँको फ्यामिली ह्याप्पी फ्यामिली हुनुहुँदो रहेछ नि त हो हजुरबा हजुरआमा पनि हुनुहुँदो रहेछ यहाँको फ्यामिलीमा सबैभन्दा नजिक तपाईँ कोसँग हुनुहुन्छ फुच्ची मामु भनेको चाहिँ मामुको पनि दिदी हो है अघि हामीले अफ एयरमा चाहिँ तपाईँको मामुको पनि दिदीसँग कुरा गरेको उहाँ नै हो फुच्ची मामु भनेको अनि उहाँ चाहिँ तपाईँलाई किन तपाईँ उहाँसँग किन धेरै नजिक हुनुहुन्छ नि
1: माया गर्नु पनि हुन्छ के किनिदिनुहुन्छ बाहिर खाउन लग्नुहुन्छ घुमाउन लग्नुहुन्छ काका लग्नुहुन्छ
0: काका लानुहुन्छ हो त्यही भएर मनपर्छ ए ल अनि तपाईँ कुन मण्डली जानुहुन्छ नि चर्च
1: चर्चमा जान्छु
0: कहाँ छ नि यो होरेप चर्च चाहिँ
1: भैँसीपाटी
0: भैँसीपाटीमा अनि बाल सङ्गति कतिको जान मन लाग्छ
1: मलाई बाल सङ्गति जान धेरै राम्रो लाग्छ
0: किन होला नि
1: त्यहाँ हामीलाई बाइबल भर्सहरू सिकाउनुहुन्छ प्रार्थना गराउनुहुन्छ डान्स गराउनुहुन्छ सिङ्गिङ गराउनुहुन्छ खेलाउनुहुन्छ
0: वाओ अनि तपाईँलाई चाहिँ के कुरामा एकदम इन्ट्रेस्ट लाग्छ
1: बाल सङ्गतिमा
0: बाल सङ्गति नभए पनि अरू बेला पनि तपाईँको हबिजहरू हुन्छ नि के गर्न मन लाग्छ जस्तै कसैलाई गाउन मन लाग्छ कसैलाई ड्रइङ बनाउन मन लाग्छ
1: मलाई ड्रइङ बनाउन चाहिँ राम्रो लाग्छ
0: अनि छुट्टीको बेलामा चाहिँ कसरी दिन बिताउने गर्नुहुन्छ घरमा
1: घरमा म कहिले काहीँ ड्रइङ बनाउँछु कहिले काहीँ सुत्छु कहिले काहीँ बाहिर साथीहरूसँग घरकै साथीहरूसँग खेल्छु
0: भनेपछि सामियानालाई साथीहरूसँग खेल्न पनि मनपर्छ हो अनि तपाईँको मिल्ने साथी कोही हुनुहुन्छ
1: स्कुलमा
0: स्कुलमा को हो भन्न मिल्छ को हो नि
1: सरिश्मा
0: सरिश्मा अनि किन तपाईँ उहाँसँग धेरै मिल्नुहुन्छ किन मनपर्छ उहाँलाई
1: हामी सँगै एलकेजीदेखि पढेको अनि हामी अहिलेसम्म बेस्ट फ्रेन्ड अनि हामी खेलिरहन्छौँ अनि कहिले काहीँ म उसको घर जान्छु अनि ऊ मसँग नि कहिले काहीँ भेट्न आउँछ त्यही भएर हामी साथी
0: अनि तपाईँलाई तपाईँको बेस्ट फ्रेन्डको मनपर्ने बानी एउटा कुनै लाग्छ के साथी भन्नुभयो नाम
1: सरिश्मा
0: सरिश्माको मनपर्ने बानी के होला तपाईँलाई मनपर्ने उसको राम्रो बानी ह्याबिट
1: उसको मनपर्ने बानी
0: सुत्ने बानी किन नि अनि तपाईँलाई चाहिँ सुत्ने बानी मन परेको
1: होइन उसको फेभरेट हबी सुत्छ
0: उसलाई रेस्ट गर्नु मनपर्छ धेरै हो अनि तपाईँहरू स्कुलमा के गर्नुहुन्छ तपाईँले आफ्नो बेस्ट फ्रेन्डसँग आफ्नो कुराहरू के सेयर गर्नुहुन्छ नि
1: म मेरो बेस्ट फ्रेन्डलाई आज के भएको थियो आज लन्चमा के गर्ने गेम ब्रेकमा के गर्ने भनेर म उसलाई सेयर गर्छु
0: वाओ कस्तो राम्रो है तपाईँको थोरै डेली रुटिनको बारेमा भनिदिनुहोस् न है तपाईँ बिहान उठेदेखि बेलुकासम्म के गर्नुहुन्छ
1: म बिहान 6 o'clock उठ्छु एकछिन पढ्छु अनि लुगा फर्स्टमा म मुख धुन्छु अनि त्यसपछि लुगा लाउँछु त्यसपछि खाना खान्छु खाएपछि कपाल गर्छु ब्रस गर्छु अनि त्यसपछि म स्कुल जान्छु स्कुल गएर आएपछि म हात खुट्टा धुन्छु ड्रेस चेन्ज गर्छु खान्छु अनि होमवर्क गर्छु एकछिन खेल्छु अनि सुत्छु
0: वा सामियानाले त कति धेरै काम गर्ने रहेछ है बिहानदेखि 6 o'clock उठ्ने अनि कपाल पनि आफै कोर्ने, ड्रेस पनि आफै लगाउने हो। तपाईँलाई किन लाग्छ हामीले आफ्नो कपाल आफै कोर्ने अनि आफ्नो ड्रेस आफै लगाउने, आफ्नो होमवर्कहरू आफै गर्ने किन गर्नुपर्छ होला?
1: होमवर्क त आफै गर्नुपर्छ, न आएको हामीलाई सिकाउनु भन्नुपर्छ घरमा कसलाई ठुलो आउनेलाई। कपाल चाहिँ कहिले काहीँ कोर्न आएन भने अरू ठुलो मान्छेलाई कोर्न दिनुपर्छ, अनि लुगा चाहिँ आफै लाउने।
0: लुगा आफै लाउने हो, कसले सिकाउनु भएको नि?
1: फुच्ची मामुले।
0: फुच्ची मामुले, ए अनि तपाईँले आफ्नो पढाइ लेखाइ बाहेक होइन अनि आफूलाई मनपर्ने खेल्ने कुद्ने बाहेक चाहिँ घरमा चाहिँ घरको परिवारलाई, हजुरआमालाई अनि मामुहरूलाई चाहिँ के कुरामा हेल्प गर्नुहुन्छ नि घरको काममा?
1: म कहिले काहीँ बोतलमा पानी भरिदिन्छु, कहिले काहीँ के सामान ल्याइदिनु भन्दा म सामानहरू ल्याइदिन्छु
0: पसल गएर। अनि
1: अनि म कहिले काहीँ पानीहरू ल्याए भन्दा पानीहरू ल्याइदिन्छु।
0: अनि त्यसरी फ्यामिलीलाई हेल्प गर्दै गर्दाखेरि कस्तो फिल हुन्छ नि? मलाई कति काम गराउनु भएको होला भन्ने हुन्छ कि?
1: मलाई धेरै जस्तो लाग्छ कि काम गर्नुपर्छ धेरै।
0: काम गर्नुपर्छ धेरै, काम गर्न मनपर्छ हो?
1: मनपर्छ।
0: ए कस्तो राम्रो बानी रहेछ है हाम्रो सामियानाको। अनि तपाईँलाई, तपाईँले अघि भन्नुभयो नि बाल सङ्गतिमा गीतहरू गाउन पाउँछ अनि खेलहरू खेल्न पाउँछ पनि भन्नुभयो हो। अनि तपाईँलाई किन लाग्छ खासमा बाल सङ्गति चाहिँ किन जानुपर्छ होला?
1: बाल सङ्गति हामीले जानुपर्छ किनकि जिजसले हामीलाई आशिष दिनुहुन्छ, ब्लेस गर्नुहुन्छ, त्यही भएर।
0: वाओ, जिजसले ब्लेस गर्नुहुन्छ हो। ओके, तपाईँलाई मनपर्ने बाइबल भर्स कुनै छ त?
1: छ, Romans 10:13, हु कॉल द नेम अफ द लॉर्ड विल बी सेव्ड।
0: वाओ, यसलाई नेपालीमा के भनेको यहाँलाई थाहा छ? ओके, इङ्ग्लिसमा मात्रै कन्ठ पार्नुहुन्छ हो?
1: होइन, अरू पनि थाहा छ बाइबल भर्स नेपालीमा नि।
0: ल, नेपालीवाला भनिदिनुहोस् न त।
1: उत्पत्ति 1:1, आदिमा परमेश्वरले आकाश र पृथ्वी सिर्जनु भयो।
0: अनि तपाईँलाई यसरी बाइबल भर्स ओहो कस्तो धेरै कण्ठ पार्नु पर्ने भन्ने लाग्छ कि इन्जोय गर्नुहुन्छ बाइबल भर्स कण्ठ पार्दा?
1: म बाइबल भर्स पढ्दा इन्जोय नै गर्छु।
0: अनि अर्को कुरा चाहिँ, तपाईँले आफ्नो बाल सङ्गतिमा नि आफ्नो साथीहरूसँग चाहिँ कस्तो खालको व्यवहार गर्नुहुन्छ, उहाँहरूसँग मिल्ने गर्नुहुन्छ कि हुँदैन?
1: म मेरो बाल सङ्गतिको साथीहरू र भाइ बहिनीसँग मिल्छु, खेल्छु अनि खान्छु मिलेर।
0: मिलेर खानुहुन्छ, खेल्नुहुन्छ
1: हो?
0: अनि तपाईँको बाल सङ्गतिको टिचरहरू चाहिँ को हुनुहुन्छ अनि उहाँहरूले कसरी यहाँहरूलाई बाइबलको शिक्षाहरू दिनुहुन्छ, पढाउनुहुन्छ?
1: हाम्रो बाल सङ्गतिमा स्टोरीहरू सिकाउनुहुन्छ, स्टोरी जस्तै गरेर एक्टिभिटिजहरू गरेर सिकाउनुहुन्छ।
0: के एक्टिभिटिज गर्नुहुन्छ नि?
1: त्यो पजलहरू जस्तो गरेर सिकाउनुहुन्छ, अनि बाइबलबाट के गरेर सिकाउनुहुन्छ।
0: वाउ, तपाईँको बाल सङ्गतिको टिचरहरू को हुनुहुन्छ, नाम भन्न मिल्छ? भन्नुहोस् न।
1: निर्मला म्याम,
0: निर्मला म्याम र फुच्ची म्याम हो। ए अनि तपाईँ यो कार्यक्रमबाट आफ्नो बाल सङ्गतिको टिचरलाई केही भन्न चाहनुहुन्छ?
1: थ्याङ्क यू भन्न चाहन्छु।
0: किन नि थ्याङ्क यू?
1: यति धेरै एक्टिभिटिजहरू गराउनु भयो त्यही भएर।
0: वाह है, अनि तपाईँ आफै बाल सङ्गतिमा धेरै एक्टिभिटी गरिरहनु भएको एउटा बालिका हुनुहुन्छ नि त, अनि तपाईँलाई के लाग्छ बाल सङ्गतिमा चाहिँ एक्टिभिटी बेस खालको एक्टिभिटीहरू गराएर बाइबलको कुराहरू बच्चाहरूलाई सिकाउनु पर्छ जस्तो लाग्छ कि लाग्दैन?
1: लाग्छ, त्यसरी नै हामीलाई सिकाउँदा नि राम्रो पनि लाग्छ, इन्जोय फिल हुन्छ त्यही भएर।
0: वाह है, अनि तपाईँले बाल सङ्गतिमा बाल गीत गाउनुहुन्छ?
1: गाउँछु।
0: कुनै मन परेको गीत छ सुनाउने हो मलाई?
1: हुन्छ।
0: ल,

0: वाह है, थोरै क्ल्याप गर्न मन लाग्यो मलाई। अनि तपाईँ त हामी यसरी बोलिरहँदै गर्दा कस्तो मजाले स्माइल दिइरहनु भएको छ है, एकदम मुस्कान दिएर बोलिरहनु भएको छ, अनि मलाई पनि कस्तो रमाइलो भइरहेछ कि। अनि हामी किन ह्याप्पी हुनुपर्छ होला, तपाईँलाई देखेर म पनि ह्याप्पी ह्याप्पी हुन मन लाग्यो।
1: हामी सधैँ ह्याप्पी भएर बस्नुपर्छ किनकि जिजसले हामीलाई सिकाउनु भएको, सधैँ ह्याप्पी भएर खुसी भएर बस्नुपर्छ।
0: वाउ कस्तो राम्रो है। अनि तपाईँ आफ्नो विद्यालय जानुहुन्छ नि त, अघि कुन स्कुल भन्नुभयो?
1: इरिस एकाडेमी।
0: इरिस एकाडेमी है, अनि त्यो स्कुलमा त तपाईँको कक्षामा धेरै साथीहरू होलान् है, अनि घरमा पनि साथीहरू होलान् छ नि होइन। अनि तपाईँहरूले चाहिँ स्कुलको साथीहरूसँग अनि घरमा छिमेकी साथीहरूसँग चाहिँ परमेश्वरको प्रेम कसरी बाँडिरहनु भएको छ, देखाइरहनु भएको छ? परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ नि, अनि त्यो प्रेम अरूलाई पनि हामीले बाँड्नुपर्छ नि त। त्यस्तै गरेर आफ्नो क्लासको फ्रेन्ड्सहरूलाई अनि छिमेकी साथीहरूलाई कसरी त्यो प्रेम बाँडिरहनु भएको छ, कसरी उहाँहरूलाई प्रेम गर्नुहुन्छ तपाईँले? जस्तै कि सामानहरू सेयर गर्ने,
1: मेरो साथीहरूलाई सामानहरू सेयर गर्छु, जो उसँग केही चिज हुँदैन म उसलाई सेयर गर्छु।
0: जस्तै के सेयर गर्नुहुन्छ?
1: उसले जस्तै लन्च ल्याएको छैन भने म क्यान्टिनबाट फुड ल्याएर उसलाई सेयर गर्छु। उसले पेन्सिल ल्याएको छैन भने म उसलाई पेन्सिल दिन्छु, अनि उसले इङ्ग्लिस बुक ल्याएन भने म उसको छेउमा गएर बसेर उसले सेयर गर्छु।
0: वाउ कति धेरै हेल्पफुल रहेछ है। हाम्रो सामियाना त एकदम सहयोगी नानी हो। अनि घरको नानीहरूलाई चाहिँ, घरको फ्रेन्ड्सहरूलाई चाहिँ कसरी तपाईँले परमेश्वरको प्रेम देखाउनुहुन्छ नि? उहाँहरूसँग मिलेर खेल्ने होला?
1: उनीहरूसँग मिलेर खेल्छु, उनीहरू कहिले कहिले लड्दा म उनीहरूलाई के हुन्छ नि
0: उठाइदिनुहुन्छ,
1: उठाउँछु, अनि त्यसको माथि ह्यान्डी प्लसहरू लगाइदिन्छु।
0: ह्यान्डी प्लस पनि लाउनु आउँछ?
1: आउँछ।
0: ए अनि तपाईँलाई ट्रिटमेन्ट गर्न नि आउँछ कि क्या हो, सानोतिनो ट्रिटमेन्ट?
1: आउँदैन, धेरै
0: आउँदैन। अनि तपाईँले आफ्नो साथीहरूलाई यसरी हेल्प गर्दै गर्दा कस्तो फिल हुन्छ नि?
1: मलाई उनीहरूलाई नराम्रो लाग्छ किनकि उनीहरूलाई पनि त दुख छ, त्यही भएर।
0: अनि आफूले अरूलाई हेल्प गर्न पाउँदा चाहिँ कस्तो फिल हुन्छ नि?
1: राम्रो लाग्छ।
0: राम्रो लाग्छ। अनि सामियानालाई चाहिँ परमेश्वर को हुनुहुन्छ जस्तो लाग्छ, अथवा येशु ख्रिस्ट परमेश्वरको पुत्र येशु ख्रिस्ट चाहिँ को हुनुहुन्छ जस्तो लाग्छ तपाईँको विचारमा? तपाईँलाई जे भन्न मन लागे पनि भन्दा हुन्छ।
1: मलाई जिजस मेरो फ्रेन्ड जस्तै लाग्छ।
0: किन होला नि?
1: उहाँले हामीलाई धेरै प्रेम गर्नुहुन्छ, उहाँले हामीलाई केही आएको बेला, केही इन्जर भएको बेला उहाँले नै हामीलाई सेभ गर्नुहुन्छ त्यतिखेर, त्यही भएर।
0: भनेपछि यहाँको लागि जिजस चाहिँ सेभियर पनि हुनुहुँदो रहेछ हो। अनि अर्को कुरा, सामियाना त अहिले 9 वर्ष पुगिसक्नु भयो है, अनि यहाँलाई के लाग्छ परमेश्वरको असल छोरा अनि असल छोरी हुनको लागि के गर्नु पर्ला त?
1: हामीले डेली प्रार्थना गर्नुपर्छ, बाइबलहरू पढ्नुपर्छ, सत्यपाल सङ्गतिर चर्चहरू जानुपर्छ।
0: वाउ अनि तपाईँले चाहिँ कतिखेर प्रार्थना गर्ने गर्नुहुन्छ नि?
1: म बिहान उठेर प्रार्थना गर्छु, खानुभन्दा अगाडि गर्छु, अनि सुत्ने बेला गर्छु।
0: अनि तपाईँले आफ्नो लागि मात्रै प्रार्थना गर्नुहुन्छ कि आफ्नो फ्यामिलीको लागि मात्रै कि अरूको लागि पनि गर्नुहुन्छ?
1: म सबैको लागि गर्छु, फ्यामिलीको बाट नै गर्छु।
0: अनि अर्को कुरा भनेको, हामीले परमेश्वरको प्रशंसा गर्नलाई के गर्नुपर्छ होला?
1: हामीले सधैँ चर्च जानुपर्छ, बाइबलहरू पढ्नुपर्छ, प्रार्थना गर्नुपर्छ, सधैँ प्रार्थना गर्नुपर्छ, बाल सङ्गति नै जानुपर्छ।
0: अनि हाम्रो सामियानाको त भाइ बहिनी हुनुहुन्न होला हो? अनि भाइ बहिनी नहुँदाको फरक चाहिँ के हुँदो रहेछ नि? तपाईँलाई भाइ बहिनी भएको मनपर्छ कि होइन, आफ्नो सिब्लिङ्सहरू भएको मनपर्छ कि म मात्रै ठिक छु, मेरो मामु पापाको छोरी भन्ने लाग्छ।
1: मलाई एक्लै हुँदा राम्रो फिल लाग्छ।
0: हो र, किन नि?
1: भाइ बहिनीहरूले होमवर्कहरू च्यातिन्छ।
0: भाइ बहिनीहरूले होमवर्क च्यातिन्छ, त्यही भएर अरू के गरिदिन्छ नि?
1: घरि के पेन्सिलहरू गरिदिन्छ।
0: अनि कसरी थाहा भयो नि अनि भाइ बहिनीले यस्तो गरिदिन्छ भनेर?
1: चर्चमा भाइहरू छ, के गर्छ।
0: त्यही भएर ल, फेरि पनि हामी सामियानाको एउटा गीत सुनाउँछ। इन्जोय गर्दै हुनुहुन्छ? ल, एउटा गीत गाउनुहोस् न त, नेपाली गीत हुन्छ, बाल संगतिको गीत।

0: tussi mana rahanandagarau
1: sakyo ओके आनन्द गरौ भनेर भन्नुभएको छ आजको दिन है आजको दिनको लागि पनि हामी परमेश्वरलाई धन्यवाद दिनुपर्छ होला है किनभने सामियानासँग यस्तो मजाले कुराकानी भइरहेछ है अनि अर्को कुरा तपाईँ कुन उमेरदेखि बाल संगति जानुभएको थाहा छ याद छ सामियानालाई थाहा छैन होला है अनि पहिलोचोटि बाल संगति गएको याद छ अलिअलि थाहा भएको फर्स्ट पटक बाल संगति जाँदा कस्तो फिल भएको थियो नि
0: राम्रो फिल भएको थियो
1: अनि डर लागेको अथवा ला कति धेरै साथीहरू रहेछ भन्ने लागेको थियो कि थिएन
0: थिएन त्यतिखेर
1: थिएन ओके अनि सामियानाले भन्नुभयो कि बाल संगतिमा चाहिँ बाइबलको कथाहरू चाहिँ टिचरले भन्नुहुन्छ भनेर अनि तपाईँलाई मनपर्ने बाइबलको कथा के होला कुन चाहिँ होला पत्रुसको अनि पत्रुसको कथा चाहिँ के को बारेमा
0: पत्रुस सधैँ जाल मार्न जानुहुन्थ्यो एक दिन यसो आएर भन्नु भयो उता जाल मार अनि त्यहाँनिर पत्रुसले चाहिँ त्यहाँ जाल हान्दा धेरै माछा आयो
1: अनि यसले के भन्न खोजेको त अनि यहाँलाई थाहा छ के भन्न खोजे नि
0: हामीले जिजसले भनेको मान्नु पर्छ
1: अनि सामियानाले चाहिँ जिजसले भनेको मान्नुहुन्छ कि मान्नुहुन्न त
0: मान्छु
1: मान्नुहुन्छ कति ज्ञानी हुनुहुँदो रहेछ है सामियाना अनि मलाई रमाइलो लागिरहेको छ अनि अवश्य नै हाम्रो तपाईँ जस्तै अरू भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ अरू श्रोताले पनि सुन्दै हुनुहुन्छ उहाँहरूले पनि इन्जोय गर्दै हुनुहुन्छ होला है
0: होला
1: ओके अनि तपाईँलाई चिल्ड्रेन्स डे भनेको के हो थाहा छ तपाईँहरूको स्कुलमा चिल्ड्रेन्स डे मनाउने गर्नुहुन्छ कि गर्नुहुन्न अनि के गर्नुहुन्छ चिल्ड्रेन्स डेमा
0: हाम्रो चिल्ड्रेन्स डेमा प्रोग्राम हुन्छ प्रोग्राममा टिचरहरूले डान्स गर्नुहुन्छ अनि टिचरहरूले हामीलाई केकहरू ल्याएर काटिदिनुहुन्छ केक दिनुहुन्छ अनि चकलेटहरू दिनुहुन्छ
1: अनि सामियाना अघि नै भन्नुभएको थियो नि म चाहिँ एकदम हेल्पफुल छु मेरो साथीहरूलाई म लन्च नल्याउँदा लन्च दिन्छु भनेर भन्नुभएको थियो नि अनि तपाईँले पनि कहिलेकाहीँ बाटोमा हिँड्दै गर्दाखेरि कोही नानीहरू दुःखमा भएको नानीहरू हुन्छ नि उनीहरूको मम्मी बाबा नभएको त्यस्तो नानीहरू जसले चाहिँ राम्रोसँग खान नपाएको राम्रो घरमा बस्न नपाएको त्यस्तो नानीहरू देख्नुभएको छ अथवा कोही दुखी गरिब मानिसहरू बाटोमा देख्नुभएको छ अनि तपाईँलाई कस्तो लाग्छ नि उनीहरूलाई देखेर नराम्रो लाग्छ अनि हेल्प गर्नु भएको छ त्यस्तो व्यक्तिहरूलाई के हेल्प गर्नुभयो नि
0: मैले उनीहरूलाई पैसा चाहिँ दिएको छु
1: त्यसरी हेल्प गर्नु भएको छ हो ल ओके थ्याङ्क यू सो मच अनि अर्को कुरा तपाईँलाई मनपर्ने घुम्न जान मनपर्ने ठाउँ के अघि तपाईँको मम्मीको पनि दिदी हजुर के भनेर बोलाउनुहुन्छ फुच्ची मामु फुच्ची मामुले कहाँ कहाँ घुमाउन लानुहुन्छ भन्दै हुनुहुन्थ्यो अनि मनपर्ने फेभरेट घुम्ने ठाउँ कहाँ होला त सामियानाको
0: भक्तपुर
1: र बसन्तपुर किन नि भक्तपुर र बसन्तपुर मन परेको
0: भक्तपुरको त्यहाँ सनसेट हेर्दा राम्रो लाग्छ अनि मलाई बसन्तपुरमा जाँदा त्यहाँ धेरै पसलहरू हुन्छ अनि के किनी भन्छ त्यही भएर मलाई त्यहाँ जान मनपर्छ
1: ए भनेपछि सामियानालाई सपिङ गर्न पनि मनपर्छ हो नयाँ नयाँ कुराहरू किन्नलाई हो अनि दुःख चाहिँ दिने गर्नुहुन्छ कि गर्नुहुन्न त अनि नाइ मलाई यही चाहिन्छ भन्नुहुन्छ कि भन्नुहुन्न
0: भन्नुहुन्न
1: किन नभन्नु भएको त अनि
0: कुराहरू चाहिँदैन वसन्तपुरमा धेरै जस्तो स्टेसनरी नै हुँदैन
1: चाहिने कुरा मात्रै माग्नुहुन्छ है अनि अघि चाहिँ सनसेट हेर्न पनि जानुहुन्छ भक्तपुर भन्नुभयो है अनि तपाईँलाई सनसेट किन मनपर्छ
0: सनसेट हेर्दा मलाई पिसफुल लाग्छ त्यही भएर
1: पिसफुल मनपर्छ अनि सामियानालाई किन लाग्छ हाम्रो जीवनमा चाहिँ किन शान्ति हुनुपर्छ होला पिस किन हुनुपर्छ होला त
0: हामीलाई पिस चाहिन्छ किनकि हामीलाई पनि कहिले काहीँ आराम चाहिन्छ, धेरै वर्क गरेर धेरै टायर्ड हुन्छ, त्यस्तो टायर्ड फिल हुँदा मलाई सनसेट हेर्न मन लाग्छ अनि सुत्न मन लाग्छ त्यही भएर।
1: वाओ है। अनि अर्को कुरा, अब त हामी लगभग कार्यक्रमको एन्डतिर पनि आइसकेका छौँ, अन्त्यमा है, अनि तपाईँ जस्तै अरू भाइ बहिनीहरूले यस कार्यक्रमलाई सुन्दै हुनुहुन्छ हो कि होइन, अनि तपाईँलाई के लाग्छ बाल सङ्गति टिचर चाहिँ कस्तो हुनुपर्छ होला?
0: बाल सङ्गतिको टिचरहरू राम्रो हुनुपर्छ अनि फ्रेन्डली
1: फ्रेन्डली पनि हुनुपर्छ, अनि अरू के हुनुपर्छ होला?
0: अनि अर्का एक्टिभिटिजहरू गराउने, स्टोरी सिकाउने,
1: अनि माया गर्ने खालको हुनुपर्छ कि पर्दैन?
0: पर्छ
1: पर्छ है। ओके, अनि अर्को भनेको अरू पनि भाइ बहिनीहरूलाई तपाईँ के भन्न चाहनुहुन्छ नि साथीहरूलाई?
0: म मेरो भाइ बहिनीहरूलाई भन्न चाहन्छु कि तिमीहरू सधैँ बाल सङ्गति आऊ, डेली प्रार्थना गर, बाइबल पढ भन्न चाहन्छु।
1: वाओ, कति राम्रो कुरा भन्नुभयो है। अनि ल, अनि तपाईँलाई आजको कार्यक्रममा यो यिपी लेप्सिङमा चाहिँ सारा दिदीसँग कुरा गर्दै गर्दाखेरि कस्तो फिल भयो नि?
0: मलाई इन्जोय फिल भयो अनि ह्याप्पी फिल भयो।
1: तपाईँ पहिला यस्तो इन्टरभ्यूमा बोल्नु भएको थियो?
0: छैन
1: छैन। अनि अब के भन्न चाहनुहुन्छ नि यो कार्यक्रमको बारेमा?
0: म यो कार्यक्रमको बारेमा भन्छु कि धन्यवाद मलाई यहाँ कार्यक्रममा ल्याउनको लागि अनि तपाईँसँग बोल्नको लागि।
1: भनेपछि सारा दिदीसँग बोलेर मजा आयो
0: आयो।
1: ल ओके, हाई फाइभ गरौँ न त। ल ओके, थ्याङ्क यू सो मच तपाईँ हाम्रो कार्यक्रममा आउनुभयो। अहिलेलाई हामी छुटौँ है त, हुन्छ? अनि तपाईँको पढाइ लेखाइ अनि परमेश्वरले तपाईँलाई धेरै आशिष दिनुभएको होस्, फ्यामिलीमा पनि परमेश्वरले धेरै आशिष दिनुभएको होस्। अनि हामी मौका मिलेछ भने हामी फेरि अर्कोचोटि पनि यसरी भेट्छौँ, हुन्छ? ल हस् त, जय मसी। सम्पूर्ण भाइ बहिनीहरू, भर्खरै मात्रै यहाँहरूले सुन्नुभयो हाम्रो 9 वर्षको नानी सामियाना नेपालीसँग गरिएको यो कुराकानी। अवश्य नै यहाँहरूले यो कुराकानीबाट आशिष पाउनु नै भयो होला र सम्पूर्ण भाइ बहिनीहरूले पनि यो कुराकानीलाई सुनेर इन्जोय पनि गर्नुभयो होला। र आजको कार्यक्रमबाट म सारा बिदा माग्ने समय पनि भइसकेको छ। यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी। साथै नमस्कार अनि न्यानो माया।

0: प्रभुलाई धन्यवाद चढाओ, वहाँको नाउँको पुकारा गर, जातिहरूको बीचमा वहाँले गर्नुभएको कार्यहरू प्रचार गर। भजन संग्रह 105 अध्यायको एक पद। गुड न्यूज एफएम 105.1 मेगाहर्ज। अब प्रस्तुत छ कार्यक्रम बाइबललाई बोल्न देऊ।
1: नेपाल फ्री प्रेस्बिटेरियन मण्डलीको प्रस्तुति। कार्यक्रम बाइबललाई बोल्न देऊ मा तपाईँ सम्पूर्ण श्रोता मित्रहरूलाई हार्दिक स्वागत छ। म तपाईँको आफ्नै चिर परिचित मित्र पौल थापा। यस कार्यक्रममा हामीले प्रभु येशु ख्रिष्ट र उहाँले मानिस जातिको निम्ति गर्नुभएको महान कार्यलाई प्रचार गर्दछौं। तपाईसँग केही जिज्ञासाहरू भएमा हामीलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ। कृपया पत्र लेख्नुहोला। पत्र पठाउनको लागि हाम्रो ठेगाना कार्यक्रमको अन्त्यमा प्रसारण गर्नेछौ। र अहिलेलाई भने एउटा मिठो भजन तपाईँको लागि छोड्दै कार्यक्रम अगाडि बढाउन चाहन्छु।

हामीले हिब्रु 11 अध्यायको अध्ययनलाई जारी गर्नेछौ। आज 5 पदमा यी शब्दहरू हामीले पढ्नेछौ। विश्वासद्वारा मृत्यु नचाखी हनोक स्वर्गमा उठाइ लगिए र तिनी कतै फेला परेनन्, किनकि परमेश्वरले तिनलाई लानु भएको थियो। तिनी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका कुराको पुष्टि भएको छ। यो पदमा प्रेरितले हनोकलाई उठाइ लगिएको कुरा 3 पटक उल्लेख गरेका छन्, जुन मुख्य विचार परमेश्वरको आत्माले हामीलाई बताउँदछ। यो उठाइ लगिनुको मूल अर्थले यो जनाउँदछ कि हटाउनु अथवा एक ठाउँबाट अर्को ठाउँमा सार्नुहुन्छ। यो ऐतिहासिक संकेतको रूपमा यो शब्द परमेश्वरको आत्माले हामीलाई याद दिलाउन प्रयोग गर्नुभएको छ कि हनोक शारीरिक रूपमा पृथ्वीबाट स्वर्गमा उठाइ लगिएको हो, जुन उत्पत्तिको पुस्तकमा स्पष्ट रूपमा यो संसारबाट अलग भएको हामीले पाउँदछौ। उत्पत्तिको 5 अध्यायमा हनोकको मृत्यु भएन भनेर विशेष रूपले भनिएको छैन, तर तिनी अलग भए किनभने परमेश्वरले तिनलाई उठाइ लानु भयो। तर यहाँ हिब्रू 11 अध्यायको 5 पदले यसलाई स्पष्ट पार्दछ कि पौलले घोषणा गर्दछन्, मृत्यु नचाखी हनोक उठाइ लगिए। यहाँ शब्द नचाखी भन्नाले स्वाद र अनुभव हो। हनोकले मृत्युको अनुभव गरेनन्। त्यो भन्दा पनि बढी हामीले हनोकको उठाइ लगिएको कुरा अर्कै प्रकारले हेर्न सक्छौ कि उनको शारीरिक रूपमा पृथ्वीबाट स्वर्गमा उठाइ लगिएको कुरा अर्कै विचारले बुझ्न सक्छौ। उदाहरणको लागि त्यहाँ उनको उठाइ लगिएकोबाट भविष्यवाणीका संकेतहरू छन्। जसरी हनोकलाई परमेश्वरले उठाउनु भयो, उहाँले सबै युगका विश्वासीहरूको लागि पनि गर्न सक्नुहुन्छ। प्रभुको आगमन सँगै यस पृथ्वीमा तिनीहरूले जीवन पाउनेछन्। प्रेरित पौलले यो जानकारी दिदछन् कि हामी सबै सुत्दैनौ। पहिलो कोरन्थी 15 अध्यायको 15 पद र पहिलो थेसलोनिकी 4 अध्यायको 16 र 17 पदले भन्दछ, यो अन्तिम युगको परमेश्वरका जनहरू जो मुक्तिदाताको आगमनसम्म जीवित रहन्छन् तिनीहरू मृत्यु नचाखी परिवर्तन हुनेछन्। हनोकको उठाइ लगिएको चाहिँ एलियाको जस्तै थियो, तर यो चाहिँ अन्त्यका दिन सन्तहरूको निम्ति भविष्यवाणी हुनेछ कि तिनीहरू महिमित र शरीरमा किनकि तिनीहरू महिमित शरीरमा परिवर्तन हुनेछन्। त्यो कुरालाई ध्यानमा राखेर यहुदाले विश्वासी सन्तहरूको विषयमा यो उल्लेख गरेका छन्, हेर परमप्रभु आफ्ना असंख्य पवित्र जनहरूसँग आउनुभयो। त्यसपछि त्यहाँ हनोकको उठाइ लगिएको सम्बन्धमा सिद्धान्तीय संकेत छन्। त्यसपछि परमेश्वरको सन्तानमाथि मृत्युको कुनै अधिकार रहने छैन, जुन यो हिब्रू 11 अध्यायको 4 र 5 पदबाट स्पष्ट छ। हिब्रू 11 अध्यायको 4 पदमा जुन हामीले गत हप्ता हेरेका थियौं, विश्वासी जो एक विश्वासद्वारा भर पर्दछन्, जसलाई परमेश्वरले धार्मिक ठहराउनुहुन्छ, धार्मिक कहलाउनुहुन्छ र उसमा अनन्त जीवन हुनु, उसको मृत्युको दण्डबाट हटाइनु र त्यसले उसमाथि कुनै वैधानिक दावी गर्न नपाउनु हो। पापीहरू जो ख्रिस्टको प्रायश्चितको मृत्युमा भर पर्दछन्, वैधानिक रूपमा उसले पापको दण्डबाट छुटकारा पाउँदछ, जुन चाहिँ अनन्तको मृत्यु हो। यूहन्ना 11 अध्यायको 26 पदमा ख्रिस्ट येशूले भन्नुभयो, अनि जिउने र म माथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्ने छैन। विश्वासीहरू कहिल्यै पनि व्यवस्थाको नियमबाट दोषी ठहरिँदैन, जुन वैधानिक मृत्यु हो, किनभने ऊ त्यो अवस्थाबाट परमेश्वरमा ग्रहण योग्य हुने गरी उठाइ लगिएको छ। त्यसपछि हनोक उठाइ लगिएको सम्बन्धमा आत्मिकी विशेषता छन्। उसलाई शारीरिक रूपमा स्वर्गमा उठाइ लगिएको कुराले उसलाई आत्मिकी रूपमा उठाइ लगिएको कुरा अघिबाटै उसको जीवनमा हामीले देख्दछौ। हनोकको उठाइ लगिएको सम्बन्धमा उही शब्द प्रयोग गरेका छन् जुन सबै विश्वासीहरूको निम्ति पनि कलसी 1 अध्यायको 13 पदमा प्रयोग गरिएको छ। यसले भन्दछ, उहाँले हामीलाई अन्धकारको राज्यदेखि छुट्याउनु भयो र आफ्ना प्रिय पुत्रको राज्यभित्र हामीलाई सार्नु भएको छ। यो आत्मिकी उठाइ लगिनु यो हाम्रो ख्रिस्टसँगको एक हुने समयमा हुँदछ। यसले एक आत्मिकी अवस्थाबाट अर्को आत्मिकी अवस्थामा र एक जीवन शैलीबाट अर्को जीवन शैलीमा लैजाने कुरा देखाउँदछ। परमेश्वरको सन्तानमा यो उदेकको अनुभव हुँदछ। यसकारण उनको यो महिमामा उठाइ लगिनु चाहिँ आत्मिकी रूपमा उठाइ लगिनुको विशेषता हो, जुन उनको जीवनमा उठाइ लगिनु भन्दा पहिले नै जीवनको कुनै समयमा अनुभव गरेको हुनुपर्दछ।
यो हनोकको जीवनको आत्मिकी उठाइ लगिनुको बारेमा उत्पत्तिको पाँच अध्यायमा यसरी वर्णन गरिएको छ। हनोक परमेश्वरको साथ साथ हिँड्थे, यो आशिषपूर्ण हिँडाएको कुरा हिब्रु 11 अध्यायको 5 पदमा पनि प्रकट गरिएको छ। तिनी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिनले प्रसन्न पारेका थिए। यो स्पष्ट संकेत हो, उनको हिँडाई आत्मिकी उठाइ लगिनु अनुसारको थियो। उनको हिँडाईको बारेमा निश्चित बिन्दु दिएको छ, जुन उत्पत्ति 5 अध्यायको 21 पदमा भन्दछ, 65 वर्ष उनले साधारण रूपमा जीवन बिताए। यसले यो भन्दैन कि ऊ परमेश्वरको साथ साथ हिँडे, र 22 पदमा आएर यसले भन्दछ, मथुसेला जन्मेपछि हनोक परमेश्वरको साथ साथ हिँडे। याद राख्नुहोस्, हनोक मथुसेलाको पिता थिए। उनले मथुसेलालाई जन्म दिए र उनको बाँकी जीवन केवल त्यतिकैमा बिताएनन्, तर परमेश्वरको साथ साथै हिँड्दै बिताए। हनोकको 300 वर्ष पहिलाको 65 वर्ष भन्दा पूर्ण रूपमा फरक प्रकारले बिताए। त्यो समय उनको जीवनको केन्द्र बिन्दु थियो र त्यसपछि उनले परमेश्वरको साथ साथ हिँड्न थाले। यो परमेश्वरसँगको साथ साथको हिँडाई विश्वास साथ थियो। हिब्रु 11 अध्यायको 5 पदको अन्तिम खण्डले भन्दछ, तिमी उठाइ लगिनु भन्दा अघि परमेश्वरलाई तिमीले प्रसन्न पारेका कुराको पुष्टि भएको छ। तर 6 पदको पहिलो खण्डले भन्दछ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ। यो याद राख्नुहोस् कि हनोकले परमेश्वरलाई प्रसन्न पारेका कुराको पुष्टि उसको परमेश्वरको साथ साथको हिँडाईले पुष्टि गर्दछ। बचाइने विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न सकिँदैन। हनोकले विश्वासद्वारा यो हासिल गरे कि परमेश्वर उससँग प्रसन्न हुनुभयो। मथुसेलाको जन्म समय हनोकले ईश्वरीय आनन्दको साथसाथै परमेश्वरको साथ हिँडे। हनोकले सुरुमा 65 वर्षसम्म परमेश्वरको साथ साथ हिँडेनन्। उनी अरू मानिसहरू जस्तै, जुन स्वभावैले संसारका मानिसहरू हिँड्दछन्, त्यसरी नै हिँडे। जुन एफेसी 2 अध्यायको 2 पदले भन्दछ, ऊ आफ्नै बाटोतिर लागे। जसरी यसैया 53 अध्यायको 6 पदले भन्दछ, मानिसको बाटो पूर्ण रूपमा परमेश्वरको इच्छा विपरीत छ। जुन आफ्नो स्वभाव अनुसार चल्नु चाहिँ परमेश्वरसँग सहमत नहुनु हो। जबसम्म तपाईँ हनोक जस्तै हुनुहुन्छ, तपाईँ परमेश्वरसँग साथ साथ हिँड्न सक्नुहुन्न। जस्तै उनले 65 वर्षसम्म परमेश्वरको साथ साथ हिँडेनन्, उनले परमेश्वरसँग कुनै सम्झौता गरेनन्, उनले परमेश्वरलाई प्रेम गर्ने कुराको वास्तै राखेनन्, उनी परमेश्वरको पवित्र इच्छाहरूसँग र चोखो प्रेमसँग सहमत भएनन्। तर जब उनी विश्वास साथ परमेश्वरको साथ साथ हिँड्न शुरू गरे, उनमा धेरै परिवर्तन भयो, किनकि उसलाई नयाँ तुल्याइएको थियो। परमेश्वरको साथ साथ हिँड्नु भनेको उहाँको इच्छामा आफैलाई सुम्पनु हो, र त्यो नयाँ जन्मको आवश्यकता र हृदयको परिवर्तनको र स्वभावको परिवर्तन हुनु आवश्यक छ। र ठिक त्यस व्यक्तिमा त्यसरी नै हुँदछ जो परमेश्वरको साथ साथ हिँड्ने व्यक्तिमा हामीले पाउँदछौ। परमेश्वरले उहाँको व्यवस्था त्यस व्यक्तिको हृदय र विचारमा लेखिदिनुहुन्छ, र त्यसको आफ्नै इच्छा शक्तिशाली परमेश्वरमा परिवर्तन हुनेछ, र त्यसपछि उसले आफैलाई परमेश्वरको इच्छामा सुम्पिदिनेछ, अर्थात् अर्पण गरिदिनेछ। त्यसको अर्थ, जुन परमेश्वरको इच्छामा आफैलाई सुम्पनु चाहिँ कसैको आत्मिकी अवस्थाको सतह हो। अहिले म तपाईँलाई प्रश्न सोध्न चाहन्छु, तपाईँ कहाँ खडा हुनुहुन्छ? के तपाईँले परमेश्वरको इच्छामा आफूलाई सुम्पनु भएको छ? के तपाईँ परमेश्वरको इच्छा पूरा गर्नु तपाईँको निम्ति खुसी र आनन्दको कुरा भएको छ? के तपाईँले परमेश्वर र उहाँको वचनलाई प्रेम गर्नुभएको छ? के तपाईँ उहाँको बाटोमा हिँड्न खोज्दै हुनुहुन्छ? कि अझै तपाईँ यस संसारको ढाँचा अनुसार पापमा, अन्धकारमा र भ्रष्टतामा हिँडिरहनु भएको छ? तपाईँको हृदय र जीवनलाई जाँच्नुहोस्, र आज तपाईँ कहाँ हुनुहुन्छ भनी परमेश्वरको सत्यतामा हेर्नुहोस्। यो हिँडाइले ईश्वरीय प्रकाशलाई पनि सूचित गराउँदछ। जे सुनिएको छ त्यसैबाट विश्वास आउँछ, र जे सुनिन्छ त्यो परमेश्वरको वचनबाट आउँछ। जब मानिसले विश्वास साथ परमेश्वरमा हिँड्ने निश्चय गर्दछ, यो परमेश्वरले उसँग बोल्नु भएको कारणले हुँदछ। जसरी उहाँले स्वयं आफैलाई त्यस कहाँ प्रकट गर्नु भएकोले हो, अनि हनोकलाई पनि परमेश्वरले प्रकट गरिदिनु भएको थियो, अनि उनले यो मथुसेलाको नामले सूचित गराउँदछ, जसको अर्थ अगाडि पठाउनु हुन्छ अथवा जसै ऊ मर्नेछ त्यसपछि पठाइनेछ। विश्वसनीय टिप्पणीहरूले भन्दछन् कि जुन नोहको समयमा आएको जल प्रलय थियो, जुन त्यही समयमा मथुसेलाको मृत्यु भयो भनी विश्वास गर्दछन्।
उनको छोराको जन्ममा परमेश्वरले यो प्रकाश गर्नुभयो कि हनोकको छोरा मत्तुसेला परमेश्वरले आउने न्यायको बारेमा हनोकलाई प्रकाश गर्नुभयो र त्यसले उसलाई कमजोर बनायो र उनले आफ्नो छोराको नाम राखेर रा जीवित साक्षी दिए कि के हुन गइरहेको छ भनेर, जसको बारेमा उनले भविष्यवाणी गरे। फेरि हामीसँग यहुदाको 14 र 15 पदको शब्दहरू छन् जुन हनोक स्वयंले बोलेका छन् कि प्रभु येशु स्वयं इन्साफ गर्नको निम्ति आउनुभयो। तपाईँले नुवाको समयको जल प्रलयलाई देख्नुहुन्छ जुन हनोकले भविष्यवाणी गरेको इन्साफको प्रकार जस्तै थियो। यसकारण परमेश्वरले यो मानिसलाई इन्साफ आइरहेको छ भनी प्रकाश पारिदिनु भयो। जब उनले यो सन्देश सुने उनी परमेश्वरको साथ साथ हिँड्न सुरु गरे। त्यहाँ इन्साफको दिन छ, त्यो दिनमा हामी सबै परमेश्वरको अघि खडा हुनेछौँ र हामीले हाम्रो पापको लेखा दिनेछौ। त्यो कति डरलाग्दो हुनेछ कि जब तपाईँमा पाप भेटाउनुहुनेछ उहाँले र ख्रिस्ट येशु बिनाको भेटाउनुहुनेछ, त्यसपछि तपाईँ आशाविहीन हुनुहुनेछ र तपाईँ अनन्तको क्रोध र अनन्तको सजायको रूपमा नरकमा पर्नुहुनेछ। ख्रिस्टलाई आज नै खोज्नुहोस् र तपाईँको मुक्तिदाताको रूपमा भरोसा राख्नुहोस् र परमेश्वरको साथ साथै हिँड्न सुरु गर्नुहोस्। हामी कार्यक्रमको अन्त्यतिर छौँ। आजको सन्देशद्वारा तपाईँले कुनै आशिष पाउनु भएको छ भने, जीवनको निम्ति चुनौती पाउनु भएको छ भने, वा अन्य कुनै जिज्ञासाहरू छन् भने, अथवा प्रभु येशू ख्रीष्टको बारेमा अझ बढी जान्न इच्छुक हुनुहुन्छ भने हामीलाई पत्र लेख्नुहोस् र हामी तपाईँलाई एउटा नयाँ प्रारम्भ नामको सानो पुस्तिका उपहार स्वरूप तपाईँको निम्ति पठाइदिनेछौँ। पत्र पठाउने हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम बाइबललाई बोल्न देऊ, पोस्ट बक्स नम्बर 19572, काठमाडौँ। इमेल मार्फत पनि हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो इमेल ठेगाना हो paulgko@gmail.com, paulgko@gmail.com। हस् त, भोलि यही समयमा अर्को नयाँ सन्देशको साथमा भेट्ने वाचा गर्दै बिदा हुन चाहन्छौ। परमेश्वरले तपाईँ र तपाईँको परिवारलाई आशिष दिउन्।

नमस्ते नमस्ते आदरणीय मित्र, दुवै हात जोडेर आज तपाईँलाई यस कार्यक्रममा स्वागत गर्न पाउँदा मलाई धेरै खुशी लागेको छ। सबैभन्दा ठूलो त्रासदी मृत्यु होइन तर उद्देश्य बिनाको जीवन हो। महाकवि देवकोटाले लेख्छन्, उद्देश्य के लिनु उडी सुनु चन्द्र एक। जीवनमा कुनै एउटा उद्देश्य हुनुपर्छ। तपाईँको जीवनको उद्देश्य के होला? आज यही महत्वपूर्ण विषयलाई लिएर म तपाईँसित कुराकानी गर्नेछु। म तपाईँको आफ्नै भाइ र अहिले तपाईँ सुन्दै हुनुहुन्छ बिलिभर चर्च समुदायको तर्फबाट प्रस्तुत तपाईँको आफ्नै नौलो नेपाली कार्यक्रम आत्मिक यात्रा।

आदरणीय मित्र, यो आत्मिक यात्रा कार्यक्रम तपाईँको आफ्नै कार्यक्रम हो, नेपाली आवाज नेपाली प्रयास। यस कार्यक्रममा प्रसारण गरिएका गीत संगीत र सन्देशहरू एमपी3 सीडी मार्फत उपलब्ध छन्। हामी तपाईँलाई यो उपहार स्वरूप पठाउन चाहन्छौं। कृपया पत्र व्यवहार गर्दा आफ्नो पूरा ठेगाना लेखि पठाउनुहोला। साथै हाम्रो अनुरोध छ, हुलाक खर्चको निम्ति हामीलाई केही आर्थिक अनुदान दिनुभए त्यो ठूलो सहयोग हुनेछ। तपाईँलाई धन्यवाद। आउनुहोस् सधैँ झैं आज पनि एउटा मधुर अर्थपूर्ण गीत संगीत भजन सुन्दै आजको सन्देशको निम्ति हाम्रो हृदयलाई तयार गरौं।

मित्र, हामी चर्च गिर्जा मण्डलीमा एउटा भजन गाउने गर्छौं। त्यो भजनले भन्छ, आज भोलि भरे भन्दै जीवन यहाँ अस्ताउँछ, ख्रिस्टलाई माया गर्ने मान्छे मृत्यु पारी उदाउँछ। हाम्रो जीवन थाहै नपाई बितेर जान्छ, समय कति चाँडो चाँडो बितेर जान्छ। यो हप्ता त्यो हप्ता, यो महिना त्यो महिना, यो वर्ष त्यो वर्ष भन्दा भन्दै जीवन धेरै टाढा पुगिसकेको हुन्छ। हिजो नै जस्तो लाग्छ, स्कूल पढ्न गएको, स्कूलमा साथी सङ्गीहरूसँग खेलेको, उफ्रेको, कुदेको, तर आज जीवनको स्थिति अर्कै छ, होइन त? भनिन्छ केटाकेटीले 13 देखि 19 वर्षसम्म आफूलाई खुबै सम्हालेर अनुशासित राख्नुपर्छ, किनकि यस बेला जे गरिन्छ सिकिन्छ त्यो जीवनभरि रहिरहन्छ। यही समयमा मानिसले आफ्नो जीवनका निम्ति पनि सपना देख्नुपर्छ, अर्थात् उद्देश्य लिनुपर्छ। 13 देखि 19 वर्षको समय जीवनको जग बसाल्ने समय हो। यस उमेरमा राम्रो कुरा सिकिएन वा गलत कुराहरूमा फँसियो भने जीवनको जग कच्चा कमजोर बन्दछ र एक दिन गएर जीवनका सपनाहरू चकनाचुर भएर ढल्छन्। तपाईँको जीवनमा यस्तो कहिल्यै नहोस्। सपना हेर्नुहोस्, जीवनको निम्ति एउटा उद्देश्य राख्नुहोस्। हेनरी फोर्डले प्रत्येक साधारण अमेरिकीको गाडी हुनुपर्छ भनेर सपना देख्थे। 15 वर्षमा उनको सपना अमेरिकीहरूको लागि पूरा भयो जब उनले फोर्ड गाडी निर्माण गरे। सपना देख्न पैसा लाग्दैन, सपनाले ऊर्जा दिन्छ, केन्द्रित गर्छ, प्रभावशाली सपनाले गति सृजना गर्छ। नाजी संहारबाट कतिजना बाँचे, सोको कारण पत्ता लगाउँदा सो बाँच्नेहरूको सपना चाहिँ बाँचे भने केही गर्छु भन्ने थियो, भविष्यप्रति आशा थियो। भियतनामको लडाईमा पनि कतिजना बाँच्नलाई सफल भए, बाँच्नुको कारण सोद्धा तिनीहरूले भने, म बाँचे भने भविष्यमा यो गर्नेछु त्यो गर्नेछु। बाधाको आँखाले सपना उद्देश्यलाई हेर्नु हुँदैन। बेलायतमा दास प्रथा हट्नुपर्छ भनी विल्बर फोर्सले आवाज उठाए। दासहरूले अरू नागरिक सर बाँच्न पाउनुपर्छ भने 18 पल्ट संसदमा प्रस्ताव ल्याए। सो प्रस्ताव प्रत्येक पल्ट संसदमा अस्वीकृत भयो, तर विल्बर फोर्सको यो प्रस्ताव उनी मर्नुभन्दा 4 दिन अघि मात्र पारित भयो। चाहेको भविष्य सपना हो, जीवनको एउटा उद्देश्य अवश्य नै तपाईँको जीवनमा पूरा हुन सक्छ। उद्देश्य बिनाको जीवन एउटा फाल्टु कुरा हो। प्रभु येशू यस संसारमा हुनुहुँदा उहाँले मानिसलाई विभिन्न विषयमा शिक्षा दिनुभयो। उहाँका शिक्षाहरू पवित्र शास्त्र बाइबलमा लेखिएका छन्। ती शिक्षाहरू पढेर आज पनि हामी ज्ञान प्राप्त गर्न सक्छौं। प्रभु येशूले भन्नुभएको एउटा दृष्टान्त म तपाईँलाई बताउँदैछु। उहाँले भन्नुभयो, जसले मेरो वचन सुन्छ र पालन गर्छ म एउटा बुद्धिमानी मानिससँग त्यसको तुलना गर्छु, जसले आफ्नो घर चट्टानमाथि बनायो अनि पानी पर्यो र बाढी आयो, होरी चल्यो र त्यस घरमाथि बजारियो, र पनि त्यो घर ढलेन किनकि त्यो चट्टानमाथि बसालिएको थियो। जसले मेरो वचन सुनेर पनि पालन गर्दैन त्यसको तुलना एउटा मूर्ख मानिससित गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो, पानी पर्यो, बाढी आयो, हुरी चल्यो र त्यसमाथि बजारियो र त्यो घर ढल्यो अनि त्यसको ठूलो विनाश भयो। जीवनमा सबै कुरा चकनाचुर भएर गए ठूलै पीरमा परिन्छ, तर प्रभुले भन्नुहुन्छ यदि हामीले उहाँको वचन पालन गर्यौं भने हामी दुर्घटनाबाट जोगिन सक्छौ। येशू भन्नुहुन्छ उहाँको वचनले हाम्रो जीवनलाई बलियो जगमा स्थापित गर्छ। हामीलाई उहाँको वचन पालन गर्न कर लाउनुहुन्न उहाँ। उहाँको वचन पालन गर्नु वा नगर्नु हाम्रो आफ्नै निर्णय हो। म पनि कर लाउँदिन, तर येशूले भन्नुभएको छ सत्य के हो सो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र पार्नेछ। येशूले यसो पनि भन्नुभयो, बाटो सत्य र जीवन म नै हो। सत्यले हामीलाई परिवर्तन गर्छ, सत्यले हाम्रो विचारहरू सोचाइहरू परिवर्तन गर्छ, अनन्त हाम्रो जीवनशैली नै बदलिन्छ, हाम्रो जीवनको दिशा परिवर्तन हुन्छ।
मेरो आवाज सुन्दै गर्नुभएका प्रिय मित्र, यो संसारमा जिएपछि एक दिन त मर्नै पर्छ, होइन त? तर 50, 60 वा 70 वर्ष वा त्योभन्दा लामो जीवन हामी कसरी जिउँछौं भन्ने कुरा महत्वपूर्ण छ। कुन उद्देश्य लिएर कस्तो काम गरेर जीवन बिताउँछौ? आफ्नै लागि मात्र एकलकाटी जीवन जियौं कि परोपकारी जीवन जियौं कि सत्य कुरा जानेर पनि त्यसलाई पन्साएर पो जियौं कि जीवनको लामो आयु कुनै उद्देश्य बिना नै खर्चनु कति दुःखद कुरा हुन्छ। यो संसारमा जिउँदा जुन उद्देश्य र सोच राखेर जिउँछौ त्यसले हाम्रो अनन्ततालाई पनि असर पार्दछ, हाम्रो चरित्रलाई असर पार्दछ। यसले जुन शिक्षा दिनुभएको छ त्यो हाम्रो आध्यात्मिक जीवनसँग मात्र सम्बन्धित छैन तर हाम्रो दिनदिनको व्यवहारिक जीवनसित पनि सम्बन्धित छ। परमेश्वरको वचन दन्ते कथा वा कुनै काल्पनिक कवि लेखकको भावना र कल्पनाको कुरा होइन। परमेश्वरको वचन बाह्यत कुरा होइन तर हाम्रो आत्माको भोजन हो जुन हामीले दिनदिनै पढ्नुपर्छ, भोजन दिनुपर्दछ। हाम्रो जीवनको पहिलो उद्देश्य के हुनुपर्छ त प्रिय मित्र? जुन परमेश्वर सृष्टिकर्ताले तपाईँ र मलाई बनाउनुभयो र यस संसारमा पठाउनुभयो उहाँलाई चिन्नु र भज्नुपर्छ, आराधना गर्नुपर्दछ। हाम्रो जीवन उहाँको वरदान हो, उहाँप्रति कृतज्ञ बन्नुपर्दछ। उहाँकै हातमा छ हाम्रो जीवन, उहाँलाई चिनेर जानेर विश्वास गर्नुपर्दछ। यीशुले भन्नुभयो उहाँको वचन अनुसार चल्नेहरूको जीवन कहिल्यै भत्कने छैन। परमेश्वरको वचन परिवर्तन कहिले पनि हुँदैन, उहाँको वचन सदैव स्थिर र सत्य छ। एक दिन त मरेर गई त हाल्ने हो तर हाम्रो आत्माले परमेश्वरको घरमा बास पाउँछ। तपाईँ र मेरो जीवनमा अति महत्वपूर्ण कुराहरू भनेको सांसारिक कुराहरू होइनन्, मानिसले बनाएका रीति विधि नियमहरू पनि होइनन्, तर महत्वपूर्ण कुरा परमेश्वरका कुरा हुन्। दुःखको कुरा छ आज मानिसहरू कोही एक्लो हुन चाहँदैनन्, भीड़को पछि लाग्न चाहन्छन्, ठूलो जमातको पछि लाग्न चाहन्छन्। भीड़को पछि लाग्नेहरूको आफ्नै कुनै उद्देश्य हुँदैन, उनीहरू भीड़मा नै हराउँछन्। भीड़को पछि किन लाग्दैछु, अरूले जे गर्छन् त्यो किन गर्दैछु त्यो पनि नजानी हिँडिरहेका हुन्छन्। प्रिय मित्र, तपाईँ चाहिँ त्यसो नगर्नुहोस्, सत्य जीवित परमेश्वरलाई चिन्नुहोस्, यही नै एउटा उद्देश्य समातेर अगाडि बढ्नुहोस्। परमेश्वरले अवश्य नै तपाईँलाई डोर्याउनुहुनेछ। भीड़को पछि लाग्न चाहन्छन्, ठूलो जमातको पछि लाग्न चाहन्छन्। भीड़को पछि लाग्नेहरूको आफ्नै कुनै उद्देश्य हुँदैन, उनीहरू भीड़मा नै हराउँछन्। भीड़को पछि किन लाग्दैछु

0: उद्देश्य बिना जीवन जिउनु तुच्छ शुद्र र निरर्थक हुन्छ। तपाईँको जीवन त्यस्तो नहोस्। परमेश्वरले तपाईँ र मलाई येशु ख्रिस्तद्वारा एउटा अर्थपूर्ण जीवन दिनुभएको छ। आउनुहोस् यस पृथ्वीमा एक अर्थपूर्ण जीवन जिएर परमेश्वरको उद्देश्यलाई हाम्रो जीवनमा पूरा गरौं। यो जीवन तपाईँको, आफ्नो जीवनको निम्ति असल कुरा रोज्ने अधिकार हक पनि तपाईँको आफ्नै हो। बिस्तारै समयले विदाईको संकेत दिइरहेको छ। म अब केही क्षणभित्रै यस कार्यक्रमबाट विदा हुनेछु। यदि आजको कुराकानी सुनेर तपाईँमा कुनै प्रश्न जिज्ञासा जागेको छ भने मलाई निसंकोच लेख्नुहोस्। म जवाब दिनेछु। ठेगाना हो कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। कार्यक्रम आत्मिक यात्रा, पोस्ट बक्स नम्बर 3342 काठमाडौँ। मलाई तपाईँको पत्रको प्रतीक्षा रहनेछ।
1: टाइम चेक। यति बेला बिहानको 9 बज्यो।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हाम्रो उमेरले परमेश्वरलाई प्रतिबन्धित गर्दैन। जयमसी तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अंक 26 यहाँहरूलाई स्वागत छ। क्रिश्चियनहरूले प्राय 25 वर्ष मुनिका मानिसहरूको बारेमा पूर्व धारणा राख्छन्। उनीहरू सोच्छन् कि उनीहरू आत्मिक परिपक्वता प्राप्त गर्न धेरै जवान छन् र 60 वर्ष वा सोभन्दा माथिकाहरूलाई कहिले काही उच्च स्तरका काम गर्न र प्रदर्शन गर्न असक्षम मानिन्छ। आज म तपाईहरूसँग के साझा गर्न चाहन्छु भने, जब हाम्रा पिता परमेश्वरसँग घनिष्ठ सम्बन्ध हुन्छ, यसले उमेरको कारकलाई पूर्ण रूपमा रद्द गर्न सक्छ। किनभने यो हाम्रो उमेर भन्दा धेरै बढी परमेश्वरसँगको हाम्रो सम्बन्ध हो, जसले प्रभावकारी सेवा गर्ने हाम्रो क्षमता निर्धारण गर्नेछ। परम्परागत विचार के छ भने, एक युवा व्यक्तिले कहिले प्रभावकारी अगुवा बन्न सक्दैन, किनभने उनीहरूलाई राम्रो अगुवा बन्न आवश्यक आत्मिक परिपक्वताको अभाव भएको मानिन्छ। हामीलाई भनिएको छ कि बुद्धि उमेर सँगै आउँछ, तर यस तर्कको समस्या यो हो कि जब हामी परमेश्वरसँग सम्बन्ध राख्छौ, हामी हाम्रो आफ्नै बाहेक अन्य ज्ञानको स्रोतमा पुग्न सक्षम हुन्छौ। हामी परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्षम हुन्छौ, जुन कुनै पनि व्यक्तिको बुद्धि भन्दा धेरै ठूलो छ, चाहे तिनीहरू कति वर्ष बाँचेका छन्। जब सामुएल उसैका छोराहरू मध्ये कसलाई इजरायलको राजाको रूपमा चुनिन्छ भनेर हेर्न गए, उसैले आफ्ना 7 जेठा छोराहरूलाई उनी कहाँ प्रस्तुत गरे, तर सामुएलले ती सबैलाई अस्वीकार गरे। सबैलाई अचम्म लाग्यो। यो सबैभन्दा कान्छो छोरो थियो दाऊद, जसलाई परमेश्वरले राजाको रूपमा नियुक्त गर्नुभयो, 1 सामुएलको पुस्तक 16:7। तर परमप्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। दाऊद सम्भवतः 10-15 वर्षको उमेर

0: वयस्कमा थिए। त्यसैले राजाको रूपमा अभिषेक गर्न उनी धेरै सानो थिए भन्ने धारणा थियो। निसन्देह उनका एकजना जेठा दाजु धेरै राम्रो छनौट हुनेछन्। तर जब परमेश्वरले सामुएललाई इजरायलको भावी राजाको रूपमा दाउदलाई नियुक्त गर्न निर्देशन दिनुभयो, तब परमेश्वरले के गरिराख्नु भएको थियो भनेर जान्नुहुन्थ्यो। पछि जब सम्पूर्ण इजरायली सेना गोलायतसँग डराए, दाउद उनीसँग लड्न उत्सुक थिए। दाउदलाई सेनाका सिपाहीको रूपमा कुनै अनुभव थिएन र उनले कुनै सैन्य कवच लगाएका थिएनन्। तैपनि उनी नै थिए जसले गोलायतलाई मार्न सकुन् भनेर परमेश्वरमा भरोसा राखे। यो एउटा ठूलो उदाहरण हो कि उमेरले वास्तवमा फरक पार्दैन। परमेश्वरमा भरोसा राख्नु र उहाँको शक्ति प्रयोग गर्नु हो जसले गर्दा सेवा प्रभावकारी हुन्छ। यीशुलाई जन्म दिँदा मरियम लगभग 14 वर्षकी थिइन् भन्ने अनुमान गरिएको छ। परमेश्वरले आफ्नो एक मात्र छोरालाई जन्म दिन परिपक्व महिलालाई रोज्नु भएन, बरु उहाँले एक धेरै जवान किशोरीलाई रोज्नुभयो। जब स्वर्गदूत मरियम कहाँ आए र पवित्र आत्माद्वारा गर्भवती हुन राजी हुन्छन् कि भनेर सोधे, मरियमले विश्वासका साथ जवाफ दिइन्। लुकाको पुस्तक 1:38 पद। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियम जस्तै धेरै क्रिस्चियनहरू सानै उमेरमा आत्मिक रूपमा परिपक्व हुन्छन्। पावलले तिमोथीलाई 16-21 वर्षको उमेरमा सल्लाह दिन थाले। उमेरको आधारमा आत्मिक परिपक्वता निर्धारण गर्न सकिँदैन। विचार गर्नुपर्ने अन्य धेरै कारकहरू छन्। वृद्ध पुरूषहरूले पनि अद्भुत सेवाहरू गर्न सक्छन्। बाइबलबाट यसको उदाहरण अब्राहम हुन्, जसलाई 75 वर्षको उमेरमा सेवामा बोलाइएको थियो, र मोसा, जसले 80 वर्षको उमेरमा इसरायलीहरूलाई मिस्रबाट बाहिर निकाले। वृद्ध व्यक्तिहरू क्रिस्टको शरीरमा ठूलो योगदान दिन सक्षम छन् किनभने तिनीहरूको विगतको सिकाएको अनुभवहरू छन् जुन तिनीहरूले अब अरूसँग बाँड्न सक्छन्। प्रिय श्रोता, एउटा भनाइ छ, बाहिरी रूप हेरेर कसैलाई मूल्यांकन गर्नु हुँदैन। हामीले कसैलाई उसको उमेरको आधारमा शक्तिशाली सेवा गर्न असक्षम भनेर मूल्यांकन नगर्न धेरै होसियार हुनुपर्छ। जब परमेश्वरले कुनै व्यक्तिमा काम गर्नुहुन्छ, उसको उमेर जति सुकै भए पनि उसले के गर्न सक्छ भन्ने कुराको कुनै सिमाना हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनु भएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टरद्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्।
2: कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98-68-55-33-39।
1: हवस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
3: अछि नेनादीको दोनी छ्या आत्मिकी ज्याजो स्पार्क माई फेथ जुगु विश्वास के चमक हया बिउ। साथीमा बोलावट परमेश्वर पाख्या वै जय मसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन याछेन्ट श्रृंखला भाग 16 के छिसकसित न लसकुस जिगु जीवन या नीति छु बाला धका झिस सिउ धका बिचा याइगु झिगु नीति तस्क अपु झिस अप धया थे परमेश्वर या के बुद्धि मक्या से थगु हे लफुई उनेगु लोभ या लाना सुने झिस झित केनी धका वेक या त विश्वास याइगु झिगु नीति यक्कु हे बाला हितोपदेश सोङ्गु अध्यायु न्यागु पद के धया तगुदु थगु दुनुग्ल निहे परमेश्वर के भरोसाती थगु शिउ ख जक्क न जुई मते यो पिनियन मिपि परमेश्वरिया ज्ञान ओ बुद्धि झिगु स्वया यक्कु हे श्रेष्ठ ख अले झिस वेक या त भलासा याइ बोले परमेश्वर झिगु जीवन या त झिस म्याउ फैगु दक्ले त धगु लफुई निर्देशन याइगु ढोका च्याकाबी हितोपदेश सोङ्गु अध्याय यो खुगु पत्के ढाटगुदु न्याकु यासा परमेश्वर या त लुमङ्की वेकन छन्त ल केनादी यकु ख्रिस्टियन जीवने थगु लपु लेया अन थगु कुत या त सवा बिहा दिस धका परमेश्वर या त फुनिगु गल्ती याई जिस प्रार्थना यायगु वो परमेश्वर र वो झिद यायगु धका नियनिगु यक्कु हे बाला ठुके परमेश्वर या त झिगु जीवने नीति दक्ने बालागु योजना कने त अनुमति बी गुके झिस अप्प आत्मिकी फल सेके फै झिगु छु यायगु पोछी हाक्न झिस हान्न परमेश्वर के नियनेमा बोलिसी प्रार्थना गुणस्तरीय इच्छा गुली झिस पक्का या फै झिस छु याना तेना धका स्पष्ट जुई बाला गुगु धाठे हे परमेश्वर पाखे ख धाठेगु क्रिस्चियन सेवा दैगु परमेश्वर मागु मसिका ब्युगु परिणाम ख अले व सुया ठाना बनादी अले उम्त उगु मागु पुङके तधाई प्रेरित पुस्तक गुगु अध्याय यो झिन्यागु झिनखुगु पत्के धातगुदो प्रभु वेकया त धादिल छ हु छादासा यहुदी मखुपिन्त जुजु पिन्त व इजरायली ते त न जुगु ना नियङ्के छुए त जी थो मनुया त लेगु दु अले हाक्न जी वया त जुगु नयाँ नीति गुली ताक व दुख कष्ट सी माली तिनी धका खेनी तिनी थन यशु हननिया या त वयागो नीति छु या त उज बिहा दिगु दु अले व सावल या त न विशेष सेवा तोकेना बिहा दिल अथे यशु छिन त परमेश्वर या मनुदेगु आवश्यकता या आधारित ज्या या त सता दिगु दु ओके छि यशुलिसे एकान्त प्रार्थना याई बोले छि वेकन छिगु नीति यायगु ज्याया ता हाकगु सुची बिहा दिगु पल्सा यशु या त थो नेस नेना दिस थौ जीगु नीति छु यायगु इच्छा दु मोसा फैसा या त गु पुज स्वय बोले परमेश्वर वेक या त सतु गुख मोसा थगु न सेवा नियुक्त मया गुख वो सोजा जुल अले परमेश्वर व या त ज्या याय त नियुक्त यै धका पिया सुन प्रस्थान सोङ्गु अध्याय यु नेगु पत्ते धया त गुदु परम प्रभु धया दिल जी धाथे हे मिश्रे चोपी जी थ मनुते त तस्क शास्ति जुगु खनागुदु अले मिश्रिते याना इपि खगु स जिगु जी नेनुगुदु इमगु दुख जी सु चिउतान कया सुनुगुदु योपि नेनामेपि परमेश्वर सतीगु मुख्य मागु खैके आधारित जुया ख परमेश्वर मागु खनि अले वया त पुङके त व सुई त लै प्रस्थान सोङ्गु अध्याय यो झिगु पदके धात गुदु अले जुया छ हु जी थ मनु इजरायली त मिश्री पिन्त हे त छा फारो था छोया ख्रिस्टे या म दुपि सक्ले ताथे या छ्य त थि हे सतुगु ख परमेश्वर या न्योने थ थम सोजा जुई त थौ हे ल्यो वेकल छि त थयागु नीति बिउगु छु न जिम्मेवारी पुङके त तयार दु धका वोया त धा अवश्य न छि यशु या स नेनादी अले वैकल छिद यक्कु आज चाहे पुगुजिया यानादी गुकियाना छि परमेश्वर या मनुदेगु नीति साधन सवा जुई यपि नेनुमेपि थौ यो वचन नेनादीगुनी छि सकसित न परमेश्वर सुब्याबीमा जय मसे नेनामेपी छिमस नकतिन हे जक बाइबलिया प्रभावशाली शिक्षकको आत्मिकी लपु केनादीमा सोमन भिक्टर चोयादीको हसना झिगु हे नेपाल भाषाया रेडियो ज्याजो स्पार्क माई फेथ झिगु विश्वास के चमखया बिउ बारे छिके छु प्रतिक्रिया सुझाव दुसा स्वापु तया दिफै उकिया नीति जिमके जिमगु मोबाइल नम्बर दु 9868553349 9868553349 कासा ज्याजो नेना दिगुनी छित यकु यकुए सुब्या परमेश्वर छित सवाबीमा जय मसी
4: अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
5: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
4: फोन नम्बर 01-4770-754 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98023-44-46 98023-44-46।

0: के भयो? के को हल्ला खल्ला हो यो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
0: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ। बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार, विज्ञापन बोर्ड।

0: जय मसी म कलाकार आशा खड्का तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 MHz। म पनि सुन्दैछु तपाईँहरू पनि सुन्नुहोस् है।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स।
2: आशाको सन्देश नेपाल प्रस्तुत गर्दछ रेडियो कार्यक्रम जोनी एन्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू।
3: फलामे डन्डी र चुकुलहरू। नमस्ते तथा जय मसी, म जोनी एरिक्सन टाडा जेलबाट प्राप्त एउटा पाठको साथमा आएकी छु। म जेलमा छैन, त्यसबाट धेरै टाढा छु, तर म जेलको कोठाका फलामे डन्डीहरू र चुकुलहरूसँग आफूलाई जोड्न सक्छु। यो व्हीलचेयर धेरै धातुहरूबाट बनेको छ र एक हिसाबले यसले मलाई निकै सीमित बनाएको छ। मलाई लाग्छ त्यसैले धेरै कैदीहरूले मलाई पत्र लेख्छन्, चाहे उनीहरूको सजाय लामो होस् वा छोटो। मेरा गवाहीहरूले उनीहरूलाई प्रोत्साहित गर्छन् र उनीहरू मेरा व्हीलचेयरका यी फलामे भाग र डन्डीहरूलाई हेर्छन् र महसुस गर्छन्। उनीहरूले कुरा बुझ्छन्। उनीहरूलाई थाहा छ कि म पक्षघातको आजीवन सजाय भोगिरहेकी छु र मलाई पहिले गर्ने गरेका धेरै जसो कामहरू गर्न स्वतन्त्र छैन। उनीहरूलाई थाहा छ कि म हरेक बिहान तिनै सीमित परिस्थितिहरूमा बिउजन्छु र त्यसैले उनीहरू मसँग सम्पर्क गर्छन्। मलाई यो धेरै मनपर्छ। अब अर्का एक कैदी प्रेरित पावललाई हेरौं, किनभने उनी एक यस्ता मानिस हुन् जसलाई जेलको कोठाको भित्री र बाहिरी अवस्था राम्ररी थाहा थियो। र यद्यपि मलाई प्रेरित पावलले भोगेको जस्तो जेल जीवनको बारेमा केही थाहा छैन, तर मलाई यो निश्चित रूपमा थाहा छ कि मलाई उनको दृष्टिकोण धेरै मनपर्छ। उनले फिलिपी 1:12-14 पदमा लेखेका छन्, यो सुन्नुहोस्। अब दाजुभाइ हो, म तिमीहरूले यो जानेको चाहन्छु कि म माथि जे जे पर्यो अर्थात यो जेलमा, त्यसले वास्तवमा सुसमाचारको उन्नतिमा नै मदत पुर्याएको छ। यसको परिणाम स्वरूप म ख्रिष्टको निम्ति साङ्लोमा बाँधिएको हुँ भन्ने कुरा दरबारका सारा रक्षकहरू र अरू सबैलाई स्पष्ट भएको छ। अनि मेरो साङ्लोको कारणले गर्दा प्रभुमा भएका धेरै जसो दाजुभाइहरू परमेश्वरको वचन अझ साहसी भई निडरताका साथ बोल्न प्रोत्साहित भएका छन्। अहो, कस्तो दृष्टिकोण, कस्तो उत्कृष्ट सोच! उनले मूलत भनिरहेका छन्, ठिकै छ, म साङ्लोमा बाँधिएको छु त के भयो, मेरा यी फलामे डन्डीहरू र चुकुलहरूले मलाई सुसमाचार फैलाउन मदत गर्छन्। हरेक पटक जब उनीहरूले मलाई अर्को पहरदारसँग साङ्लोमा बाँध्छन्, उनले सुसमाचार पूरा सुन्न पाउँछ अनि मेरो कैदले अरूहरूलाई साहसी बन्न मदत गर्छ। मैले कैदीहरूका पत्रहरू पढेकी छु जसले यही कुरा भन्छन्। उनीहरू भन्छन्, ठिकै छ, म फलामे डन्डीहरू र चुकुलहरू पछाडि छु, यो मेरो लागि ख्रिस्टसँग अझ नजिक हुने मौका हो र तपाईँलाई थाहा छ म पनि त्यही कुरा दोहोऱ्याउन सक्छु। ठिकै छ, म व्हीलचेयरमा छु, खैर यी फलामे डन्डीहरू र चुकुलहरूले मलाई कुनै पनि प्रकारको बन्धन वा सीमाहरू अनुभव गरिरहेका मानिसहरूमा सुसमाचार फैलाउने मौका दिन्छन्। त्यसैले मलाई सुनिरहनुभएका मित्र, म तपाईँलाई सोध्न चाहन्छु, तपाईँका साङ्लाहरू के हुन्? सायद तपाईँ भान्साको भाँडा धुने ठाउँमा बाँधिएको महसुस गर्नुहुन्छ होला। सायद तपाईँ शौचालय र कफी मसिनसम्म मात्र पुग्न सक्ने गरी आफ्नो टेबलमा साङ्लोले बाँधिएको महसुस गर्नुहुन्छ होला। सायद तपाईँ एउटा कठिन वैवाहिक जीवनमा कैद भएको महसुस गर्नुहुन्छ होला। सायद तपाईँ कुनै शारीरिक वा भावनात्मक रोगद्वारा सीमित महसुस गर्नुहुन्छ होला। हामी सबैले आफूलाई सीमित गर्ने फलामे डन्डीहरू र चुकुलहरूको नाम लिन सक्छौ र ती कुराहरूले हामीलाई स्वतन्त्रताको कमीले गर्दा थुनिएको वा सास फेर्न गाह्रो भएको महसुस गराउन सक्छन्। हामीलाई पछाडि धकेल्ने र बाँधेर राख्ने परिस्थितिहरूप्रति हामी सजिलै असन्तुष्ट हुन सक्छौ। तर प्रेरित पावलले आफ्ना साङ्लोहरूको बारेमा भनेका ती अचम्मका शब्दहरूलाई फेरि विचार गर्नुहोस्। उनले हामीलाई भन्छन्, वास्तवमा पवित्र आत्माले पावलको लेखन मार्फत हामीलाई भन्नुहुन्छ कि हेर्नुहोस्, परमेश्वरले तपाईँमाथि यी सीमाहरू राख्नुभयो ताकि तपाईँले सुसमाचारको विस्तारमा मदत पुर्याउन तिनको प्रयोग गर्न सक्नु भएको होस्। त्यसैले आफ्ना साङ्लोहरूको बारेमा सोच्नुहोस्, के तपाईँमाथि जे भयो त्यसले ख्रिस्टको सुसमाचारलाई अघि बढाउन मदत गरेको छ? यसले मदत गर्नुपर्छ। यो त्यो मञ्च हो जहाँबाट परमेश्वरले काम गर्न चाहनुहुन्छ। त्यसैले के म तपाईँलाई मैले धेरै वर्ष पहिले जे गरेकी थिए त्यही गर्न प्रोत्साहित गर्न सक्छु? परमेश्वरको वचन सुन्ने मात्र होइन, त्यसमा काम गर्न शुरू गर्नुहोस्। जुनसुकै परीक्षाले तपाईंलाई बाँधिरहेको छ त्यसलाई एउटा साथीको रूपमा स्वागत गर्नुहोस्। जसले तपाईंलाई सीमित महसुस गराउँछ त्यसैमै आनन्दित हुनुहोस्। परमेश्वरले तपाईँको हृदयका आँखाहरू खोलिदिनुहोस् भनी प्रार्थनामा माग्नुहोस्। जस्तै एफिसी 1:18 भनिएको छ, उहाँलाई तपाईँका परिस्थितिहरूलाई एउटा यस्तो जेलको रूपमा हेर्न मदत माग्नुहोस् जसले तपाईँलाई ठूलो रूपमा स्वतन्त्र बनाउन सक्छ। म मेरो व्हीलचेयरलाई यसरी नै हेर्छु र म तपाईँलाई आफ्ना फलामे डण्डीहरू र चुकुलहरूलाई त्यसरी नै हेर्न प्रोत्साहित गर्छु। पावलको जस्तै दृष्टिकोण अपनाऊ, उनको जस्तै सोच राखौं। अनि पावलले आफ्नो संसार बदली जस्तै परमेश्वरलाई हाम्रो संसार बदलिदिन प्रार्थना गरौं। आमेन।
2: श्रोता, भर्खरै यहाँले सुन्नुभयो एक लोकप्रिय लेखिका, प्रभावशाली वक्ता र अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका व्यक्तिहरूमाझ आफ्ना उत्साहका वचनहरूद्वारा आशा र प्रोत्साहन दिने प्रसिद्ध व्यक्ति जोनी एरिक्सन टाडाद्वारा लिखित रेडियो कार्यक्रम जोनी एण्ड फ्रेन्ड्स अर्थात जोनी र साथीहरू। कार्यक्रमका बारेमा तपाईँका केही प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो सम्पर्क नम्बर 98082048470। आशाको सन्देश नेपाल, नक्खु, ललितपुर। हवस् त, कार्यक्रम जोनी र साथीहरूको अर्को भाग लिएर हामी पुनः आउने नै छौं। अहिलेलाई भने बिदा हुन्छौं। जय मसीह।

0: गुड न्यूज एफएम 105.1।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: के तपाई वा तपाईले थाहा पाउनु भएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510। र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
5: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस।
6: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
7: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
5: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल, काठमाडौँ।
6: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
7: फोन नम्बर 40225444, 40225444
5: र 40225572, 40225572।
8: हिमाडोल ज्वेलर्स। हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चौक, ललितपुर।
9: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
10: प्रार्थना यस्तो मार्ग हो।

0: जसद्वारा तपाईले शैतानलाई पराजित गर्नुहुन्छ, हराएकाहरू कहाँ पुग्नुहुन्छ, विश्वास त्याग गरेकोलाई पुनर्स्थापित गर्नुहुन्छ। सन्तहरूलाई मजबुत पार्नुहुन्छ, मिशनरीहरूलाई बाहिर पठाउनुहुन्छ, बिरामीहरूलाई निको पार्नुहुन्छ, असम्भव कुरोलाई पूरा गर्नुहुन्छ र परमेश्वरको इच्छालाई जान्नुहुन्छ। डेभिड जेरेमिया।
1: Hello, and Jay Masi. Now you are listening to Good News FM 105.1 MHz stereo sound, the voice of the Lord.
2: अब प्रस्तुत छ कार्यक्रम हिडन ट्यालेन्ट।
3: जेमिसी साथै हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम ट्यून गरेर बसिरहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम हिडन ट्यालेन्टमा आदरणीय श्रोता, कार्यक्रम हिडन ट्यालेन्ट लिएर प्राविधिक मित्र विजयजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 10 बजेदेखि 11 बजेसम्म हामी तपाईँलाई एकदमै आशिषमय साथ दिँदै आइरहेको छौं र तपाईँले पनि हामीलाई साथ दिन सक्नुहुनेछ तपाईँसँग भएका ती लुकिएर रहेका प्रतिभाहरू प्रस्तुत गर्नु भएर। हजुर, कार्यक्रममा तपाईँले फोन गर्न सक्नुहुनेछ र तपाईँसँग भएका कुनै पनि प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ जुन प्रतिभाले परमेश्वरको महिमा गर्दछ र हाम्रो उद्देश्य पनि परमेश्वरको महिमा गर्नु नै रहेको छ। तपाईँले भजन गीतहरू गाउन सक्नुहुनेछ, आफैले रचना गर्नुभएका भजन गीतहरू छन् भने पनि गाएर सुनाउनुहोस्, आफ्नो प्रतिभाहरू प्रस्तुत गर्नुहोस् र आफैसम्म मात्र सीमित नराख्नुहोस्, प्रभुको महिमा गर्नुहोस् र धेरैजना व्यक्तिहरूलाई पनि तपाईँले आशिषित बनाइरहनु भएको हुनेछ र सँगसँगै तपाईँले वाद्यहरू बजाउन सक्नुहुनेछ, म्युजिकल इन्स्ट्रुमेन्टहरू भजन गीतहरूको धुनहरूमा बजाउँदै गाउँदै होइन साथ दिन सक्नुहुनेछ, छोटो मिठो आशिष बाँड्न सक्नुहुनेछ, कुनै पनि विषयमा टिप्सहरू राख्न सक्नुहुनेछ र सँगसँगै तपाईँले कवितामुक्त गजलहरू पनि व्यक्त गर्न सक्नुहुनेछ, एक्टिङ गर्न सक्नुहुनेछ, क्यारिकेचर गर्न सक्नुहुनेछ। तर याद गर्नुहोस्, यी सबै कुराहरूबाट हामी के गर्छौं, प्रभुको महिमा गर्छौं। प्रभुको महिमा हुने तरिकाले हामी आफ्नो प्रतिभाहरूलाई कार्यक्रम मार्फत प्रस्तुत गर्दै आइरहेको छौं र फोन गर्नुहुने मध्येबाट एकजना श्रोतालाई हामी कार्यक्रमको अन्तिममा लकी ड्र मार्फत विजेता पनि बनाउँछौं र उहाँले रिचार्ज कार्ड प्राप्त गर्नुहुनेछ र रिचार्ज कार्ड स्पोन्सर गर्नुभएको छ चन्द्रमाया मगरज्यूले र फोन गरेर साथ दिनुहोला 01-4470-7654 01-4470-7654 हाम्रो टेलिफोन नम्बर रहेको छ भने 98-023-44-46 98-023-44-46 हाम्रो एप नम्बर रहेको छ। फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गरौं। हेलो
4: हेलो, जय मसी म्याम।
3: जय मसी हरिबोलजी, कस्तो हुनुहुन्छ तपाईँ?
4: आरामै छु हजुर, कस्तो छ?
3: हजुर, हामी पनि एकदमै आरामै छौ र आज तपाईँ कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
4: यो हितोपदेश आजको अलिकति चाहिँ हाम्रो माधव कुमार नेपाल हुनुहुन्छ नि, उहाँको क्यारिकेचर गर्न चाहन्छु।
3: हुन्छ हुन्छ हजुर, सुरु गर्नुहोस्।
4: वर्तमान परिप्रेक्ष्यमा बुद्धिको आह्वान भनिएको छ हितोपदेशमा, के बुद्धिले चर्को स्वरमा आह्वान गर्दैन र के समाज शक्तिले आफ्नो आवाज उच्च पार्दैन र बाटोका उच्च ठाउँहरूमा दो बाटोको त्यो खडा हुन्छ, शहरतिर जाने मूल ढोकाको छेउमा प्रवेशद्वारमा त्यो चर्को स्वरले यसरी कराउँछ, हे मानिस हो म तिमीहरूलाई आह्वान गर्दछु, म सारा मानव जातिलाई वर्तमान परिप्रेक्ष्यमा मेरो आवाज सुनाउँछु। जय
3: मसी। हजुर, एकदमै एकदमै राम्रो हरिबोलजी, एकदमै राम्रो, धेरै धेरै धन्यवाद तपाईँलाई, एकदमै खुसी लाग्यो र हुन्छ यसलाई छुट्याउँ हामी। जय मसी। र हरिबोल बुढा थोकीजी हुनुहुन्थ्यो हामीलाई बेला बेलामा, उहाँले विभिन्न व्यक्तित्वहरूको चाहिँ उहाँले क्यारिकेचरहरू गरेर सुनाउनुहुन्छ, आज वचन नै उहाँले पाठ गरेर सुनाउनु भएको छ क्यारिकेचरको माध्यमद्वारा। र तपाईँले पनि यसरी नै प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने फोनलाइनमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं। हेलो जय मसी हजुर, जय मसी, एकचोटि नाम बताइदिनुहोस् न हजुर, फेरि एकचोटि भन्नुहोस् त हजुर, हजुर एकचोटि फेरि नाम भनिदिनुहोस् न हजुर।
5: पुष्प कुमार पहाडी।
3: पुष्पजी कस्तो हुनुहुन्छ त भाइ?
5: एकदम सन्चै छु म्याम।
3: हजुर, र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
5: भजनै गाउँछ।
3: एकदमै सुरु गर्न सक्नुहुनेछ।
5: Na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na na

एकदमै मिठो भजन गीत, धेरै धेरै धन्यवाद पुष्पजी तपाईँलाई र यसलाई चाहिँ छुटौँ हामी जय मसी। हजुर, पुष्प कुमार पवारीजी हुनुहुन्थ्यो र एकदमै मिठो उहाँले गीत भजन गीत गाएर सुनाउनु भएको छ र कार्यक्रम हिडन ट्यालेन्टमा यसरी नै तपाईँले पनि आफ्नो प्रतिभाहरू प्रस्तुत गरेर साथ दिन सक्नुहुनेछ, फोन गर्न सक्नुहुनेछ र एकजना श्रोताले कार्यक्रमको अन्तिममा प्राप्त गर्नुहुनेछ रिचार्ज कार्ड र फोन गर्दै गर्नुहोला। यो समयमा एउटा गीत बाटोमा कार्यक्रमलाई अगाडि बढ़ाउन चाहन्छु, गीतपछि उपस्थित हुने नै छु।

0: निकै नै उठेकी तपाईँको निम्ति राख्यौं र कोही श्रोता आइसक्नु भएको छ उहाँलाई स्वागत गरौं। हेलो हेलो
1: हेलो
0: जयमसी हजुर जयमसी कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: हजुर नातिनी म त धेरै टाढोबाट बोल्दैछु, तपाईँ कस्तो हुनुहुन्छ नातिनी?
0: म एकदमै ठिक छु हजुर। हजुर हजुर बुवा हजुर कस्तो हुनुहुन्छ?
1: म पनि एकदम बाँचिरहेकै छु, हाँसिरहेकै छु नातिनी। अन्त नातिनीको के छ त? म त अलिक नराम्रो कुरा सुन्दैछु नि त। अन्त
0: लौन के सुन्नुभयो हजुर? बा के सुन्नुभयो भन्नुहोस् त।
1: अनि हजुर तिम्रो नातिनीको त अन्त अर्कै केटोसँग चक्कर पो चल्दैछ अरे त।
0: यो त हुनै सक्दैन हजुरबा, हुनै सक्दैन। हामी प्रभुका जनहरूमा यस्तो हुनै सक्दैन हजुरबा। कसले तपाईँलाई गलत कुरो लगाइदियो नि? लु एकदमै हजुरबा माफ गर्नुहोस्। बरु तपाईँ कस्तो हुनुहुन्छ भन्नुहोस्, तपाईँको स्वास्थ्य कस्तो छ हजुरबा? त्यतातिर ध्यान दिउँ, यो नकारात्मक कुराहरूतिर ध्यान नदिउँ हजुरबा।
1: हजुर हजुर मेरो स्वास्थ्य त एकदम ठिकै छ। खै यो गाउँको छिमेकीहरू आएर यस्तै कुरा गर्छ, के गर्नु नातिनी? खै म त कसको कुरा सुन्नु कसको नसुन्नु भइरहेको छ नातिनी।
0: हजुर प्रभुको कुरो सुन्नु हजुरबा, प्रभुको कुरो सुन्नु। र हजुरबाले आफ्नो परिचय दिनु पर्यो हजुरबा।
1: हजुर म चाहिँ अब ठ्याक्कै रियलमा भन्नु पर्दाखेरि चाहिँ म चाहिँ सिक्किमबाट ठ्याक्कै आइपुगेँ नातिनी।
0: अर्जुनजी के हो अर्जुनजी यस्तो, यो प्रतिभा त हामीले त थाहा नै थिएन त पहिला त। ओहो हामीलाई त गजब पारिदिनु भयो तपाईँले त, दङ्गै पारिदिनु भयो, मैले त चिन्नै गाह्रो भयो एकछिन त। ओहो एकदमै एकदमै यो नौलो प्रतिभा आज प्रस्तुत गर्नुभयो, खुसी लाग्यो। साँच्चै चिन्न गाह्रो भयो तपाईँलाई एकैछिन चाहिँ र ओहो लु खुसी लाग्यो है, खुसी लाग्यो यो प्रतिभाहरूबाट। अझै प्रभुको महिमा गर्दै जानुहोला। र यस्तो यो यताउता दायाँ बायाँ कुराहरूतिर हजुरबाले ध्यान नदिनु होला। खुसी लाग्यो अर्जुनजी। र सबै ठिक छ तपाईँको?
2: मेरो एकदम ठिकै छ, हजुरलाई कस्तो छ नि?
0: एकदमै ठिक छौ हामी। र अझै केही कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: एउटा छोटो एउटा भजन सुनाइदिन्छु म है।
0: हजुर एकदमै हुन्छ, सुरु गर्न सक्नुहुनेछ।
2: हुन्छ

0: मान्छेको सबै भिन्नता मेटियो हेर उनको आँगनमा हेर न हेर सृष्टिको सुन्दर
1: आमेन, आमेन, एकदमै मिठो भजन गीत र खुसी लाग्यो अर्जुनजी, प्रभुले धेरै आशिष दिनुभएको छ। आफ्नो प्रतिभाहरूलाई यसरी नै प्रस्तुत गर्दै प्रभुको महिमा गर्दै अगाडि बढ्नु होला र अहिलेलाई चाहिँ हामी छुटौं अर्जुनजी।
2: हुन्छ जयमासी, हजुरलाई एकदम आशिष दिनुभएको
1: होस् है। धेरै धेरै धन्यवाद जयमासी। र अर्जुन प्रधानजी हुनुहुन्थ्यो सिक्किमबाट, आज उहाँले हामीलाई सरप्राइज गर्नुभयो। उहाँले एक किसिम चाहिँ हामीलाई एकदमै कन्फ्युज पनि बनाइदिनु भयो र उहाँले आफ्नो प्रतिभा प्रस्तुत गरेर जानुभएको छ। मुख्य कुरा, नयाँ कुराहरू हामीले सुनिरहेको छौं, महसुस गरिरहेको छौं, प्रतिभाहरू कार्यक्रमबाट प्रस्तुत गरिरहेको छौं। यसरी नै तपाईँले पनि आफ्नो प्रतिभाहरूलाई चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ र जे पनि गर्छौं हामी प्रभुको महिमाको लागि नै गर्ने गर्दछौ। फोन लाइनमा कोही हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, कस्तो हुनुहुन्छ तपाईँ?
3: सम्झेछु हजुरलाई।
1: हजुर, हामी पनि एकदमै आरामै छौ र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
3: मलाई भजनै गाउन मन लाग्छ।
1: एकदमै, सुरु गर्न सक्नुहुनेछ।

0: धन्यवाद म्याम.
1: हजुर, एकदमै तपाईँलाई पनि धेरै धेरै धन्यवाद. हजुर भन्नुहोस्
0: म्याम. मेरो लागि चाहिँ प्रार्थना गरिदिनु होला. मेरो पेटको पनि समस्या छ अनि मलाई प्रेसरको पनि उ छ. औषधि खाइरहेको छु, त्यसको लागि प्रार्थना गरिदिनु होला. सबै कुरा परमेश्वरकै
1: एकदमै हामी प्रार्थनामा सम्झिनेछौँ. जो जति सुनिरहनु भएको छ हाम्रो श्रोताहरूले पनि तपाईँलाई सम्झिनुहुनेछ. र पवित्रजी हुनुहुन्थ्यो, उहाँले आफ्नो प्रार्थनाको विषय पनि राखेर जानुभएको छ. र निश्चय हामी जो जसले सुनेका छौं उहाँलाई हामी प्रार्थनामा उचाल्नेछौ. र मिठो भजन गीत गाएर पनि साथ दिनुभएको छ भने तपाईँले पनि यसरी नै हामीलाई फोन गर्न सक्नुहुनेछ. वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो.
2: हेलो, जय मसिनी.
1: जय मसिनी. हाम्रो पम्फा गोपालीजी कस्तो हुनुहुन्छ तपाईँ?
2: म त एकदम ठिक ठाक छु. हजुर कस्तो हुनुहुन्छ नि?
1: हजुर हामी एकदमै आरामै छौँ. र पम्फाजी आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ?
2: आज म छोटो कोरस गाएर परमेश्वरको महिमा गर्न चाहन्छु मिस.
1: हजुर हुन्छ, हजुर सुरु गर्न सक्नुहुनेछ.
2: हस् धन्यवाद. अनुग्रह प्रभु तपाईँ

0: परमेश्वरलाई धन्यवाद, हामीलाई अनन्त जीवन दिनलाई परमेश्वरले दुःख कष्टहरू भोग्नु भएको कुराहरू आज यो कोरसमा लेखेको छ। उहाँ अनुग्रह ठिठालो होइन, हामी जस्तो तुच्छ पापीलाई चाहिँ दया देखाउनु भयो, सुन्नु भयो होइन भनेर चाहिँ यो कोरसले भजनले भनेको छ। परमेश्वरलाई धन्यवाद, अनि अरूलाई पनि समय दिनुपर्छ छोटो कोरस गाएर परमेश्वरको महिमा भएको छ भनेर म विश्वास गर्दछु मिस।
1: एकदमै पम्पाजी, एकदमै प्रभुले धेरै आशिष दिनुभएको, खुसी लाग्यो। र अहिलेलाई छुटौँ हामी पम्पाजी, जय मसी। हजुर, हाम्रो पम्पा गोपालीजी हुनुहुन्थ्यो चितलाङबाट, हामीलाई फोन गरेर साथ दिनुभएको थियो भने फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौँ। हेलो
2: हेलो दिदी, नमस्कार।
1: नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: उमेश रेग्मी, विराटनगरबाट।
1: हजुर उमेश जी, आरामै हुनुहुन्छ तपाईँ?
2: आरामै छु, शीतल छ हिजोदेखि होइन।
1: हजुर, आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: अब यो चेलीबेटीको तिज आउँदैछ होइन,
1: हजुर,
2: त्यसैको बारेमा अलिकति कविता हो या भावना हो होइन
1: हजुर
2: म भन्न चाहन्छु।
1: वर्ष दिनमा
2: आइपुग्योस् घुम्दै फिर्दै चेलीको तिज, दिदी बहिनी भेला हुन्छन् खान्छन् मिठा मिठा चिज, दुःख सुख बाँड्छन् सबैले गाउँछन् गीत, दुःख सुख गाउँदै गर्छन् मर्छन् तिनैको मेला मित, साथीभाइको मिठ हुन्छ नि त अब। अनि सङ्घर्ष सहित तिता क्षण लुकाएर आज थोरै राहत प्रदान गर्दै चाँडो यो चेरीको तिज, कोहीलाई त यो चाड पर्व आउँछ जस्तै भएको छ, कोही कसैलाई त यो चाड पर्व मनले चस चस घोच्छ, यति नै हो।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद मेसी।
2: अब यो तिज आएको छ नि, त्यसले गर्दा अलिकति मलाई चाहिँ अब कतिलाई त त्यस्तै हो मैले भने अनुसारको हुन्छ, कसैलाई तिज आएको रहर हुन्छ, कसैलाई चाहिँ घोच्छ भन्छ नि, नआएकै जस्तो हुन्छ नि त, त्यस्तै हो यो।
1: हजुर हुन्छ, धेरै धेरै धन्यवाद उमेश जी है त, यसलाई छुटौँ हामी। र उहाँ हुनुहुन्थ्यो उमेश रेग्मीजी, र विशेष गरिकन हाम्रो कतिजना श्रोताहरूलाई यो कुराहरू अवगत छैन, र पनि हामी चाहिँ विशेष गरिकन प्रभुको महिमाहरूको विषयहरूमा कार्यक्रमहरू मार्फत र हामी यसरी प्रस्तुतहरू गर्दै आइरहेको छौं, र पनि हामी एकदमै उहाँलाई प्रेम गर्छौं। प्रभुले धेरै आशिष दिनुभएको सुमेशजी, र तपाईँले पनि प्रभुलाई चिन्न सक्नु भएको छ, हामी प्रार्थना गर्नेछौ। र यीशुले तपाईँलाई धेरै प्रेम गर्नुहुन्छ यो पनि भन्न चाहन्छौ। र तपाईँ जो जति हामीलाई सुनिरहनु भएको छ कार्यक्रम मार्फत चाहिँ विशेष गरिकन हामी प्रभुको महिमाको लागि आफ्नो प्रतिभाहरू चाहिँ प्रस्तुत गरिरहेको छौं, तपाईँले पनि फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ। र एउटा गीतको साथ हामी समय दिन चाहन्छौ, गीतपछि उपस्थित हुने नै छौं।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र कार्यक्रम हिडन ट्यालेन्टमा तपाईँ हुनुहुन्छ र तपाईँले फोन गरेर हामीलाई साथ दिन सक्नुहुनेछ भने तपाईँसँग भएका प्रतिभाहरू पनि प्रस्तुत गर्न सक्नुहुनेछ र फोन गर्नुहोला 01 47 70 754 हाम्रो टेलिफोन नम्बर रहेको छ र 98 023 44 46 हाम्रो वाट्सएप नम्बर रहेको छ र फोन गर्नु भएर तपाईँले आफूसँग भएका प्रतिभाहरू प्रस्तुत गर्न सक्नुहुनेछ भने वाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौं. हेलो
1: जय
0: मसी जो जुलपा अमिताजी, कस्तो हुनुहुन्छ तपाईँ?
1: एकदम फिट एन्ड फाइन.
0: आमेन आमेन. प्रभुलाई धन्यवाद भएको छ, एकदमै खुसी लाग्यो. र आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
1: म आशिष पार्न चाहन्छु.
0: एकदमै एकदमै सुरु गर्न सक्नुहुनेछ.
1: हुन्छ, परमेश्वरलाई धन्यवाद. हिजोको दिनमा एकदम आशिषमय पूर्ण हामीले प्रार्थना संगतिहरू हामीले चाहिँ एकदम आशिषमय पूर्णले हामीले गर्न सकेका छौँ है. परमेश्वरलाई धन्यवाद. जो जति आउनु भएको छ सबैलाई धन्यवाद. हाम्रो सर्मिसहरूलाई पनि धन्यवाद. कति मैले त सपनामा पनि सोचे छैन कि मलाई उताबाट त्यसरी अचानक ढोका दिँदाखेरि त फेरि ठाउँ सारेर त्यहाँ गर्न सकिन्छ कि सकिँदैन, सबैजना भेला हुन सकिन्छ कि सकिँदैन भनेर मलाई एकदमै मनमा चिन्ता थियो. एकदमै निन्द्रै लागेन मलाई त. एकदमै गाह्रो भएको, के गर्ने कसो गर्ने आगोले पोले जस्तै भइरहेको थियो. तर पनि जहाँ इच्छा त्यहाँ उपाय छ
0: है.
1: हाम्रो पुकार सुन्नुहुने परमेश्वरले भन्नुभएको छ नि वचनमा, तिमीले पुकार म पुरा गरिदिनेछु भनेर. साँच्चै नै मेरो पुकार हाम्रो टिमहरू दिदी बहिनीहरूको प्रार्थनाको उत्तर चाहिँ परमेश्वरले दिनुभयो. सबैलाई खबर गरे, यस्तो भयो उस्तो भयो भनेर सबै साथीहरूलाई खबर गरेपछि सबैजना प्रार्थनामा बसे. अनि साँच्चै नै परमेश्वरले चाहिँ हाम्रो इच्छालाई चाहिँ पूरा गरिदिनु भएको छ. एकदमै आशिषमय पूर्ण मलाई पहिला भन्दा पनि हिजो चाहिँ झनै आशिषमय भएको महसुस गरे मैले. एकदमै आशिषमय भएको छु. मेरो यति गरौँ भारी है परमेश्वरले चाहिँ अब भन्नुभएको छ नि, हे सबै थाकेका र बोझले दबिएका हो म कहाँ आओ, विश्राम गर, तिम्रो भारी म कहाँ ल्याऊ भन्नुभएको छ. साँच्चै नै मेरो भार सबै परमेश्वरले उठाइदिनु भयो. मलाई एकदम हल्का भइजो त यो संगति भ्याइसकेर पनि मलाई त कस्तो जसको मुख हेरे पनि एकदमै मलाई खुसी महसुस भइरहेको कि. घरमा आउँदा पनि एकदमै खुसी भएर म त यस्तो आनन्द मिलेको. हाम्रो आनन्द दिनुहुने परमेश्वरलाई हामी जति धन्यवाद दिए पनि अपुग्छ. जो जति हिजो आउनु भयो मलाई हिजो मैले अब धन्यवाद दिन पाएको छैन, कतिजनालाई छुट्यो होला, म धन्यवाद पनि भन्न चाहन्छु प्रत्यक्ष अप्रत्यक्ष रूपमा. कतिजनाले खानेकुराहरू अब आफूलाई जे इच्छा छ जतिको ऊ छ गच्छे अनुसारको खानेकुराहरू ल्याइदिनु भयो. एकदमै म धन्यवाद दिन चाहन्छु. अब मैले त्यहाँ भन्छु भनेको बिर्सेछु, फेरि पनि हामी निरन्तर रूपमा त्यसरी तिन महिनामा गर्दै आइरहेछु. अझै पनि फेरि पनि 3 महिनापछि गर्नेछु. अब हिजो जति पनि खाली हात आउनु भएको छ अर्को पटक अवश्य पनि उहाँहरूले मिठो प्रेम भोज खानालाई चाहिँ ल्याउनुहुन्छ भने पनि म आशा गरेको छु. परमेश्वरले आशिष पनि दिनुहुन्छ भन्न चाहन्छु मिस.
0: हजुर एकदमै एकदमै. र प्रभुले तपाईँलाई पनि धेरै
1: जतिजना आउन सक्नु भएन उहाँहरू अर्को पटक अवश्य पनि आउनुहुनेछ. आशा छ परमेश्वरले सहायता गर्नुहुन्छ। आउनु भएकोहरूलाई पनि उहाँहरू घर गएर चाहिँ त्यहाँबाट खाली हात फर्किनु भएको छैन, खाली हिजो चाहिँ फर्किनु भएको छैन। उहाँले आशिषको पोक्का परमेश्वरले दिनुभएको आशिषको पोक्का बोकेर जानु भएछ भनेर म आशा गरिरहेको छु।
0: हजुर, एकदमै एकदमै आशिषित भएको थियो हिजो अमिताजी र तपाईँको नेतृत्वमा प्रभुले साँच्चै नै एकदमै आशिषमय त्यहाँ जमात होइन, अनि एकदमै आशिषको कुराहरू, प्रार्थनाको कुराहरू, वचनको कुराहरू भएको छ। अनि हामीले तपाईँको गवाई पनि सुन्ने मौका पायौं, तपाईँको पारिवारिक व्यक्तिगत गवाईहरू पनि, हामी एकदमै आशिषित भएको छ।
1: अझै बाँकी छ मिस, अझै बाँकी छ, तर लामो हुन्छ भनेर मैले नभनेको धेरै कुराहरू छ।
0: हजुर,
1: अर्को पटकलाई राखिरहेछु।
0: एकदमै हामी सुन्नेछौ आगामी दिनहरूमा अमिताजी, प्रभुले धेरै आशिष दिनुभएको, यसरी नै अगाडि बढ्दै जानु होला। हाम्रो प्रार्थना र शुभकामना छ तपाईँको लागि र धेरै धेरै धन्यवाद।
1: सक्दैन नै सबैको सल्लाह सहयोग बाट नै म अघि बढिरहेको
0: हुँ
1: भन्छ नि, एक ठोकी सुकी से ठोकी नदी, त्यस्तै मेरो साथी दिदी बहिनीहरू हजुरहरूको साथ सपोर्टको कारणले म यहाँसम्म पुग्न सकेको छु। हजुरहरूलाई पनि धेरै धेरै मेरो हृदयदेखि नै म धन्यवाद दिन चाहन्छु।
0: एकदमै एकदमै अमिताजीलाई पनि धेरै धेरै धन्यवाद, हामी पनि आशिषित भएको छौँ। र अमिताजी हुन्छ, धेरै धेरै धन्यवाद छ, अहिलेलाई चाहिँ हामी छुटौं।
1: हुन्छ, धन्यवाद, जय मसीह।
0: धेरै धेरै धन्यवाद हाम्रो अमिताजीले आफ्नो आशिष बाँडेर जानुभएको छ र प्रभुले धेरै आशिष दिनुभएको छ। फोन लाइनमा कोही श्रोता आइसक्नु भएको जानकारी पाएको छु, उहाँलाई स्वागत गर्न चाहन्छु म। को हुनुहुन्छ? हेलो,
2: जागिर खान सकिन सरकारी, जागिर खान सकिन सरकारी, बजार गाथे किन्नलाई तरकारी, बजार गाथे किन्नलाई तरकारी, सकिनै आँट्यो कि क्या हो हाम्रो कार्यक्रम, सकिनै आँट्यो कि क्या हो हाम्रो कार्यक्रम, गीत प्रस्तुत गर्ने मन थियो लौन कसो गरौँ, गीत प्रस्तुत गर्ने मन थियो लौन कसो गरौँ। जयमसी
0: जयमसी रश्मिलाजी, जयमसी। र सकिएको छैन हाम्रो कार्यक्रम, त्यही भएर तपाईँले
2: मिलाउनलाई
0: त्यही भएर तपाईँले अब आफ्नो प्रस्तुति प्रस्तुत गर्न सक्नुहुन्छ र सोच्नु पर्दैन तपाईँले अब के गरौँ। माफ गर्नुहोस्, मैले बिगारे चाहिँ होला सायद, तर पनि ढिला नगरिकन समय तपाईँलाई दिन चाहन्छु रश्मिलाजी।
2: हुन्छ, धन्यवाद यस समयको लागि, परमेश्वरलाई पनि धन्यवाद, हजुरलाई पनि धन्यवाद। हुन्छ, म एउटा गीत गाउँछु, म चौसीमा चल्ली गाडीको आवाज आउँछ, डिस्टर्ब हुन्छ होला, मलाई माफ गर्नु होला।
0: हजुर, हुन्छ, हजुर, सुरु गर्न सक्नुहुनेछ।
2: कुनै कुरै कन्फर्म छ कि छैन, म गाउने प्रयास गर्छु।

पुस्दैछु जीवन हाम्रो अमूल्य छ भनी बल्ल बुझ्दैछु सताउँछु खाली मरम जस्तै लाउँछु के हाम खाली आँसु पुस्दैछु जीवन हाम्रो अमूल्य छ भनी बल्ल बुझ्दैछु विश्वास गरेपछि

0: एकदमै एकदमै सुसमाचारै सुनाउनु भयो तपाईँले रश्मिलाजी भजनबाट। प्रभुले धेरै आशिषण भएको तपाईँको यो गिफ्ट हो, यसलाई मजाले अझै प्रयोग गर्दै लानुहोस् है। भोलिको दिनहरूमा तपाईँले रचना गर्नुभएको र तपाईँले गाउनुभएको गीतहरू हामीले रेडियोहरूबाट पनि सुन्न सकौं, हाम्रो प्रार्थना चाहिँ छ। यो तपाईँलाई उत्साह पनि छ हजुर हजुर,
1: रेडियोमा मात्रै सीमित होला जस्तो लाग्छ मलाई त।
0: होइन होइन, तपाईँले यो आफ्नो वरदानहरूबाट प्रभुको कामहरू, सुसमाचारको कामहरू गर्दै धेरैजनाको जीवनमा आशिषमय काम गर्न सक्नुहुन्छ। तपाईँले आफ्नो प्रतिभालाई यसरी प्रस्तुत चाहिँ गर्दै जानुहोस् भन्ने उत्साह दिन चाहन्छौ रश्मिलाजी, है त। खुसी लाग्यो एकदमै र यसलाई चाहिँ छुटौ हामी। जय मसी। हजुर, हाम्रो रश्मिला बोहराजी हुनुहुन्थ्यो र उहाँले आफ्नो प्रतिभा प्रस्तुत गरेर जानुभएको छ। हरेक व्यक्तिलाई फरक फरक प्रतिभा परमेश्वरले दिनु नै भएको छ। फरक यति हो, कतिजनाले पत्ता लगाउँछौ, कतिजनालाई अलिअलि थाहा हुन्छ तर पनि हामी वास्ता गर्दैनौ, तर कतिजनाले आफ्नो प्रतिभालाई प्रस्तुत गरेर त्यो कुराहरूलाई चाहिँ यस्तरी उहाँहरूले घोट्नुहुन्छ, त्यसलाई निखार्नुहुन्छ र प्रयोग गर्नुहुन्छ। यसकारणले गर्दाखेरि आफ्नो प्रतिभालाई पत्ता लगाउँदै प्रभुको महिमा गर्दै अगाडि बढ्नुहोस्। प्रभुले तपाईँलाई त्यही कुराहरूबाट अझै धेरै आशिषित पनि बनाउनुहुनेछ। फोन लाइनमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं। हेलो, जय मसी। हजुर, जय मसी। र एकचोटि नाम बताइदिनुहोस् न हजुर। चित्रजी, चित्रजी कस्तो हुनुहुन्छ तपाईँ? आरामै हुनुहुन्छ? हजुर, हामी पनि एकदमै आरामै छौ र एकदमै खुसी लाग्यो चित्रजीलाई प्रत्यक्ष हामीले भेट्ने अवसर पायौं, देख्ने अवसर पायौं र हामी एकदमै खुसी भयौं। तपाईँलाई धेरै धेरै धन्यवाद छ चित्रजी, है त। एकदमै एकदमै। आज कुन कुराहरू प्रस्तुत गर्न चाहनुहुन्छ तपाईँ?
2: हजुर, म चाहिँ आज सुसमाचार सुनाउने कोसिस गर्दैछु।
0: ए हजुर, हुन्छ हजुर, छोटो मिठो राखिदिनु होला।
2: हजुर, सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको
0: छ।
2: परमेश्वरले संसारका मानिसहरूलाई यस्तो अत्तमसँग प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र देहधारी पुत्र येशु हाम्रो निम्ति बलिदान हुन पठाउनुभयो। उहाँमा विश्वास गर्ने कोही पनि नष्ट हुने छैन, तर सबैले अनन्त जीवन तथा मुक्ति पाउनेछ। उहाँ आफैलाई नष्ट विनाश गर्न आउनुभएको होइन, तर बलिदानात्मक प्रेम गरी सबैलाई नरक जानबाट बचाउन आउनुभएको हो। उहाँले भन्नुभयो, पुनरुत्थान र जीवन म नै हुँ, मलाई विश्वास गर्ने मर्यो भने पनि जीवित हुनेछ, अनि जिउने र ममाथि विश्वास गर्ने प्रत्येक मानिस कहिले मर्ने छैन। योहन्ना 11:25-26। मित्र, तपाईँ र मेरो जीवन अनिश्चित छ, त्यसैले आजै परमेश्वरसँग आफ्नो पापको प्रायश्चित गरी मुक्तिदाता भनी विश्वास गरिहालौं। त्यही नै व्यक्ति हो जसले हामी सबैको पापको लागि आफै बलिदान गरी हामी सबैको निम्ति स्वर्ग जान निशुल्क बाटो तयार गरिदिनु भएको छ, जसको नाम हो येशु। त्यही येशु नामको विश्वासको सत्य बाटो नै स्वर्ग राज्यको त्रिविशा हो। तपाईँको एक रोजाईले मृत्यु पछिको यो अनन्त जीवन टुङ्गो लाग्नेछ। यो जीवन हाम्रो असल कामहरूद्वारा प्राप्त गर्न सक्दैनौ, यो त परमेश्वरको वरदान हो।
0: धेरै धेरै धन्यवाद तपाईँलाई चित्रजी, प्रभुले धेरै आशिष दिनुभएको। सैला छुटौ हामी। जय मसी। र चित्र मगरजी हुनुहुन्थ्यो, भक्तपुरबाट हामीलाई फोन गरेर साथ दिनुभएको थियो। सुसमाचारीय कुराहरू उहाँले प्रस्तुत गरेर जानु भएको छ कार्यक्रम हिडन ट्यालेन्ट मार्फत। र तपाईँले हामीलाई फोन गरेर साथ दिन सक्नुहुनेछ, एउटा गीतको साथ दिन चाहन्छु। यो समयमा गीत त उपस्थित हुने नै छ।

0: निकै नै मिठो गीत तपाईँको निम्ति राख्यौं र श्रोता अवश्य पनि हामी कार्यक्रमको अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ र आज थुप्रै श्रोताले फोन गरेर साथ दिनुभएको छ र उहाँले प्रस्तुत गर्नुभएको प्रतिभाहरूबाट हामी आशिषित भएको छौं र हामी विश्वास गर्दछौं परमेश्वर महिमित हुनुभएको छ र कार्यक्रमको नियम अनुसार हामीले एकजना श्रोतालाई मात्रै विजेता बनाउन सक्छौं यसकारण हामीले लकी ड्र गरेको छौं र एकजना श्रोताले आज रिचार्ज कार्ड प्राप्त गर्न गइरहनु भएको छ र उहाँको नाम रहेको छ हरिबोल बुढा थोकीज्यू।
1: कंग्रेचुलेशन्स
0: र हरिबोलजी तपाईँलाई एकदमै बधाई छ। कार्यक्रम सकिए पश्चात पुनः फोन गर्नुभएर हाम्रो प्राविधिक मित्रलाई तपाईँले आफ्नो फोन नम्बर टिपाइदिनु हुनको लागि म अनुरोध गर्न चाहन्छु र कार्यक्रममा फोन गरेर साथ दिनुहुने कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई फेरि पनि धन्यवाद भन्न चाहन्छु र कार्यक्रममा रिचार्ज कार्ड स्पोन्सर गर्नुहुने हाम्रो चन्द्रमाया मगरज्यूलाई पनि हृदयदेखि नै धन्यवाद दिँदै प्राविधिक मित्र विजयजी र म पुनः यो समय कार्यक्रम हेरन ट्यालेन्टबाट विदा हुन चाहन्छौ। धेरै धेरै धन्यवाद। जय मसी। नमस्कार।

0: गुड न्यूज एफएम 105.1
1: मन्जु तिमी त विदेश जान लाग्यौ रे।
2: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाई हुन्छ कि भनेर नि दिदी।
1: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
2: खै के गर्ने गर्ने दिदी,
3: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउ।
4: नेपाल सरकार विज्ञापन बोर्ड। अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट, सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
5: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
6: अधिक जानकारीको लागि मोबाइल 9841768002, 9841768002
7: र 9818252040, 9818252040।

0: इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक ललितपुर,
1: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-38, 98-5-11-25-38।
2: तर यीशुले भन्नुभयो, बालकहरूलाई म कहाँ आउन देऊ, तिनीहरूलाई नरक, किनभने स्वर्गको राज्य यिनीहरूकै हो। हरेक शुक्रबार साँझ 5 बजेदेखि 5:30 बजेसम्म कार्यक्रम साना पाइला गुडनिज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र गुडनिज एफएम 105.6 मेगाहर्ज कोलकाताबाट प्रसारण हुनेछ। साथै यस कार्यक्रम गुडनिज एफएमको अफिसियल फेसबुक पेजमा लाइभद्वारा पनि प्रसारण हुनेछ। आफ्ना नानी बाबुहरूसँग यस कार्यक्रम सुन्न नभुल्नुहोला है।
3: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
4: लो, किन नि, के भयो, सन्चो भएन?
3: होइन, यतिकै जानै मन लागेन।
4: यतिकै पनि हुन्छ?
3: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
4: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
5: नमस्ते, कति कामले पाल्नु भयो?
4: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
5: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते नमस्ते, म नारायण शर्मा, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 105.1 MHz गुड न्यूज FM रेडियोको प्रसारण।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम
2: हिजो आज।
3: श्रीमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज FM सेवा राख्नुभएका सम्पूर्ण श्रोतालाई। कार्यक्रम हिजो आजमा आदरणीय श्रोता कार्यक्रम हिजो आज लिएर प्राविधिक मित्र सुजन र म अब्राम उपस्थित भइसकेका छौं र अब भने एक घण्टाभरि हामी तपाईँलाई कार्यक्रममा साथ दिनेछौ र तपाईँले पनि हामीलाई कार्यक्रममा सुनेर साथ दिन सक्नुहुन्छ। र विशेष गरिकन हिजो आज समाजमा घटिरहेका यथार्थ घटनाहरूलाई नै हामी तपाईँ सामु पस्कने गर्छौं, ल्याउने गर्छौं र आज भने अलिकति फरक तरिकाले म प्रस्तुत हुनेछु। र आज संसारमा सबैभन्दा बिक्री भएको पुस्तक बाइबल, यो बाइबलको बारेमा अलिकति महत्वपूर्ण कुरा आज तपाईँको निम्ति म राख्न चाहन्छु। प्रत्येकलाई देखाउँछ होइन, बाइबलले कुन कुन प्रत्येकलाई देखाउँछ र तपाईँ र मैले थाहा गर्नुपर्ने कुरा चाहिँ यो कि संसारमा सबैभन्दा बढी बिक्री पनि भयो बाइबल र संसारमा सबैभन्दा धेरै सतावट बोक्ने पुस्तक पनि बाइबल, अनि सबैभन्दा पढिएको पुस्तक पनि बाइबल। यसलाई कुन कुन प्रतीकमा देख्न सकिन्छ होइन, केमा यसलाई के को अर्थ लगाउन सकिन्छ भन्दाखेरि मुख्य कुरो चाहिँ, पहिलो कुरा चाहिँ भनेको यसले ऐनाको काम गर्छ, यसले ऐनाको काम गर्छ। परमेश्वरको वचनले एउटा ऐनाको काम गर्छ, जसरी ऐनाले हाम्रो मुखमा भएका दाग र फोहोरहरू प्रष्ट देखाउँछ, फलस्वरूप हामी त्यसलाई पुछेर वा धोएर सफा गर्न सक्छौं। त्यसरी नै परमेश्वरको वचनले हाम्रो हृदय र जीवनमा भएका सबै फोहोर कुराहरूको अवस्था छर्लङ देखाउँछ, फलस्वरूप हाम्रो पापहरू के छन् त्यसको कसरी सुधार गर्ने सो थाहा पाउँछौ। र महत्वपूर्ण कुरा छ ऐना भन्ने बित्तिकै तपाईँ र मैले प्रष्ट रूपमा सायद ऐना नहेरेको दिनै हुँदैन। हामी बिहानै उठ्ने बित्तिकै ऐनै हेर्छौं, अफिस जाने काम जाने बेलामा पनि ऐनै हेर्छौं, अनि बेलुका गइसकेपछि मुख धोएर पनि ऐनै हेर्छौं, हेरि नै रहन्छौं हामी। कतिको अब बाइक छ, बाइकमा पनि ऐना छ, त्यहाँ पनि हेर्छौं, गाडीमा हिँड्दा पनि त्यहाँ पनि हेर्छौं। किन हेर्छौं भन्दाखेरि कतै मेरो अनुहारमा केही फोहोर सोहोर दाग लागेको छ कि भनेर हेर्छौं नि, अनि पुस्छौं होइन। हेर्नुहोस्, ऐना यति महत्वपूर्ण कुरा छ, सुन्दरतालाई झल्काउँछ यसले। बाइबल पनि यो चाहिँ एउटा प्रतीकको ऐना जस्तै हो। जब बाइबल पढ्छौं नि, जसरी ऐनामा छर्लङ्ग तपाईँको अनुहार देख्नुहुन्छ, जब बाइबल पढ्दै गर्दाखेरि तपाईँको जीवनमा भएको पापलाई, खराब कुरालाई तपाईँले स्पष्ट रूपमा छर्लङ्ग देख्न सक्नुहुन्छ र यसले एउटा सुधारको काम पनि तपाईँ र मेरो जीवनमा गर्छ। पहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

कुनै मानिसले वचन सुन्छ तर पालना गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ। त्यो आफै कस्तो थियो तुरुन्तै बिर्सिहाल्छ। र धेरैजनाको जीवन बाइबलले परिवर्तन गरेको छ, जसले बाइबललाई अथवा बाइबलका महत्वपूर्ण कुराहरूलाई उनीहरूले पालना गरेका छन्, पचाएका छन्, लागू गरेका छन् भने उसको जीवन त बाइबलले अर्थपूर्ण बनाएको छ र अर्थहीन जीवनलाई अर्थ दिने पनि हो परमेश्वरको वचन भन्ने कुरा एकदमै महत्वपूर्ण कुरा हुन्छ। र लेखिएको छ, कुनै मानिसले वचन सुन्छ तर पालना गर्दैन भने त्यो एउटा यस्तो मानिस जस्तो हुन्छ जसले आफ्नो अनुहार ऐनामा हेर्छ, किनकि त्यसले आफैलाई हेर्छ र गइहाल्छ। त्यो आफै कस्तो थियो त्यो तुरुन्तै बिर्सिहाल्छ। त्यस्तो मानिस चाहिँ हामी हुनुहुँदैन। जब परमेश्वरको वचन पढ्छौँ नि हामीले पाप भनेको के हो, धर्म भनेको के हो, हामीले के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने कुरा यहाँबाट हामी प्रष्ट रूपले जान्न सक्छौँ। र अब त्यो कुरा त छ हामीलाई के गर्नुहुन्छ के गर्नु हुँदैन भन्ने, तर जानी जाने पनि हामी पाप गर्छौँ, जानी जाने पनि खराब काम गर्छौँ भने त त्यसको सजाय त तपाईँले भोग्नै पर्छ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र एक नम्बरमा हेर्यौं हामीले ऐनाको काम गर्छ बाइबलले भने, दोस्रो बत्तीको काम गर्छ। बत्ती सधैँ अध्ययारमा बालिन्छ ताकि त्यसको मदतले हामीहरू हिँड्न सकौं, देख्न सकौं। बाइबलको वचन संग्रह 119:105 लेखिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हो। परमेश्वरको वचनले हाम्रो जीवनको यात्रामा बत्तीको काम गर्छ। बत्तीले जहिले पनि उज्यालो दिने काम गर्छ र बत्ती सधैँ अध्ययारमा बालिन्छ ताकि त्यसको मदतले हामी हिँड्न सकौं। र लेखिएको छ, तपाईँको वचन मेरो खुट्टाको निम्ति बत्ती र बाटोको निम्ति उज्यालो हो। परमेश्वरको वचनले हाम्रो जीवनमा यात्रामा बत्तीको काम गर्छ। र तपाईँ र मैले थाहा गर्नुपर्ने महत्वपूर्ण कुरा चाहिँ के रहेछ भने, यो एउटा यसले बत्तीको काम गर्छ। बत्ती यति महत्वपूर्ण कुरा हुन्छ नि, अध्ययारोमा उज्यालो चिर्नको लागि बत्ती नै चाहिन्छ। तपाईँ र मेरो जीवन जसले प्रभु पाउनु भएको छैन, परमेश्वरलाई नपाउन भन्दा अगाडि हाम्रो जीवन कस्तो थियो, जब परमेश्वरलाई पायौं स्वीकार्यौं अनि हाम्रो जीवन कस्तो छ भन्ने कुरा चाहिँ यसले एकदमै महत्वपूर्ण भूमिका खेल्दछ। यो बत्ती जस्तो होइन, यसले हामीलाई चाहिँ त्यो सामर्थ्य त्यो शक्ति पनि प्रदान गर्दछ। वचन होइन बत्तीको काम गर्छ। बत्ती होइन, तपाईँ अन्धकार छ, तपाईँ बाहिर जानु पर्यो भने तपाईँलाई बत्ती नै चाहिन्छ, होइन उज्यालो बनाउनु पर्यो तपाईँलाई बत्ती नै चाहिन्छ। र बत्ती बिना त हामीलाई डर लाग्छ नि त होइन, त्यो भएर यसले चाहिँ परमेश्वरको वचनले चाहिँ बत्तीको काम गर्छ हाम्रो जीवनमा। बत्तीले उज्यालो देखाए चाहिँ यसले हाम्रो जीवन उज्यालो बनाउँदछ, प्रकाश दिँदछ। अध्ययारो जीवन होला तपाईँ र मेरो, तर परमेश्वर चाहनुहुन्छ हामी चाहिँ एकदमै उज्यालो भएको प्रकाश भएको, त्यो कुरा तपाईँ र मैले थाहा गर्न सक्छौँ। र यसलाई एउटा प्रतीकको रूपमा पनि चिनिन्छ, बाइबलले बत्तीको काम गर्छ। अहिलेलाई पनि यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

र यसले अर्को महत्वपूर्ण काम औषधिको काम गर्छ, मेडिसिनको। कुनै पनि डाक्टरले तिमीलाई जाँच गरेपछि विषयपूर्वक औषधि खाने र अरू थप पालना गर्नुपर्ने नियमहरू पनि बताइदिन्छन्। पवित्र बाइबल महान डाक्टर यीशु ख्रीष्टले हामीलाई सेवन गर्न दिनुभएको एकमात्र सर्वोत्तम औषधि हो बाइबल। जसले नियम पुर्याएर आदर साथ बाइबलको सेवा गर्छ, उसले आत्मिक, मानसिक, शारीरिक र सामाजिक स्वास्थ्य पाउँछ। उहाँले वचन पठाएर तिनीहरू निको पार्नु भएर तिनीहरूलाई मृत्युको खाडलबाट उकास्नुभयो। र यो अर्थपूर्ण कुरा छ, जब तपाईँ र मैले हेर्दै थियौं ऐना, बत्ती, अब औषधि, औषधि पनि त कति महत्वपूर्ण कुरा छन् त, होइन? तपाईँ र मैले उपचार गरिसकेपछि डाक्टरले औषधि त दिन्छ दिन्छ, त्यो औषधि अब खाँदै गर्दाखेरि तपाईँ र म निको हुन सक्छौ, होइन? तर परमेश्वरको वचन पनि औषधि भन्दा पनि महान छ, होइन? यसलाई जब औषधि खाएपछि त्यो दुखाइ होस्, विराम होस्, त्यो निको हुन्छ नि, त्यस्तै तपाईँ र मेरो जीवनमा भएका समस्याहरूबाट छुटकारा पाउन पनि परमेश्वरले हामीलाई औषधि दिनुभएको छ। त्यो औषधि भनेको परमेश्वरको वचनलाई हामीले मनन गर्ने, अध्ययन गर्ने कुराहरू पनि एकदमै महत्वपूर्ण कुरा छ, होइन? त्यो भएर तपाईँ र म कुनै पनि डाक्टरले बिरामीलाई जाँच गरेपछि नियमपूर्वक औषधि खानेर अरू पालन गर्नुपर्ने नियमहरू पनि बताइदिन्छन्। भनेको यो परमेश्वरको वचनभित्र हामीले के गर्नुहुन्छ, के गर्नुहुँदैन, के खानुहुन्छ, के खानुहुँदैन भन्ने कुरा प्रष्ट रूपमा लेखिएको छ। त्यो भएर तपाईँ र मैले यसलाई औषधिको रूपमा पनि हामी लिन सक्छौं। र यसले चाहिँ के गर्छ भने हामीलाई आत्मिकी रूपमा अगाडि बढ्नको निम्ति, आत्मिकी रूपमा स्वास्थ्य रहनको निम्ति पनि यसले हाम्रो जीवनमा ठूलो टेवा पुर्याउँदछ। र अहिलेलाई भने फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

हे मेरो छोरा, मेरो कुरामा ध्यान दिए, मेरा वचनहरू राम्ररी सुन। निकै नै अर्थपूर्ण कुरा, ती तेरो नजरबाट उम्केर जान नदे, ती तेरो हृदयभित्र राखी छोड, किनभने मेरो वचन पाउनेको निम्ति त्यो जीवन हो, त्यसको सारा शरीरको निम्ति स्वास्थ्य हो। र निकै नै महत्वपूर्ण कुरा मैले राखे तपाईँको निम्ति कार्यक्रममा। र अर्को महत्वपूर्ण कुरा भनेको तरबारको काम गर्छ यसले। बाइबलको वचन यति धेरै शक्ति छ जसको श्रोता वा पाठकहरूलाई उनीहरूको पापको निम्ति कायल पार्छ र त्यसको क्षमा पाउन ख्रिस्टलाई विश्वास गर्ने प्रेरणा दिएको हुन्छ। बाइबलले भन्छ, परमेश्वरको वचन जीवित र क्रियाशील हुन्छ, कुनै पनि दुईधारे तरबार भन्दा बढी धारिलो हुन्छ, यसले प्राण र आत्मालाई यसका चोर्नी चोर्नी र हाडको गुदीसम्मलाई भाग भाग पारुन्जेल वार पार छेड्ने र हृदयका विचार इच्छा जाँच्न सक्ने हुन्छ। यो कुरा पनि एकदमै महत्वपूर्ण कुरा छ। यसले तरबारको काम गर्छ। तरबार भन्ने कुरा यस्तो शक्तिशाली हुन्छ होइन, जसले काट्छ नि त होइन, यसले अब तरबारले खराब कुरा पनि काट्छ होइन, राम्रो कुरा पनि काट्छ। भन्न खोजेको कुरा, वचनले तपाईँ र मलाई यसरी काट्छ भन्नाले, एउटा बाटोमा हिँड्दै गरेको मान्छेलाई सही बाटोमा डोर्याउन तरिकाले काट्छ यसले होइन। त्यो भएर तपाईँ र मैले परमेश्वरको वचनलाई चाहिँ तरबारको रूपमा पनि लिनुपर्दछ। र यसले बनाउँछ, जसले परमेश्वरको वचनलाई हृदयमा राख्छ उसलाई यसले बनाउँछ। र यसले घनको काम पनि गर्छ। परम प्रभु भन्नुहुन्छ कि मेरो वचन आगो जस्तो छ, आगो जस्तै छ र चट्टानलाई चूर्ण चूर्ण पार्ने त्यो एउटा ठूलो घन चाहिँ छ र यसले हाम्रो हृदयका कठोरता र मानवीय तर्क वितर्कलाई घनले ढुङ्गा फोरे चाहिँ टुक्रा टुक्रा पार्न सक्छ। र महत्वपूर्ण कुरा चाहिँ के छ भने, यसले घनको काम गर्छ। घनले कुनै पनि कुरालाई चाहिँ टुक्रा टुक्रा पार्ने काम, चूर्ण चूर्ण पार्ने काम गर्छ नि त। त्यो तपाईँ र मलाई थाहा छ, आकार पनि दिन्छ नि त घनले होइन। तपाईँ र मैले फलाम जब आगो भन्छ, त्यो आगो बनेपछि घनले नै त्यसलाई आकार दिन्छ क्या, त्यसले हानिन्छ नि त होइन। हानिसकेपछि कस्तो बनाउने भन्ने कुरा चाहिँ हुन्छ। मैले भन्न खोजेको कुरा के हो भने, बाइबल पनि एउटा घन जस्तो, यसले तपाईँ र मलाई बनाउँछ, यसले चूर्ण चूर्ण पार्दछ, यसले आकार दिँदछ। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को महत्वपूर्ण कुरा भनेको आगोको काम गर्छ। के मेरो वचन आगो जस्तै छैन र चट्टानलाई चूर्ण चूर्ण पार्ने, के त्यो एउटा ठूलो घन्जै छैन र परमेश्वरको वचन बल्दो आगो चाहिँ छ, जसले मानिसको जीवनमा भएका खराब कुराहरू र विचारहरूलाई जलाउन सक्छ। अनि हामीले यर्मिया 23:29 र यर्मिया 20:9 यो कुराहरू मजाले पाउँदछौ, किनभने यसले आगोको काम पनि गर्छ होइन। आगो भन्ने बित्तिकै आगोले के गर्छ, खरानी बनाउँछ नि, धेरै कुरालाई खरानी बनाउँछ नि हो। जब बाइबललाई हाम्रो जीवनमा काम गर्न दिन्छ भने खराब कुरालाई यसले खरानी बनाउँछ र नयाँ कुराहरू यसले हाम्रो जीवनमा लिएर आउँछ। र यसलाई मैले फेरि पनि अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्न चाहन्छु।

स्वास्थ्यको महत्व बुझेका व्यक्तिले आफ्नो स्वास्थ्य सधैँ राम्रो राख्न पूरा प्रयास गर्छन्। यसको निम्ति पौष्टिक तत्वयुक्त खानेकुरा खान्छन्। खोइ राम्रो आत्माको भोजन के यसलाई स्वास्थ्य बनाउनु पर्दैन? बाइबलले भन्छ हाम्रो आत्माको भोजन परमेश्वरको वचन हो, यसलाई नियमपूर्वक चपाएर बस्ने गरी खानुपर्छ। र महत्वपूर्ण कुरा चाहिँ के छ भने पहिलो पत्रुस 2:2 र हिब्रू 5:12-14 यी कुराहरू हामी पाउन सक्छौ। र परमेश्वरको वचन भोजन पनि हाम्रो लागि यो चाहिँ आत्मिकी भोजन होइन। र तपाईँ र म शरीरमा बाँच्नको लागि हामी खाना बिहान दिउँसो केही न केही त खाइरहेका हुन्छौँ। भनेपछि हामी आत्मामा बाँच्नको लागि परमेश्वरको वचन त खानु पर्यो नि। त्यो भएर यसले पोषिलो भोजनको काम पनि गर्छ। यसलाई नियमपूर्वक चपाएर पच्ने गरी खानुपर्छ। बाइबल पढ्ने होइन, बाइबललाई चाहिँ अध्ययन गर्नुपर्छ। अध्ययन गरेका कुराहरू हृदयमा गढिन्छन्। यो कुरा एकदमै महत्वपूर्ण कुरा छ। र अर्को बिउको काम गर्छ यसले। असल जमिनमा रोपेको बिउले आफ्नो समयमा प्रशस्त फल फलाउँछ। परमेश्वरको वचन एउटा बिउ हो। यो बिउ मलिलो हृदयमा रोपेको खण्डमा छिट्टै उम्रन्छ र समयमा फल फलाउँछ। परमेश्वरको वचन जिउँदो बिउ हो। र पहिलो पत्रुसको 23 पनि यो कुरा हामी पाउन सक्छौ कि परमेश्वरको वचन चाहिँ बिउ पनि हो होइन। रोप्नु पर्दछ, जुन रोपिन्छ त्यसले हजारौं हजारौं फलहरू फलाउँदछ। त्यो कुरा तपाईँ र मलाई थाहा नै छ। र आज हामीले बाइबलको एकदमै महत्वपूर्ण कुरा हेरेका छौं। हिजो आज चर्चा परिचर्चामा रहेका विषयवस्तुलाई त हामी राख्ने नै गर्थ्यौं, तर हिजो आज तपाईँ र मेरो जीवनमा चाहिने एकदमै महत्वपूर्ण कुरा मैले तपाईँको निम्ति कार्यक्रममा राखे। र यसले एउटा स्वास्थ्य जीवनमा आत्मिक जीवनमा चाहिने महत्वपूर्ण भोजनको काम गर्यो र बिउको काम पनि गर्यो। यो कुरालाई हामीले मानिलिनु पर्दछ। र संसारमा मैले अघि पनि भन्दै थिएँ, संसारमा प्रति मिनट 50 प्रति परमेश्वरको वचन बिक्री वितरण भइरहेको अवस्थाहरू पनि एउटा सर्वेले देखाएको छ होइन। त्यो भएर यति शक्तिशाली कुरालाई हामीले के गर्नुपर्दछ? अध्ययन गर्नुपर्दछ। हामी विश्वासी जीवनहरूको दैनिकी जीवनमा दैनिकी बाइबल अध्ययन गर्ने हामीले एउटा आदत हामीले बनाउनु पर्दछ, जसले गर्दा हामी परमेश्वरसँगको सम्बन्ध चाहिँ अझै गाढा हुँदै जान्छ होइन। कति कुराहरू हामी परमेश्वरको वचनबाट पनि थाहा गर्छौँ, यसलाई हामीले के गर्नुपर्छ? मानिलिनु पर्दछ। र श्रोता अहिलेलाई भने अब एउटा अर्थपूर्ण संगीतको साथ कार्यक्रममा राख्ने पालो भएको छ।

लगभग लगभग समयले पनि मलाई बिदा दिइसकेको छ। जो जतिले कार्यक्रममा सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट म प्रस्तुता अब्राम बिदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98143554002, 98143554502 र 98103364006, 98103364006। फोन नम्बर 01-4392511, 01-4392511 र 01-4392510, 01-4392510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित।
2: www.goodnewsfm.com.np यसले तिनलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। यो 14 को छ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत छ कार्यक्रम सामाजिक सञ्जालबाट।
2: कार्यक्रम सामाजिक सञ्जालबाटको प्रतीक्षामा बसिराख्नुभएका सम्पूर्ण आदरणीय श्रोताहरूलाई कार्यक्रम प्रस्तुता जनाथन गिरी तर्फबाट हार्दिक स्वागत तथा न्यानो अभिवादन चढाउन चाहन्छौ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ श्रोता, यो कार्यक्रम हरेक हप्ता बुधबार दिनको 12 बजेदेखि 1 बजेसम्म मात्र गुड न्यूज एफएम 105.1 मेगाहर्जको रेडियो तरंग काठमाडौँ र 105.6 मेगाहर्जको रेडियो तरंग पोखरा मार्फत तपाईँले सुन्दै आइराख्नु भएको छ। श्रोता, यो कार्यक्रममा हामी सामाजिक सञ्जालमा पोस्ट भएका आशिषमय लेखहरूलाई तपाईँको बीचमा जस्ताको तस्तै हामी प्रस्तुत गर्दछौ। श्रोता, यो कार्यक्रमको मुख्य उद्देश्य भनेको सामाजिक सञ्जाललाई हामीले परमेश्वरको महिमाको निम्ति कसरी प्रयोग गर्न सकिन्छ भनेर देखाउनु रहेको छ। श्रोता, यो कार्यक्रम तपाईँको आफ्नो कार्यक्रम हो र यस कार्यक्रमलाई तपाईँले सुनिसकेपछि तपाईँलाई कस्तो लाग्छ, तपाईँले आफ्नो अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया भनी दिन नभुल्नुहोला, जसको लागि ठेगाना अहिले हामी कार्यक्रमको अन्तिममा दिने नै छौ। तादनै श्रोता, यो कार्यक्रममा हामी तपाईँसँग विभिन्न आशिषमय ख्रिस्टीय भजन गीत संगीत र आशिषमय स्टाटसहरूलाई प्रस्तुत गरेर परमेश्वरको नजिक लिएर जाने क्रममा आज पनि हामीले कार्यक्रमको शुरूआत गरिसकेका छौ। रेडियो नजिक आउनुहोस् र हामी 1 घण्टासम्म सँगै आजको यो बसाईमा बसेर परमेश्वरको नजिकमा पुगौ। आदरणीय श्रोता, यही क्रममा अब भने आज एउटा मिठो गीतद्वारा कार्यक्रमलाई आरम्भ गर्न गइरहेको छु र गीतपछि म आशिषमय स्टाटसहरूका साथ तपाईँको बीचमा आउने नै छु। अहिले पनि सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब पनि आजको यो बसाईमा सामाजिक सञ्जाल फेसबुक व्हाट्सएप आदिबाट पोस्ट भएका आशिषमय स्टाटसहरूलाई तपाईँको बीचमा राख्ने पालो आइसकेको छ। यतिखेर मेरो हातमा फेसबुकमा एउटा लेख परिसकेको छ तिम्मोथी नेम्बाङज्यू जसले नियमित लेखहरू पठाउनुहुन्छ र हामीलाई आशिषित पार्नुहुन्छ र आज पहिलो कार्यक्रमको प्रस्तुतिको रूपमा उहाँको लेखलाई मैले तपाईँको बीचमा प्रस्तुत गर्न गइरहेको छु। उहाँले लेख्नुहुन्छ, उहाँले भन्नुभयो तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ भन्ने शीर्षक दिनुभएको छ र लुका 21 अध्यायको 14-19 पद उहाँले लेखेको छ। अन्त्यका दिनका चिन्हहरू खण्ड 2, यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्ने छैन भने आफ्नो मनमा पक्का गर, किनभने म तिमीहरूलाई भन्दछु र यस्तो बोल्ने मुख दिन्छु र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्, तर तिमीहरूका आमा बाबु र दाजुभाइहरू नातेदारहरू र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिमीहरू मध्ये कोही कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर तिमीहरूका शिरको एउटा केस पनि नष्ट हुने छैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। आमेन। आदरणीय श्रोता, लुका 21 14-19 बाट हामीले पाउने मुख्य शिक्षाहरू भनेर उहाँले यसलाई बुदागत रूपमा प्रस्तुत गर्दै हुनुहुन्छ र उहाँ अगाडि यसरी लेख्नुहुन्छ, विश्वासमा धैर्य, परमेश्वरको सुरक्षा र बुद्धि र ख्रिष्टको नामको निम्ति सतावट सहन गर्न आह्वान लेख्नुभएको छ। र खण्डले अन्त्यका दिनको चिन्हहरूको सन्दर्भमा यीशुले चेलाहरूलाई दिनुभएको सल्लाह हो। यसमा सात सतावटको साथसाथै चेतावनी, आशा र सुरक्षाको पनि प्रतिज्ञा गरिएको छ। यसका मुख्य शिक्षाहरू यस प्रकार छ, नम्बर 1, अघिबाटै चिन्ता नगरौं, परमेश्वरले बोल्ने मुख र बुद्धि दिनुहुन्छ। पद 14-15 लेखेको छ, यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाट सोच्ने छैन भने आफ्नो मनमा पक्का गर, किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्। यसबाट हामीले सिक्न सक्छौ, सतावट वा न्यायको सामना गर्दा आफैले जवाफ तयार पार्ने होइन र त्यसको लागि हामीले चिन्ता पनि गर्ने होइन। पवित्र आत्मा र ख्रिस्ट आफैले उचित शब्द र बुद्धि दिनुहुन्छ जसलाई शत्रुहरूले खण्डन गर्न सक्दैनन्। र हामीले यससँग सम्बन्धित पद हेर्ने हो भने मत्ती 10:19-20 र मर्कुस 13:11 पनि लेखिएको छ, तिमीहरू के भन्ने हो सो अघिबाट चिन्ता नगर, किनकि बोल्ने तिमीहरू होइन तर पवित्र आत्मा हुनुहुन्छ। प्रेरित 6:10 हामीले हेर्ने हो भने स्टिफनसको उदाहरण हामी देख्न सक्छौ, लेखिएको छ, तिनले जुन बुद्धि लिएर आत्माले बोल्दथे तिनीहरूले त्यसको सामना गर्न सकेनन्। यसले हाम्रो विश्वासलाई प्रेरणा दिन्छ, हामीलाई बोल्ने क्षमता उहाँले नै दिनुहुन्छ जसको जवाफ उनीहरूसँग हुने छैन। आदरणीय श्रोता, दोस्रो, परिवार, नातेदार र भित्रबाटै विश्वासघात र सतावटको आउन सक्छ। पद 16, तर तिमीहरूका आमा बाबु, दाजुभाइहरू, नातेदार र मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिमीहरू मध्ये कोही कोहीलाई तिनीहरूले मार्नेछन्। यसबाट हामीले सिक्नुपर्ने कुरा, ख्रिस्टप्रति निष्ठा राख्दा सबैभन्दा नजिकका मानिसहरूबाट विरोध, विश्वासघात र मृत्युसम्मको खतरा आइपर्न सक्दो रहेछ। यस संसारको विरोधको वास्तविकता हो। सम्बन्धित हामीले पदहरू हेर्ने हो भने मत्ती 10:21 र 34-36 हामी पाउँछौ, दाजुभाइले र छोरा छोरीले आमा बाबुलाई मृत्युको निम्ति सुम्पी दिनेछन् र म शान्ति होइन तरबार चलाउन ल्याउन आएको हुँ भनेर उहाँले भन्नुभएको छ। यूहन्ना 15:18-20 यीशुले भन्नुहुन्छ, संसारले यीशुलाई घृणा गरे जस्तै चेलाहरूलाई पनि घृणा गर्नेछन्। यो चेतावनीले हामीलाई यथार्थवादी बनाउँछ र परिवार भन्दा ख्रिस्टलाई पहिलो स्थानमा राख्ने कुराको चुनौती दिन्छ। तेस्रो, ख्रिस्टको नामको खातिर सबैले घृणा गर्नेछन्। पद 17, मेरो नाउँको खातिर तिमीहरूलाई सबैले मानिसहरूले घृणा गर्नेछन्। शिक्षा, सतावट व्यक्तिगत दोषको कारणले होइन यीशुको नाममा सँग जोडिएको कारणले आउने गर्छ। विश्वासीहरू संसारसँग मेलमिलाप खोज्दैनन् तर सत्यमा अडिग रहन्छन्। यूहन्ना 15:18-21 र पहिले यूहन्ना 13 भन्छ, संसारले तिमीहरूलाई घृणा गर्यो भने यसमा अचम्म नमान भन्ने भनिएको छ।
दोस्रो तिमोथी 3:12 भन्छ, यीशु ख्रीष्ट भक्तिमय जीवन बिताउन चाहनेहरू सबै सतावट्नु पर्नेछ वा सताइनेछन् भनेको छ। चौथो, परमेश्वरको सुरक्षा, शिरको एउटा केस पनि नष्ट हुने छैन। 18 भन्छ, तर तिमीहरूका शिरको एउटा केस पनि नष्ट हुने छैन। शारीरिक मृत्यु भए पनि परमेश्वरको संरक्षणमा विश्वासीको अन्तिम सुरक्षा सुनिश्चित गरिएको छ। यो आध्यात्मिक र अनन्त सुरक्षाको प्रतिज्ञा हो। हाम्रो जीवन उहाँको हातमा सुरक्षित छ। भङ्गेराहरू पनि परमेश्वरको इच्छा बिना झर्दैनन् र हामी यिनीभन्दा धेरै बहुमूल्य र मूल्यवान छौं भने मत्ती 10:29-31 भन्दछ। यहुना 10:28-29 कसैले उहाँको हातबाट हामीलाई खोज्न सक्ने छैन। हाम्रो शारीरिक हानि गर्न सके तापनि आत्मा प्राणलाई सक्दैन, अनि हामी यसमा सुरक्षित रहन्छौ भन्ने आश्वासन परमेश्वरले हामीलाई दिनुभएको छ। 5 धैर्यद्वारा प्राण प्राप्त गर्नु, अर्थात् सहनशीलताद्वारा जीवन जित्नु। 19 भन्छ, तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। अन्तिम विजय हाम्रो स्थिरता, धैर्य, सहनशीलता र टिकाउपनबाट आउँछ। सतावट सहेर अन्त्यसम्म अडिग रहनेले अनन्त जीवन प्राप्त गर्छ। मत्ती 24:13 र मर्कुश 13:13 भन्छ, अन्त्यसम्म स्थिर रहने चाहिँ बचाइनेछ। याकुब 1:2-4-12 भन्छ, परीक्षाहरूले धैर्य जन्माउँछ, धैर्यले पुनः हुनेलाई जीवनको मुकुट दिइन्छ। हिब्रू 10:36 भन्छ, परमेश्वरको इच्छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्त गर्न तिमीहरूलाई स्थिर रहन आवश्यक छ। प्रकाश 2:10 भन्छ, तिमीहरूले भोग्न लागेको कष्टसँग नडराओ, तिमी मृत्यु समय विश्वासी हो र म तिमीलाई जीवनको मुकुट दिन्छु। अन्तमा छोटकरीमा उहाँ यसरी लेख्नुहुन्छ, यो खण्डले सतावटको वास्तविकता आशा सहित देखाउँछ। चिन्ता छोडेर परमेश्वरको बुद्धिमा निर्भर रहौं, परिवारबाट विरोध आए तापनि ख्रीष्टप्रति निष्ठावान रहौं, घृणा सहेर पनि उहाँको नाममा अडिग रहौं, परमेश्वरको सुरक्षामा विश्वास गरौं, धैर्यपूर्वक अन्त्यसम्म थामौ, तब प्राण बचाइनेछ। यी दोस्रो खण्डका शिक्षाहरू सामाजिक, पारिवारिक र धार्मिक दबावमा किन नहोस्, आजका विश्वासीहरूको लागि पनि प्रासंगिक छ। यीशु आफैले यी वचनहरू दिनुभएकोले यसमा आशा र शक्ति छ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको छ। आदरणीय श्रोता, अब भने हामी फेरि पनि एउटा मिठो गीतको साथ दिन चाहन्छौँ। गीतपछि पुनः आउनेछौँ। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र अब भने अर्को एउटा पोस्ट मेरो हातमा आएको छ, अनुग्रह दूतराजज्यूको। उहाँ लेख्नुहुन्छ, पिता पुत्र पवित्र आत्मा छ, हाम्रो जीवन येशूकै हातमा छ भनेर दुई लाइनको कविता उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। तादनी श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ बाइबलीय ओकालत नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, जखायस होचा थिए तर येशूले उनीसँग होचालाई होचा व्यवहार गर्नु भएन, बरु अब्राहमको पुत्र कहलाउनु भयो। लुका 19:1-10 सार भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्टाटस परेको छ, जसलाई प्रेषित गर्नुभएको छ जेम्स तामाङज्यूले। उहाँ लेख्नुहुन्छ, वचन कति सिद्ध र पवित्र, आफ्नो विरोधीहरूलाई प्रेम गर्नु र आफूलाई सताउनेहरूलाई आशिष दिनुहोस् भनी प्रार्थना गर्नु। यो खण्डहरू पढ्नु जति सजिलो छ, पालन गर्न त्यति गहिरो पनि छ, किनकि यहाँ विरोधी त के आफ्नैहरूलाई प्रेम गर्नु र आफ्नैहरूका निम्ति प्रार्थना गर्ने माहौल त हराएर गएको छ। यसकारण हरेकलाई पवित्र आत्माको जरुरत छ, प्रभुले सबैलाई अनुग्रह गरून् भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। र उहाँले फेरि तल एउटा खण्ड मत्ती 5:44 पनि राख्नुभएको छ, हिन्दी बाइबलबाट लेखेको छ, परन्तु मैं तुमसे यह कहता हूँ कि अपने बैरियो से प्रेम रखो और अपने सताने वालों के लिए प्रार्थना करो भनेर उहाँले राख्नुभएको छ हिन्दी बाइबलबाट। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् तादनी श्रोता। अब भने फेरि पनि कार्यक्रममा अर्को एउटा आशिषमा स्टाटस परिसकेको छ, जसलाई पठाउनु भएको छ सामुएल मुक्तानज्यूले। र उहाँ लेख्नुहुन्छ प्रेरित 4:11 र यसरी लेख्नुहुन्छ, यो त्यही ढुङ्गो हो जो तपाईँ निर्माताहरूले इन्कार गर्नुभएको थियो, सो अहिले कुनाको शिर ढुङ्गो हुन आएको छ। एफिसी 6:10 पनि लेख्नुहुन्छ, अब अन्तमा प्रभुमा र उहाँको शक्तिको सामर्थ्यमा बलवान हौ भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ प्लेस अफ पीस नामको फेसबुक पेजबाट। उहाँ लेख्नुहुन्छ, जब सबै ढोका बन्द हुन्छ परमेश्वरसँग अझै चाबी बाँकी हुन्छन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। त्यसै गरी रोजन प्रजाज्यूले लेख्नु भएको छ, यहुन्ना 16:24 उहाँ लेख्नुहुन्छ, अहिलेसम्म तिमीहरूले मेरो नाउँमा केही मागेका छैनौ, माग अनि तिमीहरूले पाउनेछौ, यसरी तिमीहरूको आनन्द पूर्ण होस् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी हनुमान सूर्या लेख्नुहुन्छ, यहुन्ना 12:26, यदि कोही मेरी सेवा करे तो मेरे पीछे होले, और जहाँ मैं हूँ वहाँ मेरे सेवक भी होगा, यदि कोई मेरे सेवा करे तो पिता उसका आदर करेगा भनेर उहाँले यहुन्ना 12:26 पोस्ट गर्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् आदरणीय श्रोता। र भने फेरि पनि अर्को एउटा आशिषमा स्टाटस मेरो हातमा आइसकेको छ, र जसलाई प्रेषित गर्नुभएको छ पास्टर समीरले। उहाँ लेख्नुहुन्छ, तिमीहरूमा त्यो मन होस् जो ख्रिस्ट येशूमा पनि थियो भनेर फिलिपी 2:5 उहाँले पोस्ट गर्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, र त्यो स्टाटस प्रेषित गर्ने व्यक्ति हुनुहुन्छ दीपा थापाज्यू, र उहाँले यसरी लेख्नु भएको छ, परमेश्वर अरू कोही वा केही भन्दा शक्तिशाली र महान हुनुहुन्छ, जबसम्म तपाईँ प्रार्थना गर्नुहुन्छ आमेन। परमेश्वर भन्नुहुन्छ, साहसी भएर काम गर, तिमीहरूका शिरहरू उच्च पार, न डराउ, र म तिमीहरूका पिता तिमीहरूका साथ दिन यहाँ छु, अनि तिमीहरूले कष्ट भोग्ने छैनौ, अहिलेसम्म तिमीहरूले मेरो सामु निरन्तर प्रार्थना र निवेदन गर्छौ, र म तिमीहरूमाथि सबै विश्वास खनाइदिन्छु आमेन भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ, एड्डा योन्जन भण्डारी, सायद उहाँ सिलिगुडीतिरबाट हुनुहुन्छ होला, र उहाँले पठाउनु भएको छ फिलिपी 2:9-10 हिन्दी बाइबलबाट लेख्नु भएको छ र लेखिएको छ, यसकारण परमेश्वरले उसको अति महान किया और
उसको वो नाम दिया जो हर नाम से महान है, कि स्वर्ग में पृथ्वी पर और पृथ्वी के नीचे हर कोई एक प्राणी यीशु के नाम से पर घुटना टेके। आमीन भनेर उहाँले पठाउनु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी बाइबल डेली नामको फेसबुक पेजबाट एउटा स्टाटस आएको छ। उहाँ लेख्नुहुन्छ, जब तिमीहरूमा जसले पहिलो हुने इच्छा गर्छ त्यो सबैको दास हुनुपर्छ, किनकि मानिसको पुत्र सेवा पाउन होइन तर सेवा गर्न र धेरैको छुटकाराको मोलको निम्ति आफ्नो प्राण दिन आएको हो। मर्कुस 10:44-45 पद भनेर उहाँले लेख्नु भएको छ। आदरणीय श्रोता, यतिखेर मेरो हातमा माधव उपाध्यायज्यूको लेख परिसकेको छ र म तपाईँहरूको निम्ति पढिदिन्छु। उहाँ लेख्नुहुन्छ, अनन्तकालीन परमेश्वर और क्षणिक मनुष्य, हे प्रभु, तू पीढ़ी से पीढ़ी तक हमारे लिए धाम बना है। इससे पहले भी कि पहाड़ उत्पन्न हुए वे तूने पृथ्वी और जगत की रचना की, वरन अनादि काल से अनंत काल तक तू ही ईश्वर है। पवित्र बाइबल भजन संहिता 90:1-2 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी अर्को एउटा आशिषमय स्टाटस मेरो हातमा परिसकेको छ, अर्जुन डौलस ज्यूको, र उहाँ लेख्नुहुन्छ, साँचो चर्च कुनै भवन होइन तर विश्वास र प्रेममा एकजुट विश्वासीहरूको एक समूह हो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा जेम्स तामाङ ज्यूको अर्को एउटा स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, कुरा मात्र के निक्लेको, मण्डली अगुवाहरू संस्थाहरू थुर थुर, कोही गेरुवा बेरेर गृहमन्त्री भेट्न दगुरे, कोही राजनीतिक लबी तयार गर्ने, कोही जुलुस धर्ना, बाइबलमा लेखिएको सतावटको स पनि शुरू भएको छैन। शुरू नै नभए हामी यति कमजोर, हाम्रो विश्वास र भरोसा सारा ब्रह्माण्डको सृष्टिकर्ता जीवित परमेश्वर माथि हो भने आउँदै गरेका कुराहरू र इसाई विश्वास माथिको हर प्रहार बाइबलीय भविष्यवाणीको पूरा भएको पूरक हो। फेरि बाइबलको वचन पूरा हुँदै जान्छ भनेर जान्दा जान्दै यसरी अत्तालिनु, मानिसहरूमाथि भरोसा राखेर संसारिक मानिसहरूले कस्तो हरकत गर्नु, उहाँहरूको जस्तो हरकत गर्नु हाम्रो विश्वासको खिल्ली उडाउनु हो। यसकारण प्रार्थना गरौं र उहाँमाथि भरोसा राखौं भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ, जसलाई प्रेषित गर्नुभएको छ आरबी दानियल ज्यूले, र उहाँ लेख्नुहुन्छ, किङडम फादरहरूले वचनद्वारा मात्र होइन आफ्नो जीवन र आचरण चरित्रद्वारा परमेश्वरको वचनलाई प्रमाणित गर्छन्। चर्चलाई मेरो कुरा सुन्न मात्रै भन्दैनन्, तर म ख्रिस्टलाई जसरी पछ्याउँछु त्यसरी नै तिमीहरू पनि मलाई पछ्याऊ भन्न सक्ने जीवन जिउँछन्। त्यसैले साँचो किङडम फादरको अधिकार पद उपाधि र नियन्त्रणबाट होइन तर वचन प्रतिको विश्वासयोग्यता चरित्र आज्ञाकारिता र जीवनको उदाहरणद्वारा प्रमाणित हुन्छ। किङडम फादरले वचन सिकाउँछन्, वचन अनुसार जिउँछन् भने आफ्ना छोरा छोरीहरूलाई पनि त्यही जीवनमा हिँड्न सिकाउँछन्। जीवन र वचन प्रमाणित जीवक हुँदछ। पहिलो कोरन्थी 11, मेरो अनुसरण गर्ने हौ जसरी म ख्रिस्टको अनुसरण गर्छु। फिलिपी 3:17, भाइ हो तिमीहरू मेरो अनुकरण गर्ने हौ, हामीमा तिमीहरूले देखेको नमुना अनुसार जिउनेहरूलाई हेर। पहिलो कोरन्थी 4:16, यसकारण तिमीहरू मेरा अनुसरण गर्ने हौ भनी म तिमीहरूलाई आग्रहपूर्वक विन्ती गर्दछु। फिलिपी 4:9, तिमीहरूले जुन कुरा मबाट सिक्यौ र ग्रहण गर्यौ र सुन्यौ र ममा देख्यौ र त्यही गर र शान्तिका परमेश्वर तिमीहरूसँग रहन्। त्यसै गरी पहिलो थेसलोनीको पुस्तक 1:6 भन्ने के छ, तिमीहरू हाम्रा र प्रभुका अनुकरण गर्ने भयौ किनकि पवित्र आत्माले दिनुभएको आनन्द साथ तिमीहरूले धेरै कष्टमा वचनहरू ग्रहण गर्यौ। दोस्रो थेसलोनी 3:7 लेखेको छ, किनकि तिमीहरूले कसरी हाम्रो अनुकरण गर्नुपर्छ सो तिमीहरूले आफै जान्दछौ र हामी तिमीहरूसँग छँदा अल्छे भई बसेनौ। हिब्रू 13:7, आफ्ना अगुवाको सम्झना राख जसले परमेश्वरको वचन तिमीहरूलाई सुनाए, तिमीहरूका जीवनको परिणामलाई ध्यान देऊ र जसरी तिमीहरूको विश्वासको अनुकरण गर भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष
दिनुभएको स्थापना श्रोता। अब पनि कार्यक्रममा अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा अर्को एउटा स्टाटस परेको छ, दल तामाङज्यूको लेख्नुहुन्छ, प्रिय जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर, किनभने धेरै झुटा अगम वक्ताहरू यस संसारमा निस्केका छन्। पहिले हुन चारको एक उहाँले राख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् दाजु श्रोता। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ येशु प्लस ज्यूले। उहाँ लेख्नुहुन्छ, बिहानको समय प्रभुको चरणमा बिताउनुहोस्, दिनभरि हरेक पाइलामा उहाँले सुरक्षा र मार्गदर्शन दिनुहुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् दाजु श्रोता। त्यसै गरी हन्ना मोन्ड लेख्नुहुन्छ, मानिसको सीमामा पुगेपछि अक्सर परमेश्वरको शक्तिको अनुभव शुरू हुन्छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ बाइबलीय उकालत नामको फेसबुक पेजबाट लेख्नुहुन्छ, येशूलाई भेटेपछि आफ्नो विगत उनको चरणमा पहिचान रहेन, नयाँ पहिचान बन्यो, सन्दर्भ हो अछुत मानिस सामरी स्त्री भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा भीमसेन प्यासी ज्यूको आशिषमा स्टाटस परेको छ र उहाँको पोस्टमा उहाँ यसरी लेख्नुहुन्छ, हित प्रदेश 9:10, परम प्रभुको भय मान्य बुद्धिको शुरूआत हो र परम पवित्रको ज्ञान नै समत शक्ति हो भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी बाइबल फ्याक्ट्स नेपालले लेख्नुहुन्छ, उहाँलाई सुम्पिदिनु शीर्षकमा, तिमीहरूका सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनभने उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ, पहिलो पत्रुस 5:7 उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ बाइबल फ्याक्ट नेपालबाट, तिमीहरूको सारा फिक्री उहाँलाई सुम्पिदेऊ किनकि उहाँले तिमीहरूको वास्ता गर्नुहुन्छ भनेर पहिलो पत्रुस 5:7 लेख्नु भएको छ भने, त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नुभएको छ येशू ख्रिस्तमा परमेश्वरको प्रेम नामको यो खण्डबाट, जखायस होचा थिए तर येशु उनीसँग होचाको मुखमा घोचा चाहिँ गर्नु भएन, अहिले पनि गर्नुहुन्न भनेर लेख्नुहुन्छ। त्यसै गरी दिपेन समर लेख्नुहुन्छ, अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन, प्रेरित 4:12 लेख्नुहुन्छ भने, अर्को श्रोता हुनुहुन्छ आई बिलोङ्स टु जिजस नामको फेसबुक पेजबाट भजन संग्रह 32:7 लेख्नुहुन्छ, तपाईँ मेरो आश्रय हुनुहुन्छ र तपाईँले मलाई दुःखबाट रक्षा गर्नुहुन्छ, तपाईँले मलाई उद्धारको गीतले हेर्नुहुन्छ भनेर भजन संग्रह 32:7 उहाँले लेख्नु भएको छ। तदन श्रोता, त्यसै गरी हाम्रो हातमा अरू बाइबल खण्डहरू पनि आइरहेको छ र अर्को एउटा आशिषमा स्टाटस म तपाईँको निम्ति पढेर सुनाउन गइरहेको छु जसलाई प्रेषित गर्नुभएको छ ख्रिस्टको वचनमा जीवन छ नामको फेसबुक पेजबाट सटरबक दिनु लेख्नुहुन्छ, भजन संग्रह 86:5, हे परम प्रभु तपाईँ भला र क्षमाशील हुनुहुन्छ र तपाईँलाई पुकारा गर्नेहरू सबैलाई तपाईँको प्रेम प्रशस्त रहन्छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस परेको छ जसलाई प्रेषित गर्नुभएको छ सुमित ठकुरीज्यूले। उहाँ लेख्नुहुन्छ, मैले पाइसकेको छु भनेर विश्वास गर अनि तिमीहरूले मागेको कुरा पाउनेछौ, मर्कुस 11:24 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी येशूको छोरी राजकुमारी लेख्नुहुन्छ, हितोपदेश 16:32 लेख्नुहुन्छ, मानिस धैर्यवान हुनु लडाका योद्धा हुनुभन्दा उत्तम हो र आफ्नो क्रोध वशमा राख्नु सहरै कब्जा गर्नुभन्दा बेस हो भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी हिन्दी होली बाइबल वचन नामको फेसबुक पेजबाट बाइबल की राह डेली वचनबाट यहाँ उहाँ यसरी लेख्नुहुन्छ, जब तुमे लोगों की कोही रास्ता नहीं बचा तब याद रखना युद्ध तुमे नहीं लड़ना है। निर्गमन 14:14 में परमेश्वर ने इसराइलियों से कहा, यहोवा तुम्हारे लिए लड़ेगा और तुम चुपचाप रहो। लाल समुद्र सामने था, पीछे मिस्र की सेना थी, इंसानी दृष्टि से अब कोई रास्ता नहीं दिखाई दे रहा था, लेकिन जहां मनुष्य की सामर्थ्य समाप्त होती है वहां परमेश्वर की सामर्थ्य प्रकट होती है। इस वचन का अर्थ यह नहीं कि हर परिस्थिति में कुछ भी किए बिना बैठे रहो, इसका अर्थ यह है कि डर के कारण परमेश्वर पर भरोसा करना मत छोड़ो। कभी कभी
परमेश्वर तुम्हारी परिस्थिति तुरंत नहीं बदल देता, क्योंकि वो पहले तुम्हारे भीतर का डर बदलना चाहता है। जिस रास्ते को तुम बंद समझ रहे हो, वही रास्ता परमेश्वर खोल सकता है। इसे हमारा लिए आत्मिक सीख ये है कि जब परिस्थिति तुम्हारे नियंत्रण से बाहर हो जाए, तब घबराहट नहीं, विश्वास को चुनो, क्योंकि तुम्हारे परमेश्वर उस युद्ध को भी देख रहा है जिसे तुम अकेले लड़ने की कोशिश कर रहे हो। निर्गमन 14:14 भनेर वहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनु भएको होस्। ताबेन श्रोता, त्यसै गरी अर्को एउटा स्टाटस मेरो हातमा आएको छ, जसलाई प्रेषित गर्नुभएको छ सलोम ज्योति एजी चर्चले पठाउनु भएको छ। उहाँ लेख्नुहुन्छ, तर उहाँ ज्योतिमा हुनु भए चाहिँ यदि हामी पनि ज्योतिमा हिँड्छौ भने एक अर्कासित हाम्रो संगति हुन्छ र उहाँका पुत्र यीशुको रगतले हामीलाई सबै पापबाट शुद्ध पार्छ। यूहन्ना 1:7 भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने कार्यक्रममा फेरि पनि अर्को एउटा मिठो गीतको साथ दिने बेला भइसकेको छ र गीतपछि म पुनः आउनेछु। अहिलेलाई पनि सुनौ एउटा सुमधुर भक्ति गीत।

यो सुमधुर गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र यतिखेर मेरो हातमा डोनाल्ड टोनीले पोस्ट गर्नुभएको आशिषमय स्टाटस रहेको छ। उहाँ लेख्नुहुन्छ, जब तपाईँ ख्रिस्टलाई आफ्नो मुक्तिदाताको रूपमा विश्वास गर्नुहुन्छ तब तपाईँलाई के हुन्छ? म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, तैपनि म बाँच्छु। तैपनि म होइन तर ख्रिस्ट ममा बाँच्नुहुन्छ र अहिले म शरीरमा बाँचिरहेको जीवन छ परमेश्वरको पुत्रको विश्वासद्वारा बाँचिरहेको छु जसले मलाई प्रेम गर्नुभयो र मेरा लागि आफूलाई अर्पण गर्नुभयो। गलाती 2:20 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी राम पुलामी मगर लेख्नुहुन्छ आजको शक्तिशाली शिक्षा नामको इजिकल 18:20, त्यो प्राण जसले पाप गर्छ त्यही मर्छ। छोराले बुबाको दोषको फल भोग्ने छैन न त बुबाले छोराको दोषको फल भोग्नेछ। धर्मीले आफ्नो धार्मिकताको फल र दुष्टले आफ्नो दुष्टैको फल पाउनेछ। इजिकल 18:20 भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी देउसारा ठटाल लेख्नुहुन्छ, हाम्रा प्रभु यीशु ख्रीष्टलाई अमर प्रेम गर्नेहरू सबैलाई अनुग्रह रहोस्। प्रकाश 3:8 लेख्नुहुन्छ, मलाई तिम्रा कामहरू थाहा छ, हेर मैले तिम्रो सामुन्ने ढोका खुल्ला राखिदिएको छु, कसैले थुन्न सक्दैन र तिमीसँग थोरै शक्ति छ भन्ने मलाई थाहा छ भनेर उहाँले लेख्नु भएको छ। र त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस आएको छ जसलाई प्रेषित गर्नुभएको छ रेमन लगनले आजको वचन भनेर लेख्नु भएको छ। 1 थेसलोनिकी 1:3, हाम्रो परमेश्वर र पिताको सामुन्ने तिमीहरूको विश्वासको काम प्रेमको परिश्रम र हाम्रा प्रभु यीशु ख्रीष्टमा भएको आशाको धीरजको निरन्तर सम्झना गर्दछौ भनेर लेखिएको छ। भने अर्को जीवनको आशा नामको फेसबुक पेजबाट 2 पत्रुस 2:17 यसरी लेखिएको छ, सबै मानिसहरूलाई आदर गर, भाइ बन्धुलाई प्रेम गर, परमेश्वरसँग डराऊ, राजाको आदर गर भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस् दादी श्रोता। त्यसै गरी अब भने आजको यो कार्यक्रममा अर्को आशिषमय स्टाटस प्रस्तुत गर्ने बेला भइसकेको छ र जसलाई प्रेषित गर्नुभएको छ राज सबिना भुजेल ज्यूले लेख्नुहुन्छ, सबैलाई जय मसीह। आजको अभिषेक खोजेर आफ्नो बोलावट नहराउनुहोस्। परमेश्वरले हरेकको लागि छुट्टा छुट्टै बोलावट र दर्शन राख्नु भएको छ भनेर उहाँले लेख्नु भएको छ। त्यसै गरी येशु गौतमजी लेख्नुहुन्छ, दूध दही र मही पिउनु स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ भनेर उहाँले लेख्नु भएको छ। परमेश्वर तपाईँलाई आशिष दिनुभएको होस्। त्यसै गरी मेरो हातमा अर्को एउटा आशिषमय स्टाटस परिसकेको छ जसलाई प्रेषित गर्नु भएको छ बीएनएल क्रिएसनले पठाउनु भएको छ र उहाँले राख्नुभएको छ टिट फर ट्याट। आफन्त हो भन्दैमा सबैलाई सहन पर्छ भन्ने नियम छैन, जस्तो व्यवहार गर्छन् त्यस्तै फिर्ता पाउँछन्, धन्यवाद भनेर उहाँले यसरी लेख्नु भएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा स्टाटस आएको छ कुमार सिंह विष्ट ज्यूको, उहाँले लेख्नुहुन्छ, फेसबुकमा भेटिएको यो पोस्ट मननयोग्य लाग्यो। मान्छेलाई अछुत बनाउने तर जनावरलाई देवता बनाउने परम्परालाई म धर्म मान्दिन। जहाँ मानवताको कदर हुँदैन त्यो धर्म होइन, केवल अन्धविश्वास हो भनेर उहाँले अरू कसैको पोस्टलाई साभार गर्नुभएको छ। त्यसै गरी मेरो हातमा अर्को एउटा पोस्ट आएको छ दैनिक मन नामको फेसबुक पेजमा 1 तिमोथी 6:10 लेखिएको छ, किनकि रूपियाँ पैसाको प्रेम चाहिँ सबै खराबीको जड हो। जुन कुराको लालच गर्दा कतिजना विश्वासबाट भड्की गएका छन् र यस्ताहरूले आफैलाई अनेकौं पीड़ाहरूले छेडछाड पारेका हुन्छन् भनेर उहाँले लेख्नु भएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। आदरणीय श्रोता, अब भने फेरि पनि ढिला नगरिकन एउटा सुमधुर भक्ति गीतको साथ दिन चाहन्छौ र गीतपछि म आउनेछु। अहिले भने सुनौ एउटा सुमधुर भक्ति गीत।

0: यो आशिषमय गीतपछि पुनः स्वागत छ कार्यक्रममा। र भने ढिलो नगरिकन अर्को एउटा आशिषमय स्टाटस पढ्ने बेला भइसकेको छ र यतिखेर मेरो हातमा हिम देवकोटाज्यूको स्टाटस परेको छ। उहाँ लेख्नुहुन्छ, एउटा जिउँदो बलि लिभिङ सेक्रिफाइस र मरेको बलि डेड सेक्रिफाइस एक पटक चढाएपछि सकिन्छ, तर एउटा जिउँदो बलि हरेक दिन आज भोलि विद्यालयमा काममा र घरमा निरन्तर आफैलाई परमेश्वरमा अर्पण गरिरहन्छ। यही नै आत्मिक आराधना हो। हाम्रो हकमा पनि यही कुरा लागू हुन्छ। जब शनिबार आउँछ अनि दुई घण्टाको संगति वा आराधनामा बस्छौ, उक्त समयमा संकल्प गर्छौ, प्रभु म मेरो जीवन तपाईँमा दिन्छु र तपाईँको इच्छा अनुसार गर्छु र तपाईँ नै मेरो जीवनको मालिक हो भन्छौ। तर सेवा सकेपछि शनिबारको संगति सकिने बित्तिकै वा नभए शनिबार बितेर आइतबार आउँछ, हामी फेरि आफ्नै इच्छामा र आफ्नै योजनामा अगाडि बढेर पक्रिन पुग्छौ र ती कुराहरूलाई नै हाम्रो जीवनको मालिक बनाउन पुग्छौ। यो शनिबार आइतबार प्रक्रिया हाम्रो जीवनमा दोहोरिरहन्छ र जिउँदो बलि कुनै एक क्षणमा को भावना मात्र होइन, तर दिनहुँ आफैलाई परमेश्वरमा अर्पण गरिरहने अन्त्यहीन प्रक्रिया हो भनेर रोमी 12 एक र दुई पदबाट साभार भनेर उहाँले लेख्नु भएको छ। साधारण श्रोता, अब भने फेरि पनि अर्को एउटा स्टाटस तपाईँको बीचमा पढ्ने बेला भइसकेको छ जसलाई प्रेषित गर्नुभएको छ मिलन राईज्यूले। उहाँ लेख्नुहुन्छ, तलाई बनाउने, तलाई गर्वमा रच्ने र तलाई गुहार गर्ने परम प्रभु परमेश्वर यसो भन्नुहुन्छ, हे मेरो दास याकुब, मैले चुनेको यसुरुन त नडरा, यसैया 44:2, किनकि म सुकेको जमिनमा पानी र सुक्खा भूमिमा खोलाहरू खन्याउनेछु र म तेरो वंशमाथि मेरो आत्मा खन्याउनेछु र तेरो सन्तानलाई आशिष दिनेछु, यसैया 44:3। त्यसै गरी तिनीहरू चौरमा उम्रेको घाँस जस्ता बने, खोलाको नजिक उम्रेको लहरे पिपल जस्ता हुनेछन् भनेर उहाँले लेख्नुभएको छ। भने अर्को विश्वासको यात्रा नामको फेसबुक पेजबाट यौसेफको 5, तेरो जीवनभरि तेरो सामुन्ने कोही मानिस खडा हुन सक्ने छैन, जसरी म मोसासँग रहे त्यसरी नै म तसँग रहनेछु र म तलाई छोड्ने अनि तलाई त्याग्ने छैन, आमेन भनेर उहाँले लेख्नुभएको छ। परमेश्वरले तपाईँलाई आशिष दिनुभएको होस्। दार्जिलिङ श्रोता, अब पनि आजको कार्यक्रमबाट विदा लिने समय भइसकेको छ र आजको कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो, तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया पनि दिन नभुल्नुहोला, जसको लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम सामाजिक सञ्जालबाट गुड न्यूज एफएम प्राली, पोस्ट बक्स नम्बर 25605, अनुगर, काठमाडौँ, नेपाल। र हाम्रो इमेल रहेको छ jonathangiri2015@gmail.com पनि तपाईँले आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस्त श्रोता, यिनै ठेगाना साथसाथै पनि आजको कार्यक्रम सामाजिक सञ्जालबाट विदा लिने समय भइसकेको छ। प्राविधिक कक्षबाटका प्राविधिक मित्रको साथ प्रस्तुता जोनाथन गिरीलाई अर्को कार्यक्रमसम्मको लागि आज्ञा दिनुहोस् र सुन्दै रहनुहोस् गुड न्यूज एफएम। अवस्था जयमसी।
1: टाइम चेक, यति बेला अपराह्नको 1 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: दाई अब उठ्नु पर्छ अनि उठाउनु पर्छ, अब बन्नु पर्छ र बनाउनै पर्छ।
5: हो, तर उठ्नका लागि सहारा चाहिन्छ, उठाउनका लागि बल, बन्नका लागि ज्ञान चाहिन्छ त बनाउनका लागि बुद्धि।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार।

0: पाउनको लागि एउटै स्रोत छ, त्यो हो कार्यक्रम मुक्तिको मार्ग।
1: कार्यक्रम मुक्तिको मार्ग
0: हो, कार्यक्रम मुक्तिको मार्ग, जहाँ छ जीवनका सबै प्रश्नहरूको उत्तर। तपाईँ हाम्रो आफ्नै रेडियो रेडियो सिटी पोखरामा हरेक दिन सोमबारदेखि शुक्रबारसम्म बेलुकी 36 बजेदेखि 7 बजेसम्म सुन्न नभुल्नुहोस् है।
2: मुक्तिको मार्ग, जहाँ छ जीवनको उत्तर।
3: नेपालमा पहिलो नेपाली बाइबल छाप्ने प्रेस किशोर अफसेट प्रेस,
4: हरेक किसिमका छपाईहरू एउटै छानामुनि।
5: छापा सम्बन्धी कुनै पनि काम गर्नु परेमा हामीलाई सम्झनुहोस्, हामी तपाईँलाई गुणस्तरीय सेवा दिन सधैँ तत्पर छौँ। सेवाको लागि सम्पर्क
3: किशोर अफसेट प्रेस प्राइभेट लिमिटेड, गल्कुपाका 29 थमेल काठमाडौँ।
4: प्रबन्ध निर्देशक लक्ष्मी किशोर श्रेष्ठ।
5: फोन नम्बर 40225444
3: 40225444 र 40225742 40225742।

0: सम्पूर्ण बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र? नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: के तपाईँ वा तपाईँले थाहा पाउनुभएका मानिसको
2: तारको स्विच बन्द गर्नुपर्छ? यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जस्तो चट्याङ चैतदेखि

अब चिन्ता नलिनुहोस्। थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ा मुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ। कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 9841 53 54 02, 9841 53 54 02 र 9810 33 64 06, 9810 33 64 06। फोन नम्बर 01 43 92 5 11, 01 43 92 5 11 र 01 43 92 5 10, 01 43 92 5 10 र हाम्रो इमेल आईडी रहेको छ 2007@thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि वहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि वहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। योहन्ना 3:16।

0: मेरो सारा हृदयले म जान्दछु कि येशु ख्रिस्टद्वारा मृत्यु पराजित भएको छ। र हाम्रो उद्धारकर्ता जीवित हुनुभएकोले हामी पनि जीवित हुनेछौँ। डेभिड ओ मिके।
1: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
2: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
2: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
2: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
2: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड। अहिले तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट।
5: र हाम्रो अनलाइन प्रसारण सुन्नको लागि लगइन गर्नुहोस् www.goodnewsfm.com.np। थप जानकारीको लागि
4: फोन नम्बर 01-4770-754, 01-4770-754 र हाम्रो व्हाट्सएप नम्बर रहेको छ 98-023-44-46, 98-023-44-46। अब प्रस्तुत हुँदैछ कार्यक्रम पुस्तक पाठ।

0: प्रस्तुता कुमार अब्राहमको साथमा।
1: जय मसीह, साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम बस्नुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम पुस्तक पाठमा। आदरणीय श्रोता, कार्यक्रम पुस्तक पाठ तपाईँ र मेरो आफ्नै कार्यक्रम र लामो समयदेखि मैले युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तक पाठ गरिरहेको छु र आज भने यो पुस्तक पाठको अन्तिम भाग मेरो हातमा रहेको छ। लगभग मैले एक महिनाभन्दा बढी नै यो पुस्तकलाई पाठ गरे र यस पुस्तकलाई लामो समय रिसर्च अनुसन्धान गरेर लेख्नु भएको थियो एई हटनजीले, र उहाँलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु। र पुस्तक एकदमै अर्थपूर्ण लाग्यो मलाई चाहिँ। यो पुस्तक पढ्दै गर्दाखेरि मैले धेरै नै आशिष पाएँ। इतिहासका कुराहरू, प्रभु येशु ख्रीष्टको जन्म, त्योभन्दा अगाडिका कुराहरू, अगमबाडीका कुराहरू र आउने कुराहरू, सबै कुराहरू समेटिएको थियो यो युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तकमा। र अहिलेलाई भने कार्यक्रमको शुरूआत भने गर्न चाहन्छु अर्थपूर्ण संगीतबाट।

यीशुको मृत्युपछि यीशुको नाउँ गरेको एक मानिसले पिलातस कहाँ आएर उहाँको मृत शरीर मागे। यो यीशु यीशुको आमालाई विवाह गर्ने व्यक्ति होइन। पिलातसले यीशुलाई यीशुको मृत शरीर दिए र तिनले त्यसलाई सफा लुगामा बेरे। यीशुले प्रभु यीशुको शरीर लगेर आफ्नै निम्ति तयार पारेको च्यानमा गाडे। त्यो देशमा प्राय धनी वर्गका मानिसहरूले आफ्नो निम्ति च्यान आफू मर्न अगाडि बनाउने चलन थियो। यो च्यानहरू चट्टान काटेर बनाएका हुन्थे र ती कोठाहरू जस्तै हुन्थे। त्यो व्यक्तिको मृत्युपछि यो कोठामा उसलाई राखिन्थ्यो र बाहिरबाट ठूलो ढुङ्गा मुखको अगाडि राखिन्थ्यो, जसको कारण कोही पनि त्यो भित्र प्रवेश गर्न सक्दैन थिए। यीशुलाई पनि यस्तै प्रकारको च्यानमा राखियो। अब एउटा अचम्मको कुरा भयो। यीशुले उहाँका चेलाहरूलाई उहाँको मृत्युबाट जीवित हुने कुरा बताउनु भएको थियो। यी चेलाहरूले उहाँले भन्नुभएको यो कुरा बुझ्न सकेका थिएन, तर यीशुका शत्रुहरूले यसको अर्थ बुझेका थिए। उहाँको मृत्युपछि तिनीहरूले उहाँले भन्नुभएको कुरा याद गरे। तिनीहरूले यीशु फेरि मृत्युबाट जीवित भएर उठ्नुहुन्छ भन्ने कुरामा विश्वास गरेनन्। तर सायद उहाँका चेलाहरू राति आएर उहाँका शरीरलाई चोरेर लानेछन् र उहाँ मृत्युबाट जीवित हुनुभयो भने भन्लान् भन्ने विचार गरे। यसकारण तिनीहरूले पिलातसलाई यसबारे बताएर पिलातसले तिनीहरूलाई च्यानको रखवाली गर्ने अनुमति दिए। त्यसपछि ती अगुवाहरूले च्यानको ढुङ्गामा मोर लगाएर सिपाहीहरूलाई च्यानको रखवाली गर्न लगाए। यीशुको मृत्युको तेस्रो हो तेस्रो दिन आइतबार पर्थ्यो। यो हप्ताको पहिलो दिन पनि थियो। त्यस दिन बिहानी झिसमिसे उज्यालो हुँदा एउटा उद्वेगको कुरा भयो। सिपाहीहरूले च्यानको रखवाली गरिरहेको बेला अचानक त्यहाँ भुइँचालो गयो र एउटा ज्योति चम्क्यो। परमप्रभुको एउटा स्वर्गदूत स्वर्गबाट तर ओर्ले र आएर त्यो ठूलो ढुङ्गो च्यानको मुखबाट गुडाएर त्यो खुल्ला भयो र ती सिपाहीहरूले स्वर्गलाई देखे र तिनीहरू यति साह्रो भयभीत भए कि डरले गर्दा तिनीहरू मूर्छा परे। तापनि तिनीहरू परमेश्वरमा विश्वास गरेनन्। तर बुढा प्रधानलाई त्यहाँ के भएको थियो सो बताउन गए। ती अगुवाहरूले पनि विश्वास गरेनन्। तर तिनीहरूले ती सिपाहीहरूलाई रूपियाँ दिएर यीशुका चेलाहरूले उहाँको शरीर तिनीहरू सुतिरहेको बेला चोरेर लगेछन् भनी भन्न लगाए। यो कुरा झुटो थियो, तर पनि ती सिपाहीहरूले तिनीहरूको कुरा पत्ताए। यसै कारण ख्रिष्ट यीशुलाई विश्वास नगर्ने युदीहरूको माझमा अहिले पनि यही कुरा चलिआएको छ। कतिजना स्त्रीहरू जसले यीशुलाई प्रेम गर्थे तिनीहरू च्यान हेर्न आएर स्वर्गदूतलाई ढुङ्गामा बसिरहेको देखे। तिनीहरूले अति नै डराए, तर दूतले तिनीहरूलाई नडराओ किनभने यीशु च्यानमा हुनुहुन्न तर उहाँ मृत्युबाट जीवित हुनुभएको छ भनी भने। तब स्वर्गदूतले ती स्त्रीलाई गएर तिनीहरूले देखेका र सुनेका कुराहरू चेलाहरूलाई भनिदेऊ भनी आज्ञा गरे। तिनीहरू बाटोमा जाँदै गर्दा यीशु तिनीहरूका देखा पर्नुभयो। ती स्त्रीले यीशुका चेलाहरूलाई सबै कुरा बताए, तर चेलाहरूले पहिले त उहाँ मृत्युबाट जीवित भएको कुरामा विश्वास गरेनन्। यसकारण तिनीहरू मध्ये कतिजना च्यानमा गएर त्यो खाली पाएर छक्क परे। तब यीशु आउनुभयो र चेलाहरूलाई प्रकट गर्नुभयो। तब मात्र तिनीहरूले उहाँ मृत्युबाट जीवित भएको कुरा सत्य रहेछ भनी बुझे। उहाँ मारिनु हुँदा तिनीहरू अति दुखी थिए, तर अब तिनीहरूको हृदय आनन्दले भरियो।

40 दिनसम्म उहाँ पृथ्वीमा रहनुहुँदा यीशु चेलाहरूसँग धेरै पटक देखा पर्नुभयो। चेलाहरू सबै एउटा घरमा बसिरहेका थिए। अचानक उहाँ तिनी कहाँ देखा पर्नुभयो। तिनीहरूले अघि बुझ्न नसकेका धेरै कुराहरू उहाँले तिनीहरूलाई बुझाउनुभयो। उहाँ किन संसारमा आउनुभयो र पापीहरूको निम्ति प्राण दिनु पर्यो त्यसको कारण पनि बताउनुभयो। उहाँले चेलाहरूलाई अबदेखि उहाँको बारेमा अरूलाई बताउनु भनी आज्ञा दिनुभयो। त्यसपछि तिनीहरूले केही समयसम्म उहाँलाई देखेनन्। 40 दिनको अन्तमा तिनीहरू यीशुले भन्नुभएको डाँडामा उक्लेर गए। उहाँले त्यहाँ आफूलाई चेलाहरूका प्रकट गर्नुभयो र भन्नुभयो कि पिताले उहाँलाई स्वर्ग र पृथ्वीमा सारा अधिकार दिनुभएको छ। यसकारण उहाँले तिनीहरूलाई सबै देशमा गएर उहाँको बारेमा प्रचार गर्ने आज्ञा दिनुभयो। तर उहाँले तिनीहरूलाई केही समयसम्म यरुसलेममा पर्खेर बस्ने र पवित्र आत्मा आउनु भएपछि शक्ति पाएर मात्र तिनीहरू उहाँको गवाही बन्न सक्ने कुरा बताउनुभयो। तिनीहरूले हेरिरहेकै बेला उहाँ जमिनमाथि खड़ा हुनुभयो र तिनले देखेर हेर्दा हेर्दै उहाँ स्वर्गतिर उचालिनुभयो र आखिरमा बादलले उहाँलाई ढाक्यो अनि तिनीहरूले उहाँलाई फेरि देख्न सकेनन्। ती चेलाहरू अचम्मित भएर आकाशतिर हेरि नै रहे। अचानक दुईजना स्वर्गदूत तिनीहरूको सामु देखा परे र भने कि जसरी येशु स्वर्गमा जानुभयो त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। यसकारण सबै चेलाहरू यरुसलेममा फर्के। 10 दिनसम्म तिनीहरू यरुसलेममा प्रार्थना र संगतिमा लागिरहे। तब पेन्टिकोसको दिनमा येशुले प्रतिज्ञा गर्नुभए चाहिँ पवित्र आत्मा आउनुभयो। तिनले येशु प्रभु साँच्ची जीवित हुनुहुन्छ भने आफैले थाहा पाउन् भन्ने हेतुले उहाँ विश्वासीहरूले हृदयमा बास गर्न आउनुहुन्छ। पवित्र आत्मा तिनीहरूलाई प्रभुमा जीवन बिताउने र उहाँको सेवा गर्ने शक्ति दिनलाई आउनुभयो। तब चेलाहरूले अरू मानिसहरूलाई येशूको मृत्यु फेरि तेस्रो दिनमा जीवित हुनुभएको बारेमा बताउन थाले। त्यसै गरी विश्वास गर्ने जतिले फेरि अरूलाई बताए। यसरी हुँदा हुँदा अन्त हामीसम्म सुसमाचार आइपुग्यो। सुसमाचार यो हो, धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रो पापको निम्ति मर्नुभयो, गाडिनुभयो। धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ मृत्युबाट जीवित हुनुभयो। किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्नो एकमात्र पुत्रलाई दिनुभयो। उहाँमाथि विश्वास गर्ने प्रत्येक नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्।

0: तपाईँले सुन्दै हुनुहुन्छ गुडनिस एफएम रेडियो 105.1 मेगाहर्ज।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: के तपाई वा तपाईँले थाहा पाउनुभएका मानिसहरूलाई हस्पिस केयरको आवश्यकता छ? अब चिन्ता नलिनुहोस्, थानकोट हस्पिस सेन्टरले विगत लामो समयदेखि क्यान्सर, प्यारालाइसिस र स्ट्रोकका बिरामीहरूको लागि 24 घण्टा दक्ष डाक्टर तथा नर्सहरूद्वारा बिरामीलाई दुखाई, कष्ट, पीड़ामुक्त, शान्त पारिवारिक वातावरणमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। हाम्रा सुविधाहरू 24 घण्टा एम्बुलेन्स सेवा, बिरामीको लागि बस्न, खान, तातो चिसो पानीको व्यवस्था, साथै पारिवारिक वातावरणमा हेरचाह। सम्पर्कको लागि थानकोट हस्पिस सेन्टर, चन्द्रगिरी 4, थानकोट, काठमाडौँ, कार्यकारी प्रमुख सुनिल कुमार तामाङ। मोबाइल नम्बर रहेको छ 98 41 53 54 02, 98 41 53 54 02 र 98 10 33 64 06, 98 10 33 64 06। फोन नम्बर 01 43 92 511, 01 43 92 511 र 01 43 92 510, 01 43 92 510 र हाम्रो इमेल आईडी रहेको छ 2007thankothospice@gmail.com र sunilforchrist@gmail.com। थानकोट हस्पिस सेन्टर 24 घण्टा बिरामीको सेवामा समर्पित। इमाडोल ज्वेलर्स, हामी कहाँ नेपालीहरूको विभिन्न कल्चरल डिजाइन र आधुनिक डिजाइनमा सुन तथा चाँदीका गरगहनाहरू पाउनुका साथै अर्डर अनुसार तयार गरिन्छ। इमाडोल ज्वेलर्स, इमाडोल कृष्ण मन्दिर चोक, ललितपुर।
6: प्रोप्राइटर सानु सापकोटा, 01-5208-54, 01-5208-54 र 98-5-11-25-6-38, 98-5-11-25-6-38।
7: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती, प्रलोभन देखाई, प्रेम सम्बन्ध बनाई, पद, प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानूनी कार्यवाही गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: जवान मानिसले आफ्नो चाल चलन कसरी चोखो राख्न सक्छ? तपाईँका वचन अनुसारको जीवन बिताएर नै हो। भजन संग्रह 119 9 पद। कार्यक्रम गुड न्यूज युथ क्लब युवाहरू संघको फलाकुसारी प्रत्येक शुक्रबार 11 बजेदेखि 12 बजेसम्म प्रस्तुता पुनमको साथमा सुन्न नभुल्नु होला।
9: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि। विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: आदरणीय श्रोता, आज मैले यो पुस्तक पाठ गरि नै सकेको छ। आज यो 17 कन्टेन्टहरू थिए यो पुस्तकभित्र। युगौं युगदेखि बाइबल इतिहासको एक रूपरेखा नामक पुस्तकमा चाहिँ 17 कन्टेन्टहरू मैले तपाईँको निम्ति राखेँ। पहिलो कन्टेन्ट रहेको थियो, परमेश्वरले मानिस र सबै कुराहरू बनाउनुभयो शीर्षक थियो। अनि दोस्रोमा थियो, परमेश्वरले जल प्रलयद्वारा मानिसहरूलाई नाश गर्नुभयो। तेस्रो नम्बरमा थियो अब्राहम र तिनको परिवार। अनि चारौं नम्बरमा थियो मिश्र देशबाट इजरायलीहरूको प्रस्थान। पाँचौं नम्बरमा थियो सिनै पर्वतमा व्यवस्था प्रदान। छैटौं नम्बरमा थियो इजरायलीहरू उजाड स्थानमा अल्मलिएका। सातौं नम्बरमा थियो कनानलाई इजरायलीहरूले कसरी अधिकार गरे। र आठौं नम्बरमा थियो इजरायल न्यायकर्ताको शासन, इजरायलमा न्यायकर्ताको शासन। र नौमा थियो राजाहरूको शासनको शुरूआत। र दशौंमा थियो दाउद र सुलेमानको इजरायलमा शासन, राज्यको विभाजन र यसको अन्त। एघारौंमा थियो अनि बाह्रौंमा थियो योदाका मानिसहरू कैदी। र तेह्रौंमा थियो मलाकी पछिको 400 वर्षको अवधि। र चौधौंमा थियो मुक्तिदाताको आगमन। र पन्ध्रौंमा थियो यीशुको सेवकाईको शुरूआत। र सोह्रौंमा थियो यीशुको मृत्यु। र सत्रौंमा थियो यीशु मृत्युबाट जीवित हुनुभएको। र निकै नै अर्थपूर्ण रह्यो यो किताबको केही पाठहरूले, मलाई एकदमै आशिषित बनायो। जुन कुराहरू हामी रिसर्च गरेर खोज्दा निकै नै समय लाग्थ्यो, तर अलरेडी यो किताबमा धेरै महत्वपूर्ण कुराहरू तपाईँ र मैले पाउन सक्यौं। र अहिलेलाई भने एउटा संगीतको साथ कार्यक्रममा पस्कन चाहन्छौं।

आदरणीय श्रोता, जब कुनै कुनै पुस्तकहरू हाम्रो जीवनमा यति धेरै आशिष लिएर आउँछन् नि, ती पुस्तकहरू बारम्बार हामीलाई पढ्न मन लाग्छ, अध्ययन गर्न मन लाग्छ। जस्तो मेरो जीवनमा एउटा पुस्तक आयो, जुन पुस्तक मैले केही समय पढेँ, पुस्तकको नाम थियो चौथो आयाम, र यो पुस्तक डेभिड एन्ग्रिचको जीवन गवाईमा आधारित थियो। यो पुस्तक पढ्दा मैले एकदमै धेरै आशिष पाएँ। मैले यो पुस्तक तीनचोटिसम्म पढेँ, किनकि यो पुस्तकमा एकदमै डेभिड एन्ग्रिचको एउटा विश्वासको जीवन, होइन, उनी कसरी जिए, जीवन एउटा शून्यतामा हुँदा पनि, जीवन एउटा अन्तिम मोडमा पुग्दा पनि रोगलाई कसरी जित्न सकिँदो रहेछ भन्ने कुरा नै यो पुस्तकमा पाउन सकिन्छ। एउटा समाजले तिरस्कार गरेको मान्छे, होइन, तैँले बोलेर खान सक्दैनस् त, तैँले तेरो बोलीमा शक्ति छैन, दम छैन भनेको मान्छे आज संसारकै सबैभन्दा ठूलो मण्डलीको एउटा पास्टर बन्न सपनाउनु भयो। किनभने सबैभन्दा ठूलो कुरो चाहिँ के रहेछ भने परमेश्वरप्रतिको विश्वास, त्यो विश्वासले नै सबै कुराहरू खडा गर्दोरहेछन्। त्यही भएर यो पुस्तक पनि मेरो लागि एकदमै अर्थपूर्ण रह्यो। युगौँ युगदेखि बाइबलीय रूपरेखा नामक पुस्तक पनि एकदमै अर्थपूर्ण रह्यो। यो पुस्तक म समय समयमा पढिराख्न सकौँ भनेर नै मैले अब यसलाई सम्हालेर राख्दैछु। त्यही भएर अरू कयौं त्यस्ता पुस्तकहरू पढेँ। मैले एउटा पुस्तक पढेको थिएँ, त्यो पुस्तक पनि एकदमै अर्थपूर्ण लाग्यो मलाई, जुन पुस्तकमा चाहिँ इमान्दारिताको प्रतिफल भनेर लेखिएको थियो। त्यो पनि एकदमै अर्थपूर्ण लाग्यो। त्यहाँनिर दिएका घटनाहरू, इमान्दारिताले ल्याउने आशिषहरू, धेरै कुराहरू त्यहाँ पढ्न पाइयो। त्यो भएर तपाईँ र मैले पनि पुस्तक पढ्ने बानी चाहिँ बसाल्नुपर्छ। कहिलेकाहीँ हामीसँग यति धेरै टाइम हुन्छ, हामी त्यत्तिकै मोबाइल हेरेर कुरा गरेर बसिरहेका हुन्छौँ, तर पुस्तक पढ्ने बानीले चाहिँ तपाईँ र मलाई नि यति धेरै आशिषित बनाउँछ, बौद्धिक बनाउँछ, होइन। कुनै पनि बेला काहीँ बोल्नु पर्यो भने बोल्ने कुरामा पनि यसले हामीलाई ठूलो राहत मिल्छ, किनभने बोल्दाखेरि त हामीलाई उदाहरण चाहिन्छ, इक्जाम्पलहरू चाहिन्छ, होइन। त्यो कुराहरू किताब पढ्ने मान्छेलाई कहिले पनि अभाव हुँदैन त्यो कुराको। त्यो भएर तपाईँ र म मनैदेखि पुस्तक अध्ययन गर्ने बानी बसाल्नुपर्छ। झन् हामी सेवकाई गर्ने मान्छेहरूको लागि त झन् पुस्तक एकदमै महत्वपूर्ण कुरा छ। अहिलेलाई भने यो अर्थपूर्ण संगीतको साथ कार्यक्रममा

आदरणीय श्रोता भवनले लगभग समयले मलाई विदा दिइसकेको छ। जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै अहिलेलाई भने कार्यक्रमबाट विदा हुन्छु। धन्यवाद। जय मसीह। नमस्कार।

जय मसीह अनि नमस्कार। कार्यक्रम जीवनको वचनको पर्खाईमा रहनुभएका तपाईँ तमाम आदरणीय श्रोताहरूमा सदाथै म कार्यक्रम प्रस्तुता कुमराज उपस्थित भइसकेको छु। नेपाल क्रिश्चियन सामुदायिक संघतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन काठमाडौँमा तयार भई तपाईँहरूको घर आँगनको स्टुडियो मार्फत हरेक जय मसीह अनि नमस्कार। कार्यक्रम

0: आदरणीय श्रोता, अब हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। अब लागौं वचनतर्फ।
1: जीवनको वचन रेडियो कार्यक्रम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई ख्रिष्टीय अभिवादन, जयमसी। म गोविन्द विश्वकर्मा। प्रिय श्रोता, सदाझै आज पनि हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन पाठ गर्दै अगाडि बढ्नेछौ। आज पनि हामी पाउलले लेखेको एफिसीको पुस्तकबाट हामी पाठ गर्नेछौ। मलाई विश्वास छ, यसमा लेखिएका वचनहरू अध्ययन गर्दै गर्दा तपाईलाई पनि परमेश्वरले आज उत्साह दिनुहुनेछ। तपाईँको मण्डलीका लागि पनि यो उपयोगी हुनेछ, तपाईँको जीवनका लागि पनि उपयोगी हुनेछ। आउनुहोस्, हामी अध्ययन गर्दै जानेछौ। आज हामी एफिसीको पुस्तक अध्याय दुईबाट पाठ गर्दै जानेछौ। शीर्षकमा लेखिएको छ, पुरानो र नयाँ जीवन। तिमीहरू आफ्ना अपराध र पापहरूद्वारा मरेको बेलामा उहाँले तिमीहरूलाई जीवित पार्नुभयो। यिनैमा यस संसारको रीति अनुसार र आकाशको शक्तिको मालिक अनुसार अनेकाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू अघि एकपल्ट चल्दैन थियो। तिमीहरू मध्ये हामी सबै पनि शरीर र मनका इच्छा पूरा गरेर आफ्नो पापमय स्वभावका लालसामा अघि जिउँदथ्यौं, तर बाँकी मानिस जस्तै हामी स्वभावैले क्रोधका सन्तान थियौं। तर परमेश्वर, जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो। यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ र उहाँसँग हामीलाई पठाउनुभयो अनि स्वर्गीय स्थानहरूमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देखाउनलाई हो, किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ र यो तिमीहरूले आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। कर्महरूद्वारा होइन, नत्र त मानिसले घमण्ड गर्नेछ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिप हौं। हामी ती बमोजिम हिँडौ भन्ने हेतुले परमेश्वरले पहिलेबाटै ती तयार गर्नुभएको थियो। आमेन। प्रियहरू, मलाई विश्वास छ हामीले यति बेला पाठ गरेको खण्ड एफिसीको पुस्तक दुई अध्यायको एकदेखि हामीले दश पदसम्म पाठ गर्यौं। यसबाट तपाईँले निकै नयाँ उत्साह पाउनुभयो होला, आशिष पाउनुभयो होला भन्ने विश्वास गरेको छु। अब हामी यसको गहिरो अध्ययनमा अगाडि बढ्नेछौ। यहाँ शीर्षकमै नै बताइएको छ कि पुरानो जीवन र नयाँ जीवन। वास्तवमा यो खण्डले स्पष्टसँग तपाई हामी जसले येशूलाई मुक्तिदाता र उद्धारकर्ता भनेर विश्वास गरेका छौं, हाम्रो जीवन पहिले कस्तो थियो र जब हामीले येशूलाई विश्वास गर्यौं त्यसपछि हाम्रो जीवन के भयो अथवा कस्तो हुनु पर्दछ भन्ने बारेमा यहाँ बताइएको छ, चर्चा गरिएको छ। शुरूमा हामीले हेर्न सक्दछौ कि हामी कस्ता थियौं। जसले येशूलाई विश्वास गरेको छैन, जसले उहाँमाथि आफ्नो पापको पश्चाताप गरेर उहाँलाई आफ्नो पाप छुटकारा गर्ने मसीह भनेर, उद्धारकर्ता र मुक्तिदाता भनेर विश्वास गरेको छैन अथवा थिएन, त्योभन्दा पहिले हामीले वास्तवमा हाम्रो पाप क्षमा कहाँ हुन्छ भन्ने कुरा नै हामीले जानेका थिएनौ। हामी त अन्धकारमा थियौं। प्रियहरू, हाम्रो मुक्ति र उद्धार कसरी हुन्छ भन्ने कुरा हामीलाई जानकारी नै थिएन, हामीलाई केही कुरा थाहा थिएन। शुरूआत हामीले हेर्ने हो भने जब आदिमा परमेश्वरले मानव जाति सृष्टि गर्नुभयो, आदम र हब्बाद्वारा मानव जातिको शुरूआत भयो, तर उनीहरूको अनाज्ञाकारिताका कारणले गर्दाखेरि संसारमा पाप आयो। आदमबाट संसारभरि मानिसहरू जन्मदै गए र अहिले हामीले हेर्नु पर्दाखेरि यति धेरै मानिसहरूको संख्या हामीले देख्दछौ कि हाम्रो जन्म अनुसार नै हामी पाप नै बोकेर हामी जन्मियौं। हामी पापी मानिसबाट नै हामी जन्मेको कारणले गर्दाखेरि मानिसहरू कोही पनि धर्मी छैन। रोमीको पुस्तकले भन्दछ कि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। हामी जन्म जाँदै पापी थियौं। प्रियहरू, अनि हाम्रो उद्धारको लागि अब हामीले कसमाथि विश्वास गर्ने हामी जान्दैन थियौं। यहाँ बताइएको छ कि हामी येशूलाई चिन्नुभन्दा पहिले पापले मरिरहेको थियौं। त्यो मृत्यु भनेको यस्तो मृत्यु हो जो संसारमा हाम्रो सांसारिक मृत्यु होइन, तर त्यो अनन्त मृत्यु हो। यदि हामी त्यसैमा थियौं भने, यसलाई विश्वास गरेका थिएनौं भने, हाम्रो

0: अनन्त मृत्यु अथवा नरकको मृत्यु जो चाहिँ निकै भयंकर मृत्यु हो, जो चाहिँ अनन्त मृत्यु हो, त्यो निश्चय थियो। यहाँ यसरी बताइएको छ कि संसारको रीतिमा आकाशको शक्तिको मालिकको अधीनमा अनाज्ञाकारितामा र ती सबै किसिमका कामहरूमा हामी एकपल्ट चल्दै थियौं। पक्कै पनि तपाईँ र मैले आफ्नो जीवनलाई निहाल्न सक्दछौ। जब हामीले येशू प्रभुलाई चिनेका थिएनौं, वास्तवमा पाप के हो भन्ने कुरा पनि हामीले जानेका थिएनौं। हामी त संसारको रीतिरिवाज परम्परा भन्दै हरेक किसिमका विकृतिहरू गर्दै आएका थियौं। संसारमा जुन किसिमको चालचलनहरू मानिसहरूले चल्दथे, हामी त्यही चालचलनमा रमाइरहेका थियौं। हामीले विभिन्न किसिमका थोकहरूलाई, ती मूर्तिहरूलाई पूजा गर्दै अनाज्ञाकारितामा हामी मस्त भएका थियौं। परमेश्वरको डर र भयमा हामी चल्दैनथ्यौं। येशूलाई विश्वास गर्नुभन्दा पहिले तपाईँ र हाम्रो जीवन पनि त्यस्तै किसिमको थियो। प्रियहरू, मसँग धेरै व्यक्तिहरू मण्डलीमा भेट हुन्छ, कतिजनाको जीवनहरू उहाँहरूको गवाहीहरू सुन्दछु। उहाँहरूले बताउनुहुन्छ कति मानिसहरू आफ्नो जीवन समाप्त गर्नतर्फ अगाडि बढेका थिए। उनीहरूमा आशा थिएन, उनीहरूमा संसारको यावत थोकहरूले गर्दाखेरि उनीहरूमा म किन यो संसारमा जन्मिए, म जन्मनको मुख्य कारण के हो, भोलि गएर म कहाँ जाने हो, उसको भविष्य मृत्युपछिको जीवनका बारेमा केही पनि थाहा थिएन। तर जब उनीहरूले येशूलाई विश्वास गरे, त्यसपछि नयाँ जीवन उनीहरूले आफ्नो जीवन जिउनुको वास्तविक अर्थ, जन्मनुको वास्तविक अर्थ के हो उनीहरूले बुझेका हामीले भेटेका छौं। धेरै मानिसहरू, प्रियहरू, हामीले हेर्दछौ कि संसारमा जुन किसिमको चालचलन छ, संसारमा राम्रो कुरा पनि छ, धेरै जस्तो नराम्रो कुरा पनि छ। हत्या, हिंसा, व्यभिचार, विभिन्न किसिमका पापमय स्वभावहरू, पापमय कामहरू संसारमा यत्रतत्र हामीले देख्न सक्दछौ। अनि हामीले के गरिरहेका छौं भन्ने कुरा हामीलाई पक्कै पनि थाहा थिएन। वचनमा पनि त्यही भनिएको छ, प्रियहरू, आकाशको शक्तिको मालिक अनुसार, संसारको रीति अनुसार, अनाज्ञाकारिताका सन्तानमा अहिले काम गर्ने आत्मा अनुसार तिमीहरू पनि एकपल्ट चल्दै थियौ। त्यसकारण आज तपाईँ र हामी पनि यो कुरालाई मनन गर्न सक्छौ कि येशूलाई पाउनुभन्दा पहिले तपाईँ र मेरो जीवन के थियो। प्रियहरू, हामीलाई थाहा थिएन, हामी त मरिरहेका थियौं, जसको अर्थ हो दोस्रो मृत्यु। येशूलाई विश्वास नगरेको भए, उहाँलाई विश्वास नगरिकन हामी यो संसारमा मरेको भए, पक्कै पनि प्रियहरू, हामी अनन्त जीवन हामीले प्राप्त गर्ने थिएनौं। उहाँको त्यो अपार अनुग्रहमा, त्यो प्रेममा हामी रहन पाउने थिएनौं। हामीले ईश्वरलाई अथवा परमेश्वरलाई, साँचो परमेश्वर जो जीवित हुनुहुन्छ, हिजो हुनुहुन्थ्यो, आज हुनुहुन्छ अनि भोलि पनि हुनुहुनेछ, त्यो परमेश्वरलाई हामीले चिन्न सक्दैनथ्यौं। अनि न्यायको दिनमा, परमेश्वरको न्याय सिंहासनका अगाडि उहाँको क्रोधको लागि हामी तयार हुनुपर्ने थियो। उहाँको दण्ड, हाम्रो पापको प्रायश्चितको दण्ड हामीले स्वयंले भोग्नुपर्ने थियो। तर प्रियहरू, म आज तपाईँलाई उत्साह दिन चाहन्छु कि वचनमा लेखिएको छ कि हाम्रो परमेश्वर निकै नै प्रेमिलो परमेश्वर हुनुहुन्छ, निकै अनुग्रही परमेश्वर हुनुहुन्छ, उहाँ दयालु परमेश्वर हुनुहुन्छ, दया गर्नमा उहाँ धनी हुनुहुन्छ, प्रेम गर्नमा उहाँ धनी हुनुहुन्छ, कृपा गर्नमा उहाँ धनी हुनुहुन्छ। त्यसकारण आज उहाँको त्यो अपार प्रेमका कारणले तपाई र मैले परमेश्वरमा उद्धार र मुक्ति पाएका छौं। पापमय स्वभावको कारणले, त्यो पापका कारणले हामी मर्नुपर्ने, त्यो परमेश्वरको अनन्त क्रोध हामीले सहनुपर्ने थियो, तर त्यसबाट उहाँको अनुग्रहका कारणले तपाईँ र हामी बचाइएका छौं। वचनमा लेखिएको छ, तर परमेश्वर जो कृपामा धनी हुनुहुन्छ, उहाँले आफ्नो महान प्रेमद्वारा हामीलाई प्रेम गर्नुभयो, यसकारण पापमा हामी मरेका भए तापनि उहाँले हामीलाई ख्रीष्टसँगै जीवित पार्नुभयो। अनुग्रहबाट नै तिमीहरूले उद्धार पाएका छौ। हालेलुया। साँच्चैकै प्रियहरू, आज प्रभुको प्रेमका कारणले, उहाँको अनुग्रहका कारणले गर्दाखेरि तपाईँ र मैले मुक्ति र उद्धार पाएका छौं। हामी मरेको थियौं, हामी पापमा थियौं, हामी हाम्रो त्यो दुर्बलताबाट हामी उठ्न सक्ने अवस्था थिएन। हाम्रो संसारमा भएका रीतिरिवाज, परम्परा, चालचलन, कुनै पनि कार्यद्वारा, धार्मिक क्रियाकलापबाट हामीले मुक्ति र उद्धार हामीले प्राप्त गर्न सक्ने थिएनौं। पावलले यही कुरा भन्दछन् कि कामले होइन, तर परमेश्वरको अनुग्रहले, परमेश्वरको त्यो असीम प्रेमको कारणले गर्दाखेरि आज मानिस जातिले उद्धार र मुक्ति पाएका छन्। यो बेला म तपाईँहरूको बीचमा यूहन्नाको पुस्तक 3:16 पाठ गर्न चाहन्छु। किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन पनि पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर पठाउनुभयो। आमेन। प्रियहरू, परमेश्वरले हामी पापमय स्वभावमा हामी पापमा फसेका मानिसहरू उहाँलाई नचिन्ने अनाज्ञाकारी हटी मानिसहरू भए पनि परमेश्वरले हामीलाई त्याग्नु भएन। उहाँले हामीलाई त्याग्नु भएन, उहाँले हामीलाई दण्डमा पर्न दिनु भएन। उहाँको स्वर्गीय क्रोध, परमेश्वरको त्यो क्रोध उहाँले हामी माथि खनाउनु भएन तर उहाँले चाहिँ हामीलाई नाश गर्नको लागि नभइकन हामीलाई उद्धार गर्न र अनन्त जीवन दिनको लागि उहाँको एकमात्र पुत्र प्रभु येशू ख्रीष्टलाई यो संसारमा पठाउनु भयो कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। संसारलाई दोषी ठहराउनको लागि परमेश्वरले उहाँको पुत्रलाई पठाउनु भएन। येशू प्रभुले पनि संसारमा मानिसहरूलाई घृणा गर्नलाई दोषी ठहराउनलाई उहाँ आउनु भएन तर येशू प्रभुले आफ्नो जीवनभरि उहाँले मानिसहरूलाई प्रेम देखाउनु भयो। उहाँले विभिन्न किसिमका अधर्म, व्यभिचार, अनाज्ञाकारितामा रहेका ती मानिसहरूलाई पनि प्रेम गर्नुभयो। समाजले तिरस्कार गरेका व्यक्तिहरूलाई पनि उहाँले प्रेम गर्नुभयो। कर उठाउनेलाई उहाँले प्रेम गर्नुभयो। व्यभिचारी स्त्रीलाई उहाँले उनको जीवनको सार्थकता के हो भन्ने बुझाउनुभयो। संसारले छिछिएर दूर दूर गरेका ती व्यक्तिहरूलाई पनि येशू प्रभुले प्रेम गर्नुभयो। दरिद्रतामा, दीनतामा रहेका ती मानिसहरूलाई प्रभु येशूले प्रेम देखाउनुभयो। किन भन्दा त्यसको उद्देश्य हरेकले नयाँ जीवन पाउन्, हरेकले आफ्नो पापबाट पश्चाताप गरून् र येशू प्रभु को हुनुहुन्छ भन्ने कुरा उनीहरूले जानुन् र उहाँतर्फ फर्कुन् र त्यो उद्धार र मुक्ति उनीहरूले पाउन् भनेर येशू प्रभु संसारमा आउनुभयो। सत्र पदमा यहाँ यूहन्नाको पुस्तक 3:17 लेखिएको छ, किनकि परमेश्वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनु भएन तर संसार उहाँद्वारा बाँचोस् भनेर उहाँले पठाउनुभयो। त्यसकारण प्रियहरू, आज तपाईँ र हामी कुन जीवनमा थियौं, आज तपाईँ र मलाई प्रभुलाई विश्वास गरिसकेपछि, येशूलाई विश्वास गरिसकेपछि हामीले त्यो अनन्त जीवन प्राप्त गरेका छौं भन्ने कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, तपाईँ हामी चाहे दरिद्रतामा हौला, तपाईँ हामी खाँचोमा हौला, तपाईँ हामी धनी हौला, तपाईँ हामीसँग पहिले अभाव थियो होला तर अहिले तपाईँ सम्पन्न हुनुहुन्छ होला, तपाईँ विभिन्न परिस्थितिमा हुनुहुन्थ्यो तर अहिले तपाईँमा विभिन्न परमेश्वरको आशिष अनुग्रहले तपाईँको जीवन केही फरक भएको छ होला, तपाईँ परिवर्तित जीवन लिएर अगाडि बढ्दै हुनुहुन्छ होला, तर एकपटक तपाईँले आफ्नो विगतलाई पनि सम्झिनुपर्छ। तपाईँ हामी कस्तो थियौं जब तपाईँ र मैले प्रभुको अनुग्रहलाई बुझ्यौं, उहाँको प्रेमलाई बुझ्यौं, जब हामीले उहाँमाथि विश्वास गर्यौं, हाम्रो जीवनमा के परिवर्तन आयो अनि कसका कारणले हामीले त्यो अनन्त जीवन पायौं, त्यो कुरा हामीले कहिले बिर्सिनु हुँदैन। प्रियहरू, प्रेरितको पुस्तक 4:12 म यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्गमुनि मानिसहरूमा अर्को कुनै नाउँ दिइएको छैन। यसको अर्थ केवल येशूमा मात्रै मुक्ति छ, येशूमा मात्रै जीवन छ भन्ने कुरा यहाँ बताइएको छ। प्रियहरू, पापबाट क्षमा पाउनको लागि न स्वर्गमा न पृथ्वीमा कुनै नाउँ दिइएको छैन, केवल येशू नाउँमा मात्रै मुक्ति र उद्धार छ। रोमीको पुस्तक 5:8 यहाँ यसरी लेखिएको छ, तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुभयो कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। प्रियहरू, तपाईँ हामी यहाँ वचनमा भनिए अनुसार हामी पापी थियौं, हामीले परमेश्वरको हो हामी चिन्दैन थियौं, अनि हामी पापी रहेछौ, हामी मृत्युमा रहेछौ भन्ने कुरा पनि हामी जान्दैन थियौं, तर जब येशूलाई हामीले विश्वास गर्यौं त्यसपछि हामीले ती सबै कुरा थाहा पायौं र अनन्त जीवन येशूद्वारा हामीले प्राप्त गर्यौं। येशू प्रभु संसारलाई दोषी ठहराउनु होइन तर संसारलाई बचाउनको लागि आउनुभयो। यहाँ भनिएको छ कि येशू प्रभु क्रूसमा मर्नुभयो, आफ्नो प्राण उहाँले अर्पण गर्नुभयो, मानिसहरूको सबै पापहरू उहाँले क्रूसमा सदाका लागि उहाँले एकैपल्ट बलिदान दिनुभयो। हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो अनि यो परमेश्वरले मानिस जातिलाई तपाईँ र मेरो लागि देखाउनु भएको प्रेमको प्रमाण हो। प्रियहरू, म फेरि एपीसीको पुस्तकमा फर्किन चाहन्छु। 2:6 यसरी लेखिएको छ, र उहाँसँग हामीलाई पठाउनु भयो अनि स्वर्गीय स्थानमा ख्रीष्ट येशूसँग बसाल्नुभयो। यो चाहिँ ख्रीष्ट येशूमा हामीप्रति उहाँको दयामा आफ्नो अनुग्रहको असीम सम्पत्ति आउँदा युगहरूमा देख्नलाई देखाउनलाई हो। प्रियहरू, हामी हेर्न सक्दछौ कि त्यो स्वर्ग स्थानमा यीशुसँग बस्नको लागि, यीशुसँग रहनको लागि उहाँले हामीलाई बोलाउनु भएको छ, उहाँले हामीलाई चुन्नु भएको छ। कति फरक छ प्रियहरू, हामी एक समय पापका कारणले मर्दै थियौं, तर हामीलाई प्रभु येशूको अनुग्रहका कारणले, प्रभुको अपार अनुग्रहको कारणले गर्दाखेरि, येशू ख्रीष्टको बलिदानमा तपाईँ र हामीले गरेको त्यो विश्वासका कारणले, उहाँको रगतद्वारा हाम्रा पापहरू हामीले क्षमा पाएका छौं। यहाँ लेखिएको छ, फेरि म एफिसीको पुस्तक एक अध्यायको सात पदमा पढ्न गइरहेको छु, उहाँको अपार अनुग्रह अथवा परमेश्वरको अपार अनुग्रह अनुसार ख्रीष्टको रगतद्वारा हामी उहाँमा उद्धार, हाम्रा पापको क्षमा पाउँछौ। त्यसपछि जब हामीले परमेश्वरमा उद्धार र मुक्ति पायौं, अब उहाँले हामीलाई स्वर्गसम्मै, त्यो अनन्त जीवनसम्मै उहाँले बोलाउनु भएको छ। आठ पदमा यहाँ फेरि स्पष्टसँग बताइएको छ कि किनकि अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ, र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो। हालेलुया। प्रियहरू, हामीलाई थाहा छ मानिसको पाप क्षमाका लागि बलिदानको आवश्यकता पर्दथ्यो, अनि आफ्नो पापको क्षमाको लागि मानिसले आफै मर्नुपर्ने हुँदथ्यो। व्यवस्था अनुसार त्यो एउटा नियम थियो प्रियहरू, साडेर गोरुको रगतद्वारा होइन तर आफ्नै रगत हामीले चढाउनु पर्ने हुन्थ्यो, त्यसको लागि हामी आफै बलिदान हुनुपर्ने हुन्थ्यो, पाप प्रायश्चितका लागि रगत बाहेक अरू कुनै विकल्प छैन भनेर व्यवस्थामा बताइएको छ। र मानिसको उद्धारका लागि निष्कलङ्क एउटा पापरहित रगतको आवश्यकता पर्दथ्यो, त्यो बलिदानको आवश्यकता पर्दथ्यो, जो चाहिँ ख्रीष्ट येशू मात्रै एउटा सिद्ध परमेश्वर, जो तपाईँ र मेरो लागि स्वर्गबाट मानिसको चोला धारण गरेर उहाँ संसारमा आउनुभयो, र हामी मर्नुपर्ने अथवा हामी बलिदान हुनुपर्ने त्यो ठाउँमा परमेश्वर स्वयं मानव भएर आउनुभयो र उहाँ बलिदान हुनुभयो। अब उहाँको रगतमाथि, उहाँको बलिदानमाथि जसले विश्वास गर्छ त्यो चाहिँ बचाइनेछ, त्यसको उद्धार हुनेछ, अनि त्यो चाहिँ हामीले गरेको कामका कारणले होइन, त्यो चाहिँ हामीले गरेको बलिदानका कारणले होइन प्रियहरू, तर येशू प्रभुको बलिदानका कारणले हामीले उद्धार पाउने हो। यहाँ बताइएको छ कि अनुग्रहबाट, विश्वासद्वारा, परमेश्वरको अनुग्रहबाट अनि येशू ख्रीष्टमाथिको विश्वासद्वारा हामीहरूले उद्धार पाएका छौं। अरू कुनै कुराले होइन प्रियहरू, आज यो संसारमा विभिन्न कुराले उद्धार र मुक्तिको लागि यो हुनुपर्छ, त्यो हुनुपर्छ, यस्तो गर्नुपर्छ, त्यो गर्नुपर्छ, अनेक किसिमका नियमहरू, नीति नियमहरू, विभिन्न किसिमका धार्मिक विधि विधानहरू हाम्रो बीचमा प्रशस्त मात्रामा देख्न सक्दछौ। तर बाइबलले स्पष्टसँग बताउँदछ कि मुक्ति र उद्धार परमेश्वरको अनुग्रहद्वारा र येशू ख्रीष्टमाथि गरेको हाम्रो विश्वासद्वारा मात्रै हामीले प्राप्त गर्दछौ। अनि यो विश्वास अनि यो मुक्ति र उद्धार चाहिँ हामी आफैबाट होइन, तर यो त परमेश्वरको वरदान हो, वचनमा स्पष्टसँग बताइएको छ। त्यसैले प्रियहरू, म तपाईँलाई उत्साह दिन चाहन्छु, यहाँ हामी यी सबै कुराहरू जानिसकेपछि तपाईँ र हामी अब सामान्य व्यक्ति होइनौ, तपाईँ र हामीलाई परमेश्वरले विशेष महत्वको साथमा चुन्नु भएको छ, यति धेरै बलिदान, यति धेरै कष्ट उहाँले सहनुभयो तपाईँ र मेरो लागि। अब यो कुरा हामीले बुझिसकेपछि प्रियहरू, तपाईँ र मेरो जीवन अब एउटा परमेश्वरको धार्मिकताका लागि हुनुपर्दछ, उहाँको लागि असल असल किसिमको काम गर्नको लागि तपाईँ र हामीलाई प्रभुले चुन्नु भएको छ। यो कुरा यहाँ लेखिएको छ, यसको पुस्तक दुई अध्यायको दश पदमा लेखिएको छ, किनकि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सिर्जना गरिएका उहाँका हातका सिपहरू हौं। प्रियहरू, तपाईँ र हामी अनुग्रहद्वारा हामी बचाइएका छौं, हामीले केही गर्नु परेको छैन, अब हामी हात बाँधेर बस्ने होइन। त्यो कुरालाई बुझेर प्रियहरू, हामी संसारमा एक अर्कालाई प्रेम गर्ने कुरामा, एक अर्कालाई वास्ता गर्ने कुरामा, संसारमा असल कामहरू गर्नको लागि तपाईँ र हामीलाई प्रभुले बताउनु, तपाईँ र मलाई उहाँले चुन्नु भएको छ। त्यसकारण प्रियहरू, म यही तपाईँलाई उत्साह दिन चाहन्छु आजको यो समयमा, तपाईँ विशेष हुनुहुन्छ, तपाईँलाई परमेश्वरले एउटा विशेष उद्देश्यका साथमा चुन्नु भएको छ, र तपाईँबाट निकै आश्चर्यपूर्ण कामहरू उहाँले गर्न खोजिरहनु भएको छ, तपाईँको जीवनबाट धेरै असल कामहरू उहाँले गर्न खोजिरहनु भएको छ, त्यसका लागि तपाईँ बनाइनु भएको छ। के तपाईँ यी सबै कुराहरूको लागि उत्साहित हुनुहुन्छ? के तपाईँ तयार हुनुहुन्छ? परमेश्वरको योजना, उहाँको उद्देश्य अनुसार अगाडि बढ्न तपाईँ तयार हुनुहुन्छ? आजै तपाईँ यो विषयमा प्रार्थना गर्नुहोस् र अगाडि बढ्नुहोस्। प्रियहरू, म उत्साह दिन्छु कि तपाईँले आफूलाई एकचोटि निहाल्नुहोस्। परमेश्वरले तपाईँ र मलाई कति धेरै प्रेम गर्नुभएको रहेछ भन्ने कुरा मलाई लाग्छ तपाईँले आजको वचन अध्ययन गरिसकेपछि बुझ्नुभयो। अब बाँकी जीवन तपाईँ परमेश्वरको निम्ति परमेश्वरको लागि उहाँको इच्छा बमोजिम आफ्नो जीवन बिताउनलाई निरन्तर अघि बढ़िरहनुहोस्। म यही उत्साह तपाईँलाई दिन चाहन्छु। आजको वचन अध्ययनबाट तपाईँलाई परमेश्वरले आशिष दिनुभएको होस्। हौस् त, जय मसीह।
1: आदरणीय श्रोता, प्रस्तुत सामग्रीहरू सँगै आजको कार्यक्रम जीवनको वचनको अब हामी अन्तमा आइपुगेका छौं। हामीलाई विश्वास छ यो कार्यक्रम सुनेर तपाईँ आशिषित हुनुभएको छ। तपाईँहरूलाई परमेश्वरले प्रशस्त आशिष दिनुभएको छ।
0: प्रिय श्रोता, यदि तपाईँलाई कार्यक्रम मन परेको छ र कार्यक्रमका बारेमा तपाईँको मनमा केही प्रश्न, जिज्ञासा, प्रतिक्रिया छन् भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349 9868553349।
1: हवस् त श्रोता, आजका लागि म प्रस्तुता कुमराज पनि भोलि फेरि उपस्थित हुने वाचाका साथ विदा हुन चाहन्छु। तपाईलाई प्रभुले प्रशस्त आशिष दिनुभएको होस्। जय मसीह।

0: गुड न्यूज एफएम 105.1
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
2: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
2: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
2: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: गाउन भाडामा,
4: गाउन भाडामा,
3: हे गाउन भाडामा।
5: अब चिन्ता नलिनुहोस्, न सिलाउनु पर्ने झन्झट न किन्नु पर्ने झन्झट। सस्तो सुलभ छिटो वेडिङ गाउन साथै क्राउन ज्वेलरी बेल बुके सबै एकैसाथ भाडामा उपलब्ध गराइन्छ।
6: र नेपाली खादा र सादा खादा चाहिएमा हामीलाई सम्झनुहोस्।
7: अधिक जानकारीको लागि मोबाइल 9841768602, 9841768602
8: र 9818252040, 9818252040।

0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: होइन, यो झोला भित्र के छ?
5: होइन हौ, यो झोला भित्र चाहिँ के छ?
1: यो झोलाको बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।

0: होइन, झोला भित्र चाहिँ के छ? छिटो खोल्नु न खोल्नु। हजुर, कार्यक्रम झोला भित्र के छ प्रत्येक बिहीबार बेलुका 4 बजेदेखि 5 बजेसम्म सुन्न र फोन गर्न नभुल्नु होला।
1: प्रस्तुता कुमार अब्राहमको साथमा।
2: ओहो, झोला भित्र भएको पोकाहरू खोल्नुहोस्, आफ्नो प्रतिभा देखाउनुहोस् र टन्न उभार रिचार्ज कार्ड पनि जित्नुहोस् ठ्याक्क पारेर।
3: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बाल बालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम खुशीका पलहरू।

हामी बाँड्ने गर्दछौ, एकले अर्कालाई उत्साह दिने गर्दछौ र निश्चय पनि हामी जीवनलाई अगाडि बढ़ाउने क्रममा विभिन्न प्रकारको समय अवस्था परिस्थितिहरूबाट भएर हामी जानुपर्ने हुन्छ। तर ती परिस्थितिहरूमा पनि परमप्रभु परमेश्वर हाम्रो साथमा हुनुहुन्छ र उहाँले नै हामीलाई सम्हाल्दै हामीलाई उत्साह दिँदै अगाडि बढ़ाउने काम गर्नुहुन्छ। दिनहरूमा अथवा सायद तपाईँले कुनै न कुनै समयमा आशिष महसुस गर्नुभएको कुराहरू सम्झिरहनु भएको छ र ती कुराले तपाईँलाई एकदमै उत्साह पनि दिइरहेको होला। तपाईँले एकले अर्कालाई आफ्नो गवाईहरूबाट र आशिषहरूबाट उत्साह दिन सक्नुहुनेछ र त्यसको लागि चाहिँ फोन गर्नुहोला 01-47-70-754 01-47-70-754 र 98-23-44-646 98-23-44-646 हाम्रो व्हाट्सएप नम्बर रहेको छ भने तपाईँको रोजनामा रहेका मिठा मिठा भजन गीत संगीतहरू पनि सुनाएर हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र तपाईँको आशिषहरू बाँडेर एकले अर्कालाई उत्साह तपाईँले दिन सक्नुहुनेछ। एउटा गीतबाट कार्यक्रमको शुरूआत गर्न चाहन्छु यो समयमा। फोन गर्दै गर्नुहोला, गीतपछि उपस्थित हुने नै छौं।

हार्दिक स्वागत गर्न चाहन्छु। गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम खुशीका पलहरूमा आदरणीय श्रोता, कार्यक्रम खुशीका पलहरू लिएर प्राविधिक मित्र सुजनजी र म पुनम हामी उपस्थित भइसकेको छौं र प्रत्येक हप्ता बुधबार 4 बजेदेखि 5 बजेसम्म हामी तपाईँलाई साथ दिँदै आइरहेको छौं र कार्यक्रम मार्फत तपाईँको जीवनमा भएका आशिष गवाईहरू

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो र व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गरौँ। हेलो
1: म्याम।
0: हजुर, जय मिसी अर्जुनजी।
1: आरामै हुनुहुन्छ नि?
0: एकदमै आरामै छौ। तपाईँ कस्तो हुनुहुन्छ?
1: म पनि एकदम आरामै छु हजुर। हजुरको खाजा भयो नि?
0: हजुर, भइसक्यो अर्जुनजी। तपाईँले खानुभयो खाजा?
1: हजुर हजुर, मेरो पनि भइसक्यो भन्नुपर्छ हजुर।
0: हजुर, आज कार्यक्रमको सिका पलहरूबाट तपाईँको आशिषमय कुराहरू यो समय बाँडिदिनुहोस् न।
1: खुसीका पलहरूमा भएको आशिषमय कुराहरू भन्नु परेको त, हामीले जब गुड न्युज एफएमदेखि सुन्नु थालेँ मैले है, जबदेखि मेरो जीवन हुँदै गएको छ होइन, नारी रोग कष्ट त लाग्यो मलाई, तर परमेश्वरको नाममा त्यो सबै रोग कष्टहरू निको भइसकेछ है। अहिले आशिषमै अनुभव गरिरहेको छु है। ए हजुर, अगभजनहरूको आशिषमै गवाईहरू सुन्दाखेरि, छोटा साथीहरूले बोल्नु भएको आशिषमै कुराहरू सुन्दाखेरि म एकदमै आशिषमय भएको अनुभव गर्छु म आफूलाई है। र कि हाम्रो गुनिस एफएमबाट मैले साथीहरू बनाउन सकेको छु, साथीहरू पाएको छु, उहाँहरूले गर्दा पनि एकदमै मेरो जीवन आशिषमय भइरहेको छ। अझ पनि हजुरलाई धेरै धेरै धन्यवाद त्यसको लागि है। यो पहिलो पाँचको साथमा भने अनुसार मेरो सारा पृथ्वी मौका राखिदियो है, उहाँले म तिमीहरूको वास्ता गर्नेछु भनेर भन्नुभएछ नि है। साँच्चै नै उहाँ प्रभुले एकदमै हाम्रो वास्ता गर्नुहुन्छ, हाम्रो सारा पृथ्वी उहाँले, हरेक पृथ्वीहरूलाई उहाँले हेर्नुहुन्छ है। त्यो साँच्चै नै त्यस्तै चुज गरिरहेछु म है। जति नै दुःख कष्ट परे तापनि हामी हरेसले खानुहुन्न, निराश हुनुहुन्न है, न डराउ निराश नहौ तर प्रार्थनामा निरन्तर लागिरह भनेर वचनमा पनि भनेछ है। हामी जस्तै परिस्थिति आए पनि निराश खानुहुन्न, गलत कदम उठाउनुहुन्न र हरेस पनि खानुहुन्न, यही सुझाव
0: हजुर। एकदमै आशिषमय उत्साह वचनबाट अर्जुनजी, प्रभुले धेरै आशिष दिनुभएको। हामी गीततर्फ जाउँ, कुन गीत सुन्न चाहनुहुन्छ तपाईँ?
1: गीत भन्नुपर्दाखेरि यो एडविन रेवानले गाउनुभएको, उहाँको वाइफसँगै गाउनुभएको एउटा गीत छ नि, यो के हुन्छ तिम्रै हुँ म भन्ने छ नि, राखिदिनुहोस् न हजुर।
0: हजुर, र यो गीत तपाईँको कसलाई सुनाउन चाहनुहुन्छ?
1: हुन्छ, सर्वप्रथम त हजुरलाई सुनाउन चाहन्छु अनि प्राविधिक मित्रलाई सुनाउन
0: चाहन्छु, धन्यवाद
1: अनि हाम्रो चन्द्रमाया मगर नानालाई, पम्पा गोपाली नानालाई, पम्पा रोका नानालाई सुनाउन चाहन्छु, हरिबोल बुढाथोकी यीशु भक्त गौतम, उत्तम शिवाकोटी, शर्मिला गौतम, विद्या श्रेष्ठ, सारा तामाङ, पुनाज्यू अनि हाम्रो रश्मिला बोरा, उहाँले कविताको साइडमा हुनुहुन्छ है, उहाँलाई सुनाउन चाहन्छु, थापा अनि हाम्रोलाई सुनाउन चाहन्छु, उहाँको छोरी आमालाई अनि जतिजना देश विदेशबाट सुन्दैछ सम्पूर्णलाई सुनाउन चाहन्छु हजुर।
0: हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो फोन गरेर साथ दिनुभएको लागि अर्जुनजी, र अहिलेलाई छिटो हामी जयमसी।
1: हुन्छ हजुर, जयमसी हजुर।
0: हजुर, अर्जुन प्रधानजी हुनुहुन्थ्यो र उहाँले एकदमै उत्साहको वचनहरू सहित आशिषमय कुराहरू बाँडेर जानुभएको छ र यो समयमा उहाँको रोजामा रहेको गीतको साथ हामी तपाईँलाई दिन चाहन्छौ।

0: निकै मिठो गीत तपाईँको निम्ति राख्यो अर्जुन प्रधानजीको रोजाइमा र कार्यक्रम मार्फत यसरी नै तपाईँले रोज्नुभएका मिठा मिठा भजन गीत संगीतहरू हामी तपाईँको लागि राख्दै आइरहेको छौं र फोन गरेर साथ दिन सक्नुहुनेछ र तपाईँले सुन्न चाहनुभएका भजन गीत संगीतहरू पनि सुन्न सक्नुहुनेछ. सँगसँगै तपाईँले दिनहरूमा प्राप्त गर्नुभएका आशिषहरू पनि बाँड्न सक्नुहुनेछ, एकले अर्कालाई उत्साह दिन सक्नुहुनेछ. र व्हाट्सएप कलमा कोही श्रोता आइसक्नु भएको छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो हजुर, जय मसी हजुर.
1: आरामै हुनुहुन्छ?
0: हजुर एकदमै आरामै छौँ हामी. नैनाजी तपाईँ कस्तो हुनुहुन्छ?
1: म ठिकै छु, एकदमै खुसी छु, आनन्दित छु प्रभुमा. अहिलेसम्म एकदम स्वस्थ छु, बाँचेको छु. उहाँले एकदमै सुन्दर दिनहरू दिनुभएको छ, प्रशस्त आशिषहरू दिँदै हुनुहुन्छ. आउने दिनहरूमा पनि ढोकाहरू खोल्दै हुनुहुन्छ. अनि मेरो एउटा खुसीको कुरा चाहिँ के हो भने, अब यो हप्ता छोडेर अर्को हप्तादेखि चाहिँ मेरो काम सुरु हुँदैछ, अनि त्यसको निम्ति एकदमै प्रार्थना गरिदिनुहोस्. अनि आफैले नै बनाएको कुराहरू चाहिँ प्रत्येक ठाउँमा गएर मैले बेच्नु पर्ने अचारहरूदेखि अब सुकुटीहरू के आइटमहरू घरमै बनाउनुहुन्छ कि माइजूले, अनि त्यो चाहिँ मैले गर्नुपर्ने छ. बिजिनेस अब सुरु हुँदैछ केही हप्ता पछि, अनि त्यसको निम्ति चाहिँ विशेष खुसीको कुराहरू चाहिँ त्यही नै हो मेरो लागि आशिष. अनि अरू भन्नुपर्दाखेरि चाहिँ परमेश्वरलाई धन्यवाद दिन्छु, आजसम्म यति कुशल राख्नु भएको छ, स्वास्थ्य राख्नु भएको छ. परिस्थितिहरू आउँदै गर्दाखेरि पनि त्यो बल अनि साहसमा परमेश्वरले मलाई राख्नु भएको छ. परिवारमा शान्ति आनन्द होइन, हजुरहरूको माया मैले साथसाथै पाएको छु, अनि साथीहरू पनि धेरै राम्रो राम्रो साथीहरू परमेश्वरले जुटाउनु भएको छ मेरो जीवनमा आशिष स्वरूप है. अनि एकदमै खुसी छु, आनन्दित छु, परमेश्वरमा म रमाउनु पाएको छु, एकदमै खुसी छु. त्यो नै मेरो आशिषको कुराहरू हो. धन्यवाद हजुरलाई पनि, हजुरहरूको प्रार्थनाले हजुरहरूको यो कार्यक्रमहरूद्वारा पनि म एकदमै आशिषित भइरहेको छु. कहिले काहीँ चाहिँ आज बिहान पनि समय नपाएर मैले भाग लिनु पाइनँ, तर पनि एकदम हजुरलाई सम्झिँदै
0: थिएँ. धन्यवाद, खुसी लाग्यो नैनाजी. र तपाईँले जुन काम गर्न गइरहनु भएको छ प्रभुले धेरै आशिष दिनुभएको होस्, यसरी नै अगाडि बढ्नु होला.
1: म हजुरहरूकोमा पनि ल्याउँछु ल त्यो अचारहरू हजुरहरूले खानुहुन्छ कि यहीँ.
0: एकदमै स्वागत छ, एकदमै स्वागत छ तपाईँलाई, आउनु होला. र हामी गीततर्फ जाउँ नैनाजी, तपाईँ कुन गीत सुन्न चाहनुहुन्छ?
1: हेर न हेर सृष्टिको सुन्दरता भन्ने गीत सुनाउन चाहन्छु, अनि सुन्न पनि चाहन्छु, हजुरलाई सुनाउन चाहन्छु, अनि टेक्निसियन हुनुहुन्छ उहाँलाई सुनाउन चाहन्छु, भर्खर फोन गरेर जानुहुने अर्जुन प्रधान उहाँलाई सुनाउन चाहन्छु, हाम्रो हरेक प्रभुको छोराछोरीहरू जतिजना सुनिराख्नु भएको छ, जतिजनाले फोन गरेर जानुभयो, जतिजनाले फोन गर्नुहुन्छ सुन्दै हुनुहुन्छ, उहाँहरू सबैजनालाई यो गीत चाहिँ डेडिकेट गर्न चाहन्छु.
0: हजुर हुन्छ, धेरै धेरै धन्यवाद, खुसी लाग्यो नैनाजी. र जय मसी. र नैना थापाजी हुनुहुन्थ्यो र आफ्नो आशिषहरू बाँडेर जानुभएको छ. तपाईँले पनि यसरी नै फोन गरेर साथ दिन सक्नुहुनेछ भने नैनाजीको रोसाइमा रहेको गीतको साथ हामी यो समय तपाईँलाई दिन चाहन्छौं.

0: निकै मिठो भजन गीत तपाईँको निम्ति राख्यौं नैनाजीको रोजाईमा. भने व्हाट्सएप कलमा कोही श्रोता हुनुहुन्छ, उहाँलाई स्वागत गरौं. हेलो हेलो हेलो
1: हेलो
0: हजुर, जय मसी सावित्रीजी. हजुर हजुर, एकदमै हाम्रो खाजा पनि भयो, एकदम ठिक छौ. हजुरको खाजा भयो?
1: हजुर. अब एकछिनपछि सुनेर बसिरहेछु.
0: आमेन आमेन. र सावित्रीजी, तपाईँको आशिषमय कुराहरू यो समय बाँड्न सक्नुहुनेछ.
1: मेरो आशिषको कुरा त हिजोकै है, हाम्रो प्रार्थनामा धेरै आशिषित भए. म अहिलेसम्म गएको थिएन नि, अनि जो जान पाए अनि प्रभुको महिमा गर्न पाए. हामी अब यो फोनमा मात्रै बोल्थ्यौँ है, अनि प्रत्यक्ष देख्न भेटघाट गर्न पाए सम्पूर्णलाई, सबैलाई भनौँ न जति आउनु भएको थियो सबैलाई भेटघाट गर्न पाए, देख्न पाए, अनि एकदम खुसी छु. अनि अझै पनि कतिजना आउनु भएको छैन, हाम्रो भेटघाट भएको छैन, फोनमा मात्रै बोलिएको छ. अझै प्रार्थना गरौँ हाम्रो भेट भएको होस्, यसै गरी फेरि प्रभुको महिमा गर्न सकौँ. सँगै बसेर एकदम खुसी लाग्यो हिजो है, एकदम आशिषित भयो, म त एकदम आनन्द आयो. अनि प्रभुलाई धन्यवाद. हामी है साँच्ची नै यसरी प्रभुलाई नपाएको भए हामी कहाँ कहाँ हुन्थ्यौँ होला, कहाँ कहाँ रुमल लिएर बस्थ्यौँ होला होइन. हामी यता भेला भएर प्रभुको महिमा गर्न पायौँ, त्यही नै धेरै खुसी लाग्यो मलाई त. अनि म्यामहरू, म्याम सरहरू सबैले भेटघाट पनि गर्न पाइयो, प्रभुलाई धन्यवाद भन्न चाहन्छु. एकदम खुसी छु म, हिजो दिन चाहिँ आजसम्म पनि खुसी भएर बसेको छु.
0: एकदम खुसी लाग्यो तपाईँले समय मिलाएर आउनु भएको लागि. तपाईँलाई पनि धेरै धेरै धन्यवाद सावित्रीजी. हामीलाई पनि एकदमै खुसी लागेको थियो र एकदमै हुन्छ धन्यवाद. हामी गीततर्फ जाउँ यो समयमा.
1: भजन गीत सुनौ न, हाँसो खुसी उमङ्गका, उमङ्गमा दिएका छन् दिनहरू है. प्रभुलाई धन्यवाद, प्रभु हामी चाहिँ हाँसेर खुसी भएर बिताउने दिन नै हामीलाई खुसी छौ, आनन्दित छौ, आशिषित छौ. अनि कतिजना कति अब रुमल लिएर हिँडिरहनु भएको छ, कतिले सुन्नुहुन्छ भने अझै पनि सुन्नुहोस्, गुड न्युज एफएम आशिषित हुन सक्नुहोस् भन्न चाहन्छु. गवाईहरू अनि अरूको गवाई सुनेर नि हामी आनन्दित हुन सक्छौ, हामी त्यहाँ धेरै टेन्सनमा नबसौ, भिडहरूमा नबसौँ, पक्षहरू छुटकारा दिनुहुन्छ. अनि अझै पनि कति अब देश विदेशदेखि पनि बोल्नुहुन्छ है, उहाँहरू सबैलाई म साँच्ची नै खुसी हुनुहोस् भन्न चाहन्छु. प्रभुको वचन अनुसार भजनहरू सुन्नुहोस् गुरुबाट, अझै अरू साथीहरूलाई पनि सुनाउनुहोस्, सुन्नुहोस्, भन्नुहोस् भन्न चाहन्छु है. अनि यो गीत चाहिँ हजुरहरू गुरुबाट परिवारदेखि लिएर जतिले सुन्नुहुन्छ सबैलाई सुनाउन चाहन्छु.
0: हुन्छ, तपाईँलाई पनि धेरै धेरै धन्यवाद सावित्रीजी, एकदमै खुसी लाग्यो. र अहिलेलाई चाहिँ छुटौँ हामी. जय मसी
1: सबैलाई, जय मसी भन्नु
0: हजुर. अवश्य पनि. र सावित्री खड्काजी हुनुहुन्थ्यो, हामीलाई फोन गरेर साथ दिनुभएको थियो, र उहाँले आफ्नो आशिषबाट जानुभएको छ भने उहाँको रोजाइमा रहेको गीत यो समय हामी तपाईँको लागि पनि राख्न चाहन्छौ.

0: त्यही नै मिठो गीत तपाईँको निम्ति राखेर फोन लाइनमा कोही श्रोता हुनुहुन्छ उहाँलाई स्वागत गर्न चाहन्छु म. हेलो. हजुर जयमसी पुनाजी. जयमसी कस्तो हुनुहुन्छ तपाईँ?
1: हजुर म ठिकै छु.
0: हजुर हजुर आफ्नो स्वास्थ्यको एकदमै ख्याल राख्नु होला पुनाजी. प्रार्थनामा तपाईँलाई हामी सम्झिनेछौ र आज तपाईँले आफ्नो आशिषको कुराहरू समय मार्न सक्नुहुनेछ.
1: हुन्छ बिनी, धन्यवाद है सम्पूर्ण बुटनेस परिवारलाई. जय मेसी नै भन्छु म. अनि म किनभने मलाई पलपलमा भन्नाले हुन्छ त्यो मलाई आउँछ. अनि आज पनि एक्लै नै धुनुमुनु यहाँ भइरहन्छौँ कोठा बजार पनि. अनि किनभने मेरो यहाँ बुझ्ने सुनिरहेको छु कि मैले यो सुनिरहेको छु यहाँनिर. अनि म चाहिँ मेरो जीवन पहिला पढ्नु नपाउँदाको जीवन कस्तो थियो यस्तो एउटा भित्र मान्छेले सल्लाह लिएर आज आयो कि यहाँ कि मलाई के यो चाहिँ एकदम. तर मैले प्रभु यसो नचिन्दाको जीवन र यो नचिन्दाको दिन आजको दिन रात जुनसुकै समय यही महिना यहाँ भनौँ न अब यो जेठ असर साउन भनौँ भन्छौँ हामी. तर पनि अनि फेरि अहिले यस्ता यस्ता दिनहरूबाट मेरो प्रभुलाई धन्यवाद. मलाई दिउँसो यति यहाँ मनमा सबै सरै आयो के. पहिला यसो नचिन्दाको जीवन मेरो कस्तो थियो कस्तो थियो कस्तो थियो मैले भइन गर्नै सक्दिनँ. अनि त्यहाँदेखि मैले प्रभु आज म यो गुड न्युज सुन्दै म टक्कै अडिएँ. म यसो धन्यवाद प्रभु भने. अनि मैले जब मैले प्रभु पाएँ मेरो जीवन तर प्रभुलाई सुम्पिएको छु सबै. यहाँनिर भनेको छ नि त हजुर मैले सुनिरहेको वचन हो यो यहाँ 20:11 मैले यति मात्रै माथिबाटै हो तर यति मात्रै भ्याउ हेर्छु कि म है. यहाँनिर भन्नुभएको छ के भने अलिकति दुईटा हार है ल. अनि यो हे सर्वशक्तिमान परम प्रभु जसले धर्मात्माको जाँच गर्नुहुन्छ जसले हृदय र मन खोतल्नुहुन्छ कति मिठो शब्द तपाईँले तिनीहरूलाई बदला लिनु भएको म हेर्न पाऊ. अनि किनभने मैले मेरो मुद्दा मैले यो 21 नै भन्ने हो मैले भनेर. अनि मेरो मुद्दा है तपाईँमा सुम्पिएको छु भनेको छ के है यहाँनिर के मेरो मुद्दा तपाईँलाई नै सुम्पिदिएको छु. यो रुवालाको आँखा त कहाँ घुम्या घुम्या मलाई चक्कर लाग्छ बनाएको के ठिकै छ. अनि भन्नाले चाहिँ मैले मेरो सबै सुम्पिएको छु प्रभुलाई. म किनभने बहिनी म बोल्छु म अलिकति अब क्यामु छैन धेरै. अनि मैले चाहिँ कलङ्कीमा मेरो कपालको निकायो पनि सेतै बिहान चुसौरो परेको छु पाउडर घसिया छु सेतै भएको के ऋषिले मलाई खराब गरिसकेको रहेछ कि. म सुतिरहन्छु त्यो अनि त्यो जिउ ज्ञान त पटक्कै गलेर म त पर्कलै गलिरहेको कतिपल्ट भन्नु यो कुरा उठाउन नि मलाई मन लाग्दैन. म प्रभुलाई नै हेरेर हिँड्छु भनेर हिँड्छु जति गरिदिनु मण्डलीले पर्खाना भनिभएको छ मैले भन्न नि पर्दैन. त्यो कारणले गर्दा म चाहिँ आफ्नो विचार आफ्नो सल्लाहका भित्र गर्छु. म हुन्छ नै यता र उता पल्टिँदै पल्टिँदै म हिँड्छु कि कुरा चाहिँ. त्यो कारणले गर्दा किनभने आज चाहिँ मैले चाहिँ यस्तो चाहिँ यो भएको जति यहाँ सुम्पिदिएँ प्रभुलाई. अनि म आज यो के अरे चेकपोस्टभन्दा माथि र ठ्याक्कै चेकपोस्ट गाडको मुन्तिर छ. मलाई त्यस्तै कुना कुना दाना दाना भन्नु मन लाग्थ्यो कि. मलाई अलिक गाउँ जस्तोमा मैले कस्तो भनेको जस्तो मेरो आत्माले खोजेको जस्तो भेट्दाको भने म ठक्कै पर्छु है. ऊ उतापट्टि गाडी कराएको सुने होइन बाइक सुने यहाँ त बाहिर देखौँ कि आज गाडी मात्रै हिँड्दो रहेछ नि माथि जानलाई है. अरू गाडी चाहिँ डपुरेकै होइन खालि त्यहीको मात्रै त्यस्तो रहेछ. अनि धुलो पनि छैन यहाँ यी झ्याल खोलेर झ्याममा पर्जा हाल्न पाएँ आफ्नो पर्जा गुरु मुटाएर तिन चार कोठा सरे कलङ्गीमा बुटुकै अनि लडीबडी त्यो माटो र धुलो ढुसीमा. अनि यहाँनिर यत्रो झ्याल्छ हेर्नुहोस् है, अनि त्यो कारणले गर्दा म चाहिँ पानी पाएँ क्या धेरै पानी पर्छ है, आङ्गामे त्यही पानी त्यही डुबो कति किलो कति चल्यो बाथरुम भित्रै छ, अनि मैले कोठा देखाउनु भयो, कोठा देखाएपछि ढोकातिर यसो हेर्छु त त्यहाँ नि कोठा होला भनेको त बाथरुम रहेछ, अनि ठिकै छ बहिनी मेरो प्रभुलाई मैले यहाँ भनेको झैँ यो यहाँनिर 20 को 11 देखि अलिक तलसम्म मैले त्यति भने मेरो मुटा मैले आत्माले मैले पोल हालेर भन्दा नि हुँदैन, परमेश्वरको हामी सन्तान हो त्यो फर्काएर हिँड्नु होइन, मैले भित्रैबाट उहाँलाई सुनिदिन्छु सबै थियो, मैले भित्रैबाट उहाँलाई भन्छु, अनि किनभने एउटा चमत्कारको परमेश्वर आज मैले यो दिन मैले प्रभु नचिन्नको दिन मेरो कस्तो आज कस्तो दुई कोलामा मेरो जीवन त्यो दिनमा कस्तो थियो, आज मेरो जीवन मेरो प्रभु मेरो साथमा हुनुहुन्छ अनि कति शनिबार एकाउन्ट भयो यसको अघिल्लो शनिबार हो कि कुनै होइन होला कि कुनै अन्तर म चाहिँ आएको छ, अनि बल्ल बल्लको त्यो म कुनै के बेबी केबी त्यहाँ मन्दिर छन् त्यतै त्यो एरियातिर जाँदा अनि लास्टै खुट्टा नि दुख्यो त्यहाँ पनि थाहा थिएन अनि त्यहाँ चाहिँ भोग्ने लाएन हेर खाम खाम नि नलाग्ने, अनि म आएँ अनि माथि फेरि फर्केर गएर त्यही पलङ्कीमा गएर हात चमिन खाएर भित्र कोठा पसेको राम्रै भएको कपालको ज्वारा उखाले हात भएर पोलेर उभिन नसकिने भएको नि, अनि कोठा पनि हामी ड्राई गरेर गएँ अनि पछि चाहिँ मनमनै प्रार्थना गर्दै हिँड्छु, अनि पछि चाहिँ मैले चाहिँ किनभने यति आनन्द र शान्तिले म मैले छोरीलाई पनि देखाएँ कोठा यहाँ है केटीकेटीलाई अनि बाबा ठुलो सानो बाबुलाई पनि देखाएँ अनि सुभाषलाई अनि अनि ए भने राम्रो रहेछ त भन्दैन कि त्यो पनि कोठा है राम्रो छ ठुलो छ सफा छ मलाई यही चाहियो हो त्यो गद्दीमा गद्दारमा जस्तो मेरो बच्चाहरूले मलाई एउटा कुरा भने बच्चाहरूले मलाई भारतीय केही त्यो काम असलसम्म चाहिँ आशिषै आशिष वर्षियोस् न तपाईँले आत्मा खुसी भएको थियो है दि खुसी भयो मानेर भने होइन म धेरै आनन्द थिएँ खुसी खुसी थिएँ बहिनी राख्छु ल
0: हजुर हुन्छ हामी गीत पनि सुन्छौँ पुनाजी
1: हजुर म सुन्छु गीत
0: कुन
1: सुन्नुहुन्छ म सुनाउँछु अनि सम्पूर्ण मेरो मण्डली श्री महाजन सबैलाई अनि हजुरहरूलाई बुझ्ने परिकारलाई म पनि पेट पनि सुन्छु नि
0: हजुर हुन्छ धेरै धेरै धन्यवाद र पुनाजी हुनुहुन्थ्यो उहाँले आफ्नो आशिषहरू बाँडेर जानुभएको छ र मलाई जहाँसम्म लाग्छ उहाँले आफ्नो गीत रोजिसक्नु भएको छ र उहाँको रोजाइमा रहेको गीतको साथ हामी तपाईँलाई समय दिन चाहन्छौ गीतपछि उपस्थित हुने नै छौं

निकै नै अर्थपूर्ण गीत हाम्रो पुनाजीको रोजाईमा तपाईँको लागि राख्यौं। कार्यक्रम खुशीका पलहरूमा हामी यसरी नै तपाईँले रोज्नुभएका र सुन्न चाहनुभएका मिठा मिठा भजन गीत संगीतहरू सुनाएर साथ दिने गर्दछौं भने खुशी आशिष उत्साहका कुराहरू पनि हामी बाँड्ने गर्दछौं। र हामी अझै तपाईँसँग कुराकानी गर्न चाहन्थ्यौं तर अब कार्यक्रमको हामी अन्तिम अन्तिमतिर आइसकेको छौं र यहाँहरू समक्षबाट विदा माग्नुपर्ने बेला भइसकेको छ। र आज हामीलाई फोन गरेर साथ दिनुहुने, कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतालाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु म र प्राविधिक मित्र सुजनजीलाई पनि धन्यवाद दिँदै कार्यक्रम खुशीका पलहरूबाट यो समय म पुनः बिदा हुन चाहन्छु। जय मसीह, नमस्कार।

अब प्रस्तुत छ कार्यक्रम मझेरी।

0: प्रिय श्रोता मित्र, जन्मसित हार्दिक स्वागत छ कार्यक्रम मजेरीमा। आज पनि प्राविधिक मित्रको साथमा
1: म अजय राय
0: र म प्रकाश तामाङ अबको आधी घण्टाको लागि उपस्थित भइसकेका छौं।
1: आजको श्रृंखलामा हामी तपाईँलाई अंग्रेजी र नेपाली भाषामा विभिन्न विषयसँग सम्बन्धित जानकारीहरू, कथा डाइनोको समुद्र यात्रा भाग 14, विवाद अनि झगडा, र त्यसपछि हामी मिठा मिठा र अर्थपूर्ण बाल गीतहरू, बाइबल सामान्य ज्ञान र ख्रीष्ट येशू प्रभुको जीवित वचन सुनाउँदै आज तपाईँलाई साथ दिनेछौ। र यसलाई भने हामी एउटा गीत सुन्छौ। गीत रहेको छ जीजस हिल्स यू।

0: श्रोता, यो अर्थपूर्ण अनि मिठो गीतपछि कार्यक्रम मजुरीमा स्वागत छ। तपाईँले यस कार्यक्रममा हरेक बुधबार साँझ 5:30 बजेदेखि 6 बजेसम्म गुड न्युज एफएम 105.1 MHz काठमाडौँबाट र गुड न्युज एफएम 105.6 MHz पोखराबाट सुन्न सक्नुहुन्छ। र गुड न्युज एफएमको अनलाइन प्रसारण हामीलाई सुन्नको लागि चाहिँ तपाईँले www.goodnewsfm.com.nbमा लगन गर्नुपर्ने हुन्छ।
1: प्रिय श्रोता मित्र, मजेरी कार्यक्रमको विषयमा कुनै प्रतिक्रिया सुझाव तपाईँसँग छन् वा यदि तपाईँ प्रभु येशू ख्रिष्टको विषयमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया हामीलाई युट्युब, फेसबुक, इमेल वा एसएमएस मार्फत सम्पर्क गर्नुहोस्। हाम्रो फेसबुक पेज रहेको छ मजेरी प्रोग्राम, MAJSERI PROGRAM मजेरी प्रोग्राम, अनि हाम्रो फेसबुक आइडी रहेको छ मजेरी सन्देश, MAJSERI SANDESH मजेरी सन्देश। हामीलाई इमेल गर्न चाहनुहुन्छ भने हाम्रो इमेल ठेगाना रहेको छ yeshukosandesh@gmail.com वा yeshukosandesh@gmail.com। त्यसै गरी एसएमएस तथा फोन गर्नको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9813037602 9813037602।
0: प्रिय श्रोता मित्र, हामीले गएको साता तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 13 आइटे र सेडनाको बारेमा सुनाएका थियौं र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 14 पुर्याएका छौं, जसमा हामी विवाद अनि झगडा सुनाउनेछौ र त्यसपछि हामी तपाईँलाई आगामी श्रृंखलाहरूमा डाइनोको समुद्री यात्रा भाग 15 झिंगाहरूका स्वामीको हार अनि डाइनोको समुद्री यात्रा 16 समस्या र बलिदान र त्यसपछि अन्तिम भाग डाइनोको समुद्री यात्रा 17 चाहिँ विजयपछिको मिलन हामी तपाईँलाई सुनाउनेछौ र आज चाहिँ हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 14 खण्ड विवाद अनि झगडालाई सुनाउनतर्फ जानेछौ।
1: डाइनो र आइतेले सेडनालाई केही क्षणमा नै सुरक्षित साथ घरमा पुर्याउँछन् र त्यहाँ कोठामा राख्छन् जहाँ उसलाई त्यहाँबाट भाग्नुभन्दा अघि अचेत अवस्थामा नै ल्याएर राखिएको थियो।
0: डाइनोको मनमा लाग्यो कि अब सबै कुरा परमेश्वरको हातमा सुम्पिएर सेडनालाई त्यतिकै त्यही कोठाको खाटमा रहन दिएर उसको लागि प्रार्थना गरिनु पर्छ। जब यो विचार उसले आइटेलाई सुनायो, आइटे आफ्नो बाबुको कुरामा असहमति भयो। उनीहरूले कुराकानीको क्रममा विभिन्न तर्क वितर्क गर्न थाले। आइटेले चाहिँ भनिरहेको थियो कि पहिलाको जस्तै नहोस् भनेर सिर्नालाई खाटमा नै साङ्लाले बाँधेर दह्रो प्रार्थना साथ उमाथि रहेको दुष्टात्मालाई हटाउनुपर्छ।
1: तर डाइनोले चाहिँ भनिरहेको थियो कि परमेश्वर शक्तिशाली परमेश्वर हुनुहुन्छ, हामीले सेडनालाई नबाधेर नै पूर्ण विश्वास साथ परमप्रभु परमेश्वरलाई पुकार गर्छौं भने उसले अवश्य दुष्ट आत्माबाट छुटकारा पाउनेछिन्।
0: यही दुई मतका कुरामा नै उनीहरूका बीचमा विवाद हुन थाल्यो। शैतान वास्तवमा यही पर्खाइमा नै थियो। उसले डाइनो र आइतेको बीचमा झगडाको बिउ रोप्न चाहेको थियो र ऊ सफल पनि भयो। उनीहरू बीचमा कुरै कुरामा झगडा नै हुन थाल्यो। उनीहरूको बीचमा कुराकानीको बीचमा नै झगडा हुन थाल्यो अनि दुवैजना ठूलो ठूलो स्वरले कराउन थाले। एकछिनको लागि त आइतेले उसको बुवा डाइनोले विगतमा कसरी बचाएर ल्याइएको थियो उसलाई भन्ने पनि, आफ्नो धर्मपुत्र बनाएर राखेको छ भनेर पनि बिर्स्यो। डाइनो र आइतेको बीचमा भएको यो पहिलो झगडा थियो। उनीहरूका बीचमा भएको झगडालाई बाहिर कोठामा भएका भेडाहरू अनि घर वरिपरि रहेका रुखहरू, त्यही घरमा बस्दै आएका मुसाहरूले पनि सुने र शैतान दुष्ट आत्माले डाइनो र आइते बीचमा काम गर्न थालेकोमा दुखित भए। त्यस घरमा उनीहरू सबैको सुरक्षाको लागि अदृश्य रूपमा उपस्थित स्वरूपहरू पनि दुई बीचको झगडालाई दुखित हुँदै हेरेर मात्र बसिरहेका थिए, किनभने त्यस अवस्थामा अन्धकारको शक्ति त्यस ठाउँमा बढ़ी भएकोले ती स्वर्गदूतहरूले काम गर्ने मौका नै पाइरहेका थिएनन्।
1: त्यहाँ स्वर्गदूतहरू मात्र होइन, दुष्ट आत्माहरू पनि थिए जोहरू चाहिँ झगडाको दृश्यलाई देखेर रमाइरहेका थिए। र त्यस झगडालाई अझ खराब र दुखद कसरी बनाउन सकिन्छ भनेर विचार गर्दै थिए। त्यस्तैमा त्यहाँको अवस्थालाई अझ खराब बनाउने मनसायले एउटा दुष्टात्माले चाहिँ भन्यो, जाउ अब गएर शेरनाको शरीरलाई बसमा राखिरहेका हाम्रा साथीहरूलाई काम गर्न भनौं र यहाँको अवस्थालाई अझ खलबल पारिदिऊ। त्यस दुष्टात्माको कुरामा सहमत हुँदै त्यहाँ रहेका केही दुष्टात्माहरू तुरन्तै शेरना कहाँ गइहाले र उसको शरीरलाई बसमा राखेका भूत प्रेतहरूलाई जगाइहाले। त्यसपछि त उनीहरूको काम शुरू भइहाल्यो।
0: अचेत अवस्थामा रहेकी शेरना म्युजिन र जुरुक्क उठेर ठूलो स्वरमा चिच्याएर हाँसिन् र त्यसपछि रुन थालिन् र धेरैजनाको स्वरमा डरलाग्दो तवरले भनिन्, तिमीहरू दुवै बाउ छोरा यसरी नै झगडा गर्दै अशान्तिमा मर्नेछौ मर्नेछौ मर्नेछौ। यति भनेर शेरना फेरि घरको सिलिङमा उफेर चढिन् र उल्टोबाट चार हात खुट्टाले हिँड्न थालिन्। यो देखेर अवस्था अब झन नराम्रो हुनेछ भन्ने ठानी दुष्टात्माहरू झन रमाउन थाले।
1: तर जसरी येशु ख्रीष्टलाई मृत्युको मुखमा पुर्याएर एकछिनको लागि मात्र शैतान खुशी हुन पायो, किनभने ख्रिष्ट येशुले तेस्रो दिनमा पुनरुत्थान हुनुभएर मृत्युलाई जित्नुभयो र शैतान दियाबोलसको चाहिँ हार भयो। ठिक त्यस्तै नै यसपटक पनि ती दुष्टात्माहरूको चाल फेल खायो, किनभने शेरनाले होसमा आएर गरेका त्यस क्रियाकलापको दाइनु र आइतेको बीचमा हुँदै गरेको झगडालाई अर्कैतिर मोडिदियो। शेरनाले अब तिमीहरू दुवै बाउछर यसरी झगडा गर्दै अशान्तिमा मर्नेछौ भन्नेको सुन्दा त उनीहरू दुवैको मनमा चस्को पस्यो र उनीहरू दुवैको ध्यान शेरनातिर गयो।
0: त्यसपछि तुरन्तै शेरना दाइनोले आइतेको दुवै हात समाति घुँडा टेकी यसुको नाउँमा प्रार्थना गर्न थाल्यो। आइतेले पनि घुँडा टेक्यो र प्रार्थना गर्न शुरू गर्यो। परमेश्वर ख्रिस्ट येशुको नाउँको उच्चारण गर्न थाल्यो। थाल्नासाथ ख्रिस्ट येशुको नाउँको उच्चारण गर्न थाल्नासाथ दुष्टात्माहरूको शक्ति कम हुन थाल्यो र आफ्नो चाल असफल भएको आफ्नो चाल फेल खाएको थाहा पाए तिनीहरूले। अब स्वर्गदूतहरूलाई पनि ती दुष्टात्माहरूसँग युद्ध गर्नलाई बाटो खुल्यो, मौका मिल्यो। स्वर्गदूतहरूका सामना गर्न नसकी ती भूतप्रेत अशुद्ध आत्माहरू त्यहाँबाट भागे। तर शेरनामा रहेका अशुद्ध आत्माहरू भने सक्रिय नै थिए। ती अशुद्ध आत्माहरूले उसलाई उचाल्ने पछार्ने अनि सिलिङमा हिँडाउने गराउँदै थिए। डाइनो र आइटे भने एकैछिन अघि दुष्ट शैतानलाई मौका दिएर आफूले झगडा गरेको कुरालाई पनि परमेश्वर सामु प्रकट गर्दै हृदयदेखि नै पश्चाताप गर्दै शेरनाको छुटकाराको लागि प्रार्थनामा लागिरहे। त्यसको साथमा उनीहरूले परमेश्वरको स्तुति प्रशंसा पनि गरिरहे। आधा रातपछि शेरना फेरि पहिलाको जस्तै नै अचेत हुँदै खातमा लड्न पुगिन्। प्रिय श्रोता मित्र, डाइनोको समुद्री यात्रा भाग 14 विवाद अनि झगडा यतिमै टुङ्गिएको छ। हामी तपाईँलाई आउने साता या आउने श्रृङ्खलामा हामी तपाईँलाई डाइनोको समुद्री यात्रा भाग 15 झिङ्गाहरूका स्वामीको हार सुनाउनेछौँ र थाहा दिनेछौँ कि यसपछि शेरनालाई के हुनेछ र भने हामी तपाईँलाई केही अनौठा जानकारीहरू तर्फ लान चाहन्छौँ।
1: र पहिलो रहेको छ, पसिना आउनु भनेको शरीरभित्रको पानी बाहिर निस्कनु हो। र यस विषयमा एउटा अनौठो कुरा के छ भने महिलालाई भन्दा पुरुषलाई धेरै पसिना आउँछ। त्यसै गरी युद्धको बेलामा बम र हतियार मात्र होइन जनावरहरूलाई पनि प्रयोग गरेको पाइन्छ। इतिहास हेर्ने हो भने युद्धमा सबैभन्दा धेरै घोडाको प्रयोग पाइन्छ, त्यसपछि कुकुर, परेवा, सुँगुर, चमेरा, डल्फिनको प्रयोग भएको पाइन्छ।
0: वैज्ञानिक माइकल फराडेलाई विद्युतका पिता भनिन्छ। उनले जेनेरेटर र पानी तान्ने मेसिनको आविष्कार गरेका थिए। उनलाई प्रिन्स अफ एक्सपेरिमेन्ट भनेर पनि चिनिन्छ।
1: घडीको आविष्कार एएल बिक्रेटले सन् 1791 गरेका थिए।
0: डिजेल इन्जिनको आविष्कार रुडोल्फ डिजेलले गरेका थिए।
1: खुर्सानी क्याप्टाइसिन तत्वले गर्दा पिरो हुन्छ।
0: रातो निलो र हरियोलाई प्राथमिक रंग भनिन्छ।
1: जुनकिरीको पुच्छर लुसिफेरिन तत्वको कारणले बल्छ।
0: रिमोट कन्ट्रोलमा इन्फ्रारेड किरणको प्रयोग गरिन्छ।
1: मानिसको मृत्यु हुँदा सबभन्दा अन्त्यसम्म काम गर्ने अङ्ग कान हो।
0: सूर्यको व्यास 13,92,000 किलोमिटर चौडा छ, जुन पृथ्वीको भन्दा 110 गुणा ठूलो छ।
1: राफ्लिसिया आर्नोल्डी एक प्रकारको बिरुवा हो जसले पृथ्वीमा पाइने सबैभन्दा ठूलो फूल फुलाउँछ र यसको तौल 10 किलोको हुन्छ।
0: मानिसले एक दिनमा सास फेर्दा लगभग 11,000 लिटर हावा फ्याँक्छ।
1: निकोलस कोपरनिकस नामक पोल्याण्डका वैज्ञानिकले सूर्यको वरिपरि पृथ्वी र अन्य
0: ग्रह घुम्छन् अनि सूर्य स्थिर सेन्टरमा बस्छ, स्थिर रहेर सेन्टरमा बस्छ अर्थात् एउटा केन्द्रमा बसिरहेको हुन्छ, स्थिर केन्द्रमा बसिरहेको छ भन्ने तथ्य बाहिर ल्याएका थिए। अनि उनको यो तथ्यलाई हेलोसेन्ट्रिजम भनिन्छ, अनि हेलियो भनेको चाहिँ सूर्य हो।
1: एक ग्यालन आइसक्रिम बनाउन 12 ग्यालन दूध चाहिन्छ। विश्वमा सबैभन्दा धेरै मन पराइने आइसक्रिम भेनिला हो। आइसक्रिम कोन बन्नुभन्दा पहिला सानो गिलास बाक्लो कागजमा खाने चलन थियो। आइसक्रिम कोन 19 शताब्दी भन्दा पहिले नै फ्रान्स, बेलायत र जर्मनीमा प्रयोग गरिएको पाइन्छ।
0: प्रिय श्रोता मित्र, हामीसँग रहेका यो अनौठो जानकारी पछि अब भने हामी तपाईँलाई गीत सुनाउनतर्फ लान्छौ। बादल हो त्यो दशागे एल्बमबाट।

0: प्रिय श्रोता मित्र, अहिले तपाईँ कार्यक्रम मजुरीमा हुनुहुन्छ र अब पनि हामी तपाईँलाई अङ्ग्रेजीमा रहेको बाइबल फ्याक्ट सुनाउनेछौँ। डियर लिसनर्स अफ मजुरी प्रोग्राम, वुड लाइक टु प्रेजेन्ट यु फर टुडे बाइबल फ्याक्ट्स अबाउट म्यान एन्ड वुमन इन द बाइबल। एन्ड डियर भ्युअर्स अन युट्युब, टुडे वी हेभ बाइबल फ्याक्ट्स अबाउट म्यान एन्ड वुमन इन द बाइबल।
1: The first one is, Absalom was so highly praised for his handsome appearance and was from top of his head to the sole of his foot. There was no blemish in him. 2 Samuel chapter 14 verse 25.
0: Next Bible facts. Beloved of soul is the most excellent of men. We can read about this in Song of Solomon chapter 5 verse 10 and 16.
1: And the next one, Moses was lovely in the sight of God.
0: Acts chapter 7 verse 20. Joseph was well built and handsome. And we can read about this in Genesis chapter 39 verse 6.
1: David was ruddy with a fine appearance and handsome features.
0: And we can read about this in 1 Samuel chapter 16 verse 12.
1: Abigail was an intelligent and beautiful woman. 1 Samuel chapter 25 verse 3.
0: Rebecca and Vashti were very beautiful and lovely women to look at. We can read about this in Genesis chapter 24 verse 16 and Esther chapter 1 verse 10.
1: Queen Esther was an intelligent and beautiful woman. Esther chapter 2 verse 7.
0: Rachel or Rachel was the lovely girl in form and features. Genesis chapter 29 verse 17.
1: Abishag was a very beautiful girl. 1 Kings chapter 1 verse 3 and 4.
0: And that's the end of Bible Facts for today, dear listeners of Mazuri program and viewers on YouTube. Thank you for watching and God bless. Please like, share, comment and subscribe our channel for more similar content like this. Priya Shrota Mitra, aba bhane hami tapailai अङ्ग्रेजी सामग्री पछि नेपाली सामग्रीतर्फ लान चाहन्छौ कार्यक्रम मजेरीमा। बाइबल सामान्य ज्ञान रुटको पुस्तकबाट आज हामीसँग रहेको छ र सुरुमा रहेको छ प्रश्न नम्बर एकमा, यहुदामा कसका शासनकालमा अनिकाल पर्यो?
1: न्यायकर्ताहरूका शासनकालमा अनिकाल पर्यो। रुथ एक अध्यायको एक पद।
0: एलिमेलेक र नाओमी आफ्ना परिवार सहित अनिकाल पछि बेथलेहेमबाट कहाँ गए?
1: उनीहरू चाहिँ मुआबमा गए। रुथ एकको एक पद।
0: नाओमीका छोराहरूले मुआबी स्त्रीहरू कस कसलाई विवाह गरे?
1: उनीहरूले चाहिँ ओर्पा र रुथलाई विवाह गरे। रुथ पहिलो अध्यायको चार पदमा हामीले पाउँछौँ।
0: बेथलेहेममा आफ्नी बुहारी रुथसँग फर्केपछि नाओमीले आफूलाई के भनेर भन्नु भनिन्?
1: उनले चाहिँ मारा भन्नु भनिन्। रुथ एक अध्याय बीस पद।
0: नाओमी मुआबबाट फर्केर बेथलेहेममा आउँदा कुन बालीको कटनी हुँदै थियो?
1: त्यो बेला चाहिँ जौको कटनी हुँदै थियो। रुथ एक अध्याय बाइस पद। रुथ कसको खेतमा सिलावाला खोज्न गइन्?
0: बोअजको खेतमा सिलावाला खोज्न गइन्। यस कुरालाई हामी रुथ दुई अध्यायको तीन पदमा पढ्न सक्छौ।
1: रुथले जम्मा गरेका सिलावाला माडेर कति पाथी भयो?
0: पाँच पाथी भएको कुरा हामी पाउँछौ रुथ दुईको सत्र पदमा।
1: इजरायलमा जग्गा जमिन किन्दा वा सट्टापट्टा गर्दा के गर्ने चलन थियो?
0: जुत्ता फुकाएर लिने मानिसलाई दिने चलन थियो। रुथ चारको सात पदमा यो कुरा तपाईँले भेटाउन सक्नुहुन्छ।
1: रुथको बोअजबाट जन्मिएको छोराको नाम के थियो?
0: ओबेद थियो रुथको बोअजबाट जन्मिएको छोराको नाम। अनि हामीले यस कुरालाई चाहिँ रुथ चारको सत्र पदमा पढ्न सक्छौ।
1: दाउदका पिता र बाजेका नाम के हुन्?
0: दाउदका पिताको नाम इसै र बाजेको नाम ओबेद हुन्। यसलाई हामी रुथ चार अध्यायको सत्र पदमा पढ्न सक्छौ।
1: बोअज कुन वंशका थिए र उनका पिताको नाउँ के थियो?
0: बोअज फारेस वंशका थिए र उनका पिताको नाउँ सलमोन थियो। रुथ चार अध्यायको अठार र एक्काइस पदमा यो कुरा हामी पढ्न सक्छौ।
1: रुथको पुस्तकमा जम्मा कति अध्याय र पदहरू छन्?
0: रुथको पुस्तकमा जम्मा चार अध्याय र पचासी पदहरू रहेका छन्। र श्रोता मित्र, भने हामी तपाईँलाई विज्ञान प्रश्नोत्तरतर्फ लान चाहन्छौँ र विज्ञान प्रश्नोत्तरमा सुरुको प्रश्न रहेको छ, टाढा रहेको व्यक्तिलाई बोलाउँदा मुख नजिकै हातले घेरा किन बनाइन्छ?
1: घाँटीको स्वर तन्तुको कम्पनको कारण मुखबाट निस्कने ध्वनि तरंग हावामा चारैतिर फैलिएर दोस्रो व्यक्तिको कानसम्म पुग्छ। यसो गर्दा ध्वनि तरंगले हावामा लामो दूरी पार गर्दा ऊर्जा र ध्वनिको तीव्रता कम हुन जान्छ, तर हातको सहायताले मुख वरिपरि घेरा बनाई बोलाउँदा ध्वनि तरंग हावामा चारैतिर फैलिन पाउँदैन र लामो दूरी पार गर्दा पनि त्यसको ऊर्जामा कमी हुन पाउँदैन र टाढाको व्यक्तिले आवाज स्पष्टसँग सुन्न सक्छ। त्यसैले टाढाको व्यक्तिलाई बोलाउँदा मुख नजिकै हातले घेरा बनाइन्छ।
0: आइसक्रिम सम्बन्धित थप जानकारी हामीले रोचक जानकारीमा पनि आइसक्रिमको विषयमा बताइसकेका छौं र भने आइसक्रिम खाँदा कसैको टाउको किन दुख्छ? हाम्रो मुखको तापक्रम भन्दा आइसक्रिमको तापक्रम धेरै गुणा कम हुन्छ। जब धेरै चिसो आइसक्रिम मुखमा हाल्दछौ कोषहरूको माध्यमबाट मस्तिष्कको सम्पर्कमा जान्छ। मस्तिष्कको सम्पर्कमा आइसकेपछि उचित तापक्रम राख्न मस्तिष्कका कोष र नसाहरूले अचानक कार्य गर्नुपर्दछ, जसको कारण मस्तिष्कका कोष र नसाहरू फुल्दछन् र टाउको दुख्दछ।
1: धुम्रपानले कसरी हानि गर्दछ? मानिसको फोक्सोको भित्री भागमा साना साना वायु थैली हुन्छन्, जसलाई रगतका नलीहरूले ढाकेका हुन्छ। हामीले श्वास लिँदा ती थैलीहरूमा स्वच्छ हावा भरिन्छ र फाल्दा दूषित हावा बाहिर जान्छ। यदि हामीले धुम्रपान गर्यो भने धुवा पनि वायु थैलीमा पुग्दछ र वायु थैलीलाई ध्वासो बनाउँदछ। ध्वासोले बिस्तारै वायु थैली बन्द गरिदिन्छ र वायु थैली बन्द भएपछि हावाको आदान प्रदानमा बाधा पुग्न थाल्छ। यसरी धुम्रपानले हाम्रो शरीरलाई हानि गर्दछ।
0: प्रिय श्रोता मित्र, अब हामी तपाईँलाई यीशु ख्रीष्टको विषयमा केही कुराहरू बताउनेछौ र पवित्र बाइबलले हामीलाई रोमी 3:23 भन्दछ, किनकि सबैले पाप गरेका छन् र परमेश्वरको महिमासम्म पुग्नबाट चुकेका छन्। त्यसै गरी रोमी 6:23 हामी पढ्छौं, किनकि पापको जला मृत्यु हो तर परमेश्वरको सित्तैको वरदान ख्रीष्ट येशु हाम्रा प्रभुमा अनन्त जीवन हो। मित्र, तपाईँको निम्ति येशु क्रुसमा मर्नुभयो र फेरि बौरी उठ्नुभयो। तपाईँका पापहरूको लागि मूल्य चुकाउनको लागि येशु ख्रीष्टले आफ्नो रगत बगाउनुभयो। त्यसैले जब तपाईँले प्रभु येशु ख्रीष्टमाथि तपाईँका पापहरूदेखि छुटकारा पाउनको लागि पूर्ण रूपमा भरोसा साथ विश्वास गर्नुहुन्छ, तपाईँका पापहरू क्षमा हुनेछन्, नरक दण्डबाट तपाईँ स्वतन्त्र हुनुहुनेछ र परमेश्वरको राज्य स्वर्गको एक नागरिक बन्नुहुनेछ। प्रभु येशु ख्रीष्टलाई आफ्नो जीवन सुम्पनको लागि तपाईँले यसरी प्रार्थना गर्न सक्नुहुन्छ अथवा हामीसँग सँगै यो प्रार्थनालाई दोहोर्याउन सक्नुहुन्छ।
1: आउनुहोस् हामी प्रार्थना गर्नेछौ। हे परमेश्वर, म एक पापी हुँ, म मेरो पापहरूको पश्चाताप गर्दछु, म विश्वास गर्दछु येशु ख्रीष्टले मेरो सारा पापको निम्ति उहाँको अमूल्य रगत बगाउनु भएर अनन्त नरक दण्डको मूल्य चुकाउनु भएको छ। म तपाईँ येशु ख्रीष्टलाई यही घडी मेरो जीवनको प्रभु र मुक्तिदाता भनी हृदयदेखि नै स्वीकार गर्छु। म विन्ती गर्छु मेरो जीवन हृदयमा येशु प्रभु आउनुहोस्। आमेन।
0: प्रिय मित्र, यदि तपाईँले ठिक अहिले येशु ख्रीष्टलाई प्रभु अनि मुक्तिदाता भनी हृदयदेखि नै साँचो रूपमा ग्रहण गर्नुभएको छ भने अब तपाईँले यही क्षणदेखि प्रभु येशुसँग एक उद्योगको नयाँ जीवनको शुरूआत गर्नुभएको छ र अनन्त जीवनको भागीदार बन्नुभएको छ। अनि श्रोता, हामी आशा गर्छौ आजको यस प्रस्तुतिद्वारा तपाईँले कुनै न कुनै विषयमा आत्मिक आशिष र ज्ञान प्राप्त गर्नुभएको छ र सो विषयमा तपाईँले हामीलाई जानकारी दिनुभयो भने हामी अत्यन्तै खुसी र आनन्दित अनि उत्साहित हुनेछौँ। कृपया हामीलाई युट्युबमा मजिडी प्रोग्राम सर्च गरेर भेटाउन सक्नुहुन्छ र फेसबुकमा हाम्रो पेज र अकाउन्टमा हेर्न सक्नुहुन्छ र हामीलाई इमेल पनि गर्न सक्नुहुन्छ वा एसएमएस पनि गर्न सक्नुहुन्छ। अनि श्रोता, अहिले तपाईँ कस्तो अवस्थामा हुनुहुन्छ? यदि तपाईँ निराशाजनक अवस्थामा हुनुहुन्छ भने हामी भन्न चाहन्छौँ कि आफ्नो हृदयमा नियाल्नुहोस्। साँचो खुसी र आनन्द तपाईँको हृदयको मजिरीमा प्रभु येशू ख्रीष्टले हालिदिइसक्नु भएको छ, किनभने उहाँले मात्र कुनै पनि मानिसलाई निराशामा आशा, दुःखमा शान्ति र समस्या पर्दा उम्कने उपाय र समाधान दिनुहुन्छ र तपाईँलाई पनि अवश्य दिनुहुन्छ।
1: हामीले त यस कुरालाई हाम्रो जीवनमा अनुभव गरेका छौं र अब तपाईँले पनि सो कुरालाई अनुभव गर्नुहोस् भन्ने हाम्रो चाहना छ। परमप्रभु परमेश्वरले तपाईँको जीवनमा साँचो शान्ति र आनन्द दिनुभएको होस्। र श्रोता भने हाम्रो सम्पर्क ठेगाना बताउने बेला भइसकेको छ। हाम्रो इमेल ठेगाना रहेको छ यशुको सन्देश @gmail.com yeshukosandesh@gmail.com। हाम्रो फेसबुक पेज हो मजेरी प्रोग्राम MAJERIPROGRAM मजेरी प्रोग्राम। हाम्रो फेसबुक आइडी हो मजेरी सन्देश MAJERIPROGRAM मजेरी सन्देश। हामीलाई कुराकानी गर्न तथा मेसेज गर्नको लागि हाम्रो नम्बर रहेको छ 9813037602 9813037602।
0: जाँदा जाँदै हामीलाई सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोता र प्राविधिक मित्रहरूलाई पनि धन्यवाद दिन चाहन्छौ। हामी आशा गर्छौं कि तपाईँले हामीलाई फेरि पनि मजेरी कार्यक्रमको अर्को श्रृंखलामा साथ दिनुहुनेछ। तबसम्मलाई
1: म प्रकाश तामाङ
0: म आइजेक राईलाई बिदा दिनुहोस्। जय मसीह।
2: के तिमी विजय व्यक्ति बन्न चाहन्छौ? चाहन्छौ भने विजय सुख्रिस्टलाई पछ्याऊ।

0: गुड न्युज एफएम 105.1।
1: अब प्रस्तुत हुँदैछ कार्यक्रम स्पार्क माई फेथ,
2: दैनिक आत्मिक कार्यक्रम स्पार्क माई फेथ।
3: हाम्रो उमेरले परमेश्वरलाई प्रतिबन्धित गर्दैन। जय मसीह तथा नमस्कार, म जमुना तामाङ कार्यक्रम स्पार्क माई फेथको जीवनका क्षणहरू श्रृंखलाको अङ्क 26 यहाँहरूलाई स्वागत छ। क्रिश्चियनहरूले प्राय 25 वर्ष मुनिका मानिसहरूको बारेमा पूर्व धारणा राख्छन्। उनीहरू सोच्छन् कि उनीहरू आत्मिक परिपक्वता प्राप्त गर्न धेरै जवान छन् र 60 वर्ष वा सोभन्दा माथिकाहरूलाई कहिले काहीँ उच्च स्तरका काम गर्न र प्रदर्शन गर्न असक्षम मानिन्छ। आज म तपाईँहरूसँग के साझा गर्न चाहन्छु भने, जब हाम्रा पिता परमेश्वरसँग घनिष्ठ सम्बन्ध हुन्छ, यसले उमेरको कारकलाई पूर्ण रूपमा रद्द गर्न सक्छ। किनभने यो हाम्रो उमेर भन्दा धेरै बढी परमेश्वरसँगको हाम्रो सम्बन्ध हो, जसले प्रभावकारी सेवा गर्ने हाम्रो क्षमता निर्धारण गर्नेछ। परम्परागत विचार के छ भने, एक युवा व्यक्तिले कहिले प्रभावकारी अगुवा बन्न सक्दैन, किनभने उनीहरूलाई राम्रो अगुवा बन्न आवश्यक आत्मिक परिपक्वताको अभाव भएको मानिन्छ। हामीलाई भनिएको छ कि बुद्धि उमेरसँगै आउँछ, तर यस तर्कको समस्या यो हो कि जब हामी परमेश्वरसँग सम्बन्ध राख्छौ, हामी हाम्रो आफ्नै बाहेक अन्य ज्ञानको स्रोतमा पुग्न सक्षम हुन्छौ। हामी परमेश्वरबाट ज्ञान प्राप्त गर्न सक्षम हुन्छौ, जुन कुनै पनि व्यक्तिको बुद्धि भन्दा धेरै ठूलो छ, चाहे तिनीहरू कति वर्ष बाँचेका छन्। जब सामुएल उसैका छोराहरू मध्ये कसलाई इजरायलको राजाको रूपमा चुनिन्छ भनेर हेर्न गए, यसैले आफ्ना 7 जेठा छोराहरूलाई उनी कहाँ प्रस्तुत गरे, तर सामुएलले ती सबैलाई अस्वीकार गरे। सबैलाई अचम्म लाग्यो। यो सबैभन्दा कान्छो छोरो थियो दाऊद, जसलाई परमेश्वरले राजाको रूपमा नियुक्त गर्नुभयो, पहिलो सामुएलको पुस्तक 16:7। तर परमप्रभुले सामुएललाई भन्नुभयो, त्यो सुन्दर र अग्लो भए तापनि त्यसको ख्याल नगर, मैले त्यसलाई इन्कार गरेको छु। परमप्रभुले मानिसले झैं हेर्नुहुन्न, मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्छ। दाऊद सम्भवत 10-15 वर्षको उमेरमा थिए, त्यसैले राजाको रूपमा अभिषेक गर्न उनी धेरै सानो थिए भन्ने धारणा थियो। निसन्देह उनका 1 जेठा दाजु धेरै राम्रो छनौट हुनेछन्। तर जब परमेश्वरले सामुएललाई इजरायलको भावी राजाको रूपमा दाऊदलाई नियुक्त गर्न निर्देशन दिनुभयो, तब परमेश्वरले के गरिराख्नु भएको थियो भनेर जान्नुहुन्थ्यो। पछि जब सम्पूर्ण इजरायली सेना गोलायतसँग डराए, दाऊद उनीसँग लड्न उत्सुक थिए। दाऊदलाई सेनाका सिपाहीको रूपमा कुनै अनुभव थिएन र उनले कुनै सैन्य कवच लगाएका थिएनन्, तैपनि उनी नै थिए जसले गोलायतलाई मार्न सकुन् भनेर परमेश्वरमा भरोसा राखे। यो एउटा ठूलो उदाहरण हो कि उमेरले वास्तवमा फरक पार्दैन। परमेश्वरमा भरोसा राख्नु र उहाँको शक्ति प्रयोग गर्नु हो, जसले गर्दा सेवा प्रभावकारी हुन्छ। यीशुलाई जन्म दिँदा मरियम लगभग 14 वर्षकी थिइन् भन्ने अनुमान गरिएको छ। परमेश्वरले आफ्नो एक मात्र छोरालाई जन्म दिन परिपक्व महिलालाई रोज्नु भएन, बरु उहाँले एक धेरै जवान किशोरीलाई रोज्नुभयो। जब स्वर्गदूत मरियम कहाँ आए र मार्न सकुन् भनेर परमेश्वरमा भरोसा राखे, यो एउटा ठूलो उदाहरण हो कि उमेरले वास्तवमा फरक पार्दैन। परमेश्वरमा भरोसा राख्नु र उहाँको शक्ति प्रयोग गर्नु हो।

0: कि भनेर सोधे। मरियमले विश्वासका साथ जवाफ दिइन्। लुकाको पुस्तक 1:38। अनि मरियमले भनिन्, हेर्नुहोस्, म परम प्रभुकी दासी, मलाई तपाईँको वचन अनुसार होस्। तब स्वर्गदूत तिनीबाट विदा भए। मरियम जस्तै धेरै क्रिस्चियनहरू सानै उमेरमा आत्मिक रूपमा परिपक्व हुन्छन्। पावलले तिमोथीलाई 16-21 वर्षको उमेरमा सल्लाह दिन थाले। उमेरको आधारमा आत्मिक परिपक्वता निर्धारण गर्न सकिँदैन। विचार गर्नुपर्ने अन्य धेरै कारकहरू छन्। वृद्ध पुरूषहरूले पनि अद्भुत सेवाहरू गर्न सक्छन्। बाइबलबाट यसको उदाहरण अब्राहम हुन्, जसलाई 75 वर्षको उमेरमा सेवामा बोलाइएको थियो, र मूसा, जसले 80 वर्षको उमेरमा इसरायलीहरूलाई मिस्रबाट बाहिर निकाले। वृद्ध व्यक्तिहरू क्रिस्टको शरीरमा ठूलो योगदान दिन सक्षम छन्, किनभने तिनीहरूको विगतको सिकाएको अनुभवहरू छन्, जुन तिनीहरूले अब अरूसँग बाँड्न सक्छन्। प्रिय श्रोता, एउटा भनाइ छ, बाहिरी रूप हेरेर कसैलाई मूल्याङ्कन गर्नु हुँदैन। हामीले कसैलाई उसको उमेरको आधारमा शक्तिशाली सेवा गर्न असक्षम भनेर मूल्याङ्कन नगर्न धेरै होसियार हुनुपर्छ। जब परमेश्वरले कुनै व्यक्तिमा काम गर्नुहुन्छ, उसको उमेर जति सुकै भए पनि उसले के गर्न सक्छ भन्ने कुराको कुनै सिमाना हुँदैन। आजको वचन सुनाइद्वारा परमेश्वरले तपाईँहरूलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: प्रिय श्रोता, प्रभावशाली बाइबल शिक्षक तथा आत्मिक मार्गदर्शक सोन भिक्टर द्वारा लिखित सन्देश हाम्रो आफ्नै नेपाली भाषामा सुन्नुभयो। रेडियो कार्यक्रम स्पार्क माई फेथ, मेरो विश्वासमा चमक ल्याउनुहोस्। कार्यक्रमका बारेमा कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया भएमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 98 68 55 33 39। हौस् त, कार्यक्रम सुन्नु भएकोमा तपाईलाई परमेश्वरले प्रशस्त आशिष दिनु भएको होस्। जय मसीह।
2: बोलावट परमेश्वर पाख्या हुई जय मसी जोजलपा जी अमृता महर्जन कार्यक्रम स्पार्क माई फेथ यु जीवन याछेन श्रृंखला भाग 16 के छिसकसित न लसकुस जिगु जीवन या नीति छु बाला धका जी सो शिव धका बिचा याइगु जिगु नीति तस्क अपु जिस अप दया थे परमेश्वर या के बुद्धि मक्या से थगु हे लफुई उनेगु लोभ या लाना सुने जिस जित केनी धका वेकया त विश्वास याइगु झिगु नीति यक्कु हे बाला हितोपदेश सोंगु अध्याय यु न्यागु पद के धया तगुदु थगु दुनुग्ल निहे परमेश्वर के भरोसाती थगु शिव ख जक्क न जुई मते यो पिनियन मेपी परमेश्वरिया ज्ञान व बुद्धि झिगु स्वया यक्कु हे श्रेष्ठ ख अले झिस वेकया त भलासा याई बोले परमेश्वर झिगु जीवन या त झिस मयाउ फैगु दक्ले त धगु लफुई निर्देशन याइगु ढोका च्याकाबी हितोपदेश सोङ्गु अध्यायु खुगु पत्के धातगुदु याकु यासा परमेश्वर या त लुमङ्की वेकल छन् त ल केनादी यकु ख्रिस्टियन जीवने थगु लपु लेया अन थगु कुत या त सवा बिहा दिस धका परमेश्वर या त फुनिगु गल्ती याई झिस प्रार्थना याइगु वो परमेश्वर र वो झित याइगु धका नेनिगु यक्कु हे बाला थुकी परमेश्वर या त झिगु जीवने नीति दक्ले बालागु योजना कनि त अनुमति बी गुकिए झिस अप्प आत्मिकी फल से के फै झिगु छु याइगु कोसी हाक्न झिस हान्न परमेश्वर के नेनेमा बोलिसी प्रार्थना गुणस्तरीय इच्छा गुली झिस पक्का या फै झिस छु याना तेना धका स्पष्ट जुई बाला गुगु धाथे हे परमेश्वर पाखे ख धाथे गु क्रिस्चियन सेवा धैगु परमेश्वर मागु मसिका बिउगु परिणाम ख अले व सुया ठाना बनादी अले उम्त उगु मागु पुङके तधाई प्रेरित पुस्तक गुगु अध्याय यो झिन्यागु झिन्खुगु पत्के धातगुदो प्रभु वेकया

0: तपाईँ सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज।
1: अब तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम मुक्तिको मार्ग। न्यानो अभिवादन मेरा आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरूलाई। आज हामी दुई भाइ फेरि पनि हजुरको माझमा पूर्ण उपस्थित भइसकेका छौं, एउटा फेरि पनि नयाँ खण्ड लिखन हजुरको माझमा अध्ययन गर्नको निम्ति। र हामी आशा गर्दछौ तपाईँहरू सबैजना एकदमै आराम अनि कुशल हुनुहुन्छ। अब आउनुहोस्, हामी ढिला नगरिकन हाम्रो यो कार्यक्रम मुक्तिको मार्गलाई निरन्तर अघि बढाउँ।
2: आदरणीय श्रोताहरू, हाम्रो यो मुक्तिको मार्ग अध्ययनको यात्रामा फेरि एकपटक तपाईहरूलाई हार्दिक स्वागत गर्दछौं। परमेश्वरको शान्ति र अनुग्रह तपाईहरूको जीवनमा प्रशस्त रहोस् भन्ने हाम्रो प्रार्थना छ। अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि परमेश्वरले आफ्ना जनहरूलाई कठिन परिस्थितिबाट पनि डोर्याउनुहुन्छ। हामीले बुझ्यौं कि उहाँको योजना हाम्रो योजना भन्दा उत्तम छ र मुक्तिको एउटै बाटो प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्ने सत्यलाई हामीले सिकेका थियौं।
1: दाई, हजुरले बताउनु भए चाहिँ हामीले यी दिनहरूमा चाहिँ यी सम्पूर्ण अध्ययनहरूबाट धेरै ज्ञान अनि धेरै बुद्धिका कुराहरू पनि हामीले जान्न पाएका छौँ र यी लाभहरू हामीले उठाउन पाएका छौँ। र यी सबै कुराहरूको बीचमा पनि केही दिनदेखि चाहिँ मेरो मनमा धेरै चिन्ता चाहिँ जागेको छ। मैले केही गलत निर्णय गरेको छु कि जस्तो मलाई डर लाग्छ, अनि मनमा चाहिँ दोषको भार छ। कहिलेकाहीँ लाग्छ कि परमेश्वरले अझै पनि मलाई स्वीकार गर्नुहुन्छ, मैले गरेका गल्तीहरूको क्षमा कसरी पाउन सक्छु। अर्को कुरा, जीवनमा धेरै आवश्यकताहरू छन्, परिवार, काम, भविष्य, स्वास्थ्य, यी सबै कुराहरूले मन थाकेको छ दाइ। तर यी सबैहरूको बीचमा पनि सबैभन्दा हामीलाई आवश्यकता कुरा चाहिँ के हो
2: भाइ? तपाईँले निकै नै महत्वपूर्ण प्रश्न उठाउनुभयो। आज तपाईँको हृदयमा भएको जस्तो प्रश्नहरू धेरै मानिसको हृदयमा छ र यो अध्ययनको यात्राले हामीलाई यिनै प्रश्नहरूको उत्तर दिन्छ। यी भजनहरूले एउटा महान सत्यलाई प्रकट गर्नेछ। येशु ख्रीष्ट केवल पृथ्वीमा आउनुभएको मात्र होइन, उहाँ महिमासहित स्वर्गमा उच्च पारिनुभएको प्रभु हुनुहुन्छ। उहाँ राजाको रूपमा शासन गर्नुहुन्छ र हाम्रो निम्ति सधैँ जीवित हुनुहुन्छ। हामीले आज सिक्नेछौ कि परमेश्वरले हाम्रो जीवनमा शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। मानिसले हामीलाई छोड्न सक्छ, परिस्थितिले निराश बनाउन सक्छ, तर परमेश्वरले शुरू गर्नुभएको काम उहाँले पूरा गर्नुहुन्छ।
1: त्यसो भए दाई, मेरो पापको भार पनि उहाँले हटाउन सक्नुहुन्छ?
2: अवश्य पनि भाइ, पापको ऋण क्षमा गर्ने अधिकार केवल येशु ख्रीष्टसँग मात्र छ। कुनै मानिस कुनै धार्मिक कर्म, कुनै सम्पत्ति वा कुनै उपलब्धिले त्यो ऋण तिर्न सक्दैन। प्रभु येशु ख्रीष्टले क्रुसमा हाम्रो लागि मूल्य तिरिसक्नुभयो, त्यसैले उहाँ नै क्षमाको स्रोत हुनुहुन्छ। र अन्तत हामीले बुझ्नेछौ परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब उहाँ हाम्रो साथमा हुनुहुन्छ, हामीले खोजिरहेको वास्तविक सुरक्षा, क्षमा, आशा र शान्ति उहाँमा नै भेट्टाउनेछौ।
1: यी सबै कुराहरू सुन्दै गर्दाखेरि म एकदमै धेरै आशिषित भएको छु दाई। झन् यो हाम्रो अध्ययनलाई सुन्दै गर्दाखेरि हामी अझै धेरै आशिषित हुनेछौँ भनी म विश्वास गर्दछु। त्यसैले आदरणीय श्रोताहरू, यदि तपाईँ पनि दोषबोध, चिन्ता वा अन्यलमा हुनुहुन्छ भने आजको अध्ययन तपाईँहरूको निम्ति विशेष हुन सक्छ। त्यसैले आउनुहोस्, नम्र हृदयका साथ हाम्रो यो मुक्तिको मार्ग अध्ययनलाई शुरू गरौं।
3: प्रभु येशु ख्रीष्टको मधुर र उच्च नाममा तपाई सबैलाई मेरो जय मसीह। मित्र, तपाई सबैलाई म धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु, कारण तपाईहरूले यस बाइबल अध्ययन कार्यक्रममा नियमित रूपमा भाग लिइकन आफूले उठाएका आशिषहरू अनि विभिन्न सुझावहरू पत्रद्वारा पठाइरहनु भएको छ। आशा गर्दछु आउने दिनहरूमा पनि यसरी नै यो पत्रको माध्यमद्वारा निरन्तर आत्मीय संगति कायम राख्नुहुनेछ। प्रार्थनाका विषयहरू छन् या कुनै सुझावहरू छन् भने हामीलाई पठाउनुहोला, हामी यसै नै तपाईँको निम्ति प्रार्थना गरिदिनेछौ। अनि मित्र, आज हामी बाइबल अध्ययन भजन संग्रह 110-113 अध्यायबाट देख्न गइरहेका छौं। आउनुहोस् हामी छोटो प्रार्थना गरौं। प्यारो प्रभुजी, आज पनि हामी तपाईँको चरणमा तपाईँको वचनको सुन्दरता देख्न आइरहेका छौं। प्रभु, तपाईँको वचन हाम्रो दिन प्रतिदिनको निम्ति आहार हो। हाम्रो आत्मिक जीवनलाई यसको अति नै धेरै आवश्यक पर्दछ, जसरी शारीरिक जीवनलाई खाना भोजनको आवश्यक पर्दछ। प्यार प्रभुजी, हामी हरेकलाई हाम्रो मन हृदयलाई तयारी गरिदिनुहोस्, तपाईँको वचन सुन्ने मन हृदय दिनुहोस्, बुझ्ने ज्ञान दिनुहोस्, ताकि हामी तपाईँको वचनमा निरन्तर भाग लिइकन यसको आनन्द उठाउन सकौं। धन्यवाद दिँदा यो छोटो प्रार्थना प्रभु येशु ख्रीष्टको नाममा माग्दछु, आमेन। मित्र, सबभन्दा पहिले हामी भजन संग्रह 110 अध्यायबाट देख्न गइरहेका छौं। यो मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाईको भजन हो। यो भजन 110 भजन 109 जस्तै मसीह सम्बन्धको भजन हो, मेसायनिक साम। यो ख्रीष्टको उच्च उठाएको बताउँछ र ख्रीष्टको स्वर्गीय यात्रासँग, यानी स्वर्गमा फर्किजाने कुरासँग आरम्भ हुन्छ। भजन संग्रह 110 एक पदमा भनिएको छ, भजन संग्रह 110 एक पदमा, परमप्रभुले मेरा परमप्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हाततर्फ बस जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउन। मित्र, यो भजन अति नै उल्लेखनीय छ, किनभने यसले ख्रीष्टको ईश्वरत्वको प्रस्तुत गर्दछ। यो भजन नयाँ नियममा धेरै पल्ट उल्लेख गरिएको छ, जस्तै प्रेरित 2:34-35 पद, हेब्रू 1:13 पद, हेब्रू 5:6 पद, हेब्रू 6:20 पद, अनि हेब्रू 7:21 पद र हेब्रू 10:12-13 पदमा येशूका शत्रुहरूले उहाँमाथि आफ्नो अन्तिम भीषण आक्रमण गरिरहेको समयमा हेरोदीहरू, राजनैतिक पार्टी, उहाँलाई जबरजस्त त्यस्तो राजनैतिक कथन बनाउने काममा फन्दामा पार्न दबाउको कोसिस गरिरहेका थिए, जुनले उहाँलाई रोमको देशद्रोहीको रूपमा चिन्हित गर्दथ्यो। जब तिनीहरू त्यो गर्न असफल रहे, सदुकीहरू, स्वतन्त्रवादी, उद्धारवादी धार्मिक पार्टीहरू उहाँलाई मोसाको व्यवस्थाको सम्बन्धमा हास्यास्पद प्रश्नसँग फन्दामा पार्न कोसिस गरे। जब तिनीहरू पनि असफल भए, त्यो गर्ने काममा फरिसीहरू, राजनैतिक धार्मिक पार्टी उहाँलाई फन्दामा पार्न कोसिस गरे। येशूको उत्तरले तिनीहरूलाई दोधार गरिदियो, अन्योल पारिदियो। यसरी जब तिनीहरू आगे रणकौशलको फेरि योजना गर्न अगाडि बढ़िरहेको बेला येशूले तिनीहरूलाई प्रश्न सोध्नुभयो, मती 22:21-46 पदमा। जब फरिसीहरू जम्मा भएका थिए, तब येशूले तिनीहरूलाई यसो भनेर सोध्नुभयो, ख्रीष्टको विषयमा तिमीहरू के ठान्छौ? ऊ कसको पुत्र हो? तिनीहरूले उहाँलाई भने, दाउदका पुत्र। उहाँले तिनीहरूलाई भन्नुभयो, त्यसो भएर कसरी दाउदले आत्मामा उसलाई आफ्ना प्रभु भन्दछन् त? प्रभुले मेरो प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा गोडामुनि राख्दिन, पौदानमुनि राख्दिन बस। यदि दाउदले उसलाई प्रभु भन्दछन् भनेदेखि त ऊ कसरी तिनको पुत्र हुन्छन् र? अनि कसैले पनि जवाबमा एक वचन पनि बोल्न सकेनन्। औ न त त्यस दिनदेखि कसैलाई उहाँसँग सोध्ने आँट्ने भयो। यो कुराको ध्यान दिनुहोस् कि येशूले सिधा स्पष्ट प्रश्न सोध्नुभयो, तिमीहरू ख्रीष्टको विषयमा के ठान्छौ? फरिसीहरूले उत्तर दिए कि उहाँ दाउदको पुत्र हुनुहुन्थ्यो। यो प्रश्न सुन्नु भएपछि प्रभुले तिनीहरूलाई भजन संग्रह 110 संकेत गर्नु भएर तिनीहरूलाई शास्त्रको त्यो विशेष खण्डको तिनीहरूको अपर्याप्त ज्ञानको शास्त्र ज्ञानको देखाउनुभयो जुन यहुदीहरूले मसीह सम्बन्धको भजन हो भनी अर्थ दिन्थे, इन्टरप्रिटेशन गर्थे। दाउदद्वारा लेखिएको यो भजनले यहोवा मसीहसँग बोलिरहनु भएको कुरा देखाउँछ। दाउदले मसीहलाई मेरो प्रभु भन्नुहुन्छ अनि कोही पनि यहुदी जो मसीह दाउदको वंशका हुनुहुन्छ भन्ने कुराको स्वीकार गर्थ्यो उसले यो भजनसँग सामने गर्दथ्यो। जहाँ दाउदले मसीहलाई आफ्नो प्रभु भनेका छन् र दावी गर्दछन् कि उहाँ उच्च श्रेष्ठ हुनुहुन्छ, यसले यो देखाउँछ कि मसीह खाली सिंहासनमा बस्ने राजनीतिक शासक राजा भन्दा अझ बढ्ता गरेर हुनुहुन्थ्यो, अझ महान हुनुहुन्थ्यो। उही समयमा जबकि दाउदले उहाँलाई यो भजनमा मेरो प्रभु भनेकोले गर्दा कसरी उहाँ उसको पुत्र हुन सक्नुहुन्छ? प्रभु स्वाभाविक जन्मद्वारा उसको पुत्र हुन सक्नुहुन्न, यो अलौकिक जन्मद्वारा हुनु पर्थ्यो। यो भजनले हामीलाई भनिरहेको छ कि प्रभु येशु ख्रिस्ट इसरायलको मसीह कन्या कुवारीबाट जन्मेका जन्म थियो। यस 110 को एक पदको पहिलो खण्डमा भनिएको छ, परम प्रभुले मेरा प्रभुलाई भन्नुभयो। यो समान स्तरको व्यक्तिले समान स्तरको व्यक्तिसँग बोलिरहेको छ, यो परमेश्वर परमेश्वरसँगै बोलिरहनु भएको छ। हिब्रू 1:13 पदले भन्छ, तर स्वर्गीय दूतहरूमा कुन चाहिँलाई उहाँले कुनै बेला भन्नुभएको छ, तिमी मेरो दाहिने हाततिर बस जहिलेसम्म म तिम्रो शत्रुहरूलाई तिम्रा शत्रुहरू तिम्रो पाउको पौदान बनाउँदिन। यसले ख्रिस्टको ईश्वरत्वको प्रस्तुत गर्छ। जबकि मानिसहरू भन्छन् बाइबलले येशु ख्रिस्टको ईश्वरत्वको सिकाउँदैन, यसको मतलब तिनीहरू परमेश्वरको वचनको यो खण्डसँग चिरपरिचित छैनन्। म तपाईँलाई यो कुराको निश्चय दिन सक्छु। आगे 2 पदमा भनिएको छ, परमप्रभुले सियोनबाट तिम्रो पराक्रमको राजदण्ड पठाउनुहुनेछ, तिम्रा शत्रुहरूका बीचमा तिमीले राज्य गर। यो पदले सियोनमा शासन गर्न पृथ्वीमा ख्रिष्टको आगमनको बताउँछ। यो समयको बारेमा यसैयाले भने, यसैया 2:3 पदमा, जाति जातिका धेरै मानिसहरू त्यहाँ गएर भन्नेछन्, आऊ हामी परमप्रभुको पर्वतमा उक्लेर याकुबका परमेश्वरको भवनमा जाउँ, उहाँले हामीलाई आफ्नो मार्ग देखाउनुहुनेछ र हामी उहाँको बाटोमा हिँड्नेछौं, किनकि शिक्षा चाहिँ सियोनबाट र परमप्रभुको वचन यरुसलेमबाट नै निस्कनेछ। यरुसलेम पृथ्वीमा सरकारको केन्द्र स्थान हुनेछ, परमेश्वरसँग इसरायलको निम्ति महान उद्देश्य छ। 3 पदमा भनिएको छ, तिम्रा पराक्रमको दिनमा तिम्रो प्रजाले राजी खुशीले आफैलाई अर्पण गर्नेछ, पवित्र पोसाकमा बिहानको गर्भबाट शीत जस्तै तिम्रो जवानी तिम्रो निम्ति आउनेछ। अमित्र, यहाँ उल्लेखित तिम्रा पराक्रमको दिनको अवधिमा येशु ख्रिष्ट कहाँ सबभन्दा ठूलो संख्यामा मानिसहरू आउनेछन् जस्तो कि संसारले आजसम्म देखेको छैन। स्पर्जनले भन्ने गर्थे, परमेश्वरसँग गुम्ने निन्दित हुने भन्दा धेरै उद्धार पाउने मानिसहरू छन्। आज यो यस्तो भएको देखिँदैन, जब आजकल यस्तो भएको देख्नुहुन्न तब तपाईँ निराश निरुत्साहित नहुनुहोस्, तर उहाँको पछाडि हजारौं उद्धार पाएका जनहरू छन् र आगे पनि उहाँसँग यस्ता हजारौं मानिसहरू हुनेछन्। उहाँसँग भविष्यमा महान योजना छ, उद्देश्य छ। 4 पदमा भनिएको छ, परमप्रभुले शपथ लिनु भएको छ, औ पछताउनु हुने छैन, तिमी सदाको निम्ति मल्किसेदेकको रीति बमोजिम पुजारी हौ। यहाँ अर्को महान महत्वपूर्ण सत्यता छ, प्रभु येशु मल्किसेदेकको रीति बमोजिमको पुजारी हुनुहुन्छ। यो विचार हिब्रूहरूलाई लेखेको पत्रमा विकास गरिएको छ, किनभने यो परमेश्वरको वचनमा सबभन्दा महान सत्यता हो। यस समयमा यस पोइन्टमा खालि म हिब्रूबाट एउटा पद मात्र उठाउन चाहन्छु। हिब्रू 5:6-10 पदमा भनिएको छ, जसरी अर्को ठाउँमा पनि उहाँ भन्नुहुन्छ, मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँ भरिको निम्ति पुजारी हौ, आफ्ना शरीरका दिनमा जसले बेसरी कराई आँसु बगाएर उहाँलाई मृत्युबाट बचाउन सक्नुहुनेसँग प्रार्थना र अन्तर्विन्ती गर्नुभयो र उहाँको भक्तिको भयले गर्दा उहाँको सुनै भयो। उहाँ पुत्र हुनुहुन्थ्यो, तापनि उहाँले भोग्नु भएको शासनद्वारा उहाँले आज्ञा पालन गर्न सिक्नुभयो। अब सिद्ध तुल्याइकन उहाँको आज्ञा मान्नेहरू सबैका निम्ति उहाँ अनन्त मुक्तिको कर्ता हुनुभयो। परमेश्वरबाट मल्किसेदेकको दर्जा अनुसारको प्रधान पुजारीको पद उहाँले पाउनुभयो। प्रभु येशू ख्रीष्टको पुजारित्व पुरानो नियमको हारुनिक वा लेवीहरूको भन्दा उच्च श्रेष्ठ थियो। यी पदहरूले दुवै ख्रीष्ट येशू प्रभुको मानवता र ईश्वरत्वको देखाउँछ। आगे पद 5-6 भनिएको छ, तिम्रो दाहिने तर्फ रहने परमप्रभुले उहाँको क्रोधको दिनमा राजाहरूलाई चुर गर्नुहुनेछ, उहाँले जाति जातिको बीचमा इन्साफ गर्नुहुनेछ, उहाँले मृत्यु शरीरले जमिन भरिदिनुहुनेछ, धेरै देशहरूमा उहाँले टाउका टाउकेहरूलाई हिर्काउनुहुनेछ। देख्नुभयो, ख्रीष्ट फेरि दण्डमा आइरहनु भएको छ। भजन संग्रह 2:9 पदले यो स्पष्ट पार्दछ, फलामको डण्डाले तिमीले तिनीहरूलाई फोर्नेछौ र कुमालीको भाँडालाई जस्तै गरी तिमीले तिनीहरूलाई चकनाचुर पार्नेछौ। आगे 7 पदमा भनिएको छ, बाटोमा खोलाको पानी पिउनेछन्, यसकारण तिनले टाउको ठाडो पार्नेछन्। अमित्र, यस पदको बारेमा डाक्टर गाबेलियनले भनेको कुरा मलाई मनपर्छ, त्यसकारण हामी उसको कुरालाई यहाँ उद्धृत गरौं। यो पदले एकपल्ट हाम्रो सामने हाम्रा प्रभुको दीनता र उच्च उठाएको राख्दछ। दीनता चाहिँ उहाँले खोलाको पानी पिउनुहुने तरिकामा थियो। हामीलाई गिद्योनको 300 योद्धाहरूको बारेमा पहिले नै भनिसकिएको छ, जो खोलामा गएर घोडा टेकेर कुकुरले जस्तै पानी चाट्दै पिए, अनि जसलाई पछिबाट प्रयोग गरिए र विजयद्वारा तिनीहरूलाई उच्च गराइए। तर उहाँ त्योभन्दा अझ गहिरैमा जानुभयो। उहाँले मृत्युको र कष्टको गहिरो पानीहरू पिउनुभयो, त्यसकारण परमेश्वरले उहाँलाई अति नै उच्च गरी उठाउनुभयो। ओ, यो कस्तो अद्भुत भजन हो। त्यसपछि हामी 111 अध्यायतिर लागौ। यो चाहिँ परमेश्वरका कामहरूको लागि हालेलुया कोरस हो। यसले 3 हालेलुयाको एक सिरिज मालाको शुरू गर्दछ, यानि 111-113। यो भजनले उहाँको उद्धार छुटकाराको लागि र उहाँको कामहरूको लागि प्रशंसा गर्दछ, जुन नयाँ गीत हो जुन स्वर्गमा गाइनेछ। पुरानो गीत चाहिँ सृष्टिको गीत हो, नयाँ गीत चाहिँ छुटकाराको उद्धारको गीत हो। दुवै यो भजनमा छ। भजन संग्रह 111 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर मेरो पूरा हृदयले, सोझा मानिसहरूका सभा र समुदायमा म परम प्रभुमा धन्यवाद चढाउनेछु। परम प्रभुको प्रशंसा गर मतलब हालेलुया गर। अहिले यो उहाँको कार्यको ध्यान दिनुहोस्, जुनको निम्ति उहाँलाई प्रशंसा गरिँदैछ। 2-4 पदमा भनिएको छ, परमप्रभुका कामहरू महान छन्, 3 प्रसन्न हुने र सबैले ती खोजी गरेका छन्, उहाँका काम आदरको योग्य र महामहिमा युक्त हुन्छ र उहाँको धार्मिकता सदा रहिरहन्छ। उहाँले आफ्ना आश्चर्य कामहरूको स्मरण गराउनु भएको छ, परमप्रभु कृपालु र करूणामय हुनुहुन्छ। अहिले भजनकार हामीसँग भएको उद्धार छुटकाराको उल्लेख गर्छन्, जुन हालेलुया कोरसको अंश हो। 9 पदमा भन्छन्, उहाँले आफ्ना प्रजाहरूका निम्ति मुक्ति पठाउनु भएको छ, उहाँले आफ्नो करारको हुकुम सदाको निम्ति ठहराउनु भएको छ, उहाँको नाउँ पवित्र र भययोग्य छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ। अनि 10 पदमा भनिएको छ, परम प्रभुको भय नै ज्ञानको शुरू हो, उहाँको आज्ञा मान्नेहरू सबैको असल समझ हुन्छ, उहाँको प्रशंसा सधैँभरि रहिरहन्छ। मित्र, परमेश्वरसँग आफ्नो मानिसको लागि उद्धार छ, अनि परमप्रभुलाई उहाँको कार्यहरूको निम्ति धन्यवाद दिऊ। परमप्रभुका कार्यहरू महान छन्, तिनीहरू उहाँको सृष्टिमा र उहाँको सर्वशक्तिमत्ताको प्रदर्शनमा महान छन्। तिनीहरू अझ धेरै गरेर उहाँका उद्धारको काममा महान छन्, जुनले उहाँको धार्मिकता, आदर र महिमाको प्रकट गर्दछ। अन्तिममा त्यो दिन आउनेछ जब उद्धार र छुटकारा मुक्तिको पूरा गरिनेछ, यानि पूर्णतामा पुर्याइनेछ र सबै कुरा उहाँका पौदान मुनि राखिनेछ। त्यसपछि उद्धार छुटकारा पाएका जातिहरू र सृष्टिले उहाँको स्तुति प्रशंसा गाउनेछ। त्यसपछि हामी भजन 112 अध्यायबाट पनि देख्नेछौ। यहाँ हामी देख्छौ परमेश्वरको धार्मिकताको लागि हालेलुया। यो अर्को अद्भुत हालेलुया भजन हो जहाँ उहाँको धार्मिकताको निम्ति परमेश्वरको स्तुति प्रशंसामा जोड़ दिन्छ। उहाँको धार्मिकताको कारण परमेश्वरले पापको दण्ड दिनै पर्छ। के तपाईँ यस्ता परमेश्वरको निम्ति खुशी हुनुहुन्न? परमेश्वर असल भला हुनुहुन्छ, परमेश्वर धर्मी हुनुहुन्छ, अनि त्यो नै कारण उहाँले पापसँग व्यवहार गर्नुपर्नेछ। त्यो दिन आउनेछ, उहाँले हरेक कुरा ठिकठाक गर्नुहुनेछ र म यही नै चाहन्छु। म आफ्नै जीवनहरूमा पनि हरेक कुरा सजाइएको चाहन्छु। तपाईँ चाहनुहुन्न र? यो नै एक कुरा हो जुनको लागि परमेश्वरको प्रशंसा गर्नुपर्छ। भजन संग्रह 112 को एक पदमा भनिएको छ, परमप्रभुको प्रशंसा गर, त्यो मानिस धन्यको हो जसले परमप्रभुको भय मान्दछ र उहाँका आज्ञाहरूमा प्रसन्न हुन्छ। उहाँका आज्ञाहरू हेला नगर्नुहोस्, तिनीहरू ऐना हुन् जुनले तपाईँ वास्तवमा कस्तो हुनुहुन्छ, को हुनुहुन्छ त्यसको देखाउनेछ। मित्र, 10 आज्ञाहरूको विषयमा प्रसारण गरेपछि मैले धेरैजनाबाट पत्र प्राप्त गरे जसले हाम्रो प्रसारणको सुनेथे। एकजना मानिसले भन्यो, म कति भयानक दयनीय पापी रहेछु भन्ने कुरा देखे। त्यो नै कुराले मलाई परमेश्वरबाट अलग गरिरहेको थियो। अनि एकजना स्त्रीले मलाई लेखिन् कि तिनको पाप कसम खाने थियो, तिनले परमेश्वरको नामलाई व्यर्थमा लिन्थिन्। त्यसपछि तिनी परमप्रभुमा फर्किन् र तिनको आत्मामा साथै जीवनमा महान क्रान्ति परिवर्तन आयो। यो यस कारणले भयो कि तिनले परमेश्वरको ऐनामा आफैलाई देखिन्। त्यही नै उहाँको आज्ञाहरूले गर्दछ। मित्र, आज्ञाहरूको हेला नगर्नुहोस्, तर यदि तपाईँ इमान्दारी हुनुहुन्छ भने तपाईँ थाहा पाउनुहुन्छ कि तपाईँ आज्ञाहरूको पालन गर्ने कामद्वारा उद्धार पाउनुहुन्न। तिनीहरूले खालि तपाईँलाई उद्धारकर्ताको आवश्यकताको मात्र प्रकट गर्दछन्। आज्ञा पद 3 भनिएको छ, त्यसको घरमा धन सम्पत्ति रहन्छ र त्यसको धार्मिकता सदा रहिरहन्छ। परमेश्वर कहिले पनि धार्मिकताको समाप्त गर्नुहुन्न, उहाँसँग यसको पर्याप्त आपूर्ति छ। हाम्रो परमेश्वर धर्मी हुनुहुन्छ। 4 पदमा भनिएको छ, सदा मानिसहरूको निम्ति अन्धकारमा ज्योतिको उदय हुन्छ, परमप्रभु अनुग्रही र दयावन्त र धर्मात्मा हुनुहुन्छ। अन्धकारमा ज्योतिको उदय हुन्छ किन? किनभने परमेश्वर अनुग्रही, दयावन्त र धर्मात्मा हुनुहुन्छ। हामी वास्तवमा थाहा पाउँदैनौ कि परमेश्वर कति भला हुनुहुन्छ। यदि हामीले त्यो थाहा पाए, हामीले बार बार निरन्तर हालेलुया कोरस गाउने थियौं। पछ्यमा भनिएको छ, किनभने त्यो कहिले पनि डगमगाउने छैन, धर्मात्मा सदा सर्वदै सम्झनामा रहन्छ। परमेश्वरले पूरा अनन्त कालभरि आफ्ना जनहरूबाट आफ्नो नजरको हटाउनु हुने छैन। 9 पदमा भनिएको छ, त्यसले बाँडचुँड गरेर दरिद्रहरूलाई दिएको हुन्छ, त्यसको धर्मकर्म सधैँभरि रहिरहन्छ। परमेश्वर दीन र दरिद्रमा रुचि लिनुहुन्छ र उहाँसँग मात्र गरीब उन्मूलन योजना छ जुन मात्र काम गर्न गइरहेको छ। अभाग्यवश कुनै पनि पार्टी, सरकार उहाँको यो योजनामा रुचि लिँदैनन्। रुचि लिए पनि व्यावहारिक रूपमा काम गर्दैनन्। आगे 10 पदमा भनिएको छ, दुष्ट त्यो देखेर कोडिन्छ, दारा केटी केटी त्यो गली जान्छ, दुष्टको अभिलाषा नष्ट हुनेछ। त्यो दिन आइरहेको छ जब दुष्टता समाप्त हुनेछ, यो सदाको निम्ति खत्म हुनेछ। त्यसपछि भजन 113 अध्यायमा प्रवेश गरौं। यहाँ हामी मुख्य विषयको रूपमा देख्छौ, यसको मुख्य विषय हो सृष्टिकर्ता र उद्धारकर्ताको रूपमा परमेश्वरको निम्ति हालेलुया कोरस। परमेश्वरको महान महिमाको यो भजनले हालेल भजनहरूको खोल्दछ, यानि 113 देखि 118, जुन निस्तार चाड, पेन्टिकोस्टको चाड, झुप्रे बासहरूको चाड र सम्भवत इसरायलका सम्पूर्ण चाडहरूमा गाइन्दथे। यो आराधना र स्तुतिको आनन्दित र अमूल्य भजन हो। 113 एक पदमा भनिएको छ, परम प्रभुको प्रशंसा गर, हे परम प्रभुका दासो प्रशंसा गर, परम प्रभुको नाउँको प्रशंसा गर। हामीले परम प्रभुको नाउँ व्यर्थमा लिनु हुँदैन, हामीले निरन्तर परम प्रभुको नाउँको स्तुति प्रशंसा गर्नुपर्छ, किनकि उहाँ सृष्टिकर्ता साथै उद्धारकर्ता हुनुहुन्छ। अनि आगे 2 देखि 6 पदमा भनिएको छ, परम प्रभुको नाउँ अहिलेदेखि लिएर सधैँभरि धन्यको भइरहोस्, सूर्योदयदेखि लिएर सूर्यास्तसम्म परम प्रभुको प्रशंसा हुनुपर्छ। परम प्रभु सबै जातिहरूदेखि उच्च हुनुहुन्छ र उहाँका महिमा स्वर्गीय भन्दा उच्च छ। हाम्रा परमेश्वर परम प्रभु जस्तो को छ? उहाँ त उच्च स्थानमा विराजमान हुनुभएको छ औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। परमेश्वर अति नै उच्च स्थानमा विराजमान हुनुभएको छ औ आकाश र पृथ्वीका कुराहरूमा नजर गर्नलाई निहुरिनुहुन्छ। अहिले यो कुराको ध्यान दिनुहोस् कि परमेश्वर के गर्न गइरहनु भएको छ। 7 पदमा भनिएको छ, कंगालीहरूलाई धुलोबाट उहाँले नै उठाउनुहुन्छ र दरिद्रहरूलाई घुर्यानबाट उचाल्नुहुन्छ। उहाँ उद्धारकर्ता मुक्तिदाता हुनुहुन्छ। अनि 8 र 9 पदमा भनिएको छ, त्यसलाई भारदारहरूको साथमा, आफ्ना प्रजाका भारदारहरूको साथमा राख्नलाई, बाजे आइमेलाई सुखी आमा तुल्याउनुहुन्छ। परम प्रभुको प्रशंसा गर। हालेलुया परम प्रभुको स्तुति होस्। मित्र, भजनहरूको पुस्तकको यो अध्यायमा एक कुराको पूरा गर्न चाहन्छु, त्यो हो मानिसहरूलाई परम प्रभुको स्तुति प्रशंसा गर्न उत्साह दिन। मित्र, परम प्रभु भला हुनुहुन्छ, तपाईँको निम्ति, मेरो निम्ति, उहाँका हरेक जनहरूको निम्ति। के उहाँ भला हुनुहुन्न र हुनुहुन्छ भने उहाँलाई निरन्तर स्तुति प्रशंसा गर्नुहोस्। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, उहाँ उद्धारकर्ता हुनुहुन्छ, उहाँ दयावन्त कृपाल हुनुहुन्छ, उहाँ हाम्रो शरण, हाम्रो किल्ला हुनुहुन्छ, उहाँ हामीलाई आवश्यक हरेक कुरा हुनुहुन्छ, त्यसको निम्ति उहाँको स्तुति गरौं। प्रभु आफ्नो वचन अध्ययनमा आशिष दिउन्।
1: आजको अध्ययनले मेरो हृदयलाई धेरै हल्का बनाएको छ। मैले बुझे कि येशू केवल इतिहासको पात्र मात्र हुनुहुन्न, उहाँ महिमा सहित स्वर्गमा उच्च पारिनु भएको परमप्रभु परमेश्वर पनि हुनुहुन्छ, अनि उहाँ हाम्रो लागि मध्यस्थता गर्नुहुन्छ र आज पनि जीवित हुनुहुन्छ। र मलाई सबैभन्दा धेरै आशिषित लागेको कुरा चाहिँ के हो भने, परमेश्वरले शुरू गर्नुभएको असल काम अधुरो छोड्नुहुन्न। म आफैलाई असफल ठानिरहेको थिएँ, तर परमेश्वरले अझै पनि मेरो जीवनमा काम गरिरहनु भएको छ भन्ने आशा चाहिँ आजको दिनबाट मैले पाएको छु।
2: आहा, कस्तो राम्रो आशिषको कुरा बताउनु भयो भाइ तपाईँले। आजको अध्ययनको सुन्दर शिक्षा पनि यही हो। हामीले सिक्यौं कि येशू ख्रीष्ट महिमा सहित स्वर्गमा उच्च पारिनु भएको प्रभु हुनुहुन्छ। उहाँ सधैँका निम्ति हाम्रो एक महान पुजारी हुनुहुन्छ। परमेश्वरले शुरू गर्नुभएको असल काम उहाँले पूरा गर्नुहुन्छ। पापको ऋण क्षमा गर्ने अधिकार केवल येशू ख्रीष्टसँग मात्र छ, र अन्तत परमेश्वर नै हाम्रो जीवनका लागि आवश्यक सबै कुरा हुनुहुन्छ। जब हामी उहाँमा भरोसा गर्छौं, तब डरको ठाउँमा शान्ति आउँछ, दोषबोधको ठाउँमा क्षमा आउँछ, र निराशाको ठाउँमा आशा आउँछ।
1: आजको अध्ययनलाई भने हामी यही नै अन्त्य गर्दै हजुरहरूको माझबाट विदा लिन चाहन्छौ र हजुरहरूलाई शुभ समयको हामी कामना गर्दछौ र तपाईँहरूको प्रार्थना विषय अथवा हाम्रो कार्यक्रमबारे केही प्रश्न जिज्ञासाहरू छन् भने पनि हामीलाई कल गर्न अथवा मिस कल गर्नको निम्ति नहिचकिचाउनुहोस्। हाम्रो सम्पर्क नम्बर 97024209707
4: टाइम चेक यति बेला साँझको 7 बज्यो।

0: अब प्रस्तुत छ कार्यक्रम नयाँ आशा।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन ममतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। नयाँ आशा रेडियो अध्ययन सुन्न यो कार्यक्रमको पर्खाईमा रहनुहुने प्रिय श्रोताहरूमा न्यानो अभिवादन। समय सुहाउँदो र सुन्नेहरूलाई अनुग्रह मिल्ने, जीवन सुधार गर्ने, परम प्रभुको वचन बाँड्ने यो प्रस्तुतिमा यहाँहरूलाई स्वागत छ। श्रोता साथीहरू, आजको नियमित वचन अध्ययनमा छिर्नु अगाडि एकैछिन यो भजन सुनौं।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ। कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ शिशिर।
1: प्रिय श्रोता मित्रहरू, न्यानो अभिवादन, जय मसीह। आरामै हुनुहुन्छ होला भनी आरामको कामना पनि गर्दछु। श्रोता मित्रहरू, हामीले अहिले हाम्रो यो अध्ययनको सिलसिलामा एउटा यस्तो मित्र जो हामीसँग हर पल हर क्षण रहिरहनुहुन्छ, उहाँको बारेमा कुरा गरिरहेका थियौं। कसरी परमेश्वर सर्वव्यापी हुनुहुन्छ, सर्वज्ञानी पनि हुनुहुन्छ र साथसाथै उहाँ निस्वार्थ प्रेम गर्नुहुने परमेश्वर हुनुहुन्छ भनेर हामीले परमेश्वरको पुत्र थुमा उहाँको अभिषेकको बारेमा, ख्रिस्टको बारेमा अध्ययन गरिरहेका थियौं। एक सदैव भरोसा गर्न योग्य मित्रको रूपमा हामीले पढ़ाएको सिलसिलामा के अध्ययन गरेका थियौं भने, उहाँले आफ्नो यो संसारको काम सिधाएर स्वर्गमा फर्केर जानुभएको छ र फेरि वाचा गर्नुभएको छ उहाँ आउनुहुनेछ भनेर। तर यदि ख्रिस्ट स्वर्गमा जानुभएको छ भने कसरी यो भन्न सकिन्छ कि उहाँ हाम्रो साथमा हर क्षण

0: हुनुहुन्छ भनी। हिब्रूको पुस्तकको चौथो अध्यायको 14-16 पदले यसो भन्दछ, आकाश छिचोलेर जानुभएका परमेश्वरका पुत्र ख्रीष्ट हाम्रा महान प्रधान पैरवीकर्ता वा मध्यस्थकर्ता हुनुभएको हुनाले हामीले पक्कासँग स्वीकार गरेको यो विश्वास थामी राखौं, किनकि हाम्रो महान मध्यस्थकर्ता मित्र हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न, तर हामी जस्तै उहाँ सबै कुरामा परिचित हुनुभयो र पनि पापरहित हुनुहुन्थ्यो। यसकारण साहससँग अनुग्रहको सिंहासनको नजिक जाउँ र खाँचो वा हामीलाई उहाँको मदतको आवश्यकता परेको समयमा सहायता पाउनलाई हामी उहाँका कृपा र अनुग्रह प्राप्त गर्न सकौं। मित्रहरू, यदि हामीले यी हरफहरूलाई ध्यान दियौं भने ख्रीष्ट स्वर्गीय पवित्र स्थानमा हाम्रो व्यक्तिगत प्रतिनिधिको रूपमा हामी जस्तै हरेक कुरामा परिचित र पनि पापरहित रहेर उहाँले आफूलाई हाम्रो असल मित्रको रूपमा त्यहाँ प्रस्तुत गर्नुभएको छ र जब जीवनको ओकाली ओरालीमा हामीलाई अप्ठ्यारो पर्दछ, हामी निराश हुँदछौं, त्यो बेला हाम्रो खाँचोको बेला उहाँ हाम्रो सहायक जस्ता यी पदहरू जुन हामीले पढ्यौं त्यसले स्वर्ग संघको हाम्रो सम्पर्कलाई जीवन्त, सरल र वास्तविक बनाउन खेलेको भूमिकाले हामीलाई संसारको यो जीवन जसमा हर पल हर क्षण समस्याहरूको चुनौतीको थुप्रोमा हामी उभिरहेका हुन्छौं हो, ती तत क्षणहरूमा पनि परमेश्वरको उपस्थितिको आभास हामी गर्न सक्छौ भनी बताउँदछ। साँच्चै परमेश्वरको थुमाद्वारा परमप्रभुको पवित्र सिंहासन अघि हामी निर्धक्क भएर उहाँको प्रेममा हामी आउन सक्छौ। अर्को कुरा, उहाँको स्वर्ग फर्काएको कारणले गर्दाखेरि हामी उहाँको पवित्र आत्मा जुन उहाँले यो संसारमा पठाउनु भएको छ, जुन पेन्टिकोसको दिनदेखि हामी ती घटनाक्रमहरूलाई अध्ययन गर्यौं भने थाहा पाउन सक्छौ हो, उहाँको त्यो पवित्र आत्माको उपस्थितिले उहाँ हामीसँग हर क्षण हुनुहुन्छ भनेर जान्न सक्छौ। तपाईँ र मैले मनन गर्दाखेरि यो कुरालाई पनि हामी ध्यान दिन सक्छौ कि कैयौं पटक हामीले गलत पाइलाहरू चाल्दाखेरि हामीलाई ती गलत कदमहरू नउठाउनलाई हाम्रो अन्तर आत्माबाट एउटा आवाजले बोलिरहेको हुन्छ। परमेश्वरले त्यो अन्तर आत्माको आवाज वा चेतनाको आवाजबाट पनि हामीसँग बोल्नुहुन्छ र पवित्र आत्माले विभिन्न परिस्थितिहरूमा हामीलाई डोर्याउनु पनि हुन्छ, सिकाउनु पनि हुन्छ। यसरी उहाँ आफ्ना आत्माको उपस्थितिमा हामीसँग पर्छन् यहाँ पनि रहिरहनुहुन्छ। हामीहरूको उदारक मित्रको काम यो पृथ्वीमा उहाँले सक्नु भएर अर्थात कलवरीको त्यागपूर्ण कष्टकर मृत्युपछि र मृत्युपछिको उहाँको पुनरुत्थान अनि त्यसको पछिको उहाँको स्वर्ग फर्काई यात्रापछि उहाँ परमेश्वर पिताको दाहिने बाहुलीतर्फ विराजित हुनुभयो भने हिब्रूकै पुस्तकको 10 अध्यायको 12 पदले बताउँदछ, जीवित ख्रीष्ट जसले हामीलाई जान्नुहुन्छ र बुझ्नुहुन्छ, जो हाम्रो व्यक्तिगत प्रतिनिधिको रूपमा पिता परमेश्वरको दाहिने बाहुलीतर्फ विराजित हुनुभएको भन्ने यथार्थले यो तथ्यले निश्चय पनि आनन्द, ढाडस र साहस दिन्छ जीवन यात्राको क्रममा मित्रहरू। तर हाम्रो मध्यस्थकर्ता बन्न उहाँले के कस्तो प्रक्रिया वा तयारी अपनाउनुभयो वा गर्नुभयो त फेरि यसको जवाफ पनि हिब्रूकै 2:17-18 हेरौं है त मित्रहरू, जहाँ यस्तो लेखिएको छ, उहाँको मानव जीवन बारे, हरेक कुरामा उहाँ आफ्नै मानव दाजुभाइहरू जस्तै बनाइनु पर्यो र मानिसहरूका पापको प्रायश्चित गर्नलाई परमेश्वरको सेवामा उहाँ कृपालु र विश्वस्त प्रधान पुजारी बन्नु पर्यो, किनकि उहाँ आफैले कष्ट भोग्नुभयो र परीक्षित हुनुभयो र त्यसैले परीक्षामा पर्नेहरूलाई पनि उहाँले सहायता गर्न सक्नुहुन्छ। मानव कमी कमजोरी, मानव दुःख सबै उहाँले मानव रूप लिएर भोग्नु भएको छ उहाँलाई यी अनुभवहरू थाहा छ। त्यसले गर्दाखेरि उहाँ हाम्रो उत्कृष्ट प्रतिनिधिको रूपमा स्वर्गमा पिता परमेश्वरको अगाडि हुनुहुन्छ। जब हामी प्रार्थना गर्छौं, जब हामी उहाँलाई पुकार्छौं, जब हामी एक्लोपना महसुस गर्छौं, जब हामी खुशी हुन्छौं, आनन्दित हुन्छौं, हरेक क्षणमा उहाँ हाम्रो प्रतिनिधिको रूपमा पिता परमेश्वरको अघि उभिनु भएको हुन्छ। श्रोता मित्रहरू, यी अध्ययनहरू हामीले कुन सिराबाट पढ़िरहेका छौं भने विभिन्न जुन हाम्रा प्रश्नहरूका खोजीहरू हुन्छन् ती खोजीहरूलाई हामीले निहालिरहेका छौं परमेश्वरको वचनबाट। के परमेश्वरको अस्तित्व साँच्चीकै छ त? के उहाँको वचन यथार्थपरक छ त? स्वर्ग कति वास्तविक छ? के परमेश्वर हामीसँग बोल्न सक्नुहुन्छ? के परमेश्वरको शक्ति हाम्रो जीवनमा हामीले महसुस गर्न सक्छौ? यस्ता यावत कुराहरू, साँचो आनन्दको रहस्य जस्तै विभिन्न शीर्षकहरूमा व्याख्या विश्लेषण र अध्ययन गर्दै परमेश्वरको वचनबाट अहिले हामी हाम्रो जीवनमा हर पल हर क्षण उपस्थित हुनुहुने एक उद्धारक मित्रको बारेमा अध्ययन गर्दैछौ। श्रोता मित्रहरू, एक प्रकारले भन्नुपर्दाखेरि उहाँ हाम्रो मित्र मात्र नभइकन उहाँले मानव रूप लिनुभएर सबै कुराहरूलाई उहाँले महसुस गर्नुभयो र मानव शरीरमा उहाँ हाम्रो प्रतिनिधिको रूपमा जब हुनुहुन्छ उहाँलाई एक प्रकारले हामी जेठो दाजुको रूपमा पनि सम्बोधन गर्न सक्छौं, जसले हाम्रो मानवीयतालाई बुझ्नु भएको छ, जो जीवनको हरेक मोडमा आइपर्ने परीक्षासँग परिचित हुनुहुन्छ, जो हामी जस्तै हुनुहुन्थ्यो मानव देहमा तर पनि पाप गर्नु भएन। अहिले उहाँ स्वर्गीय पिताको दाहिने छेउमा हाम्रो प्रतिनिधिको रूपमा, मध्यस्थकर्ताको रूपमा, पैरवीकर्ताको रूपमा उहाँ त्यहाँ हुनुहुन्छ र हाम्रो जीवनमा आइपर्ने हरेक समस्या, चिन्ता र फिक्रीलाई उहाँले जान्नुहुन्छ। यो संसारमा उहाँ रहनुहुँदा जसरी तपाईँ र म भोकाउँछौ र तिर्खाउँछौ र थकित हुन्छौ, यी सब कुराहरूलाई उहाँले महसुस गर्नुभएको छ। एक्लनु पर्दाको पीड़ा, शारीरिक व्यथाको मर्कालाई उहाँले स्पष्ट बुझ्नुहुन्छ। कसलाई ढाडस र सान्त्वनाको खाँचो छ, कसको आत्मिक स्तर कस्तो छ, जस्ता हरेक कुराहरू उहाँलाई प्रष्ट थाहा छ। तसर्थ हाम्रो हरेक पीर मर्का हामी उहाँ कहाँ निर्धक्क भएर लिएर आउन सक्छौ। मित्रहरू, येशू एक असल मित्र हुनुहुन्छ र उहाँ तपाईँ र मेरो निम्ति पिता परमेश्वरसँग पैरवी गर्न सक्षम हुनुहुन्छ, किनभने उहाँ परमेश्वरको निष्खोट थुमा पनि हुनुहुन्छ, कारण उहाँ हाम्रो पापको निम्ति मर्नुभयो। युहन्नाको सुसमाचारको पहिलो अध्यायको 29 पदले उहाँको बारेमा यसो भन्दछ। मित्रहरू, भोलिपल्ट बप्तिस्मा दिने युहन्नाले येशूलाई आफूतर्फ वा आफूतिर आइरहनु भएको देखेर भने, हेर, संसारको पाप उठाइ लैजाने परमेश्वरका थुमा। श्रोता मित्रहरू, परमेश्वरको प्रिय पुत्र संसारको पाप उठाई लैजाने थुमाको रूपमा अति पीड़ादायक परिस्थितिबाट उहाँ गुज्रनुभयो। केवल तपाईँ र म प्रतिको परमेश्वरको प्रेमको कारण तसर्थ उहाँ एक भरपर्दो मित्र हुनुहुन्छ, जसमाथि बिना संकोच तपाईँ र मैले विश्वास गर्न सक्छौ। एउटा यस्तो मित्र जसले कहिले धोका दिँदैन। श्रोता मित्रहरू, जसले तपाईँ र मेरो निम्ति आफूलाई कलवरीको क्रुसमै दिनुभयो, जसले स्वर्गको सिंहासन त्यागेर यो संसारमा आउनुभयो, मानिसको दुःखमा सहभागी हुनुभयो, जसले आफैलाई एकदमै विनम्र तुल्याउनुभयो अनि आज्ञाकारी रूपमा आफ्नो जीवन बिताउनुभयो, परमेश्वर प्रेम हुनुहुन्छ भन्ने कुरालाई स्पष्ट आफ्नो जीवनबाट देखाउनुभयो, जसले मानिसहरूको यो प्रश्नको जवाब कि परमेश्वरले हामीलाई कति प्रेम गर्नु हुन्छ भन्ने कुरालाई कलवरीमा प्रस्ट्याउनुभयो, उहाँलाई हामी एक उदारक मित्रको रूपमा, भरपर्दो मित्रको रूपमा हामी बिना कुनै संकोच विश्वास गर्न सक्छौ। आज संसारमा धेरै मानिसहरू ब्रोकेन रिलेशनशिप, एउटा टुक्रिएको सम्बन्धबाट गुज्रिरहेको छ। त्यो सम्बन्धमा विश्वास, इमान्दारिताको खाँचो देखिएको हुन्छ, त्यसको अभाव हुन्छ त्यहाँनिर, जसले गर्दा मानिसहरू निराश भइरहेका हुन्छन्। यस्तो हाम्रो उराट लाग्दो संसारमा कमसेकम हामी यो कुरामा धाडस पाउन सक्छौ कि परमेश्वर आफै हाम्रो एकमात्र भरपर्दो मित्र हुनुहुन्छ भएर। तपाईँको दिन शुभ रहोस्। आशाका परमेश्वरले निरन्तर आफ्नो प्रेम पूर्ण शान्तिमा हामी हरेकलाई प्रत्येक क्षण प्रत्येक दिन अगुवाई गरून्। हवस् त, जय मसीह। धन्यवाद। शुभ समय।
1: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै शिशिरबाट आत्मिक वचन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: विशाल शालिक, अग्लो रुख, डरलाग्दो पशु, बतास, सिंहहरू र थुमा आदि इत्यादि, के होला ती संकेतहरूमा दिएको सूचनाको रहस्य? कस्तो होला त्यो भविष्यको ज्ञानको पर्दा खोली प्रकट गरिएको प्रकाश? के हामीले दानियल र प्रकाश जस्ता अगमवाणी पुस्तकहरूका लेखहरूलाई बुझ्न सक्छौ त? के परमप्रभु साँच्चै अन्तलाई सुरुदेखि नै अर्थात् सबै कुरा जान्नुहुने परमेश्वर हुनुहुन्छ त? नयाँ आशा रेडियो अध्ययन कार्यक्रमको अगमवाणी आशा श्रृंखला अन्तर्गत दानियल र प्रकाशको पुस्तकको अध्ययनमा हामी बाइबलीय अगमवाणीहरूलाई सँगसँगै अध्ययन गर्नेछौ। मित्रहरू, अध्ययन कार्यक्रम अगमवाणीमा आशा।
0: श्रोता, कार्यक्रमलाई अगाडि बढाउँ एउटा मधुर ख्रिस्टीय वचनबाट।

श्रोता मित्र, यतिन्जेल तपाईँ सुन्दै हुनुहुन्थ्यो क्रिस्टिय रेडियो प्रस्तुति नयाँ आशा। हामी आशा गर्दछौ कार्यक्रमले यहाँहरूको जीवनमा प्रभु येशूको ज्योतिको अगुवाई चाहनाको विकास गर्न सफल भएको होस् भने, अनि यी अस्थिर समयहरूमा पनि प्रेम र भाइचाराको जीवन व्यतीत गर्न परम प्रभुको अगुवाई यहाँहरूको जीवनमा प्रशस्त भएको होस् भनी कामना र प्रार्थना गर्दछौ। कार्यक्रम सुन्नको निम्ति आफ्नो अमूल्य समय दिनुभएकोमा हामी हार्दिक कृतज्ञता पनि जाहेर गर्दछौ र सम्झना गराउन चाहन्छौ हाम्रो सम्पर्क विवरण, जुन यस प्रकार रहेको छ। इमेल आईडी newhopeforall2013@yahoo.com, पोस्ट बक्स नम्बर 12950 काठमाडौँ नेपाल, र हाम्रो सम्पर्क नम्बर 9808233620। हवस् त, आजको निम्ति हामीलाई बिदा दिनुहोस्। भोलि फेरि यही स्टेशन र यही समय भेट्ने बाचाका साथ।

टाइम चेक। यति बेला रातिको 8 बज्यो।

0: गुड न्यूज एफएम 105.1
1: अब प्रस्तुत छ कार्यक्रम द ब्लेस्ड लाइफ।
2: प्रभु येशु ख्रीष्टको नाउँमा यहाँहरू सबैजनालाई जय मसीह अनि नमस्कार। कस्तो हुनुहुन्छ? आशा छ यहाँहरू सबैजना सन्चै हुनुहुन्छ होला। परमेश्वरको उत्साहजनक वचन तथा व्यावहारिक सन्देशहरूबाट यहाँहरू पनि आशिषित होस् भन्ने उद्देश्यका साथ प्रसारण हुने यो नौलो नेपाली रेडियो कार्यक्रम द ब्लेसेड लाइफलाई प्रतीक्षा गरिरहनुभएका सम्पूर्ण श्रोताबिनहरूलाई आजको यस कार्यक्रममा म स्वागत गर्न चाहन्छु। यो कार्यक्रम यहाँहरूले प्रत्येक हप्ताको बुधबार साँझ 8 बजे गुड न्यूज एफएम 105.1 MHz सुन्न सक्नुहुनेछ र यस कार्यक्रमको पूर्ण प्रसारण यहाँहरूले हाम्रो युट्युब च्यानल द ब्लेसेड लाइफमा गएर पनि सुन्न सक्नुहुनेछ। आउनुहोस् हामी सुरु गर्नेछौँ आजको यस कार्यक्रमलाई। आजको कार्यक्रमको शीर्षक रहेको छ हिब्रू अध्याय 2 को अध्ययन भाग 7। हाम्रो अघिल्लो अध्ययनमा हामीले सिक्यौं कि येशु शैतानबाट पाप र मृत्युको अधिकार फिर्ता लिन पृथ्वीमा आउनुभयो। यसो गरेर उहाँले शैतानलाई शक्तिहीन र प्रभावहीन बनाउनुभयो। आजको अध्ययनमा हामी हेर्नेछौ कि उहाँले यो सबै किन गर्नुभयो। उहाँले यो हाम्रो निम्ति गर्नुभयो ताकि हामी मृत्युको डरको दासत्वबाट सदाको लागि स्वतन्त्र हुन सकौं। यसले हामीलाई हाम्रो रूपरेखाको तेस्रो बुदाको चौथो भागमा ल्याउँछ, जसको शीर्षक रहेको छ बन्धनमा परेकाहरूलाई स्वतन्त्र बनाउनु, पद 15। आजको अध्ययनको मुख्य पद हिब्रू 2:15 हो, तर त्यसको सन्दर्भ राम्रोसँग बुझ्न हामी पद 14 पढ्न शुरू गरौं। हिब्रूको पुस्तक 2:14-15 यसरी लेखिएको छ, किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियाबोलसलाई उहाँले नष्ट गरून् र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्त गरिदेऊन्। आमेन। मृत्यु सम्पूर्ण मानव जातिले अनुभव गर्ने वास्तविकता हो, यसबाट कोही पनि उम्कन सक्दैन। एक दिन हामी सबैले मृत्युको सामना गर्नुपर्छ। मृत्यु हाम्रो वरिपरि नै छ। हामी सबैले आफ्ना परिवारका सदस्यहरू, आफन्तहरू, छिमेकीहरू वा साथीहरूलाई गुमाएका छौँ। हामीलाई थाहा छ कि यस संसारमा उनीहरूलाई फेरि देख्ने छैनौ। मानिस स्वाभाविक रूपमा मृत्युदेखि डराउँछ। भजनकार दाउदले पनि भजन 55 आफ्नो अनुभव यसरी व्यक्त गरेका छन्। भजन संग्रहको पुस्तक 55:4-5 यसरी लेखिएको छ, मेरो हृदय म भित्र ज्यादै वेदनामा छ र मृत्युको त्रासले मलाई छोपेको छ। डर र कम्पनले मलाई घेरे। सबैले मृत्युको सामना गर्नुपर्छ। मृत्यु हाम्रो वरिपरि नै छ। हामी सबैले आफ्ना परिवारका सदस्यहरू, आफन्तहरू, छिमेकीहरू वा साथीहरूलाई गुमाएका छौँ। हामीलाई थाहा छ कि यस संसार

मानिसको हृदयभित्र एउटा गहिरो चेतना हुन्छ, त्यो चेतना हो एक दिन न्याय हुनेछ, जब सबै अन्यायको हिसाब हुनेछ र परमेश्वरको न्याय प्रकट हुनेछ। यो भावना मानिसभित्र कहाँबाट आयो? अब यस खण्डलाई सुनौ। रोमीको पुस्तक 1:18-20 यसरी लेखिएको छ, परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यलाई तिनीहरूका अधर्मले दबाइराखेका छन्। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। उहाँको अदृश्य गुण अर्थात उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ, यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन। आमेन। परमेश्वरले सबै अधर्मी र पापी मानिसहरूमाथि स्वर्गबाट आफ्नो धार्मिक क्रोध प्रकट गर्नुहुन्छ। उनीहरूले सत्यलाई दबाउने प्रयास गरे पनि परमेश्वरले आफ्नो बारेमा जान्नुपर्ने कुरा उनीहरूलाई स्पष्ट रूपमा देखाइसक्नु भएको छ। चाहे मानिसहरूले स्वीकार गरून् वा अस्वीकार गरून्, प्रत्येक व्यक्तिको अन्तरात्मामा परमेश्वर हुनुहुन्छ भन्ने ज्ञान र उहाँको विरुद्धमा आफूले पाप गरेको चेतना राखिएको हुन्छ। यही कारणले परमेश्वरलाई नचिनेको कुनै बहाना कसैसँग हुँदैन। मृत्युको डरले धेरै मानिसहरूलाई आफ्ना विश्वास मूल्य र सिद्धान्तहरू समेत सम्झौता गर्न बाध्य बनाउँछ। यही कारणले उनीहरू बन्धनमा पर्छन्, जसरी पद 15 बताउँछ। हिब्रूको पुस्तक 2:15 यसरी लेखिएको छ, र मृत्युको डरले आजीवन बन्धनमा परेकाहरूलाई उहाँले मुक्ति गरिदेऊन्। आमेन। मानिस अनेक प्रकारका परीक्षा, दुःख र प्रलोभनहरूको दास बनेर बाँच्छ। यही संसारका पीडाहरू, रोग, दुर्घटना, बुढ्यौली, युद्ध, हत्या, दुर्व्यवहार, व्यभिचार, लोभ, स्वार्थ, व्यवस्था, एक्लोपन र जीवनको रित्तोपनले मानिसलाई बाँधेर राखेका छन्। मृत्युको सामना गर्नुको सट्टा धेरै मानिसहरू अत्यन्त दुःखद परिस्थितिमा पनि बाँच्न तयार हुन्छन्। कतिपय राष्ट्रहरूले त आफ्नो व्यक्तिगत स्वतन्त्रता र अधिकार समेत लामो आयुको आशामा त्यागेका छन्। तर ख्रिस्टको क्रुसको मृत्युले हाम्रो जीवनमाथि मृत्युको अधिकार जमाइरहेको शैतानको शक्ति नष्ट गरिदियो। त्यसैले यीशु ख्रिस्टले हामीलाई मृत्युको डरबाट स्वतन्त्र बनाउनुभयो। आज हाम्रो पुनरुत्थित र महिमित प्रभुले हामीलाई आदेश दिनुहुन्छ, नडराऊ। प्रकाशको पुस्तक 1:17-18 यसरी लेखिएको छ, जब मैले उहाँलाई देखे तब म मरेतुल्य भएर उहाँका पाउमा परे, तर उहाँले आफ्नो दाहिने बाहुली यसो भनेर म माथि राख्नुभयो, नडराऊ, आदि र अन्त्य र जीवित चाहिँ म नै हुँ। म मरेको थिएँ, हेर म सदा सर्वदाको निम्ति जीवित छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन्। आमेन। यीशु एकमात्र त्यस्तो व्यक्ति हुनुहुन्छ जो मर्नुभयो, फेरि जीवित हुनुभयो र अब कहिले फेरि मर्नुहुन्न। उहाँले भन्नुभयो कि उहाँसँग मृत्यु र अधोलोकका साँचाहरू छन्। बाइबलमा साँचाले पूर्ण अधिकार र सर्वोच्च नियन्त्रणको प्रतीक जनाउँछ। जससँग साँचाहरू हुन्छन्, नियन्त्रण पनि त्यही व्यक्तिसँग हुन्छ। त्यसैले मृत्यु र अधोलोकमाथिको सम्पूर्ण अधिकार आज येशु ख्रीष्टसँग छ। कलसीको पुस्तक 2:15 यसरी लेखिएको छ, उहाँले प्रधानताहरू र शक्तिहरूलाई निशस्त्र पारी ती सबैमाथि क्रुसमा विजय प्राप्त गर्नुभयो र तिनलाई खुल्लम खुल्ला तमासा बनाइदिनुभयो। आमेन। येशु ख्रीष्टले क्रुसमा मरेर र मृत्युमाथि विजय प्राप्त गर्दै पुनरुत्थान हुनुभएपछि मृत्यु र अधोलोकमाथि अधिकार जमाएका सबै आत्मिक शक्तिहरूमाथि पराजित गर्नुभयो। आज येशु ख्रीष्टसँग स्वर्गमा, पृथ्वीमा र अधोलोकमाथि पनि सम्पूर्ण अधिकार छ। येशु ख्रीष्ट पृथ्वीमा आउनुभन्दा करिब 700 अघि नै अगमवक्ता येशायाले मसीहले मृत्युमाथि विजय प्राप्त गर्नुहुनेछ भनेर भविष्यवाणी गरिसकेका थिए। येशायाको पुस्तक 25:8 यसरी लेखिएको छ, उहाँले मृत्युलाई सदाको निम्ति निल्नुहुनेछ, परमप्रभु परमेश्वरले सबैका अनुहारबाट आँसु पुछिदिनुहुनेछ, उहाँले सारा पृथ्वीबाट आफ्नो प्रजाको निन्दा हटाइदिनुहुनेछ, परमप्रभुले भन्नुभएको छ। आमेन। येशूले आफ्नो पुनरुत्थानद्वारा मानव जातिको सबैभन्दा ठूलो शत्रु मृत्युमाथि विजय प्राप्त गर्नुभयो। उहाँको पुनरुत्थानले मृत्युको डङ निकालिदियो र जियानको विजय अन्त्य गरिदियो। अब मृत्यु जीवनद्वारा निलिएको छ। प्रेरित पावलले पनि विश्वासीहरूले मृत्युको विषयमा कस्तो दृष्टिकोण राख्नुपर्छ भनेर स्पष्ट रूपमा सिकाएका छन्। 2 कोरिन्थीको पुस्तक 5:8 यसरी लेखिएको छ, हामीमा ढुक्क भरोसा छ, बरु शरीरबाट अलग भएर प्रभुसँग रहन हामी चाहन्छौ। आमेन। यहाँ प्रयोग गरिएको ढुक्क भन्ने ग्रिक शब्दको अर्थ साहसका साथ अघि बढ्नु वा हिम्मत गर्नु भन्ने हुन्छ। हामीले परमेश्वरका प्रतिज्ञाहरूमा यति गहिरो विश्वास गर्नुपर्छ कि जब हाम्रो मृत्यु हुन्छ त्यही क्षण हामी आफ्ना मुक्तिदाता येशु ख्रीष्टको उपस्थितिमा पुग्नेछौ भन्ने पूर्ण निश्चितता हाम्रो हृदयमा होस्। प्रेरित पावलले फिलिपीको पुस्तकमा पनि यही विश्वास व्यक्त गरेका छन्।
फिलिपीको पुस्तक

1:21 यसरी लेखिएको छ, किनकि मेरो निम्ति जिउनु क्रिस्ट हो र मर्नु लाभ हो। आमेन। जब हामी आत्मिक रूपमा नयाँ जन्म पाउँछौ त्यसपछि मृत्यु हाम्रो लागि अन्त्य होइन, यो त परमेश्वरको उपस्थितिमा प्रवेश गराउने एउटा ढोका मात्र हो। जब यस पृथ्वीको हाम्रो यात्रा समाप्त हुन्छ तब स्वर्गीय जीवनको सुरुवात हुन्छ। एउटा विश्वासीका लागि मृत्यु पदोन्नति जस्तै हो। स्वर्गमा परमेश्वरले हाम्रो लागि तयार पार्नुभएका महिमाहरू यस संसारमा पाउन सकिने कुनै पनि आशिष भन्दा अनन्त गुणा महान छन्। फिलिपी 1:21 प्रयोग गरिएको लाभ भन्ने शब्दको अर्थ अझ अगाडि बढ्नु, प्रगति गर्नु वा अझ उत्तम अवस्थामा प्रवेश गर्नु भन्ने हुन्छ। त्यसैले मृत्युले विश्वासलाई यस संसारको जीवनभन्दा असीमित रूपमा उत्तम जीवनमा प्रवेश गराउँछ। जब हामी यो सत्य बुझ्छौ कि मर्नु नै लाभ हो तब मृत्युको सबै डर समाप्त हुन्छ। त्यसपछि हामी परिणामको चिन्ता नगरी प्रभुले सिकाउनु भएको अनुसार जीवन बिताउन सक्छौ। क्रिस्टमाथि विश्वास गर्नेहरूका लागि मृत्यु अन्त्य होइन, बरु अनन्त जीवनको सुरुवात हो। यदि हामी अझै पनि यस पृथ्वीमा जीवित छौं भने हाम्रो ध्यान संसारका वस्तुहरूमा होइन, येशु ख्रीष्ट उहाँले हाम्रो निम्ति गर्नुभएको कार्यमा केन्द्रित हुनुपर्छ। यही हाम्रो जीवनको स्रोत र प्राथमिकता हुनुपर्छ। नयाँ जन्म पाएपछि हाम्रो आत्मिक जीवनको अर्थ आफ्नै स्वार्थका लागि मरेर परमेश्वरलाई हामी भित्र जीवित हुन दिनु हो। जब हामी यो सत्य बुझ्छौ तब कुनै पनि कुराको डर रहँदैन। हामी बाँचुन्जेल येशु ख्रीष्टले हामीलाई प्रेम गर्नुहुनेछ र आफ्नै महिमाका लागि प्रयोग गर्नुहुनेछ। अनि यदि हामी मर्छौ भने त्यो त अझ महान हुनेछ, किनभने साँचो जीवन केवल उहाँमा मात्र पाइन्छ जो स्वयं जीवन हुनुहुन्छ, येशु ख्रीष्ट। हामीले साँचो जीवन प्रसिद्धिमा, धन सम्पत्तिमा, प्रतिष्ठामा वा संसारिक वस्तुहरूमा कहिले पाउन सक्दैनौ। 1 योहन्नाको पुस्तक 5:11 यसरी लेखिएको छ, गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँका पुत्रमा छ। आमेन। फिलिपी 1:21 हामी देख्छौ कि प्रेरित पावलको जीवनको एउटै उद्देश्य क्रिस्टमा पूर्ण रूपमा समर्पित हुनु र उहाँको जीवनमा जिउनु थियो। पावलका लागि जीवन भनेकै क्रिस्ट हुनुहुन्थ्यो। हाम्रो जीवनको दृष्टिकोण पनि यही हुनुपर्छ। यही नै प्रभु येशु ख्रीष्टको सुसमाचारको मुख्य सन्देश हो। येशु ख्रीष्टले हामीलाई मृत्युको डरबाट छुटकारा दिनुभएको छ। त्यसैले अब मृत्युसँग डराउनु पर्ने कुनै कारण छैन, किनकि विश्वासीको लागि वास्तविक अर्थमा मृत्यु हुँदैन। जब यस जीवनबाट अर्को जीवनमा जाने समय आउँछ परमेश्वरले आँखा झिम्क्याउन नपाउँदै हामीलाई आफ्नो उपस्थितिमा पुर्याउनुहुन्छ। हामीले मृत्युको पीड़ा चाख्नु पर्दैन। हामीले दोष र अनन्त विनाशको मृत्यु अनुभव गर्नु पर्दैन। प्रभु येशु ख्रीष्टले उहाँमाथि विश्वास गर्ने सबैलाई मृत्यु र दण्डबाट पूर्ण रूपमा उद्धार गर्नुभएको छ। तर जसले ख्रीष्टलाई चिनेका छैनन् उनीहरूको लागि मृत्युले केवल यस संसारको जीवनको अन्त्य मात्र गर्दैन, यसले पापीहरूमाथि परमेश्वरको धार्मिक न्यायको सुरुवात पनि गर्छ। यदि तपाईँले अझै येशु ख्रीष्टलाई आफ्नो जीवनमा ग्रहण गर्नुभएको छैन भने कृपया मसँगै यसरी प्रार्थना गर्नुहोस्। हे प्रभु येशु, आज म तपाईँलाई मेरो हृदयमा र मेरो जीवनमा ग्रहण गर्दछु। मेरो जीवनबाट मृत्युको डर र बन्धन हटाइदिनुहोस्। मेरा सबै डरहरू हटाएर तपाईँको शान्तिले भरिदिनुहोस्। दमन र दासत्वको ठाउँमा तपाईँको स्वतन्त्रता दिनुहोस्। प्रभु, मलाई नयाँ सृष्टि बनाउनु भएकोमा धन्यवाद। तपाईँसँगको अनन्त जीवन दिनुभएकोमा धन्यवाद। येशूको नाममा प्रार्थना गर्दछु। आमेन। हस्त श्रोताबिन, आजलाई यति नै। आजको यस सन्देशहरूबाट यहाँहरूले के कस्ता आशिषहरू पाउनुभयो सो हामीलाई लेख्न नभुल्नुहोला। यहाँहरूको सल्लाह सुझाव र प्रतिक्रियाहरूले हामीलाई पनि आशिषित बनाउनेछ। हामीलाई यहाँहरूले हाम्रो इमेल ठेगाना arrow.kcc2020@gmail.com मार्फत सम्पर्क गर्न सक्नुहुनेछ। हस्त श्रोताबिन, आजलाई म बिदा लिन चाहन्छु। यस हप्ताभरि नै यहाँहरूलाई परमेश्वरले प्रशस्तै आशिष दिनुभएको होस्। सबैजनालाई जय मसीह, नमस्कार अनि शुभरात्री।

प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौ, तपाईँ जीवनभर तपाईँ हामीसँग विश्वासयोग्य हुनुभएको छ। तपाईँको प्रेम, तपाईँको कृपा, तपाईँको अनुग्रह कहिले हामीलाई छोडेको छैन। प्रभु आज बिहान हाम्रो प्रार्थना यही छ,

यसुले भन्नुभयो बालकहरूलाई पकाउन देऊ, उनीहरूलाई नरोग, किनभने स्वर्गको राज्य यस्तैहरूको। मेरो नाम इमानुएल टडा, अहिले तपाईँहरू

0: अब प्रस्तुत छ कार्यक्रम हिप्पी लेट्स सिंग।
1: सम्पूर्ण श्रोताहरूमा यहाँहरूकै आफ्नै बाल कार्यक्रम हिप्पी लेट्स सिंगमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामाको तर्फबाट। यहाँहरू कस्तो हुनुहुन्छ भाइ बहिनीहरू? अवश्य नै आरामै हुनुहुन्छ होला। आफ्नो पढाइ लेखाइका कुराहरू सँगसँगै बाल संगति जाने कुराहरू पनि चल्दै नै छ होला, अनि आरामै पनि हुनुहुन्छ होला। म पनि आरामै छु। असाध्यै यहाँहरूलाई थाहा नै छ हाम्रो कार्यक्रम यिपी लेट्स सिंग आउने गर्दछ हरेक बुधबार बिहान 8 बजेदेखि 8:30 मात्र गुड न्यूज एफएम 105.1 MHz र पुनः प्रसारण बेलुकी 8:30 to 9 सुन्न सक्नुहुनेछ। र पोखरामा बस्नुहुने भाइ बहिनीहरूले पनि यस कार्यक्रमलाई गुड न्यूज एफएम 105.6 MHz यही समयमा सुन्न सक्नुहुनेछ। भाइ बहिनीहरू, के तपाईँहरूलाई कुनै सुन्दर ठाउँ देख्दा यति सुन्दर पहाड, यति सुन्दर जंगल, बोट बिरुवा कसले बनाएको होला, अर्थात् सुन्दर जनावरहरू, अझ भनौ मान्छेहरू कसले बनाएको होला भन्ने यहाँहरूको मनमा लाग्छ? अवश्य नै लाग्दो होला, किनभने मलाई पनि जब म बाल्य अवस्थामा थिए मैले देखेका सुन्दर कुराहरू, जस्तै कि सुन्दर प्रकृतिका कुराहरू, रुख जंगलहरू, पहाडहरू, हिमालहरू, जब मैले त्यो सुन्दर कुराहरू देख्थे अनि मलाई लाग्थ्यो कि यति सुन्दर चीज चाहिँ कसले बनाएको होला भनेर। यहाँहरू पनि सोच्दै गर्नुहोस् अवश्य नै यो चीजहरू कसले बनाएको होला भनेर। म यहाँहरूलाई आज यसैको विषयमा बताउनेछु। र अहिलेलाई भने कार्यक्रमको शुरूआतमा राख्न चाहन्छु यिपी कोयरले गाउनु भएको यस आशिषमय बाल गीत, र यो गीत पछि फेरि पनि उपस्थित हुने नै छु।

यस आशिषमय यिपी क्वायरले गाउनु भएको यो बाल गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेप्सिङमा स्वागत छ र म छु यहाँहरूकै प्यारी दिदी अर्थात कार्यक्रम प्रस्तुता सारा लामा। अवश्य नै यहाँहरूलाई लाग्दो होला कि सुन्दर पहाड, वन जंगल, सुन्दर जनावरहरू अर्थात मानिसहरू पनि कसले बनाएका हुन् होला भनेर। अवश्य नै म आज यहाँहरूलाई परमेश्वरले गर्नुभएको अचम्मको सृष्टिको बारेमा बताउन गइरहेकी छु। परमेश्वरले बनाउनु भएको अर्थात रचना गर्नुभएको कुरा बताउन गइरहेकी छु। सुरुमा हामी बाइबलमा हेर्छौ भने हरेक कुरा परमेश्वरबाट सुरुवात भएको हामी देख्न सक्दछौ अर्थात पढ्न सक्दछौ। परमेश्वर जो यस संसारको मालिक हुनुहुन्छ, उहाँले सुन्दर स्वर्ग र हाम्रो वासस्थान अर्थात हामी बस्ने यस पृथ्वी सृष्टि गर्नुभयो। त्यो समयमा सबैतिर सबै थोक अन्धकार थियो। त्यहाँ न चराहरू, न प्राणीहरूको कुनै आवाज, न कुनै नानीहरूको हाँसो नै सुनिन्थ्यो। तब एउटा आवाज आयो, उज्यालो होस्, र तुरुन्तै उज्यालो भयो। परमेश्वरले उज्यालोलाई अध्ययारोबाट अलग गर्नुभयो र दिन र रात भनी नाम राख्नुभयो। अनि यो चाहिँ पहिलो दिन थियो र दोस्रो दिनमा परमेश्वरले सुन्दर संसार बनाउनुभयो र त्यो संसारलाई सुरु गर्नुभयो। अनि उहाँले हावाबाट पानी अलग गर्नुभयो र नीलो आकाश देखा पर्यो र यो चाहिँ दोस्रो दिन थियो। अनि तेस्रो दिनमा चाहिँ परमेश्वरले पानीलाई ठूलो सागरको रूपमा बनाउनुभयो र खोला अनि नदीहरूमा जम्मा गरेर सुक्खा भूमि बनाउनुभयो। उहाँले तराई, पहाड र हिमाल, घाँसपात, फलफूल, अङ्गुरका रुखहरूले ढाकिदिनुभयो। रुखहरू र झाडीमा जैतुन, स्याउ, चेरी, आरु, बयर आदि फलहरू फले। अनि चौथो दिनमा परमेश्वरले एउटा पहेँलो र गोलो वस्तुलाई आकाशमा ढाक्नुभयो र त्यो वस्तु थियो सूर्य। बेलुकी पख एउटा चहकिलो चन्द्रमा पनि देखा पर्यो र धेरै ताराहरूले आकाश ढाकेका थिए। अनि पाँचौ दिनमा जताततै आवाजहरू सुनिन थाले। परमेश्वरले त्यस दिनमा के सृष्टि गर्नुभयो होला त भाइ बहिनीहरू, यहाँहरू सोच्दै गर्नुहोस्। अहिलेलाई भने कार्यक्रममा राखौ यिपी कोइरले गाउनु भएको यो आशिषमय बाल गीत।

गीत पश्चात फेरि पनि कार्यक्रम यिपी लेट सिङमा स्वागत गर्न चाहन्छु म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा उपस्थित छु र मैले भर्खरै यहाँहरूलाई सोधेकी थिएँ कि पाँचौं दिनमा परमेश्वरले के सृष्टि गर्नुभयो होला अर्थात् के बनाउनुभयो होला भनेर अनि भाइ बहिनीहरूले सोची पनि सक्नुभयो होला थाहा छ उहाँले आकाशमा उड्ने चराहरू र समुद्रमा माछाहरू बनाउनुभयो तिनीहरू सबै प्रकारका आकारका र रङहरूका थिए जस्तै ह्वेल माछाहरू सुनौला माछाहरू नीला चराहरू गिद्ध मयूर अस्ट्रिच आदि उहाँले बनाउनु भएका प्राणीहरू मध्ये केही मात्र हुन् र छैठौं दिनमा उहाँले घस्रेर हिँड्ने र अन्य जनावरहरू बनाउनुभयो र परमेश्वरले गाई बाख्रा भेडा घोडा कुकुर बिरालो बाघ भालु सिंह र खरायो आदि पनि बनाउनुभयो यी सब कुरा प्रथम मानिसको जन्म दिवसको सुन्दर उपहार स्वरूप टक्र्याइएका थिए किनकि मानिस पनि त्यसै दिन परमेश्वरले बनाउनु भएको थियो तपाईलाई त्यो पहिलो व्यक्तिको नाम को हो भन्ने पनि लागिरहेको होला र कतिजना भाइ बहिनीहरूलाई परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थाहा पनि होला यदि यहाँहरूलाई थाहा छ भने अति उत्तम र थाहा छैन भने केही भाइ बहिनीहरूका लागि म भन्न चाहन्छु परमेश्वरले बनाउनु भएको पहिलो व्यक्तिको नाम थियो आदम मैले अघि पनि भने कि छैठौं दिनमा परमेश्वरले मानिसलाई बनाउनु भएको थियो अनि परमेश्वरको संसार एकदमै सुन्दर थियो भूमि पनि अर्थात् र जमिन पनि हरियालीले भरिएको थियो ढकमक्क फूलहरू फुलेका थिए अनि चराहरू र जनावरहरू जंगलमा घुमिरहेका थिए तर पृथ्वीमा मानिसहरू घरहरू खेतहरू वा सहरहरू केही पनि थिएनन् रुखमुनि खेल्न बालबच्चाहरू पनि थिएनन् अनि यस संसार चाहिँ पुरुष र स्त्रीको आनन्दको निम्ति तयार पारिएको थियो परमेश्वरले भन्नुभयो मानिसलाई हाम्रै स्वरूपमा बनाऊ उसमा प्राण हुनेछ र पृथ्वीमा भएका सबै कुराहरूमाथि मानिसले अधिकार गर्नेछ अनि परमेश्वरले भूमिबाट अर्थात् जमिनबाट माटो लिनुभयो र मानिसको स्वरूप बनाउनुभयो उहाँले त्यसमा जीवनको सास फुकिदिनुभयो र मानिस जीवित प्राणी भयो परमेश्वरले यो प्रथम मानिसलाई नै आदम भनेर नाम दिनुभयो मानिसलाई एउटा सुन्दर बासस्थान अर्थात् बस्ने ठाउँको निम्ति परमेश्वरले अदनमा एउटा स्वच्छ पानी बग्ने नदी सहितको बगैँचा बनाउनुभयो अवश्य नै भाइ बहिनीहरू हामी जब कुनै पनि पार्क अर्थात् कुनै पनि बगैँचामा जान्छौँ भने हामीलाई त्यहाँको सुन्दरताले निकै नै आनन्दित बनाउँदछ र त्यो समय आदमलाई पनि त्यस अदनको बगैँचामा बस्न पाउँदा निकै खुसी लाग्यो होला यति मात्रै होइन आदमले त्यस बगैँचाको हेरचाह पनि गर्नु पर्थ्यो तब परमेश्वरले सबै प्राणीहरूलाई तिनीहरूको नाम राखिदिनु भनेर आदमलाई त्यो जिम्मेवारी दिनुभयो आदमले हरेक किसिमका प्राणीहरूको आआफ्नो जोडीहरू देखे तर त्यो पवित्र बगैँचामा आदम भने एक्लै थियो अनि परमेश्वरले भन्नुभयो मानिस एक्लो रहन असल हुँदैन म उसको निम्ति उसलाई सुहाउने एउटा सहयोगी बनाइदिनेछु परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो अब के हुन्छ होला त भाइ बहिनीहरू यहाँहरू सोच्दै गर्नुहोस्
अब भने कार्यक्रममा फेरि पनि हामी सुन्नेछौ यिप्पी क्वेरले गाउनु भएको यस रमाइलो बालगीत।

कार्यक्रम यिपी लेट सिंहमा भाइ बहिनीहरू र परमेश्वरले जब सोच्नुभयो कि मानिस चाहिँ एक्लो रहन असल छैन भनेर तब परमेश्वरले आदमलाई मस्त निन्द्रामा पार्नुभयो। तब उहाँले आदमको कोखबाट एउटा करङ निकालिदिनुभयो अनि त्यही करङबाट परमेश्वरले एउटी स्त्री बनाउनुभयो अनि आदमले चाहिँ त्यस स्त्रीको नाम हब्बा राखिदिए। आदम र हब्बा एक अर्कालाई धेरै माया गर्दथे। तिनीहरू परमेश्वरले बस्नको निम्ति दिनुभएको त्यो सुन्दर बगैँचामा अति नै खुशी साथ बस्दै थिए। जब आदम र हब्बा दुवैजना रमाइलो गर्दै त्यस अदनको बगैँचामा बस्न थाले, उनीहरूले त्यहाँको हेरचाह पनि गर्नु पर्दथ्यो अनि त्यस अदनको बगैँचामा आदम र हब्बा शान्तिसँग त्यहाँको वातावरणमा रमाउँदै बसिरहेका थिए। मानिसहरूले साथीभाइहरूसँग गफ गरे जस्तै तिनीहरू परमेश्वरसँग कुराकानी गर्दथे अनि परमेश्वरले जे आज्ञा अर्थात् जे काम लगाउनुहुन्थ्यो तिनीहरूले त्यही काम गर्ने गर्दथे र तिनीहरूलाई कुनै खराब कुराको बारेमा थाहा थिएन। तरै पनि आदम र हब्बाले परमेश्वरको आज्ञा सधैँ पालन गर्नुपर्छ भन्ने कुरा जान्नु चाहिँ आवश्यक थियो। त्यसैले परमेश्वरले आदम र हब्बालाई भन्नुभयो, तिमीहरूले बगैँचामा भएको एउटा रुखको फल बाहेक अरू सबै रुखको फल चाहिँ खान सक्छौ। यदि तिमीहरूले त्यो रुखको फल खायौ भने तिमीहरू मर्नेछौ अनि त्यहाँ सबै प्राणीहरू मध्ये एउटा धूर्त प्राणी चाहिँ सर्प थियो जसले आदम र हब्बालाई पाप गर्नको लागि उक्सायो। एक दिन त्यो सर्पले स्त्रीलाई अर्थात् हब्बालाई भन्यो, यदि तिमीले परमेश्वरले नखानु भन्नुभएको फल खायो भने तिमी धेरै बुद्धिमानी हुनेछौ र असल र खराबको ज्ञान पनि तिमीले पाउनेछौ। अनि हब्बाले सर्पको कुरा सुनिन् र उनले रुखमा फलेका फलतिर आँखा लगाइन् अनि उनले सोचिन् त्यस रुखमा फलेका फलहरू कति मिठा होलान् भनेर र उनले यस्तो पनि सोचिन् कि पक्कै पनि त्यस फलहरू खाँदा उनी बुद्धिमानी हुन्छन् भनेर र हब्बाले परमेश्वरको आज्ञालाई व्यवस्था गर्दै उनले त्यो फल खाइन्। त्यसपछि उनले आदमलाई पनि केही भाग खानको लागि दिइन् अनि आदमले पनि त्यस फललाई खाए। बेलुकीको समय जब आदम र हब्बाले परमेश्वरको स्वर सुने तिनीहरू पहिले झैं परमेश्वरको सामु आउन सकेनन्, बरु उनीहरू डराएर लुक्ने कोसिस गरे। तिनीहरूको अनाज्ञाकारिताको कारण परमेश्वरले हब्बालाई भन्नुभयो, तिमीले प्रसव पीडा अर्थात् बच्चा जन्माउने बेलामा धेरै कष्ट भोग्नेछौ, तिमीमाथि तिम्रो श्रीमानले अधिकार गर्नेछ भनेर भन्नुभयो। परमेश्वरले आदमलाई पनि भन्नुभयो, तैले आफ्नो श्रीमतीको गलत कुरा सुनेर मेरो आज्ञा पालन गरिनस्, अब तैले तेरो जीवनभर दुःख र कष्ट साथ काँडा र सिउडी बीचमा पसिना बगाउनु पर्छ अर्थात् भूमिमा मेहनत गरेर पसिना बगाएर जिउनु पर्छ भनेर भन्नुभयो। अनि परमेश्वरले पनि सर्पलाई श्राप दिनुभयो। अनआज्ञाकारिताको कारण आदम र हब्बा त्यो सुन्दर बगैँचामा बस्न पाएनन्। परमेश्वरले तिनीहरूलाई त्यहाँबाट निकालिदिनुभयो र चारैतिरका प्रवेशद्वार अर्थात् बगैँचामा छिर्ने ठाउँहरूमा स्वर्गदूतहरू र ज्वालामय तरवारहरू राखिदिनुभयो।
भाइ बहिनीहरू, अब भने कार्यक्रममा फेरि पनि हामी सुनौ यिपी कोइरले गाउनु भएको यस आशिषमय बाल गीत।

0: स्वागत छ भाइ बहिनीहरू, यहाँहरू अहिले यीपी लेफ सिंह सुन्दै हुनुहुन्छ, जुन यहाँहरूकै आफ्नै बाल कार्यक्रम रहेको छ, र म छु यहाँहरूको साथमा यहाँहरूकै प्यारी दिदी सारा लामा। र आजको यस परमेश्वरले सृष्टि गर्नु भएको कुराहरूलाई सुन्दै गर्दा अवश्य पनि हामी बुझ्न सक्छौ कि परमेश्वरले विश्वासद्वारा अर्थात वचनद्वारा सबै कुरा सृष्टि गर्नुभयो अर्थात बनाउनुभयो। जुन कुरा हामी बाइबलमा हिब्रु 11:3 पनि हेर्न सक्छौ, जहाँ लेखिएको छ, विश्वासद्वारा हामी जान्दछौ कि यो संसार परमेश्वरको वचनद्वारा सृष्टि गरियो। र अर्को कुरा, परमेश्वरले यस संसारमा विभिन्न प्राणीहरू, मानव जातिहरू अर्थात् हामी मानिसलाई पनि बनाउनुभयो। यसबाट हामी के बुझ्न सक्छौ भने उहाँले चाहिँ हामीलाई उहाँकै स्वरूपमा बनाउनुभयो। त्यसैले हामी एकदमै स्पेशल अनि सुन्दर व्यक्तिहरू हौ। जुन कुरा हामी भजन संग्रह 139:14 पनि हेर्न सक्छौ, जहाँ यस्तो लेखिएको छ, म तपाईँको प्रशंसा गर्छु किनकि म भयानक र अद्भुत रीतिले बनाइएको छु। र अर्को कुरा, अदन र जसरी आदम र हब्बालाई अदनको बगैँचाको रेखदेख गर्नको लागि जिम्मेवारी दिनुभएको थियो, कोही पास्टर, कोही आराधक अर्थात् विभिन्न क्षेत्रमा रहेर यहाँहरूले परमेश्वरको सेवा अर्थात् उहाँले दिनुभएको आज्ञालाई र स्वस्थ वातावरणमा यहाँहरू हुर्कन सक्नु भएको होस्। एतिन्जेल यस कार्यक्रमलाई सुनेर साथ दिनुभएको लागि धेरै धेरै धन्यवाद। र यति भन्दै आजको कार्यक्रमबाट म यहाँहरूकै प्यारी दिदी अर्थात् कार्यक्रम प्रस्तुता सारा लामा बिदा माग्न चाहन्छु। हस्त, जय मसी, नमस्कार, साथै न्यानो माया।
1: टाइम चेक। यति बेला रातिको 9 बज्यो।

0: जय मसीह, म देविका लामा। तपाईँ अहिले सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम रेडियो 105.1 MHz।
1: अब प्रस्तुत छ कार्यक्रम अन्तरबिन्ती।
2: श्रीमती साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम सुनेर बसिरहनु भएका सम्पूर्ण श्रोतालाई कार्यक्रम अन्तरबिन्तीमा। आदरणीय श्रोता, कार्यक्रम अन्तरबिन्ती लिएर म पुनम उपस्थित भइसकेकी छु र गन्तीको पुस्तक 21 अध्यायको 4 पददेखि केही पदहरूमा यस्तो लेखिएको छ, तिनीहरू एदोम देशलाई फेरो मारेर जान भनी होर पर्वतबाट लाल समुद्रको बाटो भएर गए, तर यात्राको कारण मानिसहरू साह्रै अधीर बने। तब तिनीहरूले परमेश्वर र मोसाको विरूद्धमा यसो भन्न लागे, यस उजाड स्थानमा मर्न हामीलाई तपाईहरूले किन मिश्र देशबाट ल्याउनु भयो? यहाँ रोटी छैन, यहाँ पानी पनि छैन, यस तुच्छ खानेकुरादेखि त हामीलाई वाक्कै लागिसक्यो। तब परमप्रभुले ती मानिसहरूको बीचमा विषालु सर्पहरू पठाइदिनु भयो र सर्पले मानिसहरूलाई डसे र इजरायलीहरूको धेरैजना मरे। अनि मोसा कहाँ आएर मानिसहरूले भने, परमप्रभु र तपाईँको विरूद्धमा बोलेर हामीले पाप गरेका छौं, उहाँले हामीबाट यी सर्पहरू हटाइदेऊन् भनी परमप्रभुलाई प्रार्थना गर्नुहोस्। तब मोसाले ती मानिसहरूको निम्ति प्रार्थना गरे। परमप्रभुले मोसालाई भन्नुभयो, तैले विषालु सर्पको एउटा प्रतिमा बनाएर त्यसलाई एउटा खामामा झुन्ड्या, सर्पले डसेकाहरूले त्यसलाई हेरेपछि तिनीहरू बाँच्नेछन्। तब मोसाले एउटा काँसाको सर्प बनाएर त्यसलाई एउटा खामामा झुन्ड्याएर सर्पले डसेका सबैले काँसाको सर्पलाई हेरेपछि बाँचे भनेर चाहिँ हामीले परमेश्वरको वचनमा पाउँदछौ। र यो चाहिँ अवश्य पनि इजरायलीहरूको गनगनको एउटा प्रतिफलको रूपमा पनि हामीले पाउँदछौ। र श्रोता, आज कार्यक्रम अन्तरबिन्ती मार्फत म तपाईँलाई यो वचनको पदहरूबाट यही उत्साह दिन चाहन्छु कि हाम्रो जीवन पनि कहिलेकाहीँ मरूभूमिको बाटो जस्तै भएर, जसरी इजरायलीहरू हिँड्नु परेको थियो, सायद हामी पनि कतिवटा कुराहरूबाट हिँडिरहेको छौँ होला। कतिवटा परिस्थितिहरूमा हामीलाई कहिलेकाहीँ गनगन पनि आउँछ होला, निरुत्साहका कुराहरू पनि हुन्छ होला, अनि हामीलाई एकदम चित्त पनि दुखेको छ होला, हामीलाई एक्लोपना महसुस पनि भएको छ होला, यो भएन त्यो भएन भन्ने कुराले गर्दा हामीलाई एकदम विचलित पनि बनाएको छ होला। आज म तपाईँलाई यही भन्न चाहन्छु, इजरायलीहरूले जुन प्रकारले गनगन गरेका छन् त्यो प्रकारले हामीले गनगन गर्ने होइन, तर हामीले परमेश्वरलाई हेर्ने काम चाहिँ गर्नुपर्दछ। जब हामी प्रभुलाई हेर्छौ नि, हामी बाँच्छौ, जसरी सर्पले होइन त्यहाँ डस्ने अवस्था परिस्थितिहरूमा जसले चाहिँ त्यो खामोलाई हेरे अनि उनीहरू चाहिँ बाँचे भनेर यहाँ लेखिएको छ, हामीले त्यो अवस्था परिस्थितिहरू हुनुभन्दा अगाडि नै हाम्रो जब गनगनको कुराहरू शुरू हुन लाग्दछ, परमेश्वरलाई हेरेर जिउन शुरू गरौं। कारण हामीलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तरबिन्ती गर्ने काम चाहिँ हामीले गर्नुपर्दछ। एकले अर्कालाई यही उत्साह दिउँ कि गनगनको अवस्था होस्, चाहे निरुत्साहको अवस्था होस्, चाहे निराशाको अवस्थाहरू किन नहोस्, तर परमेश्वरमा चाहिँ अन्तर्विन्ती गर्ने र परमेश्वरमा प्रार्थना गर्ने काम चाहिँ हामीले गरौं। तर गनगन गरेर हाम्रो जीवनमा अझै समस्या र श्राप निम्ताउने काम हामीले नगरौं, परमेश्वरलाई हेरौं र परमेश्वरमा नै बाँच्छौं र परमेश्वरलाई अवस्था परिस्थितिहरूले चाहिँ कतिचोटि एकदम कमजोर र जटिल पनि बनाउँदछ, तर हामीले चाहिँ गनगन गर्ने भन्दा पनि परमेश्वरसँग अवस्था परिस्थितिहरू राखेर प्रार्थना गर्ने र अन्तर्विन्ती गर्ने काम चाहिँ हामीले

दिन चाहन्छु र अझै परम प्रभु परमेश्वरमाथि भरोसा गर्नुहोस् भन्ने यो उत्साह तपाईँको निम्ति राख्दै कार्यक्रम अन्तर्विन्तीबाट यो समयमा पुनः बिदा हुन चाहन्छु। धेरै धेरै धन्यवाद। जय मसीह।

जय मसीह, म ज्वाला श्रेष्ठ। तपाईँहरू सुन्दै हुनुहुन्छ गुड न्यूज एफएम 105.1 मेगाहर्ज काठमाडौँबाट र 105.6 मेगाहर्ज पोखराबाट। म त सुन्दैछु, तपाईँहरू पनि सुन्नुहोला है।

0: अब प्रस्तुत हुँदैछ कार्यक्रम वरदानको पुनः प्रसारण।
1: जयमसी साथै हार्दिक स्वागत गर्न चाहन्छु गुड न्यूज एफएम श्रेणीमा रहनुभएका सम्पूर्ण श्रोतालाई कार्यक्रम वरदानमा। आदरणीय श्रोता, कार्यक्रम वरदान लिएर प्राविधिक मित्र सुजन सन्ध्या र म उपस्थित भइसकेका छौं र यति मात्र होइन यो कार्यक्रम तपाईँले गुड न्यूज टीभीबाट पनि युट्यूब च्यानलमा गएर पनि तपाईँ हामीसँग जोडिन सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ र कहिलेकाहीँ कार्यक्रम वरदानमा हामी तपाईँलाई महत्वपूर्ण कुरा राख्ने गर्छौं त कहिलेकाहीँ भने प्रभुका जनहरूसँग, विशेष कलाकारहरूसँग हामी जोडिने गर्छौं र आज भने स्टुडियोमा एकजना कलाकार हुनुहुन्छ, लामो समयदेखि कलाकारितामा लोक संगीतमा आबद्ध व्यक्तित्व लोक गायक भीम परियार र उहाँ प्रभुको सेवक पनि हुनुहुन्छ। आज उहाँसँग हामी भलाकुसारी गर्नेछौं र ढिला नगरिकन उहाँलाई स्वागत गर्न चाहन्छु कार्यक्रममा। स्वागत छ हजुरलाई कार्यक्रममा।
2: धन्यवाद। सर्वप्रथम महान परमेश्वरलाई धन्यवाद अनि ख्रिस्टेश्वरको नाममा जति पनि हाम्रो यो गुड न्युज एफएम लाइभ हेरेर बस्नुहुने सम्पूर्णलाई जय मसीह अनि हार्दिक नमस्ते पनि भन्न चाहन्छु र विशेष गरिकन आज धेरै दिनको प्रार्थनापछि आज परमेश्वरले यसरी आदरणीय हाम्रो गुरुबा अब्राम कुमार अब्राम सुनाम सर अनि त्यसै गरिकन हाम्रो टेक्निसियनमा रहनुहुने सन्ध्या परियार बहिनी अनि त्यसै गरिकन हाम्रो क्यामेरामा रहनुहुने सुजन घिमिरी ज्यूसँग यसरी प्रत्यक्ष रूपमा रहेर यहाँहरू माझ अनि मेरा तिथा मिठा जुन अभिव्यक्तिहरू राख्ने जुन समय पाएँ यसको लागि एकदम आभारी छु भन्दै फेरि पनि धन्यवाद भन्न चाहन्छु।
1: भीम सर, हाल केमा व्यस्त हुनुहुन्छ, के गर्दै हुनुहुन्छ?
2: हाल म चाहिँ आफ्नो परमेश्वरले दिनुभएको एउटा काम छ जुन प्रभु टेलर स्थापना छ मेरो, होइन साथी टेलरमा म कोट प्यान्ट सर्ट दौरा सुरुवाल सबै कुराहरू सिलाउँछु र सँगसँगै परमेश्वरको महिमाको काम पनि गरिरहेको छु।
1: भनेपछि नेपाली कल्चरल ड्रेसहरू सिलाउनु टेलर छ अनि त्यो आफ्नो ठाउँमा छँदैछ, व्यवसाय त छँदैछ तर तपाईँ लोकगीत को पारखी पनि हुनुहुन्छ, लोकगीत एकदमै मन पराउनुहुन्छ, मन पराउनु पनि हुन्छ, गाउनु पनि हुन्छ, लेख्नु पनि हुन्छ, होइन? यो लोक संगीतमा चाहिँ कसरी प्रवेश गर्नुभयो हजुर?
2: यसमा भन्नुपर्दा अब म चाहिँ सानैदेखि एकदमै गीत संगीतमा रुचि राख्ने भएको कारणले गर्दाखेरि जुन हाम्रो कल्चर छ नि त, अब नेपाली परम्परा अन्तर्गत रहेको हाम्रो पञ्चेबाजा त्यो सम्बन्धी मेरो अगर मेरो बुबाहरूले काम गर्नुहुन्थ्यो अनि त्यही सम्बन्धीमा भनौँ न म पनि
1: डोरी
2: प्रभाव पार्यो अनि मेरो बाबा विशेष गरिकन पञ्चेबाजाको सहना बजाउनुहुन्थ्यो, अहिले यहाँ उहाँ चाहिँ हाम्रो साथमा हुनुहुन्न, प्रभुमा सुतिसक्नु भएको छ र अनि उहाँकै बाबाले चाहिँ गर्नुभएको बाटोलाई अपनाउँदै जाँदाखेरि अब त्यो क्षेत्रमा म लाभान्वित भए।
1: हजुर, बुवाको काम गराए बुवा लाग्नु भएको क्षेत्रले हजुरलाई प्रभाव
2: पार्यो।
1: जस्तै यसो गरौँ, एउटा गीत गाइदिनुहोस् त मनैदेखि। तपाईँले अहिले म सोध्छु नै यो गीत सङ्गीतको बारेमा, तर धेरै गीत सङ्गीत गाउनुभयो तपाईँ, सेकुलरमा हुँदा पनि लगभग 6-7 गीतहरू विभिन्न रेडियो टेलिभिजनबाट तपाईँका गीतहरू आउँथे त्यतिखेर पनि, तर जब प्रभुलाई पाउनुभयो त्यो क्षेत्र छोडेर अहिले प्रभुको गीत संगीतमा आबद्ध हुनुहुन्छ, होइन? एउटा गीत, एउटा लोकगीत, एउटा क्रिस्चियन लोकगीत, मिठो गीत एउटा गाइदिएर सुनाइदिनुहोस् न हामीलाई।
2: हुन्छ, जब मैले 2072 सालमा प्रभु येशूलाई चिन्ने मौका पाएँ, ती कुराहरू अहिले पछाडि गर्नु पर्ला।

गर्नेछु अवश्य पनि। जब प्रभु पाइसकेपछि मलाई परमेश्वरले दिनुभएको गीत छ जुन यहाँ आमा बोलको गीत है, त्यो गीतलाई म गुनगुनाउन चाहन्छु।

0: धन्यवाद. निकै नै मिठो गीत गाएर हामीलाई सुनाउनु भयो. एउटा लोकगीतको शुरूआत नै लोकगीतबाट भएको छ र लोकगीत मलाई पनि मनपर्छ र लोकगीतको पारखीहरू धेरै पनि हुनुहुन्छ र यो लोकगीत नै मैले गाउनुपर्छ भन्ने चाहिँ कसरी आयो त मनमा तपाईँको?
1: त्यही अघि नै मैले भनिहालेँ, म सानैदेखि यही लोक फिल्ममा हुर्किएको कारणले गर्दाखेरि मलाई चाहिँ विशेष गरिकन लोकगीतै मनपर्छ र विशेष गरिकन अब जब मैले प्रभु पाइसकेँ, प्रभु पाएपछि मलाई एउटा वचनले एकदमै मलाई हान्यो होइन. प्रभु पाएपछि पनि केही समय मैले संसारिक गीतहरूमा, सेक्युलर गीतहरूमा मैले स्थान दिएँ. अनि बाइबल पढ्दै जाँदा मत्ती 6:24 लेखिएको छ, दुई मालीको सेवा हुन सक्दैन. अनि यो वचनले मलाई असाध्यै हान्यो र पनि मैले किनभने अब जिउनको लागि अब आर्थिक जुटाउनु पर्ने भने अब आर्थिकको लागि त काम गर्नु पर्यो. अनि काम गर्ने प्रक्रियामा शरीरमा अनि संसारमा भएको कारणले गर्दा अनि अब कतिपय समयमा बाजागाजा बजाउने अनि गीतहरू गाउने गर्दै हिँड्ने क्रममा मलाई चाहिँ नि अब त्यसैले प्रभाव पारिरहेको थियो. अनि बीचमा जब मलाई यो वचन मेरो हृदयमा गढिसकेपछि चाहिँ अब मलाई यो हुँदैन, दुईटा मालिकको सेवा एकजना व्यक्तिले गर्न सक्दैन भन्ने जुन मलाई चाहिँ पवित्र आत्माले देखाउनु भयो. अनि त्यसपछि चाहिँ मैले छोडेर अनि यसो विचार गरेँ अनि रेडियो टेलिभिजनदेखि लिएर युट्युबहरूमा पनि परमेश्वरको भजनहरू आउँछन् तर लोकलयमा चाहिँ त्यति पाइँदैनन् है. त्यस कारणले गर्दा अब हामी गाउँमा जन्मिएर गाउँमा हुर्केको मान्छेलाई अब आधुनिक पपले त्यति आकर्षित गर्दैन. अनि त्यस कारणले गर्दा प्राय व्यक्तिहरूले गाउँघरतिर पनि लोकलयलाई नै मन पराउनु भएको कारणले गर्दा
0: प्राथमिकता पनि दिन्छ,
1: प्राथमिकता पनि हुनुभएको कारणले गर्दा अनि मैले चाहिँ प्रभुसँग मागेँ अनि प्रार्थना गरेँ, प्रभु यदि तपाईँले मलाई असल प्रकारको वरदान दिनुभएको हो भने तपाईँकोले दिनुभएको जुन मेरो आवाजद्वारा चाहिँ नि तपाईँले दिनुभएको वचनहरूलाई ढालेर लोकलयमा आधारित गरेर व्यक्तिहरूलाई आकर्षित गर्न सकौँ ताकि तपाईँ परमेश्वरको राज्यमा प्रभावित गर्न सकौँ भन्ने उद्देश्यले मैले चाहिँ लोकगीतलाई नै प्राथमिकता दिएको.
0: जस्तो यो लोकगीतबाट कसरी प्रभुको महिमा गर्न सकेला तपाईँको विचारमा?
1: त्यही अघि मैले भनिहालेँ, अब धेरैजना व्यक्तिहरूलाई मैले देखेँ जब क्रिस्चियन गीत हो होइन, अब ती गीतहरू आधुनिक अनि पप गीतहरू बजाउँदाखेरि त्यति चाहिँ नि रमाहाट हुँदैनन् गाउँघरमा है. अनि त्यस कारणले गर्दा जब प्रभुको शब्द छ तर चाहिँ नि सङ्गीत चाहिँ नि लोकलयमा आधारित छ भन्दा मानिसहरू चाहिँ धेरै केन्द्रित हुनुभयो है. अनि त्यो फिल्डलाई चाहिँ अलिकति मन पराइदिनु भयो. त्यस कारणले गर्दा पनि अब यो पनि एउटा परमेश्वरको सुसमाचारको माध्यम हो, पक्कै पनि हो, किनभने पवित्र आत्माले दिएको वरदान हो नि त. यो वरदानलाई चाहिँ मैले अब सदुपयोग गर्नै पर्छ, लोकलयमै चाहिँ म जानुपर्छ भन्ने विषय लिएर चाहिँ म अगाडि बढिरहेको छु.
0: हजुर, जस्तो तपाईँले पहिले लगभग 72 भन्दा धेरै अगाडि नै तपाईँ सेकुलर लोकगीतहरू एकदम गाइसक्नु भएको थियो होइन, 6-7 गीत तपाईँको रेकर्डिङ भइसकेको थियो, रेडियो टेलिभिजनमा आइसकेको थियो होइन. अनि चटक्कै यो छोडेर प्रभुको गीतै गाउँछु भनेर चाहिँ किन रोज्नु भयो?
1: त्यही त अघि मैले भनिहालेँ है, मत्ती 6:24 मलाई गर्छु. अनि त्यस कारणले गर्दाखेरि चाहिँ मैले चाहिँ अब किनभने धेरै कलाकारहरूलाई पनि देखेँ, मैले अनुभव गरेँ है, किनभने अब यो फिल्ममा म एकदमै अगाडि बढ्न नसके तापनि बाहिर बसेर पनि तर यसलाई यो फिल्डलाई रुचाएको कारणले गर्दा, मन परेको कारणले गर्दा गहिरी नै अवस्था चाहिँ मैले पाएँ कि, गहिरी नै मौका पाएँ. अनि धेरै राष्ट्रिय कलाकारहरूको अनि पुराना गायकहरूको होइन त्यो भविष्यलाई पनि मैले हेरेँ, निर्धारित गरेर मैले हेर्दाखेरि तुलना गर्दाखेरि, किनभने जुनसुकै हामीले गीत गाउँछौँ संसारी सेकुलर गीतमा है, त्यसमा माया प्रति अनि तपाईँको अब जीवन मरण होइन बिछोड यस्ता यस्ता प्रक्रियाका गीतहरू हुने भएको कारणले गर्दा जे गीतमा छ त्यो नै जीवनमा घटेको मैले पाएँ कि होइन. अब हामी दुःखी छौँ, हामी दुःखको गीत गाएको छौँ, हामी दुःखी नै छौँ कि होइन. अब म मर्छु होइन, म यसरी चाहिँ मर्छु भनेको छ भने त्यो व्यक्ति कुनै न कुनै कारणले मरेको छ क्या है. अनि त्यस कारणले गर्दा त्यसमा चाहिँ मैले जीवन पाउन सकिनँ होइन, जीवन देखिनँ क्या. तर हाम्रो ख्रिस्टमाको गीतमा जुन चाहिँ मैले चाहिँ जीवन पाएको छु, किनभने अनन्तको जीवन क्या, किनभने हामी सधैँ खुसी छौँ होइन, हामी मर्ने भाग्ने यस्तै कुराहरूदेखि हामी टाढा छौँ, किनभने हामी पुनर्जन्म पाइसकेको व्यक्ति हो नि त। त्यस कारणले गर्दा
0: जस्तो तपाईँले प्रभुलाई पाइसकेपछि कतिवटा क्रिश्चियन गीत लेख्नु भयो र कतिवटा रेकर्डिङ भयो अहिलेसम्म?
1: अब गीत चाहिँ मैले धेरै गीत लेखेको छु
0: हजुर
1: है, लगभग तपाईँको 100-150 गीत भइसकेको छ मैले लेखेको चाहिँ। तर अब किनभने अब रेकर्डिङमा चाहिँ अब त्यही हो नि, अब पैसा चाहियो जहाँ पनि त्यही हो, अलिकति आर्थिक अभावको कारणले गर्दा हुन सकेको छैन। अनि भर्खर भर्खर अब हजुरहरूसँग अब कनेक्सन हुँदैछु, अब कुन तरिकाले गर्ने कुन प्रकारले गर्ने भन्ने अब हजुरहरूसँग पनि म सल्लाह लिनेछु। अनि त्यस कारणले गर्दा अहिले चाहिँ तत्काल रेकर्ड भएको चाहिँ क्रिस्टियन गीत चाहिँ अहिले भर्खर गुनगुनाएको यहाँ आमा यसुलाई खोज्दैछु, अनि यसुको राज्य, अनि प्रभु यसु जन्मेको दिन, अनि एउटा चाहिँ जय जय जय जय होस् भन्ने गीत चाहिँ
0: रेकर्डिङ भएछ,
1: भर्खर रेकर्डिङ भइसकेको छ। अब यो चाहिँ अब केही समयपछि
0: अब तपाईँ मनमा होला कि यो गीत चाहिँ म रेकर्ड गर्न पाएदेखि हुन्थ्यो भन्ने एउटा गीत कुन चाहिँ छ, यसो गाएर सुनाइदिनु न हामीहरूलाई।
1: मेरो मनमा चाहिँ अहिले
0: चाहिँ मौका पाएँ भने म यो गीत चाहिँ रेकर्ड गर्छु भन्ने होला नि त। अब कतिले सुनिराख्नु भएको छ होइन, कतिले अब स्पोन्सर पनि गर्न सक्नुहुन्छ, कतिलाई गरिदिनु पनि भएको छ होइन, एकचोटि सुनाइदिनु न
1: है। मलाई चाहिँ अहिले तत्कालै रेकर्ड गर्न पाए हुन्थ्यो जस्तो चाहिँ, यसुको ज्योति हाम्रो यो देशमा आउँदैछ, अन्धकार हटेर उज्यालो बिहानी छाउँदैछ भन्ने गीतले चाहिँ एकदमै छोइरहेको छ। म यो गीत गुनगुनाउन चाहन्छु है।

0: धन्यवाद, एकदमै राम्रो गीत। आदरणीय श्रोता, आज कार्यक्रम वरदानमा हुनुहुन्छ प्रभुको सेवक लोक गायक भीम परियार आज स्टुडियोमा हुनुहुन्छ र निकै नै रमाइलो भइरहेको छ यो माहौल। मलाई पनि लोकगीत एकदमै मनपर्छ, होइन म आधुनिक गीत चाहिँ बढी लेख्छु तर लोकगीत चाहिँ सुन्न एकदमै मनपर्छ र मलाई एकदमै आशिष पनि महसुस भइरहेको छ। भीम सर, एउटा मनमा मेरो प्रश्न के झाक्यो भने यति मिठो गीत गाउने मान्छे होइन, तपाईँले प्रभुलाई चाहिँ कसरी पाउनुभयो, कहिले पाउनुभयो? तपाईँले त धेरै अगाडि पाउनु पर्ने थियो।
1: हजुर, अब यो विषयमा भन्नुपर्दा म संसारमा जन्मेँ, संसारमै हुर्किएँ।
0: हजुर,
1: 2036 सालमा मेरो जन्म भयो अनि त्यस पछाडि त्यही अघि नै मैले भनिसकेँ, बाबुबाजेहरूकै उसमा दौडमा लागियो होइन, उहाँहरूकै पछि लाग्ने क्रममा ढुङ्गामा खोजियो, मूर्तिमा खोजियो होइन, आकाश पाताल पूर्व पश्चिम उत्तर दक्षिण चारै दिशामा खोजियो। आखिर खोज्नलाई त हामीले असल परमेश्वरकै खोजी गरेका रहेछौँ, तर पनि हाम्रा बाबुबाजेले नपाउनु पाउनु भएन, पाउन सक्नु भएन, भेटाउन सक्नु भएन र उहाँहरूकै सिलसिलामा हामी जाँदाखेरि अन्धकारकै बाटोमा हामी रुमलिन पुग्यौं। र म चाहिँ खास भन्नुपर्दा ख्रिस्ट विरोधी मान्छे हुँ है, किनभने अब ख्रिस्टका कुराहरू गर्यो भने अलिकति मलाई चाहिँ अलि उनी लाग्थ्यो, किनभने धर्म कर्ममा धेरै आस्था राख्ने। म चाहिँ एक प्रकारले भन्नुपर्दा जन्मजाति अपाङ्ग व्यक्ति, अपाङ्ग भएर जन्मिएको मान्छे, म 40 वर्षसम्म त मेरो खुट्टामा जुत्ता चप्पल नपरेको व्यक्ति हुँ म है, म क्लब फुट भएर जन्मिएको हुँ, म यसरी टेक्नु पर्ने यसरी टेकेको मान्छे हुँ,
0: दुईटा एउटा खुट्टा
1: एउटा खुट्टा देब्रे खुट्टा चाहिँ, र अनि फलानु मन्दिरमा गए हुन्छ अरे, ढिस्काउनु मन्दिरमा गए हुन्छ अरे भनेर धेरै ठाउँहरू चारियो, बाबुबाजेको पछि लागेर यो ठाउँमा जाउँ ऊ ठाउँमा जाउँ, तर त्यहाँ त्यही पनि मैले उद्धार मुक्ति पाउन सकिनँ। अनि जब म दुईवटा देशमा पनि पुगेको छु, म विदेशमा पनि, म यस्तै खुट्टा लिएर पनि म विदेशमा पनि पुगेँ, किनभने मेरो आफ्नो कार्य क्षमताको कारणले गर्दा, म भनिहालेँ अघि नै मेरो पेसा टेलर हो भनेर, अनि इन्टरभ्यू पास गरेँ, तर दुबई पनि गएँ, 3 वर्ष दुबई बिताएँ, अनि 2 वर्ष कतारमा गएँ, अनि कतार गइसकेपछि मेरो बुवा यहाँ बित्नु भयो, अनि बुवा यहाँ बितेपछि म उहाँ बिमारी परेँ, अनि बिमारी परेपछि चाहिँ म पनि एकदमै एकदम अब म पनि लाग्छ म बुवासँगै मर्छु होला होइन, बुवाको 13 दिन नपुग्ने म पनि बित्छु होला जस्तो मलाई त्यस्तो भएको थियो। अनि परमेश्वरको अचम्मको योजना, उहाँले अब कहिले जिन्दगीमा चाहिँ सिलाइ काम नगरेको मान्छेलाई कतार जस्तो ठाउँमा मेरो असिस्टेन्टमा पठाउनु भयो,
0: बुवालाई
1: होइन, एकजना व्यक्तिलाई, यहाँ पास्टर काम गरेको व्यक्तिलाई,
0: हजुर हजुर
1: है, प्रेम गोले तामाङ, सायद हजुरहरू पनि चिन्नुहुन्छ होला, उहाँको मण्डलीय कालोपुलमा थियो है, अनि उहाँलाई पठाउनु भयो परमेश्वरले, अनि उहाँलाई कसैले पनि यसरी गर्नु भएन, लगभग तपाईँको 50-55 कटेको मान्छेलाई त्यो कम्पनीमा कसैले पनि काम सिकाउन अनुमति लिनु भएन, दिनु भएन, तर उहाँलाई चाहिँ परमेश्वरले भन्नुभएको रहेछ त्यति बेला, तिमीले राख, अनि मैले आफूसँग राखेर उहाँलाई काम सिकाउने सिलसिलामा, अनि उहाँ चाहिँ बाइबलको ठेली अनि अन्जु पन्तको भजन होइन, दिदीको भजन चाहिँ लगाइरहने, बाइबल पढिरहने गर्नुहुन्थ्यो, अनि मैले उहाँलाई कराउँथेँ, ए दाजु यसो नगर्नुहोस् भनेर, अनि उहाँले चाहिँ मलाई अब तपाईँले छिटै घुँडा टेक्नुहुन्छ प्रभुमा भन्नुहुन्थ्यो, आ मलाई चाहिँदैन त्यस्तो पर्व सर्व पनि भने मैले है, क्षमा गर्नुभएको होस् परमेश्वरले। अनि त्यसपछि उहाँले चाहिँ म बिमारी भएँ, ल म तपाईँलाई चङ्गाइदिन्छु भन्नुभयो, ल ठिकै छ नि त भने, त्यति बेला चाहिँ हुन्छ भने गएँ, अनि चङ्गाइदिएपछि मलाई निको पनि भयो, मलाई रातिमा ऐठन हुने, नराम्रो सपनाहरू देख्ने, 33 दिन 33 रातसम्म त म एक झपकुमा निदाएकै होइन, त्यो अवस्थासम्म मलाई दुष्टले पुर्यायो, अनि त्यस कारणले गर्दा अनि उहाँद्वारा चाहिँ मैले चङ्गाई पाएँ, चङ्गाई पाइसकेपछि पनि आज मलाई परमेश्वरको याद भएन, अनि त्यसपछि म घरमा आएँ, अनि घरमा आएपछि उहाँ पनि फेरि उहाँलाई एक्सेप्ट गरिदिने मान्छे हुनु भएन, अनि उहाँ पनि आउनुभयो, अनि म धेरै बिमारी भएँ, बिमारी भएपछि 2072 सालमा अनि मैले प्रभु पाएको हो। अब पाउनुको कारण चाहिँ अब त्यही हो, त्यो बिमारी लिएर आएँ, हार्टमा एकदम समस्या भयो, एक सेकेन्ड बराबर एकचोटिमा, एकचोटि होइन धड्किनु, यो हाम्रो हार्ट होइन सेकेन्डमा, तर त्यो कति धड्कियो भन्ने कुरो म आफैलाई थाहा हुन्थेन, त्यो समयमा मलाई थुक्निलाई पनि गाह्रो हुने भयो, 3-4 लाख रुपियाँ मैले पैसा सकेँ, हृदय रोग गङ्गालालदेखि लिएर सम्पूर्ण ठाउँमा चारेँ, तर निको भएन। अनि त्यसपछि जब मैले 2072 साल भाद्र 20 गते परमेश्वरलाई चिन्ने मौका पाएँ, एकजना दिदीले मलाई सुसमाचार सुनाउनु भयो, उहाँद्वारा चाहिँ मैले प्रभुले चिन्ने मौका पाएँ, त्यसपछि मैले विश्वास गरेँ,
0: चङ्गाइ पनि पाएँ,
1: चङ्गाइ पनि पाएँ।
0: जस्तै एउटा कुरा, प्रभुलाई पाउनुभन्दा अगाडिको जीवन र प्रभुलाई पाइसकेपछिको जीवनमा चाहिँ के फरक पाउनु भयो?
1: यसमा एकदम आकाश पातलको फरक गुरुबा है, एकदमै आकाश जमिनको फरक पाएँ। मलाई लाग्थ्यो पहिला परमेश्वर पाइसकेपछि पनि केही समय चाहिँ म संसारकै कुराहरूमा रोमल लिएँ, किनभने मलाई ज्ञान थिएन होइन, किनभने दुष्टले मेरो परिवारलाई पनि चलाइदिएको थियो होइन। विशेष गरिकन भन्नुपर्दा मेरो श्रीमती स्वरूप परियार हुनुहुन्छ,
0: उहाँले
1: मसँग पनि आउनु भएको छ यहाँ, होइन उहाँको पनि एकदम ठुलो हात छ कि मलाई चाहिँ यो परमेश्वरमा डोराउनुको कारण चाहिँ मुख्य कारण उहाँको छ। किनभने उहाँले म बिमारी हुँदै गरेको देख्दाखेरि बुढो अब यो प्रकारले भएन, अब दिदीले यहाँ सुसमाचार सुनाउनु भएको छ, तपाईँको आफ्नै गाउँको मान्छे हुनुहुन्छ अरे चेतबहादुर खरेल, उहाँ चाहिँ 9 वर्षसम्म एकै ठाउँमा पोको परेको व्यक्ति, 25 वर्षसम्म 4 हात खुट्टा टेकेर हिँडेको व्यक्ति आज परमेश्वरले चलाएर ठुलो चाहिँ महिमाको काम गर्नु भएको छ अरे, वहीँ काम गर्ने विश्वासीले सुसमाचार छोड्नु भएको छ, त्यहाँ जाउँ भनेर अनि यो बाटो चाहिँ मलाई मेरो श्रीमतीद्वारा नै परमेश्वरले खोल्नुभयो। अनि त्यहाँ पुगेपछि मैले चङ्गाई पनि पाएँ होइन, अनि चङ्गाइ पाएपछि अनि मैले चाहिँ नि परमेश्वरमा डोरिँदै गर्दा अनि मलाई बिचमा समस्याहरू आए, पारिवारिक समस्या आयो, अनि अब कुलतका कुराहरू थिए, कतिपय कुराहरू म असाध्यै जाँडो सेवन गर्थेँ, अनि त्यसपछि तपाईँको सुर्तीहरू सेवन गर्थेँ होइन, अनि केही समय मैले त्यो त्यो चिजबाट म वञ्चित हुन सकिनँ, अनि घरमा एक किसिमको समस्याहरू हालिदिने, अनि पारिवारिक समस्या, अनि त्यसै गरिकन आर्थिक समस्या है, अनि त्यो त्यो भएको कारणले गर्दा अनि ममा एकदमै गाह्रो भइरहेको थियो, र पनि साहस गरियो भनौँ न, अब परमेश्वरलाई चाहिँ अब छोड्नु चाहिँ हुँदैन, अब छोडियो भने चाहिँ कता कता चाहिँ याद आउने क्या, परमेश्वरलाई छोड्यो भने चाहिँ अब दुःख चाहिँ हुन्छ है भन्ने किसिमको भयो। अनि त्यसरी नै अगाडि बढ्दै गएँ, अनि आजको दिनमा मैले चाहिँ के अनुभव गरेको छु भने जीवन भनेको असल जीवन भनेको यहाँ रहेछ
0: है, प्रभु
1: जहाँ छ हामी छौँ प्रभु, किनभने संसारमा मैले अघि नै भनिसकेँ, संसारमा हामीले धेरै दुःख गरियो, धेरै कष्ट गरियो, धेरै मन्दिर धाइयो, पुकारियो, देवी देवता पुकारियो, तर त्यहाँबाट कुनै भएन। हो हुन्थ्यो एकछिन छेडिकमा हुन्थ्यो, झाडफुक गर्दा पनि एकछिन निको हुन्थ्यो होइन, एक महिनामा कमसेकम तपाईँको 10 जना परिवार छ, 10 जनालाई बोकेर जानुपर्ने कि 30 दिन धानी झाँक्रीकोमा, तर आज जब मैले प्रभु पाएँ, प्रभुलाई मैले आफ्नो हृदयमा राखेँ, त्यो दिनदेखि मेरो बालबच्चा लगायत मलाई एउटा खरानीको टुकुको आवश्यकता छैन हामीलाई है। अनि हामी अब त्यति बेला मैले 24 घण्टासम्म काम गरेर कमाउँदा पनि मलाई चाहिँ अभावै हुन्थ्यो, म असन्तुष्टै रहन्थेँ भने आज मलाई हप्तामा 6 दिन परमेश्वरले काम गरेर खा भन्नु भएको छ होइन, 6 दिनमा 3 दिन मैले काम गरेँ र के 4 दिन परमेश्वरलाई दिएर म हिँडिरहेको छु र पनि मलाई सन्तुष्टि छु, मलाई घटीको अभाव छैन। त्यस कारणले गर्दा संसारको पाटो र ख्रिस्टको पाटोमा चाहिँ धेरै फरक मैले
0: फरक छ। जस्तो एउटा प्रश्न, जस्तो मान्छे नि यो कुलतमा लागिसकेपछि प्रभुमा त आउँछन् तर यो कुलतलाई त्याग्नै सक्दैनन्, जस्तो तपाईँ पनि त एकदमै यो कुलतमा लिप्त हुनुहुन्थ्यो नि त, तर चटक्कै तपाईँले छोडेर प्रभुमा एउटा समर्पित छोरा बन्नुभयो। धेरैले त्यस्तो कार्यक्रम सुनिराख्नु भएको होला जसको लत अझै पनि छोड्न सक्नु भएको छैन, उहाँहरूलाई चाहिँ कसरी यसलाई छोड्नको लागि इन्करेज गर्नुहुन्छ तपाईँ?
1: म चाहिँ के सन्देश दिन चाहन्छु भने मैले अघि नै भनिसकेँ, म एकदमै परमेश्वर पाइसकेपछि पनि कुलतमा फँसिरहेको व्यक्ति हो, मलाई देखेर पनि मेरो परिवारहरू त्यो पछि पनि अलिकति नर्भस हुनुहुन्थ्यो, नतमस्तक हुनुहुन्थ्यो होइन, मेरो व्यवहार देखेर, किनभने अब छुट्टीबाट छुट्टिदियो हुन्थ्यो भन्ने हुन्थ्यो, अनि कति प्रकारको चाहिँ संसार त्यो दबाईहरू पनि म त्यो खानै मन नलाग्ने खालका दबाईहरू पनि युज गरियो अनि त्यसले पनि काम गरेन। अनि म चाहिँ के सन्देश दिन चाहन्छु भने आज हामी संसारका कुनै पनि कुराहरू हामी अथवा दबाई खाएर म छोड्छु होइन, म यो गरेर छोड्छु, धामी झाँक्री लगाएर छोड्छु, अथवा अन्य कुनै पनि प्रक्रियामा गएर म चाहिँ विश्वलाई छोड्छु भन्ने जो व्यक्तिले सोच राख्नुहुन्छ भने त्यो व्यक्तिले कहिले पनि छोड्न सक्नुहुँदैन है। त्यो छोड्नको निम्ति चाहिँ के हुनुपर्दो रहेछ भने जहाँ ख्रिस्ट येशु हुनुहुन्छ है, मुक्तिदाताको रूपमा हामीले उहाँलाई स्वीकार गर्छौँ र आफ्नो हृदयमा राख्छौँ भने र हामी दैनिकी प्रार्थनामा लाग्छौँ है, किनभने यो विषय भनेको अन्तर आत्माको विषय हो, है यो मनले हामीलाई खा भन्छ भने हामी खान्छौँ, नखा भन्छ भने हामी खाँदैनौँ, किनभने त आफै आफैले चाहिँ गर्ने कुरा हो नि है। त्यस कारणले गर्दा अनि हरेक चिज दुई दुई पाटोमा बनेको छ, जस्तो अब एकपट्टि ख्रिष्ट यसु हुनुहुन्छ भने अर्कोपट्टि दुष्ट छ होइन, दुष्टले खा भन्छ तर ख्रिष्ट यसुले नखा भन्नुहुन्छ। अब त्यो हामीले प्राथमिकता कुनलाई दिने त होइन, अब ख्रिष्टलाई दिने कि अथवा हामी भित्र रहेको जुन दुष्ट आत्मालाई दिने भन्ने कुरा हामी आफूले निहाल्ने कुरा रहेछ। किनभने जब म बाइबल पढ्दै गएँ गहिरिँदै गएँ है, अब एरिमिया 33 तीन पदले भनेको छ नि है, मलाई पुकार म तँलाई जवाफ दिनेछु, तैँले नजानेका गहिरा र गुप्तको कुरा म तँलाई बताउनेछु भन्नुभएको छ है। त्यस कारणले गर्दा जति हामी परमेश्वरलाई पवित्र आत्मालाई पुकार्दै गयौं अनि बाइबल अध्ययन गर्दै गयौं गहिराईमा पुग्दै गयौं भने अटोमेटिकली त्यहाँ चाहिँ नि परमेश्वरले ठूलो काम गर्नुहुँदो रहेछ हामीलाई, ती चिजहरूबाट चाहिँ कर्मिक रूपले त्यो मनै नलाग्ने, देख्नै मन नलाग्ने, त्यो छुनै मन नलाग्ने त्यो व्यक्ति। अब हिजो हामीले म त्यही भएर म अहिले सोच्छु, हिजो म त्यो लिँदै गर्दा अरू मा के अरे धेरै मानिसहरूको बिचमा गएर गीत गाउँथेँ अब होइन, अब बस्थेँ बात गर्थेँ। आज कुनै व्यक्ति मन नखाँदै गर्दा कुनै व्यक्ति आयो उहाँ पर छ भने मलाई गन्ध हुन्छ भनेपछि मबाट कति असर परेको रहेछ है त्यो व्यक्तिलाई है। मैले धेरै व्यक्तिको अगाडि बसेर मैले जुन काम गर्थेँ नि त त्यो समयमा, भनेपछि ओहो मैले त ठुलो गल्ती गरेको रहेछु, त्यो भनेको घृणित कुराहरू रहेछ भन्ने लाग्छ। अहिले मलाई ती दिनहरू सम्झेर फर्केर हेर्दाखेरि सम्झेर ल्याउँदा मेरो श्रीमतीको नजरमा पनि यसरी हेरिरहन म सक्दिनँ क्या है, अनि मेरो बालबच्चाहरूको अगाडि पनि म हेर्न सक्दिनँ, किनभने जाऊ लिएर एक बोतल लिएर जाऊ, मेरो ज्यान झुकेको छ, दिनभरि काम गरेको छु, एक बोतल खाएर सुन्दा मलाई एकदम आनन्द आउँछ जाऊ लो भन्थ्यो नि, बच्चाहरू पनि झर्को मान्नुहुन्थ्यो क्या। तर आज ती दिनहरू सबै हट्दाखेरि मेरो घर एउटा साँच्ची नै स्वर्ग स्वर्ग भन्थे, स्वर्गकै एउटा चाहिँ नि प्रतीक भएको छ। त्यस
0: आदरणीय श्रोता कार्यक्रम वर्तमानमा हुनुहुन्छ र आज हामीसँग लोकगायक भीम परियारजी हुनुहुन्छ र उहाँसँग तितामिठा अनुभवहरू हामी सुनिरहेका छौँ र मलाई लाग्छ तपाईँ एकदमै आशिषित भइरहनु भएको छ। जस्तो लामो समय तपाईँ काठमाडौँमा बस्नुभयो होइन, जस्तो मान्छे नि जस्तो गाउँको मान्छेहरू काठमाडौँ आउँछन् गाउँ छोडेर गाउँमा सेवा सुविधा केही छैन भनेर, तर तपाईँ चाहिँ काठमाडौँमा हुनुहुन्थ्यो, राम्रो टेलर थियो तपाईँ कोमा म गएको छु, एकदम राम्रो चल्ने टेलर थियो, तर त्यो सबै कुरा छोडेर आफ्नो ठाउँमा तपाईँ फर्किनु भयो भने के कुराले प्रभाव पार्यो हजुरलाई त्यस्तो गाउँ नै जानुपर्छ भन्ने कुरा छ?
1: यो प्रश्नको लागि आदरणीय गुरुमालाई फेरि पनि धन्यवाद भन्दछु, एकदमै मेरो जीवनमा नसोधी नहुने प्रश्न हजुरले उठाइदिनु भयो, यसको लागि धन्यवाद। म चाहिँ किन भन्नु होला भने यो मेरो योजना होइन, महान परमेश्वरको योजना, म कहिले पनि सोचेको थिइनँ म फेरि त्यही गाउँमा फर्कन्छु र यो लेभलमा आउँछु भन्ने कुरो मैले सोचेको थिइनँ है। हो यहाँ बस्दै गर्दा मैले लगभग 2049 सालमा काठमाडौँ छिरेको व्यक्ति हुँ, त्यो मध्येमा म 5 वर्ष लगभग बाहिर विदेशमा बिताएँ कतार र दुबई गरेर, बाँकी समय चाहिँ मैले 22-23 वर्ष चाहिँ मैले यहीँ दिएँ काठमाडौँमै दिएँ है। काम सिक्ने अवसरदेखि लिएर काम गर्ने बेलासम्म म यहीँ रहेँ, अनि 75 सालमा म यहाँबाट मलाई परमेश्वरले आफ्नै ठाउँमा लानुभयो। जब लकडाउन भयो त्यसपछि समस्याहरू आए, ती समस्या आउनु भनेको मेरो जीवनमा परमेश्वरको योजना रहेछ है। र म यहाँबाट गाउँ फर्किएँ, गाउँ फर्किएपछि त्यति बेला त म त असाध्यै एकदम कुहिरोको काग भन्छ नि त्यस्तै अवस्थामा थिएँ, किनभने मसँग बजेट थिएन, पैसा थिएन, अब सरसामानहरू थिए, अब हजुरले देख्नुभएको थियो कपडा मेसिनहरू सबै थिए, तर एक्कासी म उहाँ पुगेँ, अनि उहाँ पुगेपछि अनि मलाई केही समय धेरै गाह्रो पर्यो, अनि घर बनाएको थिएँ, घर पनि 72 सालको भूकम्पले ध्वस्त भएको थियो, घर निर्माण पनि थिएन मेरो, अनि त्यहाँ पुगेपछि त झन् मलाई धेरै कष्ट भयो है। अनि गाउँघरमा त्यही हो नि, अब सबैजना अब त्यस्तै त्यस्तै हुनुहुन्छ, अब अलिकति हुने व्यक्तिहरूले पनि अब कमाइ हुनेलाई मात्रै हेर्नुहुन्छ, नहुनेलाई त अब गाह्रै हुन्छ, अनि त्यसमाथि फेरि म अलिकति व्यवहार पनि बिग्रेको मान्छे परेको होइन, किनभने अब अलिकति दुःख बिमार भयो, धेरै खर्च भयो, अनि घर बनाएँ, अनि त्यो ऋण तिर्न विदेश गएँ, विदेशमा बाट पनि ऋण तिर्न नपाउँदै घर भत्कियो होइन, भूकम्पले घर लग्यो, अनि त्यसपछि चाहिँ नि फेरि बिमारी भएर आउनु पर्दा त मलाई ऋण लाग्यो, अनि त्यही प्रक्रियामा गाउँ पुग्दाखेरि चाहिँ मलाई धेरै गाह्रो भयो, अनि मेरो श्रीमती म लगायत मेरो बालबच्चा मिलेर गाउँमा एउटा वासस्थान एउटा खडा गर्यौं परमेश्वरको योजना. पैसा नभए पनि काम परमेश्वरले गरिदिनु भयो. अनि त्यो प्रकारले अब सानो बच्चा अभिषेक अहिले यहाँ आएको छ, त्यो बाबुले पनि नसकेर 3 वर्षको उमेरमा पनि उनले पनि एउटा इट्टा सार्ने काम पनि गर्नुभयो है. त्यसरी चाहिँ हामीले घर निर्माण गर्यौँ अनि बस्ने बास भयो. अनि त्यो गोर्खाको पालुन्डर भन्ने ठाउँमा भनौँ न मेरो जन्मथलो, त्यही चाहिँ नि एउटा टेलर त्यही स्थापना गरेर प्रभु टेलर अहिले चाहिँ सुसमाचारको केन्द्र बनेको छ त्यो प्रभु टेलर. अब मेरो नामै प्रभु छ
0: क्या,
1: मेरो श्रीमती प्रभुको श्रीमती, अनि मेरो बाबु छोराछोरीलाई प्रभुको छोराछोरी भन्ने त्यो छ कि, किनभने परमेश्वरको चाहिँ एउटा
0: नाम राखेर सुरु गर्नु
1: सुरु गरे. अहिले त्यही नाम कहलिएको छ, सुसमाचारको केन्द्र भनेको छ. अनि परमेश्वरको योजना रहेछ. अनि त्यहाँ पुगे, अनि पुगेपछि मलाई त सपोर्ट थिएन त्यहाँ. अनि मण्डली खोज्दै हिँडे. अनि एकजना अहिले हाम्रो आदरणीय पास्टर हुनुहुन्छ, प्रेम सुनार भन्ने उहाँ हुनुहुन्छ. अनि उहाँले मलाई बोलाउनु भयो हाम्रो मण्डलीमा आउनुहोस् भनेर. केही समय गएर म त्यहाँ संगति लिएँ. अनि पछि हाम्रो यहाँ शेतबहादुर खरेल बुवाबाट उहाँ गएर मलाई चाहिँ अभिषेक गरिदिएर एउटा झुण्ड स्थापना गरिदिनु भयो. अनि मैले चाहिँ खासै त्यति बेला मलाई चाहेको थिइनँ, किनभने म हरेक समस्यामा थिएँ त्यो बेलामा. खासै म गइरहेको पनि थिइनँ प्रभुमा, होइन भर्खर भर्खर प्रभु पाएको, आफ्नो काम व्यस्तताको कारणले गर्दा म गइरहन सकेको थिइनँ. अनि त्यो समयमा उहाँ गएर अभिषेक गरिदिनु भयो. अब हामी उहाँबाट तँलाई सपोर्ट गर्नलाई तिमीलाई अगुवा पठाउँछौ, अनि टेन्सन नगर, अब यहाँ म जन्मिएको ठाउँ यसरी चाहिँ काम गर्नुपर्छ भन्ने हिसाबको कुरो भयो. ल ठिकै छ नि त भनेर केही समय त्यहाँ एउटा रुम लिएर हामीले त्यहाँ सेवा सङ्गति गऱ्यौँ गर्दै जाने क्रममा. अनि परमेश्वरको एकदम अचम्मको चाहिँ एउटा मार्ग र निर्देशन रहेछ कि, बाटो खुला गर्नु भएको रहेछ मेरो निम्ति. अचानक जन्मिएर 41 वर्षको उमेरसम्म बाङ्गो खुट्टाले टेकेर हिँड्ने व्यक्तिलाई परमेश्वरले मलाई अचम्मको समय जुटाउनु भयो. जब म चाहिँ त्यहाँ अब सबैले भन्न लाग्यो, मेरो घर परिवार लगाएर सबैले, तपाईँ एउटा अपाङ्ग व्यक्ति हो, अहिले त गर्न सक्नु भएको छ, भोलि के हुन्छ थाहा छैन, राज्यले दिने एउटा चाहिँ ऊ हो दिने कुरा हो, त हाम्रै पैसा हो, तपाईँ एउटा परिचय पत्र बनाउनुहोस् भन्ने. उसमा म गएको थिएँ हस्पिटल, आपिपल हस्पिटल गाउँकै. अनि त्यहाँ जाँदाखेरि तपाईँको ईश्वर घिमिरे भन्ने एकजना डाक्टर आउनुभएको रहेछ, हड्डी सम्बन्धीको. उहाँ चाहिँ यो कोर्समा आउनु भएको रहेछ अमेरिकाबाट, अथवा कताबाट सिधै आउनु भएको रहेछ त्यहाँ ट्रेनिङको लागि. अनि त्यहाँ मेरो भान्जा भान्जीहरू हुनुहुन्छ त्यो हस्पिटलमा. अनि उहाँहरूद्वारा चाहिँ मलाई उहाँ डक्टरसँग ईश्वर घिमिरेसँग भेट गराइदिनु भयो. अनि उहाँले मेरो चाहिँ भिडियोहरू लिनुभयो, फोटो लिनुभयो, मेरो यहाँ मोबाइलमा पनि छ, मैले गएर राखेको छु. अनि त्यसपछि अब 6 महिनापछि हाम्रो टिम आउँदैछ, मलाई लाग्छ तपाईँको अपरेसन यहाँ हुन्छ भन्नुभयो. ठिकै छ, अपरेसन भयो भने राम्रै छ भने. अनि घरमा आएको थिएँ. अनि उहाँले त्यो मेरो डकुमेन्ट उहाँ पठाउनु भएछ इमेल गरेर. 1 हप्तामा तपाईँको चाहिँ सामान आयो कि, अपरेसनको यो प्रकारले चाहिँ ऊ गर भनेर चाहिँ मेरो अब पुरै खुट्टाको भिडियो फोटो पठाउनु भएको थियो, त्यो सामान उहाँबाट पठाइदिनु भएछ. अनि मलाई तेस्रो दिन फेरि कल गर्नुभयो, ल तपाईँ त लक्की म्यान हुनुहुँदो रहेछ, तपाईँको अब अपरेसन हुने भयो, तपाईँ आउनुहोस्. किनभने मलाई ढाडमा एकदम समस्या थियो कि है, अब यो यस्तो यस्तो थियो नि त होइन यस्तो. अनि यसरी हिँड्नु पर्दा अब 30-40 वर्षसम्म त्यसरी हिँड्दा त गाह्रो भयो. अनि मलाई ढाडको एकदम समस्या भयो. अनि जसो जाने क्रममा उहाँले त्यो गर्नुभयो. अनि म तेस्रो दिनमा म गएँ. अनि पुगेपछि मैले सबै कुराहरू बताएँ. अब म एकजनाले 5-6 जना पाल्नुपर्छ, अहिले यतिको गरेर खान सकिरहेको छु, भोलि चाहिँ अब खुट्टा काटेर अपरेसन गर्दै जाँदाखेरि म फेरि चल्न नसकिने भएँ भने त मलाई त गाह्रो हुन्छ. त्यस कारणले गर्दा मसँग फेरि पैसा पनि छैन भनेको, 3-4 लाख जति जुटाउनुहोस्, तपाईँको यो केस भनेको त लाखमा पैसा तिरे पनि नहुने हो है. अब हुनु पनि हो, किनभने म अब 12-13 वर्षको उमेरदेखि मैले जब 2 पैसा कमाउन थालेँ, मेरो खुट्टाको उपचारको लागि बनेपा हस्पिटल गएँ होइन, धुलीखेल, अनि तपाईँ धेरै ठाउँमा विदेशमा पनि कतारको हड्डी हस्पिटल हड्डीको डाक्टरलाई भेटेँ, दुबईको हड्डी डाक्टरलाई भेटेँ, अनि जर्मनीहरूलाई भेटेँ. तर उहाँहरूले इन्कार गर्नुभयो, तपाईँको समय गइसक्यो भन्नुभयो. त्यो भनेको चिज आज नेपाली डाक्टरले, त्यो पनि अब एउटा कोर्समा आएको डाक्टरले सक्छ भन्ने त मैले विश्वास गर्न सकिनँ.
0: हजुर.
1: अनि भित्रभित्रै, अनि त्यही अघि मैले भने जस्तै ख्रिस्टेश्वर एकपट्टि अब दुष्ट एकपट्टि, दुष्टले चाहिँ नजा एक किसिमको चाहिँ हाल्यो होइन, अनि अर्को मनले भन्छ ल जा. अनि त्यो भयो. अनि मेरो श्रीमतीले भन्नुभयो तपाईँलाई भोलि केही परेछ भने होइन म भारी बोकेर पनि फाल्छु है, बालबच्चाको कुनै नगर्नु जानिनुहोस् भन्नुभयो। अनि एकदम मेरो नजिकै एकजना मित्र हुनुहुन्छ, मेरो बचपनदेखिको साथी सम्झना गिरी भन्ने, अनि उहाँसँग मैले सानो कुरा पनि उहाँसँग मैले लिन्छु, अनि उहाँसँग सोद्धा उहाँले पनि मलाई किसिमको उत्साह दिनुभयो। अनि म गएँ, अनि गएपछि सबै वृत्तान्त डक्टरलाई भनेपछि अनि मेरो सानो बाबु अभिषेक छोराले, अनि म अब त्यो बाङ्गा खुट्टा भयो नि त जुत्ता सिधा जुत्ता हालेर हिँड्थे नि त
0: हजुर,
1: अनि बाबुले सानो बाबुले भन्यो डक्टर डक्टर मेरो बाबुको बाबाको जुत्ता चाहिँ सिधा छ, खुट्टा चाहिँ किन यस्तो भएको होला। प्रभु बोल्नुभयो त्यहाँ होइन, अन्त बाबुले भनेपछि अनि डक्टरले पनि आँखाको पनि आँसु लिनुभयो, तपाईँको बाबालाई निको पार्छु म प्रार्थना गर है गर्नुहोस् है भन्नुभयो। हुन्छ तपाईँ पनि प्रभु यीशुको चेला हो भन्नुभयो बाबुले, अनि हाँस्नुभयो डक्टर, बाबालाई गडले निको पार्नुहुन्छ भन्नुभयो। अनि अपरेसनको तयारी भयो, 4.5 घन्टा लगभग 4.5 घन्टा लगाएर मेरो अपरेसन सफल भयो। अनि आज आएर परमेश्वरले यसरी चाहिँ भनौँ न सिधा बनाउनु भयो खुट्टा, अनि जुत्ता चप्पल लगाएर सहज तरिकाले हिँड्न सक्ने भए, यही योजना परमेश्वरमा रहेछ। अनि म त्यहाँ पुग्नुको अर्को अझै ठूलो उद्देश्य चाहिँ के रहेछ भने मेरो परिवार लगायत लगभग 21 जनाले प्रभु पाउनुभयो है, किनभने आज उहाँहरू पनि कुलतमा लागिरहेको व्यक्ति है, परिवार छिन्न भिन्न भएको व्यक्तिहरू आज परमेश्वरमा डोरिँदै गर्दा आज त्यो ठाउँलाई एकदमै आशिषमय ठाउँ परमेश्वरले बनाउनु भएको छ। यही उद्देश्यको लागि परमेश्वरले मलाई यहाँबाट त्यहाँ लानु भएको।
0: जस्तो अब 3 कुरा चाहिँ एकदमै महत्वपूर्ण लाग्यो मलाई, त्यो पनि थाहा गर मैले, जस्तो तपाईँले त्यहाँ प्रभु टेलर खोल्ने बित्तिकै त्यहाँ प्रभुको सुसमाचार जो आउँछ त्यसलाई सुनाइ नै हाल्नु भयो एउटा भयो, अनि अर्को त तपाईँको खुट्टा होइन सिधा भयो होइन, अर्को भनेको मण्डली स्थापना होइन, कयौं मान्छेले प्रभुलाई पाए। यो कुराबाट पनि थाहा हुन्छ कि जे हुन्छ भलाइकै लागि हुन्छ, प्रभुकै योजना अनुसार नै हुन्छ। जस्तो अलिकति अब हामी लोकगीततिरै जाऊँ, तपाईँ हामी अलिकति भावुक माहौल बन्यो तर यसलाई हामी अलिक खुसियालीतिर नै लान चाहन्छु म। जस्तो तपाईँलाई यो इसाई जगतमा क्या अरू गीत धेरै तर लोकगीत थोरै भएको जस्तो लाग्छ कि लाग्दैन?
1: एकदम
0: किन होला?
1: हजुर
0: किन
1: अरू आधुनिक पपहरूमा एकदम भजनहरू निस्किने के अरे धेरै
0: धेरै छ
1: तर हाम्रो लोकमा चाहिँ छैन। अब किन भन्दा यही
0: मैले कुरा काटिहालेँ, लोकगीत गाउने मान्छे कम भएर हो कि के हो?
1: लोकगीत गाउने मान्छे कम चाहिँ हुनुहुन्न जहाँसम्म मलाई लाग्छ है, किनभने अहिले अब जति पनि अब गीत गायन क्षेत्रमा आउने व्यक्तिहरू व्यक्तित्वहरू गाउँतिरबाटै प्रवेश गर्नुभएको पाउँछु मैले, तर किनभने अब यो प्रति चाहिँ अलिकति ध्यान नगएको कारणले
0: अब भीमजीले अलिकति कन्टिन्यू दिनु पर्ला।
1: हजुर म चाहिँ धेरै याद गरिदिनु होला, म चाहिँ मैले चाहिँ के सोचेको छु भने अब अहिले चाहिँ मैले अघि नै बिचमा एउटा कुरा भुले, जुन त्यो मेरो स्थापना गर्नु भएको थियो नि त त्यो सेवाकाईको क्षेत्र, त्यो सेवाकाई चाहिँ मेरो चाहिँ नि क्लोज भयो
0: है,
1: त्यो बन्द भयो। कसरी बन्द भयो भन्दा म जब म हस्पिटल पुछेरे त्यसपछि यहाँबाट कोही पनि गइदिनु भएन, नगइसकेपछि अनि त्यो चाहिँ बन्द हुन पुग्यो। अनि त्यसपछि म चाहिँ महिमामन चर्चमा उहीँको पालनदार नगरपालिका वडा नम्बर 4 रहेको महिमा मण्डलीसँग अब सहकार्य गरेर हाम्रो पास्टर प्रेम सुनार लगायत अब हाम्रो डिगन सम्बहादुर अछामी अब गजन लगायत सम्पूर्ण मण्डली परिवारसँग रहेर अहिले म चाहिँ त्यहीँबाट सेवा लिइरहेको छु, सेवा लिइरहेको छु
0: है।
1: अनि अहिले म यहाँ आउनुको मुख्य कारण पनि म उहाँहरूले नै अलिकति केही रकमको पनि सहयोग गर्नुभयो, अनि यो जय जय होस् भन्ने गीत अस्ति नै एरेन्ज गरेको थिएँ मैले, धेरै नै भयो त्यो एरेन्ज गरेको, आर्थिकको कारणले गर्दा ऊ गर्न सकेको थिइनँ, अनि हाम्रो महिमा मण्डलीबाटै चाहिँ नि रेकर्डिङको लागि हिजो मलाई पठाउनु भयो, अनि म आएर हिजो त्यो गीत पनि मैले चाहिँ रेकर्डिङ गरिसकेको छु होइन, अब त्यसलाई भिडियोहरू लागि अब के गर्नुपर्छ कसो गर्नुपर्छ हजुरहरूसँगै रहेर सहकारी गरेर अगाडि बढ्ने प्रयास गरेको छु।
0: अब यो लोकगीतलाई चाहिँ तपाईँले अलिकति पहिलो प्राथमिकता दिएर धेर त होइन महिनामा दुईटा जति गर्नुभयो भने सायद कभर गर्छ जस्तो लाग्छ मलाई, किनभने लोकगीत सुन्ने पनि धेरै श्रोताहरू हुनुहुन्छ जस्तो मलाई पनि एकदमै मनपर्छ लोकगीत होइन, तर लोकगीत त्यति देखिँदैन गुड न्युज सेभेन, त्यति लोकगीत पनि बज्दैन। एउटा प्रश्न मनमा लागेको छ, जस्तो लामो समय सेवकाई उत्तप चढाव जीवनमा तपाईँको धेरै आयो क्या, कहिले काहीँ यस्तो लागेन आ छोडिदिन्छु प्रभुलाई म पुरानै बाटो फर्किन्छु जस्तो कहिले आयो क्या? होइन
1: लाग्यो सुरु सुरुमा अघि मैले भनिसकेँ, जबसम्म मलाई त्यो चिजहरूले म प्रभुलाई चाहिँ पाएँ मुखले चाहिँ भन्थेँ
0: हजुर
1: होइन सबैको अगाडि हो भीम दाई भीम सर त प्रभुमा जानुभयो भन्ने हुन्थ्यो, ड्युटी गीत पनि गाउँथेँ सबैलाई नचाउँथे पनि, तर भित्र चाहिँ मेरो अशान्तिले पोलिरहेको हुन्थ्यो
0: हजुर हजुर है।
1: त्यो समयमा मैले चाहिँ अब केही थिएन, अब सानो कुरा पऱ्यो भने घरमा अब अलिकति केही भयो भने पनि अब यो बाटो खै खासै गतिलो चाहिँ होइन कि एक मनले मलाई त्यस्तो लाग्छ है। अनि मैले अब यो के यो पाटेलाई छोडिदिन्छु कि आफै समाप्त हुन्छु भन्ने पक्षमा पनि म पुगेको थिएँ, मलाई दुष्टले पुर्याएको थियो, तर किनभने हाम्रो सर्वपरि सर्वज्ञानी परमेश्वरले त्यो बाटोपट्टि मलाई डोरिन दिनु भएन।
0: सायद तपाईँ त्यो बाटोमा हुनुभएको भए यतिखेर कहाँ हुनुहुन्थ्यो होला,
1: पत्तै थिएन एउटा यति बेला मेरो हाडखुड पनि रहन्थेन
0: होला है। भनेपछि हामी यो विश्वास गरौँ कि तपाईँको जीवनमा परमेश्वरको ठुलो योजना।
1: एकदम एकदम
0: अब एउटा गीत सुनौँ फेरि
1: हजुर,
0: एउटा हजुरलाई मनपर्ने तपाईँको आफ्नै गीत सुनौँ न हामी छोटो कोरस र अन्तर एउटा
1: जुन म अब हिजो मैले रेकर्ड गरेँ भने
0: गीतमा
1: गुनगुनाउँछु।
0: हुन्छ हुन्छ

0: एकदम धन्यवाद. अब भने एकै शब्दमा तपाईँले जवाब दिनुपर्ने हुन्छ, लामो समय छैन हामीसँग, त्यो भएर एकै शब्द दिनुपर्ने हुन्छ. जस्तो यतिखेर म तपाईँलाई बाल्य अवस्थातिर फर्काउन चाहन्छु. जतिखेर तपाईँ स्कुल जीवन थियो तपाईँको होइन, त्यतिखेर शिक्षकहरूको नजरमा भीम परियार कस्तो विद्यार्थी, एकै शब्दमा भन्नुपर्दा?
1: म त्यति बेला अब स्कुल चाहिँ धेरै समय पढ्न पाइनँ है, किनभने मेरो आर्थिक अभाव र मेरो अब अपाङ्गताको कारणले गर्दा त्यो बेलाको समय भनेको छुट्टै थियो. र त्यति बेला चाहिँ मलाई सरहरूले दुई तिनजना सरहरूले चाहिँ अलि नेगेटिभ पाराले हेर्नुहुन्थ्यो होइन. अब तिनजनामा अहिले दुईजना चाहिँ हुनुहुन्छ, एकजना बितिसक्नुभयो, उहाँहरूले चाहिँ एकदम सपोर्ट गर्नुहुन्थ्यो मलाई. म खेलकुदमादेखि लिएर हरेक क्षेत्रमा, अनि बाँसुरी बजाउने, मादल बजाउने होइन, त्यो क्षेत्रमा चाहिँ म एकदम अग्रपङ्क्तिमा थिएँ.
0: के भनेर चिन्थे
1: मलाई भीम परियार?
0: बहुप्रतिभाशाली मान्छे भनेर चिन्थे कि?
1: हजुर, ऊ चाहिँ सानैदेखिको एकदमै
0: ट्यालेन्ट
1: छ यो बच्चा चाहिँ, यसले ठाउँ पायो भने चाहिँ गर्छ है,
0: गर्छ भनेर चिन्थे. आमा बुवाको नजरमा कस्तो छोरा?
1: आमा बुवाको नजरमा पनि एकदम राम्रै थियो.
0: श्रीमतीको नजरमा कस्तो श्रीमान?
1: एकदम ठिकै छु अहिलेसम्म.
0: साथीभाइको नजरमा भीम परियार कस्तो साथी?
1: साथीभाइको नजरमा चाहिँ त्यही हो, अब कुनै साथीहरू अब कस्तै प्रक्रिया गर्नुहुन्छ, कुनै अब कुनै कस्तै तरिकाले हेरिदिनुहुन्छ. अब साथीभाइको नजरमा चाहिँ सबैको नजरमा ठिक छ भन्नु छैन.
0: ओके, धेरै प्रश्नहरू बाँकी थिए तर यति चाँडो समय बित्यो थाहा नै भएन होइन. भीम सर, अब कार्यक्रमको अन्तिममा छौँ, हजारौं हाम्रो दर्शक र श्रोताहरूले तपाईँलाई सुनिराख्नु भएको छ, हेरिराख्नु भएको छ, के भन्न चाहनुहुन्छ?
1: अब अन्तमा भन्नुपर्दा, जति पनि हाम्रो आजको यस गुड न्युज एफएम हेरेर बस्नुहुने सम्पूर्ण दर्शक श्रोताहरूलाई ख्रिस्टेश्वरको नाममा फेरि पनि जय मसीह भन्न चाहन्छु. र जति पनि ख्रिस्टलाई पाउनु हुने साथीहरू हुनुहुन्छ, दर्शकहरू हुनुहुन्छ होइन, तपाईँहरूले पनि एकदम गहिरिएर मैले भनेको आजको जुन मेरो कुराहरू छन् मनन गरिदिनु भयो भने पक्कै पनि तपाईँले त्यहाँ स्वर्ग झल्केको अनुभव पाउनुहुन्छ. ख्रिस्ट यशुको चाहिँ मुहार देख्नुहुन्छ, किनभने म त्यही बाटो भएर यो ठाउँसम्म आइपुगेँ. र जतिजनाले पाउनु भएको छैन, ख्रिस्टले पाउनु भएको छैन भने पनि तपाईँहरूको निम्ति पनि हामी एकदम धेरै प्रार्थना गर्नेछौँ. मैले गरिरहेको छु, निरन्तर प्रार्थना हुनेछ, ख्रिस्ट यशुलाई पाउनुहोस् है, अनि
0: ख्रिस्ट यशुलाई पाउनुहोस् होइन, भजन गीत गाउनुहोस्,
1: हाम्रो जीवनलाई
0: मण्डलीमा आउनुहोस्,
1: अनि हाम्रो जीवनलाई परिवर्तन, हाम्रो परिवारलाई परिवर्तन है, भोलि गरी देशलाई परिवर्तन गर्ने चाहिँ एउटा चाहिँ आँट र विश्वास तपाईँहरूमा सबैमा जाग्न सकेको होस्.
0: ओके, धेरै धेरै धन्यवाद, आफ्नो व्यस्त समय दिनुभयो. परमेश्वरले आगामी दिनमा जति पनि तपाईँको योजनाहरू छन् प्रत्येकलाई प्रभुले पूरा गर्नुभएको होस्, र यो अपेक्षा पनि गर्छौं कि वर्षमा तपाईँको दुईटा जति लोकगीत चाहिँ बजारमा आओस्, इसाई समाजले पाओस्, हामी आशा गर्छौं. र हामी क्रिस्चियनहरूले मीडियामा लगानी गर्नु भनेको चाहिँ पुस्तौंसम्म लगानी गर्नु होइन, यो कुरा चाहिँ एकदमै महत्वपूर्ण कुरा छ. र गुड न्युज एफएमको तर्फबाट पनि तपाईँलाई सफलताको शुभकामना भन्न चाहन्छु. र अब भने हामी बिदा हुन चाहन्छौँ. धन्यवाद, आफ्नो व्यस्त समय दिनुभयो.
1: हस्, धन्यवाद. विशेष गरिकन गुड न्युज एफएम टिम सम्पूर्णलाई, अनि हजुर गुरुबाको कारणले नै आज म यहाँ आउन पाएँ, र आफ्ना व्यक्तिहरू क्रिस्टका कुराहरू, संसारिक कुराहरू यहाँ राख्ने मौका दिनुभयो. यसको लागि फेरि पनि आउने अपेक्षा गर्दै बिदा हुन चाहन्छु.
0: आदरणीय श्रोता, कार्यक्रम वरदानमा हुनुहुन्छ, र हामीलाई दर्शकहरूले पनि हेरिराख्नु भएको छ. गुड न्युज टिभी तपाईँको लागि एकदमै हर पलको साथी, र आज एकदमै अर्थपूर्ण लाग्यो, मलाई पनि एकदमै उत्साह मिलेको छ भीमजीको जीवन गवाई सुनेर. जहाँ इच्छा त्यहाँ उपाय भने जस्तै, हामी इच्छा गर्यौँ भने परमेश्वरले पूरा गर्नुहुन्छ. र एउटा सहरमा बस्दै गरेको व्यक्ति गाउँमा गएर प्रभुको ठूलो काम गरिराख्नु भएको छ, प्रभुको बोझ उठाइराख्नु भएको छ, उहाँको लागि पनि निरन्तर प्रार्थना गरिदिनु होला भन्न चाहन्छु. र जो जतिले कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै, र प्राविधिक मित्र सुजन र सन्ध्याजीलाई पनि धन्यवाद दिँदै, कार्यक्रमबाट आजका पाहुना लोक गायक भीम परियार र म कुमार अब्राहम भने अहिलेलाई बिदा हुन्छ. धन्यवाद. जय मसीह. नमस्कार.

श्रोता, हाम्रो आजको नियमित प्रसारण यही बन्द भएको जानकारी गराउँदै भोलि बिहान 6 बजे विविध आशिषमय कार्यक्रमहरूको साथमा पुनः उपस्थित हुने नै छौ। तबसम्मको लागि गुड न्यूज एफएम परिवारलाई बिदा दिनुहोस्। तर अनलाइन मार्फत सुन्नुहुने हाम्रा श्रोताहरूको लागि हाम्रो प्रसारण 24 घण्टा रहेको जानकारी गराउँदै बिदा चाहन्छौ। जय मसीह।